देखिन्छन् ती सबैका पछाडि मनुष्यको मनको ठूलो भूमिका रहेको हुन्छ। त्यसकारण मनभित्रका अनेकन धारणाहरू अनेकन विचारहरू प्रत्यक्ष हाम्रो व्यवहारमा प्रतिबिम्बित हुने भएको हुनाले मनमा दुराशय कहिले पनि आउन नपाओस् भनेर हरेक व्यक्ति सचेत हुनुपर्दछ। दुराशयले दुःख दिन्छ प्रिय सज्जन। मनभित्र यदि कसैप्रति गलत धारणा छ भने, कसैप्रति दुराशयको भावना छ भने, प्रतिशोधको भावना छ भने, त्यो दुराशय त्यो प्रतिशोधले अर्को व्यक्तिलाई त खान्छ नि, तर सबैभन्दा पहिला हामी स्वयंलाई

सबैभन्दा पहिला तपाईलाई प्रभावित गर्न सुरु गर्दछ। जुन व्यक्तिप्रति तपाईँले दुराशयको भावना राख्नु भएको छ ऊ त टाढा छ, उसम्म पुगिसकेको छैन, उसम्म अवश्य प्रभाव पर्छ तर नजानेको रूपमा। त्यसको प्रभाव सबैभन्दा पहिला तपाईँ स्वयं मान्नु पर्दछ। त्यसैले हाम्रा मनभित्र जे जस्ता नकारात्मक वृत्तिहरू उत्पन्न हुन्छन्, दुर्वृत्तिहरू दुर्भावनाहरू उत्पन्न हुन्छन्, तिनले सबैभन्दा पहिलो आक्रमण हामी स्वयं गर्दछ। त्यसरी आक्रमण गरिसकेपछि दुखी हामी हुन्। त्यसैले भगवान गौतम बुद्धले भन्नुभयो, मनमा दुराशय राखेर बोल्ने काम गर्ने मानिसलाई दुःखले त्यसै गरी पछ्याइरहन्छ जसरी गोरु गाडाको पाङ्राले गोरुलाई पछ्याइरहन्छ। गोरुको गाडा हामीले देखेका छौं, गोरु अगाडि हेरिरहेको हुन्छ, गाडाको पाङ्रा पछि पछि गोरुका पछि हेरिरहेको हुन्छ, कुरिरहेको हुन्छ, गोरुलाई पाङ्राहरूले पछ्याइरहेका हुन्छ। हामी हिँडिरहेका त हुन्छौ, हामी मानिसहरूसँग बोलिरहेका पनि हुन्छौ, हाम्रो व्यवहार प्रकट भइरहेको हुन्छ। हाम्रो व्यवहारका पछाडि मनभित्रको हाम्रो दुराशीको जुन भावना छ त्यो हिँडिरहेको हुन्छ। त्यसैले मनमा कुनै पनि किसिमको गलत धारणा आउन नपाओस्, दुराशय आउन नपाओस्, मन गलत वृत्तिहरूप्रति दौड़न नसकोस्, यस विषयमा हामी सबै सतर्क सचेत हुनुपर्छ। मनो पुब्बंगमा धम्मा मनो सिट्ठा मनो मन साचे पदुठेन भाषति वा करोति वा ततूनम दुःखमन्वेति चक्कम वा वहतु। भगवान गौतम बुद्धले अर्को ठाउँमा भन्नुभएको छ, मनो पुब्बंगमा धम्मा मनो सिट्ठा मनोमया मनसा चे प्रसन्नेन भाषति वा करोति वा ततो नम सुखमन्वेति छाया व अनपायु। सम्पूर्ण कार्य मनबाट जन्मन्छन् शुरू हुन्छन्, मन नै सर्वोपरि छ, संसार मनोमय छ। मानिसले मनमा सदाशय राखेर बोल्छ अथवा काम गर्छ भने सुखले उसलाई त्यसै गरी पछ्याइरहन्छ जसरी छायाले वस्तुलाई पछ्याइरहन्छ। कति सुन्दर विचार छ भगवान गौतम बुद्धले धम्मपदमा व्यक्त गर्नु। हामीले यसअघि भगवान गौतम बुद्धको वचनमा के सुन्यौं त भन्दा, सबै कामहरू मनबाट आरम्भ हुन्छन्, दुराशय राख्ने बित्तिकै घाडाको पाङ्राले गोरुलाई पछ्याए जस्तै दुराशयले पनि व्यक्तिलाई पछ्याइरहन्छ, मानिसलाई पछ्याइरहन्छ अनि दुःख दिन्छ। तर कसैप्रति राम्रो भावना छ, सुदाशय छ भनेदेखि, सकारात्मक दृष्टि छ भनेदेखि त्यसबाट सुख उत्पन्न हुन्छ र त्यो सुखले व्यक्तिलाई त्यसै गरी पछ्याइरहन्छ जसरी छायाले वस्तुलाई पछ्याइरहन्छ। हामीले आफ्नो छाया देखेका छौं, हामी जता जान्छौं सँगसँगै हामीसँगै त्यो छाया पनि हिँडिरहेको हुन्छ, छायाले हामीलाई पछ्याइरहेको हुन्छ। त्यसैले हामीले जे सोच्दछौ मनमा जस्तो धारणा बनाउँदछौ हामी त्यस्तै हुन्छौ। यो कुरा भगवान गौतम बुद्धका यी वचनहरूले प्रमाणित गरेका छन्। के सोच्छ, कसैप्रति पनि नकारात्मक धारणा आउन नपाओस्। किन नआउन नपाओस् त भन्दा, त्यसले सबैभन्दा पहिलो कुरा हामी स्वयंमाथि गर्छ, हामी स्वयं हाम्रा धारणाको पहिलो र अन्तिम शिकार हुन्छौँ। प्रिय सोच्छ, राम्रो धारणा हामीले निर्माण गर्छौँ भने, मनमा राम्रा विचारहरू निर्माण गर्छौँ भने हाम्रा नसा नसामा त्यो राम्रो विचारको प्रभाव पर्न थाल्दछ। हामी खुसी हुन्छौँ, उत्साही हुन्छौँ, प्रसन्न हुन्छौँ। अलिकति पनि नराम्रो विचार आइदियो भने त्यो विचारका कारण हाम्रा गोडा गल्न सक्छन्, धुरुकी बढ्न सक्छन्, अनेक अन्य किसिमका शारीरिक र मानसिक प्रतिक्रियाहरू देखा पर्न थाल्दछन् अनि हामी दुःखी हुन्छौँ। यसैले पनि मनमा दुराशयका ठाउँमा सदाशय स्थान दिन कोशिश गरौं। भगवान गौतम बुद्धका यी वचनहरू सुन्नु। फेरि एकपटक, मनो पुब्बंगमा धम्मा मनो सिट्ठा मनोमया मनसा चे पदुठेन भाषति वा करोति वा ततो नम दुःखमन्वेति चक्र।

0: वाह बहुत ही मदद है।
1: सभी का मन बाटा शुरू हो जाए, मन सभी भन्दा विशिष्ट छ, सारा संसार पनि मनोमय छ। मनमा दुराशय राखेर बोल्ने अथवा काम गर्ने जुन मानिस छ त्यसलाई दुःखले त्यसै गरी पछ्याइरहन्छ जसरी गोरु गाडाको पाङ्राले गोरुलाई पछ्याइरहन्छ। अगाडि भन्नुभएको छ भगवान गौतम दत्तले, मनोपुबङ्गमा धम्मा मनोसिद्धा मनोमया मनसाची प्रसन्नेन भाषति वा करोति ततो नम सुखमन्वेति छाया वो अन्नपायि। संस्कृतमा यसरी भनिएको छ, मन पूर्वङ्गमा धर्म मन श्रेष्ठ मनोमया मनसा चित प्रसन्नेन भाषते वा करोति वा ततेनम सुखमन्वेति छायवानपायिनि। सम्पूर्ण कार्य मनबाट आरम्भ हुन्छ, मन नै सर्वोपरि छ, सारा संसार मनोमय छ। मानिसले मनमा सुखाशय राखेर बोल्दछ अथवा काम गर्दछ भने सुखले उसलाई त्यसै गरी पछ्याइरहन्छ, त्यसरी छायाले वस्तुले पछ्याइरहन्छ। प्रश्न प्रिय सज्जन, हामीले सुखको खोजी गर्दा अनेकन दुःख पाएका छौँ, तनाव पाएका छौँ। प्रयास सुखकै निमित्त छ, दौडधुप सुखकै निमित्त छ, तर हात लाग्नु सुन्ने दुःखै दुःख प्राप्त गरेका छौँ, सुखको खोजीमा दुःख प्राप्त गरेका छौँ। कारण हामी भित्र हाम्रो मनमा सुखको विचार छैन, सकारात्मक विचार छैन, ऊर्जा दिने किसिमको विचार छैन, मनलाई गलत विषयहरूमा हामीले लगाएर सुखको आशा गरेका छौँ र सुखको व्यर्थ प्रयत्न गरेका छौँ। त्यसकारण सुखको सबैभन्दा सबल र प्राथमिक उपाय भनेकै मनमा सदाशयता धारण गर्नु, राम्रो विचार धारण गर्नु, सकारात्मक विचार धारण गर्नु। त्यसैले प्रिय सज्जन, भगवान गौतम बुद्धले भने जस्तै, मनमा सद्वृत्ति धारण गरौं, सदाशय धारण गरौं, सकारात्मक चिन्तन धारण गरौं र सुखी बनिहालौं। हवस्त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै, अर्को श्रृंखलामा फेरि हामी भेटिनेछौं। तबसम्मका लागि म लक्ष्मण भण्डारी बिदा हुन्छु।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास आजको कविता आजको कविता
1: आजको कविता आजको कविता
2: नमस्कार म नरबहादुर विशी बानिया मूल थलो म्याग्दी अहिले म बानियाटारमा बस्छु कविता भन्दैछु कविताको शीर्षक छ माटो माटोमै जन्मेर हामी माटोमै हो बिलाउने माटो नै हो बाँच्नको लागि बन्दोबस्त मिलाउने माटोलाई गोडमेल गरी झारपात झिलाउने माटो नै हो भोक प्यासले फाटेको ज्यान सिलाउने माटोमै रमाउँछु म माटोमै छ सुसे धन्दा माटोमै रमाउँछु म माटोमै छ सुसे धन्दा माटोकै सुगन्ध मिठो मान्छेको दुर्गन्ध भन्दा माटो र पसिना मेरो कति मगमग बसाउँछ भोको पेट भरि सबलाई मुसु मुसु हँसाउँछ भोको पेट भरि सबलाई मुसु मुसु हँसाउँछ माटोकै रस चुसेर माटोकै सुसार गर्छु म माटोकै रस चुसेर माटोकै सुसार गर्छु म माटोमै उब्जनी गरे सबैका पेट भर्छु म को खान्छ चाँदीको खाना को पिउँछ सुनको झोल को खान्छ चाँदीको खाना को पिउँछ सुनको झोल रैती र राजासम्मलाई माटो नै हो अनमोल रैती र राजासम्मलाई माटो नै हो अनमोल माटोलाई लात्तीले हान्दै गर्छन् कोही चुरी फुरी माटोलाई लात्तीले हान्दै गर्छन् कोही चुरी फुरी त्यस्ताको घमण्ड देख्दा लाजै लाग्छ पुरी पुरी घमण्डी मान्छेको होइन माटोकै भर पर्छु म धरती नै सृष्टिकर्ता हुन् माटोकै पूजा गर्छु म धरती नै सृष्टिकर्ता हुन् माटोकै पूजा गर्छु म माटोमै जन्मेका हामी माटोमै छ मान्छेको घर मान्छेले कल्पेको जस्तै स्वर्ग नर्क कहाँ छ र मान्छेले कल्पेको जस्तै स्वर्ग नर्क कहाँ छ र म त प्रकृति पुज्दछु विश्वास छ पुरा पुर म त प्रकृति पुज्दछु विश्वास छ पुरा पुर भगवान भगवती धरती यिनी नै हुन् परमेश्वर भगवान भगवती धरती यिनी नै हुन् परमेश्वर धरती नै हुन् परमेश्वर धरती नै हुन् परमेश्वर धन्यवाद
0: आजको कविता
1: आजको कविता

0: 99.4 Radio Tahasantar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 31 गते बुधबार, नेपाल सम्बत 1146, जुलाई 15 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा 16 दोषीलाई सजाय निर्धारण, 1 देखि 4 वर्षसम्म कैद तोकियो, उच्चतम जरिवाना 40,000 रूपियाँ।
0: मीटर ब्याज पीड़ितसँग 6 घण्टा वार्ता हुँदा पनि जुटेन सहमति, गृहमन्त्रीसँग राखियो 6 माग, विभिन्न 3 वटा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय।
1: सत्तारूढ़ पार्टी बीचकै किचलोले सुदूरपश्चिममा बजेट शून्यताको जोखिम, नयाँ नियमावलीको विरोधमा कन्सल्टेन्सी व्यवसाय चाबी बुझाउन तयार।
0: उत्तरी गाजामा इजरायली हवाई आक्रमण, 7 प्यालेस्टाइनीको मृत्यु।
1: र फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन विश्वकपको फाइनलमा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेशो खुशीको कनेक्शन
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 दोषीलाई जिल्ला अदालत काठमाडौँले न्यूनतम एक वर्षदेखि अधिकतम 4 वर्षसम्म सजाय निर्धारण गरिएको छ। पूर्व मन्त्री टोपबहादुर रायमाझी सहित 9 अभियुक्तलाई झनै 4 वर्ष कैद र 40,000 जरिमाना तोकिएको छ भने अर्का पूर्व मन्त्री बालकृष्ण खाँड सहित 2 जनालाई झनै 2 वर्ष कैद र 20,000 रूपियाँ जरिमाना ठहराइएको छ। बाँकी 5 अभियुक्तका हकमा झनै 1 वर्ष कैद र 10,000 रूपियाँ जरिमाना निर्धारण गरिएको छ। 4 वर्ष कैद र 40,000 जरिमाना तोकिएका अन्य अभियुक्तमा पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजीत राई, गोविन्द कुमार चौधरी र आङटावा शेर्पा छन्। नक्कली भूटानी शरणार्थी नेता टेकनाथ रिजाललाई भने पूर्व मन्त्री खाँड बराबर 2 वर्ष कैद र 20,000 रूपियाँ जरिवाना निर्धारण गरिएको छ। यस्तै 1 वर्ष कैद र 10,000 रूपियाँ जरिवाना तोकिएकामा नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झा छन्। न्यायाधीश तेजबहादुर खड्काको इजलासले असार 23 कसुर ठहरको फैसला गरेकामा हिजो सजाय सुनाएको हो। विभिन्न कसुरमा बेग्ला बेग्लै सजाय र जरिवाना तोकिएकामा सबैभन्दा बढ़ी सजायमा दोस्रो धेरै सजायको आधा जोडेर एकीकृत सजाय निर्धारण गरिएको छ। सरकारले प्रतिवादीहरूलाई ठगी, संगठित अपराध, राज्य विरूद्धको कसुर र सरकारी लिखित कृत्य सम्बन्धी कसुरमा अभियोजन गरेको थियो। त्यसअनुसार अब टोपबहादुर रायमाझी 9 महिना मात्र जेलमा बस्नुपर्नेछ। बालकृष्ण खाँड 1 वर्ष 4 महिना कैद भुक्तान गर्न बाँकी छ। इन्द्रजीत राईको 2 महिना 13 दिन कैद भुक्तान गर्न बाँकी रहेको छ। उनको 75% कैद घटाइएको छ। ज्येष्ठ नागरिक ऐन अनुसार 4 वर्ष कैद तोकिएकामा उनी 3 वर्ष 2 महिना 10 दिन थुनामा रहेको अवधि घटाई बाँकी 9 महिना 20 दिन मध्ये 7 महिना 7 दिन कैद छूट गरिएको छ। त्यसै गरी टेकनारायण पाण्डे 9 महिना जेलमा बस्नुपर्नेछ। टेकनाथ रिजाल 1 वर्ष 5 महिना जेलमा बस्नुपर्नेछ। अधिकांश दोषीहरू 3 वर्षदेखि 4 महिनासम्म जेलमा बस्नुपर्ने देखिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय, पूर्व मन्त्री रायमाझी सहित 9 जनालाई 4 वर्ष कैद, खाँडलाई 2 वर्ष। नयाँ पत्रिकामा समाचार छ।
4: मिटर प्याज पीड़ितले आन्दोलनको लागि काठमाडौँतर्फ यात्रा थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। जनकपुर धामबाट काठमाडौँसम्मको पैदल यात्रामा रहेका मिटर प्याज पीड़ितसँग मंगलबार 12 निजगढ़मा गृहमन्त्री सुदन गुरूङले छलफल गरे। लगत्तै मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनको निर्णय लिएको हो। गृहमन्त्री गुरूङ पैदल यात्रामा रहेका मिटर प्याज पीड़ितलाई भेट्न हिजो बिहानै 12 निजगढ़ पुग्नु भएको थियो। उहाँले 2 चरणमा गरेर पीड़ितसँग करिब 6 घण्टा छलफल गर्नुभएको छ। बिहान करिब 5 घण्टा भएको छलफलमा मन्त्री गुरूङले अधिकांश समय पीड़ितको गुनासो सुन्नु भएको थियो। त्यसपछि सिमारा पुग्नु भएको उहाँले राति 8:30 बजेतिर फेरि निजगढ़ आएर 1 घण्टा जति मिटर ब्याज पीड़ितसँग वार्ता गर्नुभयो। सहमति जुट्न नसकेपछि आज दिउँसो फेरि वार्तामा बस्ने तय भएको छ। धनुषा 2 मंगलपुरकी 32 वर्षीय श्याम कुमारी ठाकुरले निजगढ़बाट उद्योग वाणिज्य संघको हलमा मंगलबार बिहान गृहमन्त्री गुरूङलाई देख्ने बित्तिकै आँसु थाम्न सक्नु भएन। साहुको ऋणको पासो त्यसैका कारण भएको श्रीमानको हत्या र गाउँ नै छाडेर भाग्नु परेको पीड़ा गृहमन्त्री सामु पोख्न खोज्दा नै उहाँ भक्कानिनुभयो। श्याम कुमारीका श्रीमान भोजेन्द्र ठाकुरले गाउँकै शिवजी यादवसित भदौ 2068 3 लाख 50 हजार ऋण लिनुभएको थियो। भोजेन्द्रको घरमै फर्निचरको सानो व्यापार पनि थियो। व्यापार गर्न उहाँले त्यो ऋण लिनुभएको थियो। उहाँले साहु यादव लगायत 7 जना विरूद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता गराउनुभयो। उनीहरू सबै फरार छन्। 2 महिनापछि यादव अदालत हाजिर भए। अदालतले उनलाई पूर्वपक्षको लागि थुनामा पठाउने आदेश दियो। केही महिनापछि उच्च अदालतले अदालतको आदेशमा उनी रिहा भएको श्याम कुमारीले सुनाइन्। अदालतबाट यादव छुटेपछि उनी धनुषाकै धारापानीमा डेरा लिएर दुई छोराका साथमा बस्नु भएको छ। डर त्रासले घरमा बस्न नसकेको उहाँको भनाइ छ। श्याम कुमारी जस्तै साहु महाजनको चर्को ब्याज र उठी बाजको पीड़ा खेप्न नसकेर न्यायको खोजीमा निस्किएका करिब 200 जना सड़क मार्च गर्दै राजधानीतर्फ लागेका हुन्। गृहमन्त्रीले मिटर ब्याज पीड़ितको गुनासो सुनेको केही घण्टामै मन्त्री परिषदले 3 आयोगका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन प्रक्रियामा लैजाने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णयलाई पीड़ितहरूले स्वागत गरेका छन्। मिटर ब्याज पीड़ितको आन्दोलनमा सहभागी संयुक्त जनाधिकार मोर्चा नेपालका संयोजक निर्ग नवीनले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्ने निर्णयप्रति सरकारलाई धन्यवाद दिनुभएको छ। मिटर ब्याज पीड़ितका 6 माग गृहमन्त्रीसँग 6 घण्टा वार्ता तर जुटेन सहमति। शीर्षक कान्तिपुरमा समाचार छ।
3: हरेक वर्ष करिब 1 लाखको संख्यामा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने गर्छन्। विद्यार्थीको वैदेशिक यात्रासँग अभिभावकको वर्षौंको बचत, भविष्यप्रतिको भरोसा र खुशी जीवनको सपना पनि जोड़िएको हुन्छ। विद्यार्थी र अभिभावकको यही सपना पूरा गर्ने पुलका रूपमा पछिल्ला 2 दशकदेखि शैक्षिक परामर्श संस्था कन्सल्टेन्सीले योगदान गरेका छन्। शैक्षिक परामर्श संस्था अर्थात कन्सल्टेन्सीहरूले विद्यार्थीहरूलाई शैक्षिक परामर्श, विश्वविद्यालय छनौट, भिसा प्राप्ति, शुल्क भुक्तानी, विदेश प्रस्थान र अध्ययनमा सहजीकरण गर्दै आएका छन्। नेपाली विद्यार्थीको विदेशमा अध्ययनप्रतिको आकर्षण बढ़दै जाँदा कन्सल्टेन्सीहरूको संख्या पनि बढ़दै गएको छ भने आर्थिक कारोबारमा पनि वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको विवरण अनुसार पछिल्ला 3 आर्थिक वर्षमा त्यस्तो कारोबार 1 खर्ब रूपियाँ भन्दा बढ़ी छ। शैक्षिक परामर्शको क्षेत्रमा काम गर्ने उद्देश्य राखी कम्पनी रजिस्ट्रारको कार्यालयमा करिब 5,000 कम्पनी दर्ता छन्। शिक्षा तथा खेलकुद मन्त्रालयको रेकर्डमा भने 760 संस्था मात्र दर्ता छन्। निर्देशिकाको भरमा संचालनमा रहेका शैक्षिक परामर्श संस्थालाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले पहिलो पटक नियमावली बनाएर लागू गरेको छ। नियमावलीले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गर्न बताइए पनि सरोकारवाला पनि सन्तुष्ट छैनन्। यसका कतिपय प्रावधानले शैक्षिक परामर्श क्षेत्र धराशयी हुने र संस्थाहरू सञ्चालन गर्न नसकिने भन्दै नेपाल शैक्षिक परामर्श महासंघ विरोधमा उत्रिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले नियमावलीले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्ने दावी गर्नुहुन्छ तर शैक्षिक परामर्श महासंघका अध्यक्ष राजेन्द्र बराल नियमावली नियमनमुखी नभई नियन्त्रणमुखी रहेको बताउनुहुन्छ। यस्ता संस्थाले अनुमति पत्रकै लागि 50,000 र शाखाका लागि प्रति शाखा 20,000 रूपियाँ दस्तुर बुझाउनुपर्छ। साथै संस्था वर्षेनी नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ। यति मात्र होइन नवीकरण दस्तुर पनि 50,000 रूपियाँ पर्ने र प्रति शाखा सोही बराबर नवीकरण दस्तुर थपिँदै जाने अनुसूची 2 मा उल्लेख गरिएको छ। धरोटी सम्बन्धी व्यवस्था अव्यवहारिक रहेकाले हटाउनुपर्ने, विद्यार्थीको आर्थिक हित संरक्षणका लागि धरौटीको सट्टा उपयुक्त बीमा क्षतिपूर्ति र संरक्षण प्रणाली लागू गर्ने पर्ने व्यवसायहरूले माग गरेका छन्। यस्तै अनुमति बिना सञ्चालन हुने संस्था, फ्रीलान्सर र गैर कानूनी अनलाइन परामर्श गतिविधि रोक्नुपर्ने सहित 9 बुँदे माग नै सार्वजनिक गरेका छन्। आवश्यकता अनुसार चरणबद्ध रूपमा सृजनात्मक विरोधका कार्यक्रम सार्वजनिक गर्ने र विरोधका विभिन्न चरणमा कार्यक्रम सञ्चालन गर्दा समेत माग सम्बोधन नगरेमा देशभरका शैक्षिक परामर्श प्रदान गर्ने संस्था बन्द गरी सरकारलाई साँचो तालजा हस्तान्तरण गरी सड़क आन्दोलनमा जाने तयारी रहेको नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष पौडेलले प्रश्न पार्नुभयो। नयाँ नियमावलीले सरकार शैक्षिक परामर्श व्यवसाय आम्ने सामने। अन्नपूर्ण पोस्टमा समाचार छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाइ, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ थाहा छ, त्यसै त यही लिन आएको।
7: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
6: साथ जीवन।

0: Kick bonus bomb.
1: It's the top head of the show. Here's the much of the
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में इस होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा इस होम को कस्टमर सपोर्ट 01427666 मा सम्पर्क गर्नुहोस्
2: यूको महासंचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सत्तारूढ़ दलहरू बीचको विवादले सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको जोखिम बढ़ेको छ असार मशान्त सकिन दुई दिन मात्र बाँकी रहँदा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमाले बीच देखिएको बजेट विवाद सुल्झिएको छैन जसले गर्दा निर्धारित समयमा बजेट पारित हुने सम्भावना कम हुँदै गएको छ असार मशान्तभित्र प्रदेशबाट बजेट पारित भइसक्नुपर्ने व्यवस्था छ तर असार सकिन दुई दिन बाँकी रहँदा मंगलबार हिजो बेलुकीसम्म दुई दलबीच बजेटलाई लिएर सहमति भएको छैन बरू केही दिन यता विवाद थप उत्कर्षमा पुगेको छ असार मशान्तमा बजेट र यससँग सम्बन्धित विधेयक पारित भएर राजपत्रमा प्रकाशित भएपछि एक साउनबाट बजेट तथा सरकारका अर्थ सम्बन्धी नीति नियमहरू कार्यान्वयनमा जान्छन् पछिल्लो समय बजेटमा सहमति खोज्न प्रदेश तहमा सत्ता साझेदार दुई दलबीच छलफल भएको छैन दुई पार्टीको केन्द्रीय तहबाट सहमति भएको अवस्थामा बाहेक अहिले पनि बजेट शून्यताको स्थिति सम्भावना रहेको सत्ता पक्षका एक सांसदले बताएका छन् सुदूरपश्चिमको बजेटमा सहमति खोज्न कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले लेखा आयोगका अध्यक्ष पुष्प कणेल केही दिनदेखि धनगढ़ी रहेका छन् दुवै नेताले आफ्ना पार्टीका सांसद र नेताहरूसँग दुई दिन छलफल गरी पनि सहमति जुट्न सकेन दुई वर्ष अघि पनि सुदूरपश्चिम सरकार दुई महिना बजेट शून्यतामा गएको थियो आर्थिक वर्ष 81-82 बजेट प्रदेशसभामा प्रस्तुत भएपछि तत्कालीन सरकार अल्पमतमा पर्दा पारित हुन सकेको थिएन एमाले संसद दलका नेताका अनुसार बजेट शून्यताको अवस्था सिर्जना हुन नदिन सरकारले त्यसकी विधेयक ल्याएर त्यसलाई पास गर्न सघाउने तयारी भइरहेको छ सुदूरपश्चिममा बजेट शून्यताको जोखिम शीर्षकमा नयाँ पत्रिकामा समाचार छ
3: प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई 10% छात्रवृत्तिको व्यवस्था लागू गर्न निर्देशन दिनुभएको छ शाहले हिजो त्रिभुवन विश्वविद्यालय सहित सातवटा विश्वविद्यालयका उपकुलपतिहरूसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सामूहिक भेट गर्नुभएको थियो छलफलमा उहाँले विश्वविद्यालय र मातहतका क्याम्पसमा 10% निशुल्क छात्रवृत्ति कड़ाईपूर्वक कार्यान्वयन गर्न निर्देशन दिनुभयो छलफलमा सहभागी उपकुलपतिहरूका अनुसार कुलपति शाहले विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनको संरचना हटाउन समयमा नै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्न अतिक्रमित जग्गा जमीन खोजबिन गरी संरक्षण गर्न राजनैतिक भागभण्डा अन्त्य गर्न र स्वच्छ पढ्ने र लेख्ने वातावरण तयार पार्न आग्रह गर्नुभएको थियो छलफलपछि प्रधानमन्त्री सचिवालयले उपकुलपतिहरूले प्राध्यापक कर्मचारी र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राखी विशुद्ध रचनात्मक र प्राज्ञिक कार्यमा मात्र केन्द्रित गराउने प्रतिबद्धता जनाइएको छ यसअघि पनि उपकुलपतिहरूको नियुक्ति शिक्षा मन्त्री तथा सहकुलपति सस्मित पोखरेलले छात्रवृत्ति सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो कान्तिपुरमा समाचार छ
4: सर्वोच्च अदालतले निजी र सामुदायिक संचार माध्यमलाई आर्थिक नाकाबन्दी लगाउने गरी सरकारी विज्ञापन र सार्वजनिक सूचना नदिने सरकारको निर्णय खारेज गरेको छ न्यायाधीशद्वय सारङ्ग सुविदी र नृप ध्वज निरौलाको संयुक्त इजलासले तीनै तहका सरकारका विज्ञापन तथा सार्वजनिक सूचना सरकारी स्वामित्वका संचार माध्यम मार्फत मात्र प्रकाशन प्रसारण गर्ने सरकारको निर्णयलाई बदर हिजो गरेको हो 82 चैत 18 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने भने गरेको निर्णयलाई सर्वोच्चले उत्प्रेषणको आदेश मार्फत खारेज गरेको हो सर्वोच्च अदालतको फैसलासँगै सरकारको निर्णय कार्यान्वयन नहुने भएको छ सर्वोच्चको निर्णयको पूर्ण पाठ तयार भइसकेको र दुई दिनभित्र सार्वजनिक गरिने बताइएको छ सरकारको उक्त निर्णय विरूद्ध नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइटेलले 82 चैत 23 गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो सरकारी विज्ञापन निजी मीडियालाई पनि खुल्ला अन्नपूर्ण पोस्टमा समाचार छ
3: किर्तिपुर स्थित राधास्वामी सत्संग आश्रम डुबानमा परेपछि सरकारले त्यहाँका करिब 58 सुकुम्बासी परिवारलाई भक्तपुरको बोर्डे स्थित कृषि विकास बैंक र खरीपाटी स्थित विद्युत तालिम केन्द्रमा राख्यो। किर्तिपुरबाटै 25,000 थमाएर हटाउन उर्दी जारी गरेको सरकारले बिहिबार राति होल्डिङ सेन्टर डुबानमा परेपछि मात्र उनीहरूलाई भक्तपुर सारेको थियो, तर त्यहाँबाट पनि कहिले हटाउने हो टुङ्गो छैन। सरकारले 25,000 रूपियाँ दिएर आफै कोठा खोजेर बस्न भनेपछि सुकुम्बासी परिवार पीड़ामा छन्। पटक पटक ठाउँ स्थानान्तरण गरेर दुःख दिइरहेको सरकारप्रति होल्डिङ सेन्टरमा बसिरहेका गुनासै गुनासा छन्। अहिले सरकारले गुनासो पोख्ने ठाउँ समेत बन्द गरिदिएको छ। खरीपाटी र बोर्डेमा राखिएका सुकुम्बासीलाई समूहमा बाहिर निस्कन समेत रोक लगाइएको छ। हाल सुकुम्बासी बसिरहेका होल्डिङ सेन्टरमा ठूलो संख्यामा प्रहरी खटाएर संचार माध्यम र अभियन्तालाई निषेध गरिएको छ। एक हिसाबले सुकुम्बासीहरूलाई नजरबन्दको अवस्थामा राखिएको छ। प्रहरीले रोक्दा रोक्दै सोमबार बोर्डे स्थित कृषि विकास बैंकको होल्डिङ सेन्टरमा राखिएका 26 वर्षीय प्रवेश राई गाईले गेट नजिकै उभिएर आफ्नो गुनासो पोख्नुभयो। म त थापाथलीमै जन्मै हुर्किएको हुँ, त्यहाँ डुबान परेको थिएन, त्यो ठाउँ सुरक्षित नै थियो। त्यस्तो सुरक्षित ठाउँबाट सरकारले असुरक्षित ठाउँमा ल्याएर राखेको छ। सातजनाको उनको परिवार स्थायीवासको पर्खाइमा छ। किर्तिपुरमै छँदा सरकारले स्थायीवास दिन्छ कि भन्ने आश गरेको परिवारले अहिले उठीवास जस्तै भएको बताएको छ। प्रवेशकी 2 महिना अघि होल्डिङ सेन्टरमा आएपछि श्रीमती सुत्केरी भएकी थिइन्, तर सुत्केरी र शिशुलाई बसोबास र खानाको अवस्था नाजुक छ। सुकुम्बासीहरूलाई दयनीय अवस्थामा राखेको सरकारले होल्डिङ सेन्टरभित्रको दुःख लुकाउन उल्टै संचार माध्यम र अभियन्तालाई प्रवेशमा रोक लगाएको छ। प्रशासनले प्रहरी खटाएर बाह्य व्यक्तिलाई मुख्य गेटबाट रोक्ने गरेको छ भने गेटमा सुरक्षाकर्मी तैनात गरिएको छ। सरकारले गरेको अमानवीय व्यवहारबारे बोल्न खोजेका सुकुम्बासीलाई नबोल्न निर्देशन दिइएको छ। नजरबन्दमा होल्डिङ सेन्टरका सुकुम्बासी नयाँ पत्रिकामा समाचार छ।
4: उपभोक्ताले आजदेखि खाना पकाउने भारी सिलिण्डर ग्यास किन्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले हिजो जारी गरेको विज्ञप्ति अनुसार आजदेखि साबिकै 14.2 केजी ग्यास भरेर बजारमा पठाउने जनाएको हो। इरान अमेरिका इजरायल युद्ध चर्कन्दै जाँदा विश्वभर पेट्रोलियम पदार्थको संकट उत्पन्न भएपछि सरकारले 29 फागुनदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको थियो। युद्धको अनिश्चितताका कारण उपभोक्ताहरूले अस्वाभाविक रूपमा ग्यास भण्डारण गर्न थालेपछि निगमले सबैलाई ग्यास पुर्याउने उद्देश्यले आधा सिलिण्डर ग्यास बिक्री गर्ने नीति लिएको थियो। आजदेखि मुलुकको भरि नै साबिकै 14.2 केजी ग्यास भर्ने र पूरा मूल्य 2060 रूपियाँ मा बिक्री वितरण गर्ने निगमले जनाएको छ। भारी सिलिण्डर ग्यास आजदेखि पत्र पत्रिकामा समाचार छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार। लामो रस्ता गस्तीपछि गोर्खा नगरपालिका 11 मा 20 वर्षदेखि सञ्चालनमा रहेको 12 किलो बजार खाली भएको छ। पसलवालाहरूले हिजोदेखि स्वस्फूर्त रूपमा घरटहरा खाली गरेका छन्। नियामक निकायले सार्वजनिक जग्गामा बनेका घरटहरा यही असार 30 गतेभित्र खाली गर्न समयसीमा दिएपछि पसल संचालकले त्यहाँका घरटहरा छाड्न थालेको डिभिजन वन कार्यालय गोर्खाले बताएको छ। 20 वर्षपछि उठ्यो 12 किलो बजार। अन्नपूर्ण पोस्टमा समाचार छ।
4: उखु किसानको बक्यौता रकम दिन नसकेको आरोपमा अन्नपूर्ण चिनी मिल सर्लाही धनकौलका संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उखु किसानको भुक्तानी नदिएको आरोपमा जिल्ला पश्चिम नवलपरासी रामग्राम नगरपालिका 2 बस्ने अन्नपूर्ण चिनी मिलका संचालक शैलेन्द्र गुप्ता र जिल्ला सर्लाही हरिपुर नगरपालिका 1 घर भई हाल पश्चिम नवलपरासी बस्ने संचालकका सहयोगी विनोद शाह कलवारलाई प्रहरीले पक्राउ गरेको हो। किसानको करिब 22 करोड़ उखुको बक्यौता भुक्तानी नदिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले दुवैजनालाई नियन्त्रणमा लिएको जनाएको छ। नागरिक दैनिकमा समाचार छ।
3: कुनै समय कलेजो प्रत्यारोपणका लागि नेपाली बिरामीहरूको गन्तव्य विदेश हुने गर्थ्यो। कलेजो प्रत्यारोपण गर्ने बिरामीले करोड़ रूपियाँ खर्चेर विदेशमा गई प्रत्यारोपण गर्नुपर्थ्यो। नेपाली बिरामी 1 दशक अघिसम्म कलेजो प्रत्यारोपणका लागि भारत, थाइल्याण्ड, सिंगापुर जस्ता मुलुकमा जाने गर्थे। विदेशमा जान सामान्य नेपाली नागरिकको हैसियत पनि पुग्दैनथ्यो। तर अहिले नेपालमै कलेजो प्रत्यारोपण सम्भव भएको छ। नेपाली चिकित्सकले आफ्नै नेतृत्वमा कलेजोको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन्। भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी कार्यकारी निर्देशक डाक्टर कल्पना कुमारी श्रेष्ठले नेपालमा पहिलो पटक 2073 मंगिर 12 मई 22 मई भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न भएको बताउनुभयो। यो सँगै अब कलेजो प्रत्यारोपणका लागि विदेश जानु पर्दैन। गोर्खा पत्रमा समाचार छ।
4: चालू आर्थिक वर्ष 2082-83 को 11 महीनामा नेपालको अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन्। विदेशी विनिमय संस्थिति, शोधानन्तर स्थिति र विप्रेषण आप्रवाहमा उल्लेखनीय सुधार आउँदा मुद्रास्फीति नियन्त्रणमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। चालू वर्षको जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.22% र आर्थिक वर्षको 11 महिनाको औसत मुद्रास्फीति 2.89% रहेको छ।
3: चिकित्सक अभावका कारण जिल्ला अस्पताल सल्यानमा शल्यक्रिया सेवा बन्द भएको छ। कर्णाली प्रदेश सरकार अन्तर्गत सञ्चालित अस्पतालमा एनआईएस कार्यक्रम अन्तर्गत 2 महिनाका लागि खटिएका एमडीजीपी डाक्टर रहीस कोजु र मेडिकल अधिकारी डाक्टर सुमन यादवको कार्यवधि सकिएपछि शनिबारदेखि शल्यक्रिया पूर्ण रूपमा ठप्प भएको हो। चिकित्सक अभावले महत्वपूर्ण सेवा बन्द। गोर्खा पत्रमा समाचार छ।
4: कञ्चनपुरको भीमदत्त नगरपालिका 16 स्थित मजगाउँ विमानस्थल निर्माण कार्य 75% पूरा भएको छ। नेपाली सेनाले उपयोगमा ल्याएको निकुञ्ज प्रवेशद्वारसम्मको रत्न वाटिकाको जमीन विमानस्थलको लागि छोडेपछि निर्माण कार्यले तीव्रता पाएको हो। मजगाउँ विमानस्थल आयोजना प्रमुख मिन्डाच ओझाले विमानस्थलको 1,500 मिटर धावन मार्ग मध्ये 1,450 मिटर कालोपत्रेको काम पूरा भएको बताउनुभयो। गोर्खापत्रमा समाचार छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी गाजा स्थित एक सुरक्षा चौकीमा भएको इजरायली हवाई आक्रमणमा 7 प्यालेस्तानीको मृत्यु भएको छ। स्थानीय स्रोत र प्रत्यक्षदर्शीले बताए अनुसार मृतक मध्ये हमासद्वारा संचालित आन्तरिक मामिला निकायसँग आबद्ध प्रहरी अधिकारीहरू छन्। प्रत्यक्षदर्शीका अनुसार जवालिया शरणार्थी शिविरको पश्चिममा पर्ने अल फालुजा क्षेत्रमा रहेको सुरक्षा चौकीमा इजरायली ड्रोनले तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो। आक्रमणबाट चौकीमा ठूलो क्षति पुगेको र आसपासका क्षेत्रमा पनि असर परेको बताइएको छ। उक्त सुरक्षा चौकी बाक्लो भीड़भाड़ हुने बजार क्षेत्र र विस्थापितले आश्रय लिइरहेको पाल नजिकै रहेको बताइएको छ। आक्रमणबारे इजरायली सेनाले कुनै पनि प्रतिक्रिया दिएको छैन। गाजाका स्वास्थ्य अधिकारीका अनुसार सेप्टेम्बर 2025 युद्धविराम लागू भएता गाजामा मृत्यु हुनेको संख्या 1110 पुगेको छ भने 3,599 जना घाइते भएका छन्। स्वास्थ्य अधिकारीले सन् 2023 अक्टोबर 7 हालसम्म मृत्यु हुनेको संख्या 73,233 र घाइते हुनेको संख्या 1,73,707 पुगेको दावी गरेका छन्।
12: विश्वकप फुटबल विशेष।
4: उत्कृष्ट लयमा रहेको स्पेनिस टोली पूर्व विश्व विजेता फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकप 2026 फाइनल प्रवेश गरेको छ। डालस स्टेडियममा भएको रोमाञ्चक सेमी फाइनल भिडन्तमा फ्रान्सलाई 2-0 गोल अन्तरले पाखा लगाउँदै स्पेनले उपाधि नजिकको यात्रा तय गरेको हो। स्पेनको जीतमा मिकेल पयाजबल र पेड्रो पेरोले निर्णायक गोल गरी खेलको शुरूआती समयदेखि नै आक्रामक रणनीति अपनाएको स्पेनले 22 मिनटमा अग्रता लिएको थियो। आफ्नो 19 जन्मदिन मनाएको भोलिपल्टै मैदान उत्रिएका युवा लामिन यामललाई फ्रान्सका लुकास डिग्रेले पेनाल्टी बक्सभित्र लड़ाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै मिकेल पयाजबलले फ्रान्सेली गोलकिपर माइक माइग्रनलाई बीट गर्दै टोलीलाई शुरूआती अग्रता दिलाए। यो गोलसँगै आर्जबाल स्पेनका लागि 30 गोल पूरा गर्ने छैटौं खेलाड़ी समेत बनेका छन्। पहिलो हाफमा 1 गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप आक्रामक खेल खेल्यो। खेलको 58 मिनटमा राइट ब्याक पेड्रो पेरोले ड्यानी ओल्मोसँग उत्कृष्ट 1-2 पासको तालमेल मिलाउँदै फ्रान्सेली डिफेन्सलाई बीट गरेर बललाई पोस्टको तल्लो कुनामा भित्राए। खेल 2-0 पछि परेपछि फ्रान्सले रोयान चेर्की र रेसिरे डेउलाई मैदान छिराउँदै खेलमा फर्कने प्रयास गरेको थियो। स्ट्राइकर केलियन एम्बापेको केही राम्रा अवसरहरू एम्बापेले केही राम्रा अवसरहरू सिर्जना गरे पनि स्पेनिस डिफेन्डर मार्क कुकुरेलाको उत्कृष्ट ट्याकल र गोलकिपर उनाई सिमोनको चनाखो प्रदर्शनका कारण फ्रान्सको प्रयास सफल हुन सकेन।
3: फिफा विश्वकप फुटबल प्रतियोगितामा आज राति उपाधि दावेदार अर्जेन्टिना र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन्। अमेरिकाको एटलान्टा रंगशालामा हुने यो भिडन्त पनि विश्वकपको हाई भोल्टेज खेलका रूपमा लिइएको छ। सन् 1966 पछि इंग्ल्याण्ड उपाधि भित्राउने योजनामा रहँदा अर्जेन्टिना विश्वकप ट्रफी रक्षा गर्ने अभियानमा छ। लियोनल मेस्सी र ह्यारी केन पहिलो पटक विश्वकपमा आम्ने सामने गर्दैछन्। सम्भवतः उनीहरूको यो पहिलो तथा अन्तिम भेट पनि हुनेछ। यी दुवै कप्तान उत्कृष्ट फर्ममा छन्। दुवैले टोलीलाई अन्तिम चारसम्म पुर्याउने प्रेरणादायी खेल प्रस्तुत गरेका छन्। मेस्सीले चालू विश्वकपमा 8 र केनले 6 गोल गरेका छन्। यी दुवै खेलाड़ी गोल्डेन बुटको दावेदारी बलियो बनाउन गोलका लागि आतुर पनि छन्। अर्जेन्टिना र इंग्ल्याण्ड 21 वर्षपछि भिड्न लागेका हुन्। उनीहरूले सन् 2005 नोभेम्बर 12 स्विजरल्याण्डको जेनेभा शहरमा भएको मैत्रीपूर्ण खेलमा अन्तिम पटक प्रतिस्पर्धा गरेका थिए। यसको खेलमा इंग्ल्याण्डले 3-2 बाजी मारेको थियो। यो खेललाई निकै नै चासोका साथ हेरिएको छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: नक्कली भूटानी शरणार्थी प्रकरणमा 16 दोषीलाई सदाय निर्धारण। 1-4 वर्षसम्म कैद तोकियो। उच्चतम जरिवाना 40,000 रूपियाँ।
3: मिटर ब्याज पीड़ितसँग 6 घण्टा वार्ता हुँदा पनि जुटिने सहमति। गृहमन्त्रीसँग राखे 6 माग। विभिन्न 3 प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय।
4: सत्तारूढ़ पार्टी बीचकै किचलोले सुदूरपश्चिममा बजेट शून्यताको जोखिम। नयाँ नियमावलीको विरोधमा कन्सल्टेन्सी व्यवसाय चाबी बुझाउन तयार।
3: उत्तरी गाजामा इजरायली हवाई आक्रमण। 7 प्यालेस्टाइनीको मृत्यु।
4: र फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन विश्वकपको फाइनलमा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
12: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
13: AIO.
14: AIO?
13: Yes, AIO. All in one mart. The best place for shopping.
14: Kya sara ho, khas pya?
13: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
14: वाउ कहाँ छ र यो
13: यही मिन भवनमा शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा
15: ऑल इन वन मार्ट हेल्पिङ मेक योर लाइफ इजियर पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्
16: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
17: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
16: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
17: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
16: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
17: यता आइजाऊ न एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
16: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
17: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
16: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
17: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ
18: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
17: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
18: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
16: अनि के गर्नु त अब म त निस्किसक्नु हो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
19: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
15: विज्ञापन बोर्ड
20: ओहो
21: मरे नि के हो
20: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
21: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको हेर्नुहोस् हेर्नुहोस् हेर्नुहोस् ल
20: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
21: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
20: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
22: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
23: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
15: नेपाल सरकार विज्ञापन बोर्ड
24: भाइ भाइ भाइ सामान पुर्याउने अनि आइहाल्ने अरू सामान पुर्याउनु छ
25: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुभएको छ एकदम ठिक छ कुरा मिला
24: नमस्कार
25: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
24: यो त साइड जब दाइ यो चाहिँ मेन
25: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
24: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
25: थाहा छ, त्यसैले त यही लिन आएको। विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ, त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
24: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
25: सुरक्षा घरको
24: साथ जीवन।
20: खै जन्मदर्ता दिनुहोस् त।
0: जन्मदर्ता गरेको छैन नि म्याडम।
20: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
0: हो र, मलाई त थाहा नै थिएन म्याडम।
20: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
0: ए, पहिला कसैले भनेन?
23: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
22: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
23: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
22: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
23: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।
5: AIO.
6: AIO?
5: Yes, AIO. All in one mart. The best place for shopping.
6: के छ र हो खास त्यहाँ?
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
4: All in one mart. Helping make your life easier.
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
7: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
5: Coming up next,
4: The News Plus.
1: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सिधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
5: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
4: द न्यूज प्लस।

नमस्कार, थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृंखलामा तपाईंलाई स्वागत छ। म नवीन लुइटेल। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संचार नेटवर्क र थाहा खबर .com साथै थाहा खबरको फेसबुक पेजबाट प्रत्यक्ष या जुनसुकै बेला सुन्न सक्नुहुन्छ। दुई पटकको विश्व विजेता फ्रान्सलाई 2-0 हराउँदै स्पेन जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डालास रंगशालामा सम्पन्न पहिलो सेमी फाइनलमा फ्रान्सलाई पाखा लगाउँदै स्पेनले 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको हो। सन् 2010 नेदरल्याण्डसलाई हराएर स्पेनले उपाधि जितेको थियो। आज बिहान स्पेनको जीतमा मिकेल ओयाजारवल र पेड्रो पोरोले एक एक गोल गरे। खेलको 22 मिनटमा स्पेनका लामिन यामाललाई फ्रान्सका लेफ्ट ब्याक डिफेण्डर लुकास डिनले डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा आर्या जावलले फ्रान्सेली गोलरक्षक माइक मेग्रेनलाई कुनै मौका नदी बललाई जारी चुमाए। खेलको 58 मिनटमा पेड्रो पोरोले अर्को गोल थप्दै स्पेनको अग्रता दोब्बर पारेका थिए। बल पोजिशन होस् या फिनिशिङ, स्पेनका सामू फ्रान्सले अन्य खेलका तुलनामा कमजोर प्रदर्शन गर्यो। सन् 2018 विजेता भएको फ्रान्स सन् 2022 फाइनलमा अर्जेन्टिनासँग हारेको थियो। उसको लगातार तेस्रो पटक फाइनल पुग्ने सपना अधुरै रह्यो। स्पेनले भने सन् 2010 उपाधि जिते यथा नकआउट चरण पार गर्न सकेको थिएन। सन् 2014 समूह चरणबाटै बाहिरिएको स्पेनले सन् 2018 आयोजक रसियासँग पेनाल्टीमा र सन् 2022 मोरक्कोसँग पेनाल्टीमै अन्तिम 16 पराजय बिहोरेको थियो। स्पेन जारी विश्वकपमा अपराजित टीम हो। समूह चरणमा साउदी अरेबियालाई 4-0 र उरुग्वेलाई 1-0 हराएको स्पेन नवप्रवेशी केपी भेडेसँग गोलरहित बराबरीमा रोकिएको थियो। स्पेनले अन्तिम 32 अस्ट्रियालाई 3-0, अन्तिम 16 पोर्चुगललाई 1-0 र क्वार्टर फाइनलमा बेल्जियमलाई 2-1 हराएको थियो। स्पेन फाइनलमा पुगिरहँदा समूह चरणको पहिलो खेलमा स्पेनलाई बराबरीमा रोकेको केप भेडे र गोलकिपर भुजिन्नाको याद आइरहेको छ। स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्याण्ड एक पटकको र अर्जेन्टिना 3 पटकको विश्व विजेता टीम हुन्। अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई समूह चरणमा हराएको अर्जेन्टिनाले अन्तिम 32 केप भेडेलाई र अन्तिम 16 इजिप्टलाई समान 3-2 पाखा लगाएको थियो। क्वार्टर फाइनलमा भने अर्जेन्टिनाले स्विजरल्याण्डलाई 2-1 निराश पारेको थियो, यसलाई 2-1 हराएको थियो। स्पेन फाइनलमा पुगिरहँदा समूह चरणको पहिलो खेलमा स्पेनलाई बराबरीमा रोकेको केप भेडे र गोलकिपर भुजिन्नाको याद आइरहेको छ। स्पेनले अब उपाधिका लागि अर्जेन्टिना

0: दुईले र पानामालाई दुई शून्यले हराउँदा घानासँग बराबरी खेलेको थियो। अन्तिम 32मा डीआर कंगोलाई 2-1, अन्तिम 16मा मेक्सिकोलाई 3-2 र क्वार्टर फाइनलमा नर्वेलाई इंग्ल्याण्डले हराएको थियो। गोल्डन बुटमा अहिलेसम्म फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेसीको सम्भावना बढ़ी छ। उनीहरूले 8-8 गोल गरेका छन्। 7 गोल गरेका नर्वेका हालाण्डको सम्भावना सकिएको छ, तर 6-6 गोल गरेका इंग्ल्याण्डका जुडे बलिङहाम र ह्यारी केनको पनि सम्भावना जीवितै छ। आज हामी आज बिहान सम्पन्न स्पेन र फ्रान्स बीचको खेलको नतिजा, यस्तै गरी अब स्पेनले फाइनलमा इंग्ल्याण्ड र अर्जेन्टिना मध्ये कुन टीमसँग खेल्ने सम्भावना रहला, गोल्डन बुट कसको पोल्टामा जाने सम्भावना रहला लगायतका विषयमा कुराकानी गर्छौं पूर्व राष्ट्रिय फुटबल खेलाड़ी एवं एपीएफ क्लबका महिला टीमका मुख्य प्रशिक्षक जीवेश पाण्डेसँग। पाण्डेजी नमस्कार।
1: हजुर नमस्कार,
0: यहाँलाई स्वागत छ कार्यक्रम द न्यूज प्लसमा। स्पेन फाइनलमा पुग्छ भन्ने सोच्नु भएको थियो?
1: टिमको हिसाबले अब फ्रान्स सबैभन्दा सबै ठाउँमा है घटनामा चाहिँ अलिकति राम्रै थियो टिम हिसाबले पनि फ्रान्स चाहिँ जित्छ जस्तो त लाग्यो। तर आजको दिन हेर्दाखेरि चाहिँ अब स्पेन एकदमै राम्रो खेल्यो, एकदमै राम्रो खेल्यो। अब फुटबल चाहिँ कस्तो जुन वर्ष त्यसको भ्याए
0: दिवेशजी।
1: हजुर,
0: अलिकति तपाईँको मोबाइलको नेटवर्क अलिक नटिपेको जस्तो हामीले चाहिँ सुनिरहेका छौँ। अहिले ठिक छ, अहिले ठिक छ। यहाँले भनिहाल्नुभयो त्यो खेलहरू हेर्दाखेरि जुन फ्रान्स चाहिँ एउटा किसिमको चाहिँ अपराधिक टिम पनि थियो, हुन त स्पेन पनि अपराधिक टिम हो, तर स्पेनले सोमो चरणमा एउटा खेल बराबरी खेलेको थियो नव प्रेसी क्याप भेडेसँग होइन। अब यो हेरिरहँदाखेरि स्पेन र हिजो के अरे आज बिहानको स्पेन र फ्रान्सको खेल चाहिँ यहाँलाई कस्तो लाग्यो, जुन सोमो चरण अथवा नकआउट चरणका अन्य म्याचहरूमा खेलिरहेको प्रदर्शन स्पेनले कसरी खेलेको थियो र आज कसरी खेल्यो र फ्रान्सले अगाडि कसरी खेलेको थियो र आजको खेल कस्तो रह्यो?
1: हाम्रो सँगसँगै हेर्दा स्पेनले राम्रो गेम खेल्दा रहेछ, अपराजितै रहेर अहिलेसम्म फाइनल पुगिसकेको छ होइन। सबैजनाले आफ्नो पार्टबाट आफ्नो पोजिसनबाट चाहिँ एकदमै राम्रो खेलेर होइन, बल पनि टाइमै भएर होइन। त्यो हिसाबले पनि फ्रान्समा चाहिँ अब आज चाहिँ फ्रान्स पनि आएर लास्टमा एउटा अलिकति राम्रो चान्सेस बढ्ने चान्सेस भनेको एक महिना एउटा राम्रो चान्सेस भएको त्यो पनि अब कन्भर्ट गर्न सकेन होइन। अरू हिसाबले चाहिँ स्पेन धेरै नै हाम्रो फुटबल चाहिँ धेरै नै राम्रो फुटबल खेल्ने राम्रो छ। हामीले मैले गरेर मेरो एक्जिबिसन चाहिँ फ्रान्सले चाहिँ जित्छ जस्तो मलाई लागेको थियो होइन। र गेममा आएर चाहिँ फ्रान्सले जस्तो जसको बेला खेलिरहेको छ त्यो चाहिँ त्यो गेम चाहिँ हामीले चाहिँ स्पेनसँग खेल्नु सकिरहेको छैन।
0: जस्तो जुन खालको प्रदर्शन अघिल्ला खेलमा थियो यो खेलमा देखिएन होइन, यसको पछाडिको कारणहरू के के हुन सक्छ?
1: यसमा अब एउटा सानो सुन्दै अब 22 मिनटमा आफ्नो मान्छेहरू साँच्चै पनि धेरै एमाउन्ट एमाउन्ट कसो गरेर नयाँ एमाउन्ट आइरहेको होला नि त्यो फल पुग्यो है जुन गाउँमा अलिकति राम्रो भयो एट्याकमा चाहिँ एकदमै राम्रो खेल्दा फ्रान्सले जुन एट्याक गेमहरूमा थियो त्यो एट्याक खेल्नेको जुन हाम्रो गेममा चाहिँ खेल्न सकेन। सबैभन्दा कमजोरी नै देख्यो
0: जीवेशजी। तपाईँसँग हामी फेरि पनि कुराकानी गर्छौँ, एकचोटि फोन राखेर फेरि हामी कल ब्याक गर्छौँ। अलिकति आवाज मलाई सुन्न कठिनाइ भएको रहेको हुनाले हामीले कुराकानी गरिरहेका छौँ नेपाली पूर्व राष्ट्रिय फुटबल खेलाड़ी एवं एपीएफ क्लबका महिला टीमका मुख्य प्रशिक्षक जीवेश पाण्डेसँग। विशेष गरी जारी विश्वकप फुटबलको पहिलो सेमी फाइनलको खेल सकिएको छ र पहिलो सेमी फाइनलको खेलमा स्पेनले फ्रान्सलाई 2-0 हराउँदै फाइनलको यात्रा तय गरेको छ। स्पेनले अहिलेसम्म विश्वकप एकचोटि जितेको छ भने फ्रान्सले दुईचोटि जितेको थियो र उसको अर्को विश्वकप यात्रामा अहिले विश्राम लागेको छ यो संस्करणमा। हामीसँग यतिखेर फेरि पनि सम्पर्कमा आइसक्नु भएको छ पूर्व राष्ट्रिय फुटबल खेलाड़ी जीवेश पाण्डे। पाण्डेजी, यहाँलाई फेरि पनि स्वागत छ।
1: धन्यवाद।
0: हजुर, अलिकति नेटवर्कको प्रब्लम जस्तो देखियो है.
1: हजुर, नेटवर्कको प्रब्लम होला
0: हजुर. अहिले त

0: रहेछ अघि त एकदम समस्या थियो. जस्तो
1: अहिले ठिक छ नि,
0: अहिले एकदम ठिक छ. जस्तो यो फ्रान्सको जुन खालको चाहिँ नतिजा आयो, यो जुन 22 मिनटमा पेनल्टी पायो नि जब स्पेनले, त्यो कतिको टर्निङ पोइन्ट भयो फ्रान्सको लागि?
1: अब फ्रान्सको लागि सबभन्दा टर्निङ पोइन्ट नै त्यही हो होइन. अब स्पेनको लागि पनि गेम जित्नुमा चाहिँ त्यही नै हो सबैभन्दा टर्निङ पोइन्ट. जहाँनिर पेसेन्स हुनु पर्थ्यो डिफेन्स लिग्नेले होइन, त्यहाँनिर चाहिँ आफ्नो पेसेन्स गुमायो र फल कमिट गर्यो है. अब त्यही बल नै अब पेनल्टी पायो र गोल भयो. त्यही भएर पनि अलिकति मोरल चाहिँ अब उसको स्पेन टिमको चाहिँ त्यहाँबाट चाहिँ झन् राम्रो हुँदै आयो र अर्गनाइज भएर फ्रान्सले खेल्न पनि सकेन त्यो पछि चाहिँ.
0: हजुर, जस्तो समग्रमा हेर्दाखेरि चाहिँ स्पेन र फ्रान्सको खेलको तुलना गर्दाखेरि यहाँ कस्तो पाउनुभयो?
1: जस्तो अब यो पहिलाको गेम भनौँ न, अब यो पहिला पहिलाको गेम हेर्दाखेरि चाहिँ अब फ्रान्स टिम चाहिँ एकदमै बलियो थियो, किनकि स्ट्राइकिङमा एट्याकमा है सबै एकदम राम्रो थियो. सबै ठाउँमा आफ्नो पोजिसनमा चाहिँ एकदम राम्रो खेलिरहेको थियो फ्रान्सले. अब उसले पनि स्पेनले पनि राम्रै खेलिरहेको थियो, एक्सेप्ट अब केप भर्डीसँग चाहिँ वान जेरो जेरो ड्र भएको थियो. त्यो बाहेक अरू गेम अरू सबै गेममा चाहिँ राम्रो खेलिरहेको थियो स्पेनले. अहिले आएर चाहिँ अब फ्रान्ससँग चाहिँ धेरै राम्रो म्याच खेल्यो. अब त्यो हिसाबले पनि एकदमै राम्रो आफूलाई चाहिँ एकदमै राम्रो फाइनलसम्म पुऱ्याउनलाई चाहिँ होइन एकदमै राम्रो गेम खेल्यो आयो.
0: जस्तो अब फाइनलमा पुगेको छ होइन, यो स्पेनको चाहिँ यो सेमी फाइनलको खेल हेर्दाखेरि स्ट्रेन्थ बलियो पछि के देखिया छ र अलिक सुधार्नुपर्ने के देखिया छ?
1: समग्र हेर्दाखेरि सबै ठाउँमा राम्रै नै खेल्यो होइन. आज अब इभन भनौँ न, अब गोलकिपरले पनि दुईवटा बलहरू पनि गोल हुने अब भनौँ न चान्सेस भएको बलहरू पनि सेभ गर्यो बाहिर निस्केर होइन. दुईटै बलको कन्टेक्स्टमा एमबापे चाहिँ त्यहाँ थियो है, त्यो हिसाबले पनि हो. र अरू सबै ठाउँबाट चाहिँ अब जस्तै एल्मो डेभिड एल्मो होइन, उसले पनि धेरै राम्रो अब लास्टमा त्यो कम्बिनेसन प्ले गर्दाखेरि पेट्रोको गोलमा पनि मकै उठ्यो, पछि एमल भयो होइन. सबैले आफ्नो ठाउँबाट एकदमै राम्रो खेलिरहेको छ. त्यस्तो अब भन्नाले यो हिसाबले गेम खेल्यो भने खासै पनि अब फरक नपर्ला. अब फाइनलको लागि पनि एकदम स्ट्रङ एक्सपिरियन्स देखाएको छ स्पेनले आज.
0: जस्तो अब धेरै कम पटक भनौँ न सेमी फाइनल पुगेको टिम थियो, तेस्रो पटकको सेमी फाइनल यात्राबाटै फाइनल यात्रामा पुग्यो स्पेन होइन.
1: अब 2010
0: च्याम्पियन भएको, त्योभन्दा अगाडि धेरै अगाडि 1950 चाहिँ सेमी फाइनलमा पुगेको रहेछ होइन. त्यस पछाडि स्पेन चाहिँ एउटा चर्चाको हिसाबले स्पेन पनि चाहिँ भनिन्थ्यो, तर जहिले पनि कि सम्मचरण कि चाहिँ राउन्ड अफ 16 आउट हुने
1: हो.
0: अब अहिले
1: योपालि चाहिँ यस्तो राम्रो भइरहेको छ होइन, गेमहरू पनि सबै. अब हामी चाहिँ यसो कुरा गर्दाखेरि फुटबल कुरा गर्दाखेरि यसो गर्छौँ, अब फ्रान्स टिम चाहिँ एकदम स्ट्रङ छ योपालि भन्ने कुरा गर्थ्यौँ हामी चाहिँ होइन. अब त्यसमा पनि अब फ्रान्सलाई हराउने एउटा टिम भयो भने स्पेनमै हुन्छ भन्ने कुराहरू पनि गर्थ्यौँ नि.
0: हजुर, जीवेशी जस्तो अब यो फुटबल खेलिरहँदाखेरि होइन, जस्तो विगतको हिस्ट्रीको जुन नतिजा हुन्छ नि, इतिहासको नतिजा, त्यसले कतिको प्रभाव पार्छ? यसो हेर्दाखेरि जस्तो नतिजा हेर्ने हो भने यो फ्रान्स र स्पेनको पनि धेरै पटक स्पेनले जितिरहेको छ होइन, अनि पछिल्लो 5 म्याच हेर्ने हो भने पनि 4 पटक त स्पेनले जितिरहेको छ होइन. अब यो स्पेन र फ्रान्सको कुरा भयो, अब केही दिन अगाडिको कुरा गरौँ नर्वे र ब्राजिलको पनि होइन, त्यसमा पनि हिस्ट्रीले प्रभाव पारिरहेको हुँदो रहेछ. नर्वेले हरायो ब्राजिललाई होइन, अनि अब अरू त्यस्तो धेरै खेलहरू छन् जसले चाहिँ त्यो हिस्ट्रीले चाहिँ अलिकति प्रभाव पारिरहेको हुँदो रहेछ. यो के हो यो यसको
1: यो चाहिँ कस्तो भने अब केही न केही इम्प्याक्ट त हुन्छ त्यसको होइन. अब खेल्दाखेरि खेल्नु अगाडि अब प्रेसर फिल पनि हुन्छ अलिअलि. अब लास्ट म्याच हामी यसरी हाम्रो चाहिँ अब आर्जित भइरहेको थियो, जित हामी हारिरहेको थियौँ भन्ने प्रेसर पनि हुनसक्छ, तर त्यो लेभलको प्लेयरहरूमा फेरि त्यो टाइपको प्रेसर होला भन्न पनि अलिकति सकिन्न होइन, किनकि अब एकजनाले अब एउटा गेमबाट चाहिँ अब त्यसको म्याचको एनालाइसिस गरेर कहाँनिर के मिस्टेकहरू भइरहेको छ त्यहाँ त्यसलाई सुधारेर म्याच प्रिपरेसनहरू गरेर आएको हुन्छ टिम होइन, त्यो हिसाबले अब त्यो स्ट्यान्डर्डका चाहिँ त्यो लेभलको गेममा चाहिँ खासै फरक पार्ला जस्तो मलाई चाहिँ लागेन।
0: हजुर, अब यो स्पेनको फाइनल यात्राको चर्चा गरिरहँदाखेरि होइन समय यसमा थियो, स्पेन पहिलो खेल नै स्पेनले चाहिँ के भेडेसँग चाहिँ बराबरी खेल्दाखेरि जुन खालको एउटा विश्व माध्यमिक तरङ्ग मचिएको थियो, ऊ स्पेनलाई के भेडेल बराबर रोक्यो, स्पेन त अब कहाँ भन्ने खालको एउटा चर्चा पनि थियो।
1: हजुर, त्यो त कस्तो छ भने अब के बढ्यो अब भनौँ न एउटा न्यू इन्ट्री भएको टिम हो योपालि होइन, त्यो टिमले चाहिँ एकदमै राम्रो खेल्ने थियो, अब इभन अर्जेन्टिना अब अर्को सेमी फाइनल्स टिम अर्जेन्टिनासँग पनि एडिसनल टाइममा गएर चाहिँ हारेको थियो है, त्यो हिसाबले पनि त्यो त्यसले पनि एकदमै राम्रो पर्फर्मेन्स एकदम राम्रो, इभन अब एउटा भनौँ न अब सबैभन्दा राम्रो त वजिनाले होइन त्यतिखेर अब आफ्नो टिमलाई चाहिँ धेरै राम्रो गरिरहेको थियो, अब कोचले पनि पहिले सुरुमै स्पेन खेल्दाखेरि अलिकति कमजोरै छानेर पनि होला, एमल पनि खेलेको थिएन होइन स्टार्टिङ लाइनअपमा, पछि प्रेसर भएपछि एमल पनि खेल्न गएको थियो, त्यो हिसाबले पनि त्यो टिमले चाहिँ एकदमै राम्रो पर्फर्मेन्स सबैभन्दा अब अहिले भनौँ न नयाँ आएको टिममा सबैभन्दा राम्रो त्यो बढेले हो, स्पेसली त्यसको पनि गोलकिपर वजिनाले चाहिँ धेरै राम्रो गेम खेलेको थियो।
0: हजुर, अब यो तेस्रो संस्करणको विश्वकपको आज दोस्रो सेमी फाइनल खेल हुँदैछ होइन, अर्जेन्टिना र इङ्ल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ, अब स्पेनले चाहिँ फाइनलमा कोसँग खेल्ला त, अर्जेन्टिना या इङ्ल्याण्ड?
1: जहाँसम्म लाग्छ अब लास्ट गेम हेरिरहँदाखेरि होइन मलाई चाहिँ जहाँसम्म लाग्यो अर्जेन्टिनाले खेल्छ जस्तो लागेको छ, किनकि त्यसमा मेस्सी छ है, मेस्सी भनेको चाहिँ एउटा गेम चेन्जर पनि हो, उसले हरेक उसमा चाहिँ अब अहिलेको कन्टेक्समा हरेक गेममा चाहिँ भनौँ न गोल गर्ने अथवा गोल नगरी पनि गोल गर्ने चान्सेसहरू चाहिँ क्रिएट गरिरहेको छ, त्यो हिसाबले पनि मलाई चाहिँ जहाँसम्म लाग्छ अर्जेन्टिना खेल्छ जस्तो लागेको छ।
0: अब यो अर्जेन्टिनाले 19 पटक यो विश्वकप खेलिरहेछ, इङ्ल्याण्डले 17 पटक विश्वकप खेलिरहेछ, इङ्ल्याण्डले 1966 विश्वकप जितेको थियो आफ्नै गृह मैदानमा, अब 3 पटक जितिसकेको छ अर्जेन्टिनाले होइन, 1978 1986 र 2022 अथवा साबिक विजेता पनि हो अर्जेन्टिना, अब उपविजेता पनि 3 पटक भइसकेका छ, तर कस्तो छ भने अर्जेन्टिनाको चाहिँ एउटा हिस्ट्री के रहेछ भने ऊ चाहिँ सेमी फाइनलमै मात्र रोकिया रहेछ अहिलेसम्म, कि क्वार्टर फाइनलबाटै आउट कि चाहिँ सेमी फाइनल पुगेपछि फाइनलै पुगे, त्यो स्थिति छ, र अनि अहिलेको हेड टु हेडको म्याचमा पनि 15 खेलमा इङ्ल्याण्डले 6 र अर्जेन्टिनाले 3 जितेर छ, 6 चाहिँ बराबरी भारेछ होइन, अब यो विश्वकप भिडन्तमा पनि प्राय अर्जेन्टिनाले नै जितेको एउटा इतिहास रहेछ, अब के हो मैले हेर्नु नि इतिहासले पनि केही न केही प्रभाव पार्छ, सबै उस्तै खालको टिम छन् होइन,
1: टिमको हिसाबले त अब इङ्ल्यान्ड टिम पनि एकदमै राम्रो हो, किनकि अहिले मात्र होइन पहिलादेखि नै इङ्ल्यान्डको वर्ल्ड कपमा एकदम राम्रो पर्फर्मेन्स भएर आइरहेको हो, अब जस्तै तपाईँले भन्नुभएको छ अब स्पेन पनि राम्रो खेल्दै कहिले स्पेन हार्ने होइन, बल्ल बल्ल धेरै तिनचोटि नै बल्ल उठ्नु पुगेको सेमी फाइनल पुगेको त्यस्तो टिम जस्तै हो, अब इङ्ल्यान्डले चाहिँ धेरै नै अब त्यहाँको भनौँ न लिगकै कुराहरूमा होइन लिग वर्ल्डकै भनौँ न सबैभन्दा राम्रो लिगमै भनिन्छ, त्यहाँ खेल्ने प्लेयरहरू त्यो स्ट्यान्डर्डको प्लेयरहरू हुन्छन् है, त्यो हिसाबले पनि हो, अर्को चाहिँ कस्तो छ भने अब इङ्ल्यान्ड टिम चाहिँ राम्रो हुन्छ नराम्रो हुँदैन, अनफर्चुनेटली रिजल्ट चाहिँ आएको हुँदैन कि,
0: हजुर
1: रिजल्ट चाहिँ आएको हुँदैन, अब योपालि पनि राम्रो गरिरहेको छ, अब हेरी केन होइन बेलिङ्गम दुईजनाले चाहिँ अब भनौँ न अहिले दुईजनाले समान 6 गोल पनि गरिरहेको छ, स्ट्राइकिङमा उहाँहरू दुईजनाको कम्बिनेसन पनि एकदमै राम्रो भइरहेको छ, अब अर्जेन्टिनाको कुरा गर्ने हो भने अलिकति पोइन्ट भनेको अर्जेन्टिनाको अहिले आएर डिफेन्सिभ लिडर म्याक्सिमम् भइरहेछ, डिफेन्सिभ लिडर र गोलकिपरको चाहिँ त्यति ऊ भइसकेको छ, भएको छैन होइन, जति पर्फर्मेन्स गर्नुपर्ने हो किपरले म्याक्सिमले होइन, त्यो हिसाबले चाहिँ पर्फर्मेन्स दिन सकेको छैन। लास्ट तिन चार म्याचमा हेर्दाखेरि हरेक बल हरेक उसमा चाहिँ गोलहरू चाहिँ कन्सिड गरेर आएको छ है,
0: पाँच गोल खाइसकेको छ
1: र हजुर पाँच गोल खाइसकेको छ। अब त्यसमा पनि त्यसमा अब इङ्ल्यान्डको चाहिँ स्ट्राइकिङ लाइन चाहिँ राम्रो राम्रो छ, तैपनि अब मेसीको टिम भएको हिसाबले अब मेसीले चाहिँ कतिखेर गेम चेन्ज गरिदिन्छ भन्ने चाहिँ त्यो चान्सेस चाहिँ छ क्या।
0: हजुर, अब यो समूह चरणमा अब अर्जेन्टिनाले अल्जेरिया अस्ट्रिया जोर्डनलाई हराएको थियो, 32 के भेटे अन्तिम 16 इजिप्ट र राउन्ड अफ 10 अर्थात् क्वार्टर फाइनलमा स्विजरल्याण्डलाई हराएको, उतातिर चाहिँ इङ्ल्यान्डले पनि फेरि एकदम टप टप टिमहरूलाई हरायो, क्रोएसियालाई चरणमै होइन, घानासँग बराबरी, पानामालाई 2-0, अनि राउन्ड अफ 32 डिआर कोङ्गो पनि राम्रै थियो, डिआर कोङ्गोलाई 2-1, राउन्ड अफ 16 मेक्सिको अब राम्रो टिम नै भइहाल्यो उसलाई सहआयोजक 3-2, र नर्वे पनि एउटा यसपालि अलिकति छुट्टै तरिकाले आइरहेको थियो, नर्वेलाई हराएको छ होइन। यो यस्तो हेर्दाखेरि जुन चर्चा जुन विश्वकप फुटबल शुरू भइरहँदाखेरि फ्रान्स अथवा अर्जेन्टिनाको चर्चा थियो, त्यो तुलनामा स्पेन र इङ्ल्यान्डको अलिक कमै चर्चा थियो,
1: एकदमै थियो। अब उताबाट हेर्ने हो भने अब कङ्गोसँग पनि गाह्रो गाह्रै भएर इङ्ल्यान्डले होइन केनको दुई गोलको मद्दतले त्यो गेम चाहिँ जित्यो होइन। अब भनौँ न अब उसँग पनि नर्वेसँग पनि टफै म्याच भयो होइन, टफै म्याच भयो, त्यसमा पनि जित्यो। अब जति त्यसमा चाहिँ कस्तो हुन्छ नि, अब चर्चा भन्दा पनि अब कसले अब टिममा चाहिँ एउटा कम्बिनेसन भएर एउटा टिमवर्क भएर हार्डवर्क गरिरहेको छ होइन, मिस्टेकहरू लेस कमिट गरिरहेको छ, त्यो हिसाबले चाहिँ अब यो एक जोसम्म पुगेको वर्ल्ड कप कुन सेमी फाइनल पुगेको टिम भनेको त्यसै त्यहाँसम्म पुग्दैन, त्यो हिसाबले पनि जसले आरोप गर्छ आफ्नो एउटा कोचको प्लान हुन्छ, प्लान भएबाट चाहिँ गेमहरू खेल्छ, त्यो त्यो चाहिँ अलिक स्ट्रङ हुन्छ।
0: अब अलिकति बलियो पक्ष र कमजोर पक्ष तुलना गर्नुपर्दाखेरि इङ्ल्यान्डको के छ अनि अर्जेन्टिनाको चाहिँ के पाउनु भएको छ यहाँले?
1: हजुर, मैले इङ्ल्यान्डको भने अघि पनि होइन, स्ट्राइकिङ लाइनअपहरू हेरिकेन र वेलिङ्गहामको दुईजनाको चाहिँ एकदम राम्रो कम्बिनेसन भइरहेको छ अहिले, स्ट्राइकिङ लाइनअप राम्रो भइरहेको छ। अब यो अर्जेन्टिनाको चाहिँ मैले भने गोलकिपर र अब यो डिफेन्सको चाहिँ अलिकति इरहरू भइरहेको छ नि, म्याक्सिमम इरहरू।

0: मेष राशि हुनेहरूको लागि आजको दिन केही राम्रा अवसर प्राप्त हुने सम्भावना छ, तर पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। तत्काल निर्णय लिन नसक्दा काममा पछि परिन्छ। पारिवारिक मध्यधुरी व्यवधान निम्त्याउन सक्छ। अनावश्यक साइनो गाँठ्नेहरूसँग सावधान रहनुहोला। विष्णु वचन दिने बानीले अप्ठ्यारो पर्नेछ। अरूको विषयमा चासो लिँदा व्यर्थैमा झमेला व्यवहार पर्ने खालको योग भनी राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूको लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनाले चिताए काम सम्पादन हुँदै जाँदैछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ। विशेष उपहार हातका लागि होला। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि धन आर्जन प्रशस्त मात्रामा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न पनि सफल हुने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूको लागि आजको दिन समयमा आफ्नो हक दावी गर्न नसक्दा कममा लाभ प्राप्त हुनेछ। आत्मीय बाणीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्च गर्नुपर्नेछ। अरूको मुख ताक्ने बाणीले आफ्नो काम अधुर रहनेछ। शुभ चिन्तकको भावना बुझेर अघि बढ्नुहोला। विशेष गरी धेरै मेहनतले मात्र चिताको काम बन्दै जाँदैछ। बोलीको प्रभाव कमजोर रहन सक्ने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूको लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने समय रहेको छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। केही समय लागे पनि लक्ष्य अनुसार काम सम्पादन हुँदै जाँदैछन्। विशेष गरी अध्ययनको लगावले बुक्त क्षेत्र फराकिलो बन्न सक्छ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। कामना पूर्ण रहने खालको योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। शोकले विलासी वस्तुमा खर्च गर्न सक्छ। उठो पनि रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनु पर्ने पनि टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्नेछ। खर्च लागे पनि समाज सेवा गर्ने अवसर प्राप्त हुनेछ। यात्रा गर्न हतार नगर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूको लागि आजको दिन व्यापार साझेदारी सटपटामा लाभ मिल्नेछ। विशेष गरी थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। संचित धनले फाइदा दिलाउँदैछ। राम्रो परम्परा प्राप्त हुनाले मन र समय प्रसन्न रहनेछ। श्रमको उचित मूल्याङ्कन हुँदै जानेछन् भने उठ्नु पनि रकम तत्काल हातलाई हुँदैछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुँदै जानेछन्। प्रतिष्ठित नतिजाले जीवनशैलीमा परिवर्तन ल्याउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूको लागि आजको दिन आजको मेहनतले भविष्यमा नाम दाम इनाम प्रतिष्ठा दिलाउन सक्छ। मेहनत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउँदैछन्। कीर्तिमुनि काम गर्ने समय रहेको छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। सामाजिक दायित्व बढ्दै जाँदैछ। धेरैले आफ्ना कामको तारिफ गर्ने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन जिम्मेवारी आए पनि उपलब्धिलाई केही समय लाग्नेछ। अस्वस्थताले काममा जुट्न नसकेला सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। रोकिएका काम दोहोऱ्याएर प्रदान गर्नुपर्ला। मेरो अनुसार कममा त फल प्राप्त हुनेछ, फाइदा नहुने काममा लामो समयसम्म अल्मलिनु पर्ने खालको योग भनी राशि वृश्चिकलाई आजको दिनमा विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने अवस्था आउन सक्छ। लगानीमा जोखिम बढ्ने समय रहेको छ। गोपनीयता बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला। नतिजा सच्याउन काम दिनु पर्ला। श्रम परे पनि मेहनतको उच्च मूल्य प्राप्त होला। प्रत्येक नतिजा कमजोर देखिनाले पछिका लागि दोहोर्याउनु पर्ने हुन सक्ने योग राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिस्थिति प्रतिकूल रहे पनि मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसियो भएर जानेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइहरूबाट सहयोग मिल्नेछ। स्वास्थ्य भने अलिक कमजोर रहने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन काम गर्नुको साथै भौतिक साधन जुट्नले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछन्। बुद्धिको उपयोगले अधिकार प्रतिष्ठा जोगाउन सफल भइनेछ। सदुभाव राख्नेहरू स्वयं कमजोर बन्दै जानेछन्। पछिको लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। मिहिनेतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्ति हुनेछ। अरूका लागि बुद्धि र समय खर्च गर्नु पर्ला। समय तारिख नमिल्दा योजना अधुरो रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थमा दुःख पाइन्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्य चिन्ताले सताउन सक्छन्। अध्ययनमा कमजोर भएको अनुभूति हुनेछ भने व्यर्थमा अरूका लागि बुद्धि र समय खर्च गर्नुपर्ने खालको योग भने राशि मीनलाई आजको दिनमा विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, घेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सर्वेषां वचे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पाला रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रोल्पाबाट।
0: रोल्पा जिल्लाबाट? रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: रुन्तीगढी
0: नौ सखीबाट।
1: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मैले मेरो छोराको बारेमा। हजुर,
0: छोराको जन्ममिति भन्नुहोस् त, कति हो बाबुको?
1: 2076 साल।
0: 2076 साल
1: 3 महिना।
0: हजुर,
1: 23 गते राति 12:20 गएको थियो।
0: 12:20 गएको थियो। उज्यालो भएको कति गते? 23 गते कि 24 गते उज्यालो भएको चाहिँ?
1: उज्यालो भएको 24 गते गुरुबा।
0: उज्यालो भएको 24 गते हो?
1: हजुर।
0: ल सुन्नु छैन, ध्यान दिएर।
1: ल ल
0: ल, श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। 2076 साल असार शुक्ल पक्षको सप्तमी तिथिमा जन्म, कन्या राशि, हस्ताको प्रथम चरण, नाम आउँदो रहेछ बाबुको पूर्ण प्रसाद पूर्ण बहादुर, नाम आउँदो रहेछ है?
1: हजुर, पूर्ण बहादुर।
0: हजुर
1: हजुर हजुर।
0: आद्य नारी देवगण परेको छ।
1: हजुर,
0: काला सर्प एक पनि परेको छ।
1: हजुर
0: है, अलि राति सपनामा झस्किने गर्ने गर्छ।
1: हजुर,
0: बाबुको सूर्य खराब छ, आइतबारको दिन चोखो खाने, मंगलबारको दिन चोखो खाने, माङ्गलिक पनि परेका छन्।
1: हजुर,
0: यो काम गर्नु होला। अहिलेको लागि ग्रह संकटार, अर्को मंगल भन्ने ग्रह चलेको छ।
1: हजुर,
0: ग्रह शान्ति गर्नुपर्छ। 11 वर्षसम्म ग्रह अलिक नराम्रो छ, त्यसपछि पनि फेरि राहु भन्ने ग्रह चल्छ।
1: हजुर,
0: पढाइमा अलिकति मेहनत गर्नुपर्छ है बाबुको।
1: हजुर, ऊ आमा बाउको सम्बन्ध, दिदी बहिनीको सम्बन्ध कस्तो छ?
0: माता पितासँगको सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छैन। दिदी बहिनीसँगको सम्बन्ध पनि ठिक छ, राम्रो छ। दाजुभाइसँग ग्रह मिल्दैन, अनि बाबुलाई पितृदोष परेको छ, परिवारमा अकाल मृत्यु भएको पनि देखाएको छ, पितृदोष छ। यसको पनि शान्तिहरू, त्रिपिण्डी श्राद्धहरू, औँसीको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, पितृलाई जल चढाउने, पितृग्रह बत्तीहरू बाल्ने काम तपाईँले गर्नुपर्छ तपाईँहरूले।
1: हजुर,
0: र विशेष गरी बाबुको चाहिँ कालो सर्प एक परेको छ, एकहरू अलिक जिद्दी जिद्दी स्वभावको हुनेछ पछि।
1: हजुर, कस्तो जिद्दी छ कस्तो?
0: हजुर, अनि पढाइमा रुचि हुँदैन, पढाइमा मन जाँदैन, पढाइको लागि अलिक धेरै मेहनत र अलिक धेरै सङ्घर्ष चाहिँ तपाईँले गर्नुपर्छ, बाबुको लागि राम्रो हुन्छ। विदेश यात्रा राम्रो छ, विवाहबारी राम्रो छ, नराम्रो छैन। कालो सर्प योग परेको छ, माङ्गलिक योग परेको छ, अब यसको चाहिँ विशेष ख्याल गर्नुपर्छ। अनि सूर्य बिग्रिएको भएर आत्मबल कमजोर हुन्छ बाबुको। आइतबारको दिन नुन नखाने, चोखो नितो गर्ने, शुद्ध भोजन गर्ने काम चाहिँ गराउनु भयो भने धेरै कुरामा राम्रो र सहज हुन्छ।
1: कालो सर्प परेको के गर्नुपर्छ गुरुबा?
0: नागको पूजा गर्नुपर्छ। यसरी भदौको 1 गते परेको छ नाग पञ्चमी।
1: हजुर,
0: अनि नाग पञ्चमीको दिन दिन नागको पूजाहरू गराउने, शुद्ध भोजनहरू गर्ने, राम्रो भइहाल्छ।
1: ए, अनि रङ कस्तो रङ गर्छ
0: बाबुको लागि? छिर्के मिर्के कलर राम्रो हुन्छ, विशेष गरी हरियो कलर राम्रो।
1: अङ्क कति नम्बर अङ्क राम्रो हुन्छ?
0: यस्तो छ, बाबुको लागि 9 नम्बर विशेष राम्रै मानिन्छ।
1: हजुर,
0: 1 नम्बर पनि राम्रै मानिन्छ बाबुको लागि चाहिँ।
1: राशि मिथुन भन्नुभयो होइन?
0: कसको बाबुको?
1: हजुर,
0: बाबुको मिथुन राशि भने त मैले कन्या राशि भनिन त।
1: कन्या राशि? हजुर, कन्या राशि। अनि त्यो पढाइ त भन्नुभयो होइन?
0: पढाइ भने मैले, स्वास्थ्य पनि भने मैले, बाबुलाई चाहिने कुरा भने मैले, अब जागिर खाने बेला भएको छैन, विदेश जाने बेला भएको छैन, विवाह गर्ने बेला भएको छैन, हो कि होइन?
1: हजुर,
0: ती कुराहरू पछि हेरौँ न, फेरि हेर्नु परिहाल्छ, एकचोटि हेरेर पुग्दैन।
1: हजुर,
0: त्यो भएर त अरू केही गर्नु परेन।
1: यो मङ्गल ग्रह, अरे यो के सूर्य ग्रहलाई के गर्नु पर्छ, कहिले गर्छन्ति गर्ने गुरुबा?
0: अब यस्तो हुन्छ कि, अब सूर्यको लागि चाहिँ आइतबारको दिन चोखो खाने होइन, नुन नखाने, अनि मांगलिकको लागि चाहिँ अहिलेदेखिकै व्रतहरू पठे चोहोनी त गयो भने पछिल्ला पनि राम्रो काम गर्छ, मांगलिकले अरू केहीलाई असर गर्दैन, मांगलिकले पछि गएर विवाहमा दाम्पत्यमा असर गर्छ, अलि छिटो रिसाउन मन लाग्छ, हो यस्तो खालको ग्रहहरू छ। परिवारमा कसको मृत्यु भएको छ अकालमा उमेर नपुगिकन थाहा छ?
1: नै त्यस्तो त केही भएन, उमेर नपुगिकन
0: भएको छ सानो बच्चाको।
1: बच्चाको मेरो बच्चा खेर गा हो एउटो पोर,
0: त्यही त भनेछ त मैले, त्यही भएर पितृदोष परेको छ क्या। दोषको शान्ति एकबाट गर्नु, त्रिपिण्डी श्राद्ध हुन्छ, औँसीको दिन यसो बत्ती बालिदिने, जलहरू चढाउने गर्नु राम्रो हुन्छ है।
1: हजुर हजुर
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोलाई।
1: हुन्छ गुरु भाइ, हुन्छ नि।
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, रोल्पा रुन्टीगढी गाउँपालिकाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँ पनि सक्नुहुन्छ। 9845175223 र 9056575223 नम्बरमा सम्पर्क भने गर्नुहोस्। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कामको बोल्दै हुनुहुन्छ, नमस्ते।
2: नमस्कार गुरु, राधे
0: राधे। राधे राधे, कामको बोल्दै हुनुहुन्छ? दाङ तुल्सीपुरबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम? ईश्वरी सिंह राठौर बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मैले आफ्नो मेरो बारेमा।
0: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2046 साल। 42 साल गुरु,
0: 42 भन्नुभएको हो, भन्नुहोस् है त। 2042 साल
2: हजुर, मङ्सिर 27 गते गएर आएको, उज्यालो हुँदा 28 गते।
0: समय भन्नु?
2: बिहिबारको राति उज्यालो हुँदा शुक्रबार होला, त्यसको 2-3 बजे अनुमान भन्यो त गुरु। त्यति बेला मोबाइल पनि नै, घडी पनि नै, के नै ठिकै भाले के उसको जान्ने छैन, एकछिनमा भाले बाटो अर्को गर्ने कुराले।
0: सुन्नुहोस् है, ध्यान दिएर, तपाईँको 2042 साल मङ्सिर शुक्ल पक्षको शुक्रबार, बिहिबारको राति उज्यालो भएको शुक्रबार, तिथि चाहिँ परेर परिवार तिथि धनु राशि पर्दो रहेछ। नाम आउँदैछ तपाईँको भावना, तपाईँको मूल पर्नु भएको छ, यो धन पिर्ने मूल हो, पैसाहरू खर्च गराउने मूल हो है। आज दिन अलि राक्षसी गर्नु परेको छ, अलिक छिटो रिसाउन पनि मन लाग्दो रहेछ तपाईँलाई। घातकमा परेको छ तिथि, तृतीय अष्टमी त्रयोदशी, शुक्रबार घातक, भरणी नक्षत्र घातक, नम्बरमा 9 नम्बर, राशिमा विशेष गरी राशि चाहिँ कर्कट राशि घातक भनेर लेखिया छ। कालो सर्प परेको छ तपाईँको, कालो सर्पको शान्ति गर्नुपर्छ, कालो सर्पको रत्न कवच धारण गर्नुपर्छ, नाग पञ्चमी बेलामा नाग देवताको पूजा आजा गर्नुपर्छ, सरकारी क्षेत्र सरकारी जागिर राम्रो, वैदेशिक क्षेत्र पनि तपाईँको लागि राम्रो मानिन्छ। यहाँबाट हेर्दाखेरि चाहिँ नै अहिले तपाईँको ग्रह उल्का चलिरहेको छ, एउटा ग्रह तपाईँको राहु चलिरहेको छ, अहिले ग्रह तपाईँको राम्रो छैन, अहिले उल्का र राहुको शान्ति गर्नुपर्छ है तपाईँले, अनि कालो सर्पको नागको पूजाहरू गर्नुपर्छ। उल्का 43 वर्षसम्म छ, राहु 45 वर्ष 4 महिनासम्म छ, त्यही भएर उल्का र राहुको शान्ति गर्नु पर्यो तपाईँले, अनि त्यो सँगसँगै कालो सर्पको शान्ति पनि हुन्छ हो, त्यो कालो सर्पको शान्ति पनि गर्नु, नाग देवताको पूजाहरू गर्नु तपाईँलाई राम्रो हुन्छ, समस्या आउँदैन।
2: शुक्रबार
0: हजुर हो, बिहिबारको राति उज्यालो भएको
2: कतितिरको टाइम हेर्नु भएको गुरु?
0: तपाईँको 2:20 जानु भएको,
2: 2 बजे नै 3-4 बजेतिर कस्तो छ त अलिक पछाडिमा?
0: 2:20 हो तपाईँको जन्म, मिलेको छैन मैले बोलेको कुरा राशि त एउटै आउँछ, राशिमा फरक पर्दैन, समयले फरक पार्दैन राशिको लागि चाहिँ नै होइन। अब तपाईँको भावना भन्ने नाम आउँछ, कतिको रिसाउनुहुन्छ तपाईँ, रिस उठ्छ? अब एउटा कुरो भन्छु, सुन्नु है, एउटा कुरो भन्छु म तपाईँलाई, ल तपाईँको श्रीमा अलि एकरो अलि जिद्दी स्वभावको हुनुहुन्छ, हुनुहुन्छ कि हुनुहुन्न सोधेको मैले तपाईँलाई, तपाईँको र तपाईँको श्रीमानको ग्रह मिल्दैन, तपाईँले जितिरहनुहुन्छ श्रीमानलाई सबै हो। यही हो तपाईँको समय अलिकति फरक पर्यो हो, यसमा तपाईँको धेरै फरक पर्दैन। लगभग लगभग 3:21 देखायो अहिले चाहिँ। नाम चाहिँ तपाईँको भावना नै नाम आउँछ, मूलको तेस्रो चरण नै नाम आउँछ। तपाईँ माङ्गलिक हुनुहुन्छ, लङ्गेस्ट माङ्गलिक भन्छ होइन। तपाईँको प्रेम विवाह भएको हो, माघी विवाह भएको हो। तपाईँको जन्ममिति त भयो होला, समय मिलेन म्याडम तपाईँको, यसको लागि चाहिँ
2: 3-4 बजे
0: होइन, त्यही त रेडियोबाट त्यसरी ठ्याक ठ्याक हेर्न मिल्दैन होइन। हजुर, समय निकालेर हेर्नुपर्छ त्यसलाई, अलिक पछि फोन गरौँ, म हेरिदिउँला नि है। हुन्छ, तपाईँले थाहा पाउनुभयो के कुरा थाहा पाउनुभयो भन्दा, समय मिलेन भने मैले बोलेको कुरा मिल्दैन, समय मिल्यो भने मैले बोलेको कुरा मिल्छ। मलाई अरू केही पनि चाहिँदैन, साल महिना गते र समय चाहियो है, कतिपय जन्मिनु भएको त्यो कुरा चाहिन्छ। त्यो भएर तपाईँले विशेष ख्याल गर्नुहोला। 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क पनि गर्नुहोस्। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर चितवनमा आउनुहोला, भरतपुर 8 गौरीगंज हेल पोस्टकै अगाडि आएर तपाईँले मलाई भेट्न सक्नुहुन्छ। र विशेष गरी हामीसँग प्रत्यक्ष रूपमा तपाईँहरू भेट्नको लागि भरतपुर आउनुहोला। र विशेष गरी हामी चाहिँ साउनको 4 गतेदेखि चिना हेर्ने तरिकाले हामी गोर्खा जिल्ला आउँदैछौ। तपाईँलाई मैले भनेको थिएँ पानी परेको छ, बर्खायाम छ, कतिको पानी पर्छ, धेरै पानी परिराखेको बर्खै भयो भने त कसरी आउने र नभए समयले साथ दियो, मौसमले साथ दियो भने हामी 4 गतेदेखि चिना हेर्ने, 4, 5, 6 गतेसम्म चिना हेरिन्छ। त्यसपछि हामी तपाईँको 6 गते हामी फेरि त्यहाँबाट कहाँ जानेछौँ भन्दा धादिङ जानेछौँ, अनि धादिङमा पनि 1-2 दिन हामी चिना हेर्नेछौँ तपाईँहरूको, अनि त्यसपछि हामी फेरि आफ्नै घरमा आउनेछौँ, फर्केर आउनेछौँ भरतपुर चितवनमै। त्यो भएर तपाईँहरू नजिक हुनुहुन्छ, समय मिल्छ, भेट्न मिल्छ भने तपाईँहरू आएर भेटिहाल्नु होला। केही समस्याहरू छन् भने त्यसको समस्याको समाधान पनि म तपाईँलाई पक्का पनि गराउनेछु। र कार्यक्रम ज्योतिष वास्तु चाहिँ हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई कार्यक्रम ज्योतिष वास्तु मार्फत तपाईँले हेराउन सक्नुहुन्छ, त्यो पनि घरै बसी। आफ्नो बारेमा पनि हेराउन सक्नुहुन्छ, आफन्तको बारेमा पनि हेराउन सक्नुहुन्छ, श्रीमान श्रीमतीको बारेमा हेराउन सक्नुहुन्छ, तपाईँको ग्रह के छ, भाग्य के छ भन्ने विषयमा विशेष रूपमा जानकारी भने म तपाईँले गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: हेलो,
0: हजुर हजुर, नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ?
3: नमस्ते गुरुबा।
0: काँडोको बोल्दै हुनुहुन्छ?
3: सिन्धुलीबाट
0: बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
3: सिधा
0: पौडेल, सिन्धुलीबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: छोरीको।
0: सिन्धुली कुन ठाउँबाट बोल्नु भएको?
3: दुधोली।
0: दुधोलीबाट। छोरीको जन्मविधि भन्नुहोस् त कति हो?
3: 2065 साल मङ्सिर।
0: 2065 साल मङ्सिर महिना कति गते?
3: 26 गते राति 2 बजे।
0: रातिको 2 बजे उजालो भएको कति गते हो? 26 गते 27 गते
3: 25 गते बेलुका, 26 गते बिहान।
0: 26 गते बिहान हो, ल सुन्नु छ है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा तपाईँको 2065 साल मङ्सिर शुक्ल पक्षको बुधबारको राति उजालो भएको बिहिबार त्रयोदशी तिथिमा जन्म मेष राशि है। तपाईँको आवाज कार्यकाल पूर्व आइरहेको छ, तपाईँ के गर्दै हुनुहुन्छ अहिले? काम गर्दै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ?
3: होइन सर, के गुरुको हाम्रो यहाँ नेटै राम्रो टिप्दैन
0: क्या। ए हजुर, कृति कार्यमा तपाईँको प्रथम छ, नाम आउँदछ तपाईँको, नाम आउँछ तपाईँको छोरीको अमृता अथवा अम्बिका भन्ने नाम आउँछ है।
3: हजुर हजुर,
0: राष्ट्रमा जन्म भएको छ नानीको, अलिक छिटो छिटो रिसाउने स्वभावको छैन है, यस्तो देखाउँछ यहाँबाट हेर्दाखेरि। घातकमा परेको छ तृतीया, के अरे घातकमा परेको छ प्रतिपदा, षष्ठी, एकादशी, आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष राशि भन्ने राशि घातक छ। कुण्डली राम्रो छ ग्रह राम्रो छ पढाइमा अलि अल्छी अल्छी स्वभावको पढाइ अलि बङ्गल बङ्गल देख्यो है यहाँबाट
3: हो सर अब नानीले अल्छी नै गर्थे
0: हजुर अनि अहिले विदेश यात्राहरू राम्रो छ नानीको लागि पछि भविष्यमा विवाहवारी दाम्पत्यमा पनि आफै खोजेर अनिको प्रेम विवाहहरू हुन सक्ने सम्भावना देखिन्छ प्रेम विवाहहरू गर्नु हुँदैन पनि भन्नु होला कतिमा पर्दैछ नानी अहिले
3: बाह्रमा
0: पर्दैछ कुन विषय लिएर पढेको छिन् एजुकेसन त्यति राम्रो थाहा छैन यिनलाई पढ्ने मात्रै हो जागिर खानलाई पछि नाम निकाल्नलाई सरकारी जागिरतिर अलिक गाह्रो गाह्रै पर्छ अब अलिक मेहनत गर्नु पर्यो है अब नानीले के काम गर्नु पर्यो भन्दा एकादशीको व्रत चाहिँ सधैँभरि बस्नु पर्यो हजुर एकादशीको व्रत सधैँभरि बस्नु पर्यो एकादशीको व्रत बसेपछि यिनलाई राम्रो हुन्छ समस्याहरू आउँदैन क्या अहिले यिनको ग्रह सङ्कट चलेको छ मङ्गलबार त किन लिनु पर्यो र माङ्गलिक भएको मङ्गलबार लिने त अब लिएको त्यतिको सोध्नु हुँदैन साङ्गै गर्नु पर्यो एकादशीको व्रत चाहिँ सधैँभरि लिनुभयो भने पढाइ राम्रो हुन्छ अनि पछि गएर सरकारी जागिर खान सजिलो हुन्छ है नानीको लागि त्यो देखिँदै यहाँबाट हेर्दाखेरि चाहिँ अरू के छ समस्या जिज्ञासा
3: अनि भाषा सिक्दाखेरि के हुन्छ राम्रो छ कि छैन
0: विदेश जानलाई ठिकै छ नराम्रो छैन ठिक छ
3: अनि स्वास्थ्यमा
0: स्वास्थ्यमा पनि त्यस्तो नराम्रो छैन ठिक छ अहिले ग्रह नराम्रो सङ्कट राम्रो र सङ्कट छ त्यो भएर अलिकति नराम्रो नभए त्यस्तो नराम्रो हुँदैन
3: हुन्छ गुरुबा
0: है के सोध्दैछ नानी त्यही छिन् र दिनु त फोन केही सोध्दैछ तिमीले सोधेको कुरा सुन्नु हामी पनि
4: नमस्ते गुरुबा
0: नमस्ते नानी ल भन्नुहोस् के सोध्न खोज्नु भएको छ
4: होइन यस्तो भाषाहरू सिक्नको लागि चाहिँ
0: राम्रो छ भाषा सिक्नलाई राम्रो छ पढाइमा अल्छी गर्छ नि त नानी तिमीले अल्छी गर्नुहुन्न नि होइन हो कि होइन अल्छी गर्यो भने त पछि भविष्यमा दुःख पाइन्छ राम्रो हुँदैन अनि पढाइ राम्रो भयो भने जागिर खान पाइन्छ विदेश जानलाई पढ्नु नै पर्छ पैसा कमाउन पढ्नु नै पर्छ नपढेको नराम्रो जागिरहरू पाइँदैन दुःख हुन्छ पछि भविष्यमा होइन नानीको प्रेम विवाहहरू ग्रहहरू देखाउँछ प्रेम विवाह नगर्नु माघे विवाह गर्नु राम्रो फाइदा हुन्छ प्रेम विवाह गऱ्यो भने पछि श्रीमानसँग झगडा पर्छ मनमुटाव हुन्छ है त्यति राम्रो हुँदैन अलिक छिटो रिसाउन मन लाग्छ नानीलाई नरिसाउनु होइन रिसायो भने झन् नराम्रो हुन्छ ग्रहहरू बिग्रिन्छ त्यही भएर रिसलाई कम गर्नु राम्रो हुन्छ पढाइलाई एकदम धेरै ध्यान दिनु पढाइलाई फोकस गराउनु भाषाहरू सिक्न मन लागेको छ भने भाषाहरू सिक्नु नानीको लागि विदेश यात्रा चाहिँ राम्रो छ है अलिकति पानीबाट टाढा रहनु चिसो लाग्छ रुगा लागिरहने खोकी लागिराख्ने चिसोबाट अलिक टाढा रहनुपर्छ पानीहरू पिउँदाखेरि मन तातो बनाएर पिउने गर्नु राम्रो हुन्छ है त हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो सिन्धुरीबाट उहाँले फोन गर्नुभएको थियो आफ्नो विषयमा हेराउनको लागि उहाँको मम्मीले फोन गर्नुभएको थियो अनि माताजीले चाहिँ छोरीको बारेमा हेराउनु भयो छोरीले पनि प्रश्न सोध्नुभयो तपाईँहरू पनि निर्धक्कबाट फोन गर्नुहोस् फोन गर्दाखेरि कुनै कुराको सङ्कोच मान्नु पर्दैन है फोन गर्दाखेरि चाहिँ एकदम निर्धक्कबाट फोन गर्नुहोस् अनि तपाईँलाई प्रश्न के सोध्न मन लागेको छ खुलेर तपाईँहरू बोल्न पाउनुहुन्छ तपाईँले खुलेर प्रश्नहरू पनि गर्न पाउनुहुन्छ 9845175223 र 9806575223 नम्बरमा विशेष गरी तपाईँले आफ्नो अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कोही मिज आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा उहाँलाई स्वागत गरौँ कहाँको बोल्दै हुनुहुन्छ नमस्ते
5: हजुर नमस्ते गुरुबा
0: कहाँबाट बोल्दै हुनुहुन्छ
5: म सल्यानदेखि हो
0: सल्यानबाट शुभ नाम तपाईँको
5: मेरो चम्पा राणा
0: चम्पा राणा सल्यानबाट कसको विषयमा हेर्न चाहनुहुन्छ
5: मैले छोराको बारेमा
0: छोराको सल्यानको कुन ठाउँबाट फोन गर्नुभएको
5: सल्यानको डुन्डरा पोखरादेखि
0: हजुर छोराको जन्ममिति भन्नुहोस् त कति हो
5: 2066 साल भदौ 2 गते
0: 2066 साल भदौ महिनाको 2 गते
5: हजुर
0: समय भन्नु
5: समय राति 10:30 बजे
0: रातिको 10:30 हो
5: हजुर
0: ल अब सुन्नुहोस् है त म भन्दै जान्छु तपाईँ सुन्दै जानु है श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः सर्वमंगल मंगले शिवे सर्वदशाधिके शरणत्रमुखे गौरी नारायणी नमस्ते। तपाईको बाबुको छोराको 2067 साल भाद्र कृष्ण पक्षको मंगलबार परेको रहेछ, चतुर्दशी भन्ने तिथिमा जन्म भएको देखियो यहाँबाट हेर्दाखेरि है, चतुर्दशी भन्ने तिथिमा जन्म भएको चाहिँ देखिएको छ यहाँबाट हेर्दाखेरि चाहिँ। बाबुको तिस्याको दोस्रो चरण नाम आउँदो रहेछ, हेबाट नाम आउँदो रहेछ हेमराज, मध्यनाले देवगण परेको छ बाबुको, ग्रह असाध्य राम्रो छ, गुरु चाण्डल योग परेको छ अनि चन्द्र ग्रहणको योग पनि परेको छ। गुरु चाण्डल योग र चन्द्र ग्रहणको शान्ति चाहिँ बाबुले गर्नुपर्छ है, अनि त्यसपछि राम्रो हुन्छ। गुरु चाण्डल योगको शान्तिहरू स्वस्तिहरू राम्रो तरिकाले गराउनुहोस् अनि एकादशीको व्रतहरू बस्नुपर्छ। चाँदीको सिक्री ब्रासलेट औठी के लाउन मन लाग्छ बाबुलाई, चाँदीका आइटमहरू पनि धारण गर्नुपर्छ बाबुले है। बाबुको चन्द्र ग्रहण योग परेको छ, गुरु चाण्डल योग परेको छ, बाबुको कुण्डली राम्रो छ, भाग्य राम्रो छ, नराम्रो त होइन, अलिक छिटो छिटो रिसाउने स्वभावको पनि हुनेछन् है। अहिले ग्रह उल्का चलिरहेको छ, उल्काको दशाको शान्ति स्वस्थ्यहरू पनि गर्नुपर्छ बाबुको लागि राम्रो हुन्छ। पछि सरकारी जागिर सरकारी क्षेत्र राम्रो देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ। एकादशीको व्रत बस्न लगाउनुहोस्, व्रत बस्न नसके चोखो खाने, विष्णुको पूजा गर्ने, ओम नमो भगवते वासुदेवाय मन्त्र जाप गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो र सहज हुन्छ। समस्या के छ भन्नुहोस् त?
5: हजुर, समय यो पढाइ लेखाइतिर अलिक धेरै पढ्ने मन गर्दैन,
0: यो गुरु चाण्डल योग भएको भएर यो भएको है। अब यसको लागि चाहिँ एकादशीको व्रत बस्नुपर्छ भनेर मैले त्यही भएर भनेको। अब गुरु चाण्डल योग पर्यो भने चाहिँ के हुन्छ भन्दा घरमा अकाल मृत्यु पनि गराउँछ, फेरि दुःख भोग्नु पर्ने ग्रहहरू हुन्छ क्या होइन। यसले तपाईँको र तपाईँको श्रीमानको सम्बन्धलाई पनि असर गरिराखेको हुन्छ होइन, त्यही भएर अलिकति विचार गर्नुहोला, अलिकति विशेष संयमित हो तपाईँहरू हुनुहोला, अरू जस्तो नराम्रो छैन, ठिकै छ, ग्रहहरू राम्रै छ है त। हुन्छ,
5: त्यो ग्रह शान्ति गर्नको लागि के गर्नुपर्छ त गुरु?
0: ग्रह शान्ति गर्नको लागि पण्डितजी बोलाउने, पण्डितजी राखेर अनि ग्रह शान्ति गर्ने, उल्काको शान्तिहरू गर्ने अनि गुरु चाण्डल योगको चन्द्र ग्रहण योगको शान्तिहरू गर्ने राम्रो हुन्छ नि, त्यति गरेपछि नराम्रो हुँदैन। अहिलेको लागि ग्रह शान्ति गरिहाल्नुपर्छ भने पनि छैन, अहिले साथीको सङ्गत लाग्ने, अलि साथीको सङ्गतले गर्दा हामीले भनेको नमानिदिने, नटेरिदिने होइन, यस्तो ग्रहहरू हुन्छ। अब त्यसको लागि चाहिँ तपाईँले एकादशीको व्रत भगवान विष्णुको पूजाहरू गर्न लगाउनु भयो भने बिहिबारको दिन बेसार दान गर्ने कुनै मन्दिरमा अथवा कुनै पण्डितजीहरूलाई बेसार दानहरू गराउने, पहेँलो कपडाहरू अथवा पहेँलो टोपीहरू दान गराउने राम्रो हुन्छ क्या त्यसो गर्नाले।
5: उता फोर्थ लाइनतिर कस्तो हुन्छ? उतातिर उसको
0: सरकारी जागिर राम्रो छ, मैले अघि पनि भनेको हो, सम्मान दिने, नटेरिदिने होइन, यस्तो ग्रहहरू हुन्छ। अब त्यसको लागि चाहिँ तपाईँले एकादशीको व्रत भगवान विष्णुको पूजाहरू गर्न लगाउनु भयो भने बिहिबारको दिन बेसार दान गर्ने कुनै मन्दिर

त देखिँदैन, बाबुको पढाइमा समस्या हो, अरूमा समस्या छैन। पढाइमा चाहिँ अलि अल्छी गरे हो के, पढाइमा अलि अल्छी अल्छी गर्ने खालको कुराहरू परेको छ, त्यही भएर हो। चिन्ता नलिनुहोस्, राम्रो हुन्छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। हस् नारायण, उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा, हेर्नुलाई फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जान्ने कार्य लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क पनि गर्नुहोस्। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। हामी गोर्खा आउँदैछौ, अब धेरै दिन बाँकी छैन, हामी 4 गतेदेखि गोर्खा बजारमा आएर चिना हेर्नेछौ, तपाईँहरू पनि भेट्न आउनुहोला। गोर्खा बजार ठ्याक्कै कहाँनिर भन्ने चाहिँ म 4 गतेको कार्यक्रममा भन्छु है तपाईँलाई, कहाँनिर आएर बस्छु भनेर। अनि 4, 5, 6 गते गोर्खामा चिना हेर्ने होइन, अनि त्यसपछि हामी धादिङ आउनेछौँ। 6 गते 7 गतेतिर हामी धादिङ आउँछौँ, तपाईँहरू धादिङमा पनि बस्नुहोला, भेट्नको लागि चाहिँ आउनुहोला। भेट्नको लागि ब्रहदशा र भाग्यको विषयमा विशेष छलफल हामी तपाईँहरूसँग गर्नेछौँ। 9845175223 नम्बरमा तपाईँले फोन गरेर नामहरू पनि टिपाउन सक्नुहुन्छ, आएर भेट्नको लागि सजिलो हुन्छ तपाईँको लागि चाहिँ। भन्दै कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणमा आएका छौँ, किनकि कार्यक्रम ज्योतिष वास्तु भनेको हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग चाहिँ 8 बजेसम्म रहने गरेका छौँ। र भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा हामी तपाईँहरूसँग छलफल पनि गर्ने गरेका छौँ, त्यही भएर तपाईँहरूले विशेष ख्याल गर्नुहोला। र बर्खाको समय छ, आफ्नो जीव धनको एकदम ख्याल गर्नुहोस्, लापरवाही नगर्नुहोस्। अनि पहाड़तिर बस्नुहुन्छ भने बाढ़ी पहिरोहरू झर्न सक्छ, आउन सक्छ, विशेष सावधान अप्नाउनुहोला। भन्दा भन्दै कार्यक्रम ज्योतिष वास्तुको अन्तिम चरणमा आएका छौँ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विस्तार, पछिको दोष निवारण,
1: पितृ जान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँझको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी परदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। नक्कली भूटानी शरणार्थी प्रकरणमा रायमाझी र खाँड सहित 16 दोषीलाई सजाय तोकियो। विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान। निगमले आजदेखि बजारमा पूर्ण तौलका ग्यास सिलिण्डर पठाउने। आज मध्यमदेखि भारी वर्षाको सम्भावना। रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा सोन बिन्दु प्रासन कार्यक्रम सञ्चालन गरिने। रूकुम पश्चिममा भएको ग्यास अभावको विषय संसदमा उठ्यो। शान्ति सुरक्षा मजबूत बनाउन पत्रकारसँग सहकार्य गर्ने दाङगडवा प्रहरी निरीक्षक बुढा थोकीको प्रतिबद्धता। दाङको घोराई स्थित समाजशास्त्रका विद्यार्थीद्वारा अनुसन्धान प्रतिवेदन क्याम्पसलाई हस्तान्तरण। र ट्रम्पले फिर्ता लिए हुर्मुज हुँदै यात्रा गर्ने जहाजमा 20% शुल्क लगाउने प्रस्ताव। इरानमाथि पूर्ण प्रतिबन्ध। स्पेन 16 वर्षपछि विश्वकपको फाइनलमा उपाधि दावेदार टोली फ्रान्स पराजित।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खान्छ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्त भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो होनेवाली बुढी, म त्यहीँ जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98169118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्का डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। नक्कली भूटानी शरणार्थी प्रकरणमा रायमाझी र खाँड सहित 16 दोषीलाई सजाय तोकियो। सम्बन्धी प्रसंगबाट। नक्कली भूटानी शरणार्थी प्रकरणमा 16 जना दोषीलाई सजाय तोकिएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 जना दोषीलाई जिल्ला अदालत काठमाण्डुले न्यूनतम 1 वर्षदेखि अधिकतम 4 वर्षसम्म सजाय निर्धारण गरेको हो। पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी सहित 9 अभियुक्तलाई जनही 4 वर्ष कैद र 40,000 जरिवाना तोकेको छ भने अर्को पूर्व मन्त्री बालकृष्ण खाँड सहित 2 जनालाई जनही 2 वर्ष कैद र 20,000 रूपियाँ जरिवाना ठहराएको छ। बाँकी 5 अभियुक्तका हकमा जनही 1 वर्ष कैद र 10,000 जरिवाना निर्धारण गरेको छ। जिल्ला अदालत काठमाण्डुका न्यायाधीश तेज बहादुर खड्काको इजलासले सुनाएको सजाय आदेश अनुसार पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई 2 वर्ष कैद सजाय र 20,000 जरिवाना तोकेको छ। सरकारी लिखित कृत्य कसुर ठगी र संगठित मुद्दामा टेकनाथ रिजाललाई 2 वर्ष कैद र 20,000 रूपियाँ जरिवाना तोकिएको छ। यस्तै पूर्व गृह सचिव टेक नारायण पाण्डे, केशव प्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजीत राई, गोविन्द कुमार चौधरी र आङटावा शेर्पालाई 4 वर्ष कैद तथा 40,000 रूपियाँ जरिवाना तोकिएको छ। यसै गरी शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल, नरेन्द्र केसी र बेचन झालाई 1 वर्ष कैद र 10,000 रूपियाँ जरिवाना तोकिएको छ। न्यायाधीश खड्काको इजलासले गएको असार 23 कसुर ठहरको फैसला गरेकोमा हिजो सजाय सुनाएको हो। विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ। सूचना तथा संचार मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको हो। दरखास्त दिने म्याद साउन 8 गतेसम्म रहेको छ। उम्मेद्वारका लागि न्यूनतम योग्यता दरखास्त फारम र दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजात लगायतको विस्तृत जानकारी संचार मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख रहेको छ। संचार माध्यमहरूलाई नेपाल सरकारबाट उपलब्ध गराइने सार्वजनिक हित सम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा विज्ञापन बोर्ड मार्फत समानुपातिक रूपमा वितरण हुने गर्दछ। विज्ञापन बोर्डले वस्तु वा सेवाको बजार प्रवर्धन वा बिक्री वितरण गर्न वा त्यस्तो वस्तु वा सेवाको प्रचार प्रसारका लागि गरिने विज्ञापन तथा तथ्य सम्बन्धी व्यवसायलाई नियमन गर्दछ। विज्ञापन सम्बन्धमा राष्ट्रिय नीति तय गरी मन्त्रालयमा सिफारिश गर्ने संचार माध्यमबाट प्रसारण गरिने विज्ञापनको सामग्री परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने विज्ञापन उत्पादन प्रसारण र वितरण सम्बन्धी आचार संहिता बनाउने मुलुकको आवश्यकता अनुसार राष्ट्रिय हित सार्वजनिक हित सम्बन्धी विज्ञापन निर्माण गरी प्रकाशन तथा प्रसारण गर्ने प्रोत्साहन गर्ने लगायतका काम पनि विज्ञापन बोर्डलाई तोकिएको छ। नभई वा नगरेको कुराको भ्रम फैलाउने, उत्तेजना फैलाउने, अमर्यादित भेदभाव जन्ने वा एसएन विपरीत विज्ञापन गरिए वा नागरिकको अनुगमन गर्ने वा गराउने विदेशी च्यानलहरूबाट प्रसारण हुने विज्ञापनहरू मापदण्ड विपरीत प्रसारण भएमा त्यसको अनुगमन गरी कार्यवाहीको लागि मन्त्रालयमा सिफारिश गर्ने नेपाल सरकार विज्ञापन एजेन्सी, विज्ञापनदाता, संचार माध्यम तथा सरकारी निकायबीच समन्वय गर्ने काम पनि बोर्डले गर्दछ। साथै विज्ञापन व्यवसाय र व्यवसायको योग्यता र क्षमता विकास गर्नको लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्न मन्त्रालयमा सिफारिश गर्ने, उपभोक्ता सजगता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने गराउने, विज्ञापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्ने, विज्ञापन उत्पादक निर्माता वितरण वा प्रसारकलाई आवश्यक निर्देशन दिने काम पनि यसकै कार्यक्षेत्रभित्र पर्दछन्। नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिण्डर पठाउने भएको छ। निगमले साबिकै अनुसार 14.2 किलो तौल भएको ग्यास सिलिण्डर प्रयोगमा ल्याउने निर्णय गरेको हो। मध्यपूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको फागुन अन्तिम हप्तादेखि बजारमा आधा तौल 7.1 किलो भएको सिलिण्डर प्रयोगमा ल्याएको थियो। 4 महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिण्डर पाउन लागेका हुन्। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकोले आजदेखि पूर्ण तौल भएको सिलिण्डर प्रयोगमा आउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको छ। स्टक रहन्जेल केही दिन आधा तौल भएको सिलिण्डर पनि बजारमा रहनेछ। पूर्ण तौलको ग्यास सिलिण्डरको भाव 2060 रूपियाँ रहेको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको न्यूनचापी रेखा सरदर स्थान भन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ, जसको प्रभावले देशभर साधनतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधनतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको पहाड़ी र तराई भूभागको केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधनतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा स्वर्ण बिन्दु प्रासन कार्यक्रम सञ्चालन गरिने, रूकुम पश्चिममा भएको ग्यास अभावको विषय संसदमा उठ्यो लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: यो दाँती त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाले मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7340-98095-14-652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
8: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जि रहने रोल्पाली आवाज, यो हो तपाईको मनको आवाज।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा, रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङले आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाका लागि स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ। केन्द्रले जारी गरेको सूचना अनुसार कार्यक्रम असार 31 गते बुधबार आज बिहान 6 बजेदेखि 11 बजेसम्म रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङमा सञ्चालन हुनेछ। कार्यक्रममा अभिभावकलाई आफ्ना 1 देखि 5 वर्ष उमेर समूहका बाल बालिका सहित तोकिएको समयमै केन्द्रमै उपस्थित हुन अनुरोध गरिएको थियो। सुन बिन्दु प्राशन आयुर्वेद पद्धति अनुसार बाल बालिकाको रोग प्रतिरोधात्मक क्षमता स्मरण शक्ति तथा समग्र शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने विश्वासका साथ सञ्चालन गरिने कार्यक्रम रहेको केन्द्रले जनाएको छ। रूकुम पश्चिममा ग्यास अभाव भएको विषय संसदमा उठेको छ। हिजोको प्रतिनिधि सभा बैठकबाट रूकुमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गोपाल शर्माले रूकुम पश्चिममा ग्यासको अभाव रहेको विषय उठाउँदै यो समस्या तत्काल हल गर्न सरकार समक्ष माग गर्नुभएको छ। रूकुम जिल्लामा लामो लाइन लाग्यो। ग्यास सिलिण्डर प्राप्त गर्नका लागि यो समस्या देशभरि छ। यसलाई तत्काल समाधान गर्ने कदम अगाडि बढ़ाइयोस् र अहिले आधा सिलिण्डर बजारमा पठाउँदा समस्या भइरहेको छ। अब आधा नभई भोलि सिलिण्डर बजारमा पाइयोस् उहाँले भन्नुभएको थियो। साथै उहाँले सरकार निरंकुश बन्दै गइरहेको समेत बताउनु भएको छ। हरेक क्षेत्रलाई नियन्त्रण गर्न खोज्दा सरकार प्रतिको विश्वसनीयता गुम्दै गएको उहाँको ठहर रहेको छ। शुरूमा हामीलाई खबरदारी गर्नुहोला, सरकारको काम कार्यवाहीको निगरानी गर्नुहोला भनियो। हामीले हो नीत भनेर पत्यायौं, सोही अनुसार अघि बढ़े उहाँले भन्नुभएको छ। तर सरकारबाटै सांसद र संसदको हुमत लिने काम भयो। यो बन्द गरियोस्। सरकारले गरी खान नदिएपछि सार्वजनिक स्थलहरूमा गणेश नेपालीहरूले आत्महत्या गर्नुपर्ने अवस्था आएको ले मीडियाको मुख थुन्न सरकारले लाजमर्दो हरकत गरिरहेको सुकुम्बासीको समस्या हल नगरी थप पीड़ामा परेको सुकुम्बासीको पीड़ामा बोलिरहेको जेएनजी अगुवाहरूलाई प्रहरी लगाएर बोट बजार्ने जस्ता हरकत गरेको भन्दै यी विषयमा पनि उहाँले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले मिनटमा होइन सेकेण्डमा काम गर्छौ भनेर दावी गरिरहेको सरकारले त्यो सेकेण्ड कहिले आउँछ भन्दै प्रश्न समेत गर्नुभएको छ। भूकम्प पीड़ितका समस्या उस्तै रहेको, किसानले मल पाउन नसकेको, हरेक क्षेत्रमा निराशा नै निराशा रहेको भन्दै उहाँले सेकेण्डमा काम गर्छौ भनेर सरकार सेकेण्ड कहिले आउँछ, अहिले कि अर्को वर्ष भन्दै प्रश्न गर्नुभएको हो। उहाँले जाजरकोट भूकम्प पीड़ितका समस्या हल गर्न तत्काल कदम चाल्न र यसका लागि कार्यविधिको समस्या रहेको भन्दै यसमा ध्यान दिन पुनः सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले समस्या देखाउन मात्र होइन समाधान पनि गर्न सक्छौ भन्नेले तुरन्तै समाधान गर्न सकुन् भन्दै आफ्ना भनाई राख्नु भएको थियो। इलाका प्रहरी कार्यालय गढुवाका नव अगान्तुक कार्यालय प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीले गढुवा र राजपुर क्षेत्रको शान्ति सुरक्षा सीमा क्षेत्रको व्यवस्थापन तथा अपराध नियन्त्रणका लागि संचारकर्मीहरूसँग सहकार्य गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मंगलबार हिजो इलाका प्रहरी कार्यालय गढुवाले देउखरी क्षेत्रका पत्रकारहरूसँग आयोजना गरिएको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक बुढाथोकीले सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण लागू छ तथा अन्य अपराधिक गतिविधि न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको हो। हालै दाङ गढुवाको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका बुढाथोकीले स्थानीय तह सरकारवाला निकाय तथा संचार कर्मीहरूसँगको समन्वयबाट मात्रै प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्नुभएको छ। उहाँले पत्रकारहरूले समाजका विभिन्न गतिविधि र समस्यालाई उजागर गर्ने भएकाले सुरक्षा निकायलाई आवश्यक सूचना तथा सुझाव प्राप्त गर्न संचार क्षेत्र महत्वपूर्ण साझेदार रहेको बताउनु भएको छ। गढवा र राजपुर क्षेत्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाइने सीमा क्षेत्रमा हुने अवांछित गतिविधि नियन्त्रण गर्ने तथा नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराइने हाम्रो प्रमुख लक्ष्य हो। उहाँले भन्नुभएको छ यसका लागि पत्रकार साथीहरूसँग निरन्तर सहकार्य गर्दै सहकार्य र समन्वय गर्दै अघि बढ़नेछौ। उहाँले प्रहरी कार्यालयबाट प्रवाह हुने सूचना तथा गतिविधिहरूलाई छिटो छरितो र विश्वसनीय रूपमा संचार माध्यमसम्म पुर्याउने व्यवस्था मिलाइने जानकारी पनि दिनुभएको छ। दाङको घोराई स्थित महेन्द्र बहुमुखी क्याम्पसमा समाजशास्त्र विषयमा अध्ययनरत दोस्रो र चौथो वर्षका विद्यार्थीहरूले आफ्नो प्रांगिक अनुसन्धान प्रतिवेदन क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेका छन्। हिजो मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच विद्यार्थीहरूले प्रतिवेदन क्याम्पस प्रशासनलाई बुझाएका हुन्। उक्त अनुसन्धान गत फागुन 3 गते रोल्पाको रुण्टीगढ़ी गाउँपालिकाका विभिन्न ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरूको स्थलगत अध्ययन गरी अवलोकनपछि तयार पारिएको हो। अनुसन्धान टोलीले रुण्टीगढ़ी गाउँपालिका 6 अवस्थित मुरुल्ले लेक म्यागजिन गढ़ी नागदेव शिला र गढ़ी लेक तथा वडा नम्बर 7 रहेको शिव पार्वती गुफाको स्थलगत अवलोकन गरी सामाजिक सांस्कृतिक ऐतिहासिक तथा पर्यटन सम्भावनाको अध्ययन गरेको थियो। समाजशास्त्र विषयमा दोस्रो वर्षमा अध्ययनरत छात्रा अम्बिका डाँगीको अध्यक्षता तथा क्याम्पस प्रमुख डाक्टर नारायण पन्थीको प्रमुख आतिथ्यता तथा विषय प्रधान अध्यापक एवं अनुसन्धान सुपरिवेक्षक हरिबहादुर राउतको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। समाजशास्त्र चौथो वर्षमा अध्ययनरत छात्रा विपना पाण्डेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण मधुसूदन गिरीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर नारायण पन्थीले अनुसन्धान तथा शिक्षाको आधारभूत पक्ष भएको उल्लेख गर्दै विद्यार्थीहरूले गरेको स्थलगत अध्ययनले उनीहरूको विश्लेषण क्षमता अनुसन्धान सिप र व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने बताउनु भएको छ। उहाँले समाजशास्त्रका विद्यार्थीहरूले रुण्टीगढ़ी गाउँपालिकाको ऐतिहासिक धार्मिक सांस्कृतिक तथा पर्यटकीय सम्पदामाथि गरेको अध्ययन प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता अनुसन्धानले स्थानीय स्रोत सम्पदा र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा विशिष्ट अतिथि तथा विषय प्रधान अध्यापक एवं अनुसन्धान सुपरिवेक्षक हरिबहादुर राउतले अनुसन्धान शिक्षाको अभिन्न अंग भएको उल्लेख गर्दै कक्षा कोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई स्थलगत अध्ययन मार्फत व्यवहारमा उतार्न यस्ता अनुसन्धानले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग हुँदै आउजाउट गर्ने जहाजहरूमा 20% कांगो शुल्क लगाउने आफ्नो प्रस्ताव फिर्ता लिनुभएको छ। यसको सट्टा खाड़ी मुलुकहरूसँग ठूला व्यापार तथा लगानी सम्झौता गरिने र त्यसबाट अमेरिकाले अझ बढ़ी लाभ लिने उहाँले बताउनु भएको छ। ट्रम्पका अनुसार ती सम्झौता मार्फत अमेरिकामा ठूलो परिणाममा लगानी भित्रिनेछ र यसले लाखौं नयाँ रोजगारी सृजना गर्नेछ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टूथ सोशलमा लेख्दै मध्यपूर्वका नेताहरूसँग भएको अत्यन्त सकारात्मक वार्तापछि 20% शुल्क लगाउने निर्णय परिवर्तन गरिएको बताउनु भएको छ। अब प्राथमिकता खाड़ी मुलुकहरूसँग व्यापार र लगानी सम्बन्धी सम्झौतामा केन्द्रित हुने उहाँले उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो यी लगानीहरूको आकार निकै ठूलो हुनेछ। यसले अमेरिकामा नयाँ कारखाना र उद्योग स्थापना गर्नेछ जसबाट राम्रो तलब भएका रोजगारीका अवसर सिर्जना हुनेछ। ट्रम्पले सोमबार मात्रै अमेरिका स्ट्रेट अफ होर्मुजको संरक्षक बन्ने र उक्त समुद्री मार्ग हुँदै ओसार पसार हुने सबै कांगोमा 20% शुल्क उठाउने घोषणा गर्नुभएको थियो। रणनीतिक रूपमा मध्यपूर्व यस समुद्री मार्गको सुरक्षा अमेरिकाले गरिरहेको भन्दै यसको लागत अन्य मुलुकहरूले बेहोर्नुपर्ने उहाँको तर्क रहेको थियो। उहाँले स्ट्रेट अफ होर्मुज सबै देशका लागि खुल्ला रहने तर ईरानी जहाज र ईरानी काङ्गोमाथि पुनः प्रतिबन्ध लागू गरिने पनि बताउनु भएको थियो। ट्रम्पले अमेरिकी सेनाकै कारण स्ट्रेट अफ होर्मुज सुरक्षित रहेको र तेल आपूर्ति पहिले भन्दा अझ सहज रूपमा भइरहेको दावी पनि गर्नुभएको छ। उहाँले रक्षा मन्त्री पीट हेगसेथ संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष ड्यान केन सेन्ट्रल कमाण्ड प्रमुख एडमिरल ब्राड कपूर तथा अमेरिकी सशस्त्र बलको प्रशंसा गर्नुभएको छ। साथै इरानसँग सम्बन्धित जहाज तथा इरानी बन्दरगाहबाट आउने जाने काङ्गोमाथि पुनः नाकाबन्दी जारी रहने पनि उहाँले दोहोराउनु भएको छ। ट्रम्पको यो घोषणापछि इरानले अमेरिकाको भूमिकालाई पूर्ण रूपमा अस्वीकार गरेको थियो। इरानका विदेश मन्त्री अब्बास अराघचीले 20% शुल्क प्रस्तावको व्यङ्ग्य गर्दै भन्नुभएको थियो, 20% त धेरै भयो, हामी निष्पक्ष रहनेछौ। इरानको संयुक्त सैन्य कमाण्डले पनि अमेरिकालाई स्ट्रेट अफ होर्मुजको नियन्त्रण वा निगरानी गर्न नदिने स्पष्ट पारेको थियो। तेहरानले इरानको अनुमति बिना अमेरिकी सेनाले उक्त जलमार्गमा हस्तक्षेप गर्ने प्रयास गरे कड़ा जवाब दिने चेतावनी दिएको थियो। साथै क्षेत्रीय मुलुकहरूलाई पनि अमेरिकासँग सहकार्य नगर्न चेतावनी दिएको थियो। अमेरिका र इरान बीच सैन्य तनाव लगातार बढ़िरहेको बेला ट्रम्पले यस्तो नयाँ निर्णय लिनुभएको छ। यो दुवै देशबीच आक्रमण जवाबी कार्यवाही जारी रहने समयमा काङ्गो शुल्कको प्रस्ताव फिर्ता लिएर व्यापार तथा लगानी सम्झौतामा जोड़ दिनु ट्रम्पको रणनीतिमा आएको महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। यद्यपि उहाँले इरानी जहाजहरूमाथिको प्रतिबन्ध यथावत रहने र इरानलाई परमाणु हतियार विकास गर्न नदिने अमेरिकी नीति कायम रहने स्पष्ट पार्नुभएको छ। अन्त्यमा खेल समाचार। स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ। गैराती भएको पहिलो सेमी फाइनल खेलमा उपाधिको दावेदार टोली फ्रान्स 2 गोलले पराजित भएको हो। अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयाजाबलले एक एक गोल गरेका थिए। स्पेनले 22 मिनटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो। फ्रान्सका लुकास डिनेको फाउलपछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। स्पेनले दोस्रो हाफको 58 मिनटमा अग्रता दोब्बर बनायो। उसका पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट 1-2-1 पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे। त्यसपछि थप गोल हुन सकेन। सन् 2010 उपाधि विजेता स्पेन 16 वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भयो। स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमी फाइनलमा आज राति 12:15 इंग्ल्याण्ड र अर्जेन्टिनाले खेल्दैछन्। अर्जेन्टिना साबिक उपाधि विजेता टोली हो। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 12:15 हुनेछ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। नक्कली भूटानी शरणार्थी प्रकरणमा राई माझी र खाँडसहित 16 दोषीलाई सजाय तोकियो। विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान। निगमले आजदेखि बजारमा पुनः तौलका ग्यास सिलिण्डर पठाउने। आज मध्यदेखि भारी वर्षाको सम्भावना। रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा सुन बिन्दु परासा कार्यक्रम सञ्चालन गरिने। रूकुम पश्चिममा भएको ग्यास अभावको विषय संसदमा उठ्यो। शान्ति सुरक्षा मजबूत बनाउन पत्रकारसँग सहकार्य गर्ने गढवा प्रहरी निरीक्षक बुढा थोकीको प्रतिबद्धता। दाङको घुराई स्थित समाजशास्त्र विद्यार्थीद्वारा अनुसन्धान प्रतिवेदन क्याम्पसलाई हस्तान्तरण। र ट्रम्पले फिर्ता लिए हुर्मुज हुँदै यात्रा गर्ने जहाजमा 20% शुल्क लगाउने प्रस्ताव। इरानमाथि पुनः प्रतिबन्ध। स्पेन 16 वर्षपछि विश्वकपको फाइनलमा उपाधि दावेदार टोली फ्रान्स ब्राजिल। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संसार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर विदा हुन्छु। ताजा खबर र जनपक्ष विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: ஆயோ டப்பட்டிப்பியோ மித்திப்புகியோ டாரே ரட்டழ்தைன தியோ இன்றை சுகீர பிந்தி கருண் பத்மா தியோ பிந்தி மந்தைன தியோ ஹார்திக் ஸ்தம வேதனா ரோல்பா ஜில்லா பரிவர்த்தன் கவ பாலிகா வார்டு நம்பர் 2 சாபிக்கு வார்டு நம்பர் 4 மக்திங் கோலா நிவாசி ஜெயகலா டாகிக்கு யி மிதி 2083 அசார் 27 கதே சனிவார் கதின் 72 வர்ஷக்கு உமேர்மா பைக்கு அசாமாஹிக நிதன் பிரதி அமி துகி எவம் மர்மாஹித் பைக்கா சம் திவங்கத் ஆத்மாக்கு சீர் சாந்திக்கு காமனா கர்தை பரிவார் ஜன்மா தைரிய தாரண் கர்ணி சக்தி பிரதான் ஹோஸ் வந்தை ஹார்திக் சமவேதனா பிரகட் கர்தசம் समवेदना दिनेहरूमा स्वर्गीय श्रीमान शेर बहादुर डागी जेठो छोरा चोन बहादुर डागी कान्छो छोरा स्वर्गीय धन बहादुर डागी बुहारी संगीता डागी छोरीहरूमा जेठी छोरी अमृता डागी खत्री माइली छोरी प्रतिभा पुन कान्छी छोरी कविता ओली नातिहरू किस्मत डागी हिक्मत डागी र कृष्ण डागी जेठा नातिको माइती तर्फ माइतीका सम्पूर्ण परिवारहरू 10 जना माइला नाति तर्फ सम्पूर्ण परिवार 10 जना जम्मा भाई बन्धुहरू 53 घर परिवार नातिनी बुहारीहरू जेठी नातिनी बुहारी सोफिया डागी माइली नातिनी बुहारी पवित्र डागी पनाती पनातिनाहरू आरोही डागी दिप्सम डागी बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डागी ज्वाई सीताराम डागी भतिजा भतिजीहरू 4 भाई बहिना कान्छी बहिनी हैकमाली डागी ज्वाई झुपल डागी भतिजा भतिजीहरू 3 भाई बहिनी छोराको माइती तर्फ सन्धि भाग्यमान बुढा लगायत सम्पूर्ण परिवारहरू फबाङ 3 मिरुल पर्जा रोल्पा देवर तर्फ लालवीर डागी देवरानी श्यामकुमारी डागी भतिजा आशिष डागी भतिजी 3 बहिनी नाति नवराज डागी बुहारी लक्ष्मी डागी आमाजु तर्फ दाजु धनबहादुर खत्री स्वर्गीय आमाजु श्रीमाली खत्री भान्जा 3 भाइ भान्जी 3 बहिनी कान्छी नन्दा चौमाली थापा नन्दे भाइ चित्रबहादुर थापा भान्जा 2 भाइ भान्जी पुष्प थापा 1 बहिनी माइती तर्फ स्वर्गीय बुवा वीर बहादुर ओली स्वर्गीय आमा हस्तु ओली जेठा दाजु हिरासी ओली स्वर्गीय भाउजु दानु ओली भदै 4 भाइ भदैनी 3 बहिनी कान्छा भाइ देव प्रसाद ओली बुहारी भ्यूमाली ओली कान्छा भदै 3 भाइ भदैनी 2 बहिनी जेठी दिदी आइती डागी बिनाजु भाग्यमान डागी भतिजा भतिजीहरू 4 भाइ बहिना ज्वाई तर्फ दुर्गा केसी महिला ज्वाई प्रवीण पुन नातिनी शान्ति पुन टीका पुन कान्छी छोरी तर्फका नाति शिशिर ओली जेठाजु तर्फ चन्द्र बहादुर डागी भतिजा 1 भाइ चाल बहादुर डागी भतिजी 4 बहिनी जेठानी दिदी खर्कमाली डागी बुहारी गोरी डागी नाति मनिष डागी जीवन डागी नातिनी बुहारी सपना डागी लगायत सम्पूर्ण डागी परिवार परिवर्तन गाउँपालिका 2 रङ्सी मक्तिम रोल्पा साथै हाम्रो 13 दिनको पुण्यतिथि यही मिति 2083 साउन 8 गतिका दिन परेको हुँदा सम्पूर्ण घोटारे मलामी इष्टमित्र लगायत छरछिमेकीहरूमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: लुङ्गरी गाउँपालिकाको सार्वजनिक सुनाई हुने बारे सूचना। लुङ्गरी गाउँपालिकाको सार्वजनिक सुनाई सम्बन्धी कार्यविधि 2080 बमोजिम तपसिलको मिति समय र स्थानमा सार्वजनिक सुनाईका साथै वार्षिक समीक्षा कार्यक्रम सञ्चालन हुने भएकोले उक्त दिन आम लुङ्गरीवासी सरकारवालाहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 असार 32 गते बिहिबार। स्थान लुङ्गरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सभा हल। समय बिहान 11 बजे। निमित्त प्रमुख प्रशासकीय अधिकृत लिपेन्द्र बहादुर बुढाथोकी
2: लुङ्गरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय किला चौर रोल्पा।
3: यो दाँती त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर हाम्रा सेवाहरू
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
7: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3 98 95 94 14 6 52।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: यति त राम्रो जीपे ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
0: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
4: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
0: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि, सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
4: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
0: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटीई जीटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
4: हाम्रा विशेषताहरू, दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
0: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
4: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9857842011।
0: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका दुई लालमतिया देउखरीदा।
9: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
10: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: पढाइ हुने संकाय र विषयहरू, शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाजशास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म, प्रवेश परीक्षा 2083 5 महिना 3 गते, भर्ना फारम 2083 5 महिना 4 गते देखि शुभारम्भ। विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गते देखि। कक्षा सञ्चालन 2083 5 महिना 15 गते बाट। दुब्बर दरखास्त का लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
10: आवेदन बुझाउँदा हर्षलाई खिचेको फोटो, ट्रान्सक्रिप्ट र शारीरिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
9: भर्न सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
11: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
9: 9860812020, प्रशासन शाखा 9844900008, 9868639047, लेखा शाखा 9847086260, कार्यालय टेलिफोन नम्बर 086440367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा। रोल्पाको गौरव, रोल्पाको शान, जलजला बहुमुखी क्याम्पस, रोल्पा नगरपालिका, लिबाङ रोल्पा।

0: हो।
1: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
0: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
1: हाम्रै लिबाङ रोल्पा टुडिखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
0: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
2: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडिखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
3: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
0: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
3: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
0: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490207154 र 98479394412।
3: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने। जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू। आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक घोराही 15।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थम मन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
3: क्विन केयर क्रिम रे होइन कि?

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9865478232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै सुदूरपश्चिमको बजेट पारित गराउन काठमाडौँमा निरन्तर छलफल।
0: असार सकिन लाग्दा देशभर 50% मात्र रोपाई सकियो। डेंगूको जोखिम बढ्दै गएपछि कञ्चनपुरमा सतर्कता।
1: उपभोक्ताले आजदेखि भरिएको ग्यास सिलिण्डर पाउने, प्रति सिलिण्डर मूल्य 2060 रूपियाँ तिर्नुपर्ने।
0: भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू, विलासिताका वस्तुको मूल्य घट्ने अपेक्षा।
1: र फ्रान्सलाई 2-0 हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा आज इंल्याण्ड र अर्जेन्टिना भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बोलाइएको छ। कानून मन्त्री सुविता गौतमले न्याय परिषद, न्याय सेवा आयोग र लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। यी प्रतिवेदनहरू हिजै पेश गर्ने कार्यसूची थियो। बैठकका अधिकांश समय हिजो सांसदले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनमा खर्चिएपछि आजलाई कार्यसूची सारिएको हो। बैठकमा आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सन्धि सम्बन्धी प्रोटोकलका बुधारलाई छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक पनि दिउँसो 1 बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेश गर्ने एकमात्र कार्यसूची राखिएको छ।
1: बजेट शून्यताको जोखिममा पुग्दा समेत सुदूरपश्चिममा बजेट विवाद समाधान भएको छैन। सत्तारूढ नेताहरू नै बजेटबारे रुष्ट हुँदा पारित हुन नसकेको हो। यसैबीच विवाद मिलाउन काठमाडौँमा हिजोदेखि निरन्तर छलफल भइरहेका छन्। तर कुनै पनि छलफल निष्कर्षमा पुग्न सकेन। केन्द्रीय नेतृत्वको बोलावटमा हिजो मुख्यमन्त्री कमल बहादुर शाह काठमाडौँ आइपुग्नु भएको छ। पार्टी सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्मासँगको भेटमा एमालेसँग समेत छलफल गरेर बजेट पारित गराउने वातावरण बनाउनु पर्ने बताउनु भएको थियो। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मुख्यमन्त्री शाहलाई भेट्न मान्नु भएको छैन। हिजो सभापति थापा र उपसभापति शर्माले समेत ओलीसँग छलफल गर्न चाहे पनि भेट भएन। अरू नेताहरूसँग 2 दिन चलेको छलफलमा कांग्रेस बजेट पारित गर्ने पक्षमा उभिएको थियो भने एमाले पुनर्लेखनको अडान छाडेको थिएन। कांग्रेसका एक सांसदका अनुसार आजसम्म कुनै सहमति हुन सकेन। आज रातिसम्म पनि सहमति नभए अर्को समीकरण बन्ने सम्मको सम्भावना हुन सक्छ। हिजो मात्र सभापति थापाले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको विषय सार्वजनिक भएका थिए।
0: असार सकिन लाग्दा पनि यस वर्ष देशभर 50% मात्र धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई सकिएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको बताउनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 65.9%, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57.1% रोपाई भएको छ। कोसीमा 32% र मधेसमा 32.7% रोपाई भएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाई बढ़ने विभागको अपेक्षा छ। बाढ़ी, पहिरो वा अन्य प्राकृतिक विपद नआएमा रोपाई अझ तीव्र हुने विभागको अपेक्षा छ।
1: डेंगूको जोखिम बढ़दै गएपछि कञ्चनपुरमा सतर्कता अपनाउन आग्रह गरिएको छ। कञ्चनपुरमा चालू वर्षको पछिल्लो छ महिनामा मात्रै 28 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका 9 जिल्ला मध्ये सबैभन्दा बढ़ी संक्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाउन र समुदाय स्तरमा रोकथामका गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्। स्वास्थ्य कार्यालयका औलो निरीक्षक तथा किटजन्य रोगका सम्पर्क व्यक्ति फोकल पर्सन सिद्धराज भट्टका अनुसार जनवरीमा 5, फेब्रुअरीमा 6, मार्चमा 5, अप्रेलमा 7, मेमा 2 र जूनमा 3 गरी 28 डेंगू संक्रमण पुष्टि भएको छ। उहाँका अनुसार यही अवधिमा सुदूरपश्चिम प्रदेशभर कुल 70 जनामा संक्रमण देखिएको छ।
0: उपभोक्ताले अब भरिएको ग्यास सिलिण्डर पाउने भएका छन्। नेपाल आयल निगमले आजदेखि साबिककै 14.2 किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिए अनुसार भरि सिलिण्डर पाउने भएका हुन्। यसअघि सरकारले मध्य पूर्व एसियामा भएको द्वन्दका कारण इन्धन अभाव भएका कारणले फागुन 29 गतेदेखि अर्को निर्णय नआएसम्म आधा तेल अर्थात 7.1 किलो ग्यास भएको सिलिण्डर मात्र बिक्री गर्न निर्देशन दिएको थियो। सोही अनुसार उपभोक्ताले आधा भरिएको सिलिण्डर पाउँदै आएका छन्। इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा 14.2 किलो ग्यास भर्न उद्योगीहरूलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। निगमले 14.2 किलो ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ तोकेको छ।
1: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कान्ति लोकपतका दुई स्थान मकनपुरको भीमभेती र हेटौँडा ठिङ्गिन खण्डमा पहिरो जाँदा सड़क पूर्ण रूपमा बन्द छ। सिन्धुपाल्चोकमा अरणीको राजमार्ग भोटेकोशी कोदारी पनि पहिरोका कारण अवरूद्ध छ। यस्तै सम्भावित बाढ़ीको जोखिमका कारण बीपी राजमार्ग काभ्रे खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। हिजो पहिरो जाँदा सिद्धी चरण लोकमार्ग अन्तर्गत उदयपुर कटारी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै कोशी प्रदेशकै मेची राजमार्ग इलाम राज दुहाली खण्ड पूर्ण रूपमा अवरूद्ध छ। भोजपुरको मध्य पहाड़ी लोकमार्ग एकतर्फी मात्रै सञ्चालनमा छ। लुम्बिनी प्रदेश अन्तर्गत अर्घखाँचीको सालझण्डी ढोरपाटन सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। गण्डकी प्रदेशको कास्की नयाँ पुल घान्द्रुक सड़क र बागलुङको मध्य पहाड़ी लोकमार्गमा पहिरो गएका कारण सवारी साधनहरू एकतर्फी मात्रै सञ्चालनमा छ। कर्णाली प्रदेशको जाजरको डोल्पा सड़क खण्डमा पनि पहिरोले गर्दा हिजोदेखि एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको छ।
0: हेटौँडा उपमहानगरपालिकाले आगामी साउन 1 गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिणाम सम्बन्धित पालिकामा बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ। उपमहानगरपालिकाले भोलि राति 12 बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि फर्म उद्योग तथा कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण तथा ओसार पोसार कार्य बन्द गर्न आग्रह गरेको छ।
1: ललितपुरको धोबीघाटमा रोकिराखेको ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। बिग्रिएर सड़क छेउमा रोकिराखेको बागमती प्रदेश 03001-20-15 नम्बरको ट्रकमा 75-870 नम्बरको मोटरसाइकल ठोकिँदा धादिङको धुनेबेची घर भएका 20 वर्षीय रितेश श्रेष्ठको मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा पछाडि सवार धादिङकै 7 घुम्ती 20 बस्ने 20 वर्षकै समीर भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सिक्किम सी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार मकनपुर मनहरी गाउँपालिका 8 सिम्पानी स्थित पूर्व पश्चिमरा सड़क खण्डमा 109 किलोग्राम भन्दा बढ़ी गाँजा सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनबाट हेटौडातर्फ जाँदै गरेको बागमती प्रदेश 01026 4893 नम्बरको जीपलाई रोकी जाँच गर्दा गाड़ीको पछाडिको भागमा त्रिपालले लुकाई छिपाई राखिएको प्लास्टिकमा भेरिएको 15 पोकामा रहेको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका 7 किराम चोक बस्ने 41 वर्षीय सुमन तामाङ र 18 वर्षीय इरोज तामाङ रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता एफटीए आजदेखि लागू भएको छ। अबदेखि भारतका 79% वस्तु बेलायती बजारमा शून्य भन्सारमा निर्यात हुनेछन् भने बेलायतका अधिकांश वस्तु भारतमा औसत 3% भन्सार दरमा आयात हुनेछन्। सम्झौता लागू भएसँगै भारतमा स्कच विस्की जिन ल्याण्ड रोभर र रोल्स रोयल्स जस्ता लग्जरी कार ब्रान्डेड कपड़ा कस्मेटिक्स तथा केही खाद्य वस्तुको मूल्य घट्ने अपेक्षा गरिएको छ। द्विपक्षीय व्यापार सन् 2030 दोब्बर भई 120 अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। भारतका वाणिज्य मन्त्री पीयूष गोयल र बेलायतका व्यापार मन्त्री जोनाथन रोनाल्ड्सले गत 2025 जुलाई 24 प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री केयर स्टारमरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताबाट भारतीय कपड़ा होम टेक्सटाइल रत्न आभूषण छालाजन्य उत्पादन इन्जिनियरिङ सामग्री अटो पार्ट्स औषधि तथा कृषि उत्पादनले ठूलो लाभ पुग्ने अपेक्षा गरिएको छ। भारतीय सरकारले सम्झौताले कपड़ा र छालाजन्य उद्योगमा ठूलो संख्यामा रोजगारी सृजना गर्ने दावी गरेको छ। करिब 6 करोड़ सूक्ष्म साना तथा मझौला उद्योगले नयाँ बजार र राम्रो नाफा कमाउने अपेक्षा गरिएको छ।
1: फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। गैराती डालस स्टेडियममा भएको रोमाञ्चक सेमी फाइनल भिडन्तमा फ्रान्सलाई 2-0 गोल अन्तरले पाक्का लगाउँदै स्पेनले फाइनलको यात्रा तय गरेको हो। स्पेनको जीतमा मिकेल ओयारजावाल र पेड्रो पेरोले निर्णायक गोल गरी खेलको शुरूआती समयदेखि नै आक्रामक रणनीति अप्नाएको स्पेनले 22 मिनटमा अग्रता लिएको थियो। आफ्नो 19 जन्मदिन मनाएको भोलिपल्टै मैदान उत्रिएका युवा वेङ्गर लामिन एमललाई फ्रान्सका लुकास डिक्नेले पेनाल्टी बक्सभित्र लड़ाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै मिकेल ओयारजावालले फ्रान्सले गोलकिपर माइक मेकनोनलाई बीट गर्दै टोलीलाई शुरूआती अग्रता दिलाए। यो गोलसँगै ओयारजावाल स्पेनका लागि 30 गोल पूरा गर्ने 6 खेलाड़ी समेत बनेका छन्। पहिलो हाफमा 1 गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप आक्रमक खेल खेल्यो। खेलको 58 मिनटमा राइट ब्याक पेड्रो पेरोले ड्यानी ओल्मोसँग उत्कृष्ट 1-2 पासको तालमेल मिलाउँदै गोल गर्दै फ्रान्सलाई हराए। सन् 2010 विश्व विजेता स्पेनले अब उपाधिको लागि आइतबार न्यूयोर्क न्यू जर्सी स्टेडियममा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित फ्रान्सले भने आगामी शनिबार काँस्य पदकको लागि तेस्रो स्थानको खेल खेल्नेछ। यसैबीच दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछन्। खेल एटलान्ट स्टेडियममा राति 12:45 शुरू हुनेछ। विश्वकपमा यी दुई टोली 20 वर्षपछि आमने सामुने हुन लागेका हुन्।
0: अब मौसम। आज 5 प्रदेशमा भारी वर्षा हुने सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। यी प्रदेशका अन्य भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति पनि देशभर साधारणतया मौसम बदली भई कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै सुदूरपश्चिमको बजेट पारित गराउन काठमाडौँमा निरन्तर छलफल।
0: असार सकिन लाग्दा देशभर 50% मात्र रूपाई सम्पन्न। डेंगूको जोखिम बढ्दै गएपछि कञ्चनपुरमा सतर्कता।
1: उपभोक्ताले अबदेखि भारी ग्यास सिलिण्डर पाउने, सिलिण्डरको मूल्य 2060 रूपियाँ तिर्नुपर्ने।
0: भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू, विलासिताका वस्तुको मूल्य घट्ने अपेक्षा।
1: र फ्रान्सलाई 2-0 हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा आज इंग्ल्याण्ड र अर्जेन्टिना भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस्।
6: आयो टप्प टिप्यो मिति पुग्यो टारेर टर्दैन त्यो इन्द्रै झुकेर बिन्ती गरून् पदमा त्यो बिन्ती मान्दैन त्यो हार्दिक समावेदना। रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वार्ड नम्बर 2 साबिकको वार्ड नम्बर 4 मक्तिङ खोला निवासी जयकला डागीको यही मिति 2083 असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधन प्रति हामी दुखी एवं बर्मा भएका छौ। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्दै हार्दिक समावेदना प्रकट गर्दछौ। समावेदना दिनेहरूमा स्वर्गीय श्रीमान शेरबहादुर डागी, जेठो छोरा चोन बहादुर डागी, कान्छो छोरा स्वर्गीय धन बहादुर डागी, बुहारी संगीता डागी, छोरीहरूमा जेठी छोरी अमृता डागी खत्री, माइली छोरी प्रतिभा पुन, कान्छी छोरी कविता ओली, नातिहरू किस्मत डागी, हिक्मत डागी र कृष्ण डागी। जेठा नातिको माइती तर्फ माइतीका सम्पूर्ण परिवारहरू 10 जना, माइला नातितर्फ सम्पूर्ण परिवार 10 जना, जम्मा भाइ बन्धुहरू 53 घर परिवार, नातिनी बुहारीहरू जेठी नातिनी बुहारी सोफिया डागी, माइली नातिनी बुहारी पवित्र डागी, पनाती पनातिनाहरू आरोही डागी, दिप्सन डागी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डागी, ज्वाई सीताराम डागी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हाइकमाली डागी, ज्वाई झुपल डागी, भतिजा भतिजीहरू 3 भाइ बहिनी, छोराको माइती तर्फ सन्धि भाग्यमान बुढा लगायत सम्पूर्ण परिवारहरू फवाङ 3 मिरुल पर्जा रोल्पा। देवर तर्फ लालवीर डागी, देवरानी श्यामकुमारी डागी, भतिजा आशिष डागी, भतिजी 3 बहिनी, नाति नवराज डागी, बुहारी लक्ष्मी डागी। आमाजु तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु श्रीमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्दा चौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्प थापा 1 बहिनी। माइती तर्फ स्वर्गीय बुवा वीर बहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरासी ओली, स्वर्गीय भाउजू दानु ओली, भदै 4 भाइ, भदैनी 3 बहिनी, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भिउमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 2 बहिनी, जेठी दिदी आइटी डागी, बिनाजु भागीमान डागी, भतिजा भतिजीहरू 4 भाइ बहिना। ज्वाई तर्फ दुर्गा केसी, महिला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फका नाति शिशिर ओली, जेठाजु तर्फ चन्द्र बहादुर डागी, भतिजा 1 भाइ चाल बहादुर डागी, भतिजी 4 बहिनी, जेठानी दिदी खर्कमाली डागी, बुहारी गोरी डागी, नाति मनिष डागी, जीवन डागी, नातिनी बुहारी सपना डागी लगायत सम्पूर्ण डागी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा। साथै हाम्रो 13 दिनको पुण्यतिथि यही मिति 2083 साउन 8 गतिका दिन परेको हुँदा सम्पूर्ण घोटारे मलामी इष्टमित्र लगायत छरछिमेकीहरूमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: लुङ्गरी गाउँपालिकाको सार्वजनिक सुनाई हुने बारे सूचना। लुङ्गरी गाउँपालिकाको सार्वजनिक सुनाई सम्बन्धी कार्यविधि 2080 बमोजिम तपसिलको मिति, समय र स्थानमा सार्वजनिक सुनाईका साथै वार्षिक समीक्षा कार्यक्रम सञ्चालन हुने भएकोले उक्त दिन आम लुङ्गरीवासी सरकारवालाहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 असार 32 गते बिहिबार। स्थान लुङ्गरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सभा हल। समय बिहान 11 बजे। निमित्त प्रमुख प्रशासकीय अधिकृत लिपेन्द्र बहादुर बुढा थोकी लुङ्गरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय किला चौर रोल्पा
8: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना झुङ बेला खेमरिदे गरम ओबोदिरी जेउ बेला सुनो फुरी कता ओचुदिरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नाभे वातावरण मिलेने ल ख्यापा असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख दिन के कोठे ल मेला किनाटे जन धने मे खेपा छेती ताउ दुओ खोकाई
9: गेछो छानेला बन्न मेला किने कोरो रङदे नौ पुराले चौसो खेल गिरि
8: वन जंगल सर मिरा आइरि बानी एमएल एमे ओ छानेला लि सोतर पोतर राले पार जगे रहते
9: सलाई लाइटर सियाउला मे सजाउने चीज राले जबाङजा र यामा देने पोल गेने या पिटौ चीज र रहिदे वन जंगल याले के भाबा या
8: पिकनिक वन भोज बाको मे सचांसु छिन्ने मेले चौसो सैदे कि खनाले वन जंगल ओ छ छामि दैके बारीको चुरोद विधि ओरेको नै कोबा
9: लाङथार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढालले च अनुगमन दिने व्यवस्था चाउसो गिरिए
8: गेसो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेजम हेके लाइजु अब नजिरे बनाए गेम एल गेजम हेके नलाए अरूले लाइयो के लाइए
9: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा जस्तो चाउसो छिनी ने चाउसो सैलेकी खेले
8: वन जङ्गल मेलाइदियो गेमाइए लागि किने पाँचजना खरनामदार मिलिदिए भने चानो छ मे के सही
9: बतास उचलिजु बेलाको हिजिमके कोटल मे के सताङ्किने हेनोखेम छिन्ने मे चाउस के सही
8: मे लागि निताई गे भने के बचिए सुनो अरूले भने के बच्छ या
9: के छ छामला पोयाल मे लागि कि सन्तिने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर गिरिए
8: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स
2: फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
3: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराहाई दाङ।
2: सम्पर्क मोबाइल 98578121105,
3: 98479802,
2: 98095826605
3: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
6: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 9857443123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन। होइन के भाषा र तपाईँलाई
8: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिएछ
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोरै दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
9: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
10: हाम्रा सेवाहरू मलद्वारमा मासु खलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
9: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
10: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
9: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
11: हैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
12: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
12: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
13: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
12: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिनद्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिनद्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
13: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माणको
3: नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध

0: पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि थपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9578-22-75, रेणुका

0: शाखा 98481-68-697
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 98578-22275
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा छैन,
2: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
3: हजुर, यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848505171 र 9855247171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेत रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचो, अरूलाई पनि बचाओ। मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ। सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छतमा बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो। सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरो। लेन अनुशासनको पालना गरो। पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरो। घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँझको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुर्तोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9865778232।

0: তো হয়রানের পারি হকিও অইলে তো জনতা তো কিছু খানা পনি দিদই ন দুঘে গো দুহি গর্ষা দাঁত কো উপকার পনি গরু পর্ণি ঝিও ঝুরি কো দাঁত তো জন বাঙ্গো টিঙ্গো ঝ কস্তু নসুয়াউনে ভাগো ছ সিধা বনাউনু পর্ণি ঝিও এসকো উপচার গর্ন কাঁ পো জানি হোলা
1: ল অব চিন্তা গর্নু পর্দৈন রোলপালি মুস্কান ডেন্টাল ক্লিনিক ছ নি তপাইকো সাথ
2: ओ, दात का सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहा दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805914652
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
1: एसी त राम्रो जीपीए ल्याएर पास भयो आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला कहाँ पढ्न जाने होला
5: कहाँ जानु नि मैले पढेको स्कूलमा जाऊ न
1: कुन स्कूल हो र तपाईँले पढ्नु भएको यो कहाँ छ
5: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न त्यहाँ राम्रो पढाइ हुन्छ विज्ञान मानविकी शिक्षा आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या
1: ए हो र अब म त्यही जान्छु आईटी पढ्नका लागि
5: वर्ष 2081 सालको एसएई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं जीटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ
1: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी 17:00 सञ्चालन गरिने
5: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9857842011
5: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा
6: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ
6: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ, अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ, लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ, समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गते देखि 2083 4 महिना 29 गते सम्म, प्रवेश परीक्षा 2083 5 महिना 3 गते, भर्ना फारम 2083 5 महिना 4 गते देखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गते देखि, कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट, दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
6: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
7: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
6: 9860-81-9020, प्रशासन शाखा 9844-900-008, 9868-63-90-47, लेखा शाखा 9847-86-32-60, कार्यालय टेलिफोन नम्बर 086-440-367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
3: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 पुलिसल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
5: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
4: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
5: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
4: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम।
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भन्या, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबु यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: यो दाँतले त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँको जाने होला?
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति 4, सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू,
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318
0: 98-095-14-652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
7: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
7: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
1: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
0: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908570 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
8: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
9: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
8: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
9: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक पराश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
9: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
8: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
10: आइया मम्मी दादु क्यो म त खाना खान नि सक्दिन
11: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
11: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
11: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि बियन्ड बी डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र त खेत ज सक्षम नाभे वातावरण मिलेने ल खेपा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
13: वन
12: जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए सोछामेला सोकर पोतरालाई पार बजे रहे
13: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जा बाङ्जा र यामा रेने पोल गेने या इत्यौ चिज र रहे
12: पिकनिक वन भोज बाँसो छिन्नी चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दैके बारीको चुरो विधि ओरेको नै कोबाजेङ्गे माथि
13: नाङखार नाम्लो लिज्याउ अन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
12: गेछो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे औलेम लायो
13: वन जङ्गल छ जुलिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिनी मे चाउँछु सहिले के खेले यहाँ
12: वन जङ्गल मेला दुखेमा ये मेला दिने पाँचजना खरनामदार मिलिदिएको नै सानो छ मे के सही
13: बतास उचुली जु बेलाको हिजिनके कोटो ल मे के सताङ्गिने हेन अखेम छिन्नी मे चाउँछ के सही
12: मेला दिने निताई गे मने के बचिए सोनो अरूले भने के बच्छ यहाँ
13: के छ छामला पोया ल मेला गयो कि सन्किने छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं व्यवस्थित तवरले पार्किङ गरौं आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ याद राखौ तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ तसर्थ सरसफाईमा विशेष ध्यान दिउ रोल्पा नगरपालिकाको कारणले

संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
0: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479802,
1: 98095826605
0: र 98103940।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई चराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होम स्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी

0: छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुटीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
0: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
5: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार जोर्नी तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
3: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
7: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मणिग्राम रूपन्देही।
8: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हाथ खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी कुहिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: आयो टप्पटिप्यो मिति पुग्यो टारेर टर्दैन त्यो इन्द्रै झुकेर बिन्ती गरून् पद्मा त्यो बिन्ती मान्दैन त्यो हार्दिक समावेदना रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वार्ड नम्बर 2 साबिकको वार्ड नम्बर 4 मक्टिङ खोला निवासी जयकला डागीको यही मिति 2083 असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधन प्रति हामी दुखी एवं मर्माहित भएका छौँ। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवार जनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्दै हार्दिक समावेदना प्रकट गर्दछौ। समावेदना दिनेहरूमा स्वर्गीय श्रीमान शेरबहादुर डागी, जेठो छोरा चोन बहादुर डागी, कान्छो छोरा स्वर्गीय धन बहादुर डागी, बुहारी संगीता डागी, छोरीहरूमा जेठी छोरी अमृता डागी खत्री, माइली छोरी प्रतिभा पुन, कान्छी छोरी कविता ओली, नातिहरू किस्मत डागी, हिक्मत डागी र कृष्ण डागी, जेठा नातिको माइती तर्फ माइतीका सम्पूर्ण परिवारहरू 10 जना, माइला नातितर्फ सम्पूर्ण परिवार 10 जना, जम्मा भाई बन्धुहरू 53 घर परिवार, नातिनी बुहारीहरू जेठी नातिनी बुहारी सोफिया डागी, माइली नातिनी बुहारी पवित्र डागी, पनाती पनातिनाहरू आरोही डागी, दिप्सन डागी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डागी, ज्वाई सीताराम डागी, भतिजा भतिजीहरू 4 भाई बहिना कान्छी बहिनी हैकमाली डागी, ज्वाई झुपल डागी, भतिजा भतिजीहरू 3 भाई बहिनी, छोराको माइती तर्फ सन्धि भाग्यमान बुढा लगायत सम्पूर्ण परिवारहरू फबाङ 3 मिरुल पर्चा रोल्पा, देवर तर्फ लालवीर डागी, देवरानी श्यामकुमारी डागी, भतिजा आशिष डागी, भतिजी 3 बहिनी, नाति नवराज डागी, बुहारी लक्ष्मी डागी, आमाजु तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु श्रीमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्दा चौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्प थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीर बहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरासी ओली, स्वर्गीय भाउजु दानु ओली, भदै 4 भाइ, भदैनी 3 बहिनी, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 2 बहिनी, जेठी दिदी आइटी डागी, बिनाजु भाग्यमान डागी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, महिला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फका नाति शिशिर ओली, जेठाजु तर्फ चन्द्र बहादुर डागी, भतिजा 1 भाइ चाल बहादुर डागी, भतिजी 4 बहिनी, जेठानी दिदी खर्कमाली डागी, बुहारी गोरी डागी, नाति मनिष डागी, जीवन डागी, नातिनी बुहारी सपना डागी लगायत सम्पूर्ण डागी परिवार परिवर्तन गाउँपालिका 2 रांसी मक्तिम रोल्पा। साथै हाम्रो 13 दिनको पुण्यतिथि यही मिति 2083 साउन 8 गतिका दिन परेको हुँदा सम्पूर्ण घोटारे मलामी इष्ट मित्र लगायत छरछिमेकीहरूमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
0: हजुर हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा खोक्रो भए बारम्बार भाँचिएमा औलाहरू नीलो भएमा धेरै कालो भई कुहिना खोजेमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43123 98-478-070
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान
2: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
3: होइन के भाषा र तपाईँलाई
2: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसो लागि त घोराले दाग हिट गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
4: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपालेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
2: हाम्रा सेवाहरू मलद्वारमा मासु खलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पित बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
3: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
2: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
5: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो
3: होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
2: होइन यो बुढीले के गनगन गनगन गर्छ अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
3: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
2: ल उसो भए म सामान लिन गइहाले
5: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
5: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
6: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
7: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
6: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
7: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
6: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
7: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98 68 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 238।
6: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 98578 22 275, रेणुका रुका 98481 68 697।
7: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 98578 22 275।
6: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन,
2: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
1: लिनु
3: हजुर। यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9874505171 र 9855247171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ चुडीखेत रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: ଆଜି ତ ହଇରାଣ ପାରି ସକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ତି କହିନ ଦୁଃଖେ କୋ ଦୁଃଖୀ କରଛା ଦାଁତ କୁ ଉପକାର ପନି ଗରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୁରୀ କୁ ଦାଁତ ତ ଝନ୍ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁହାଉନି ଭାଗୋ ଛ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇଁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनील चौर रोल्प में जानुहोस् निको हुना
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौं
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840-741-318
1: 9805-14652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
1: एसी त राम्रो जीपे ल्याएर पास भयो आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला कहाँ पढ्न जाने होला
6: कहाँ जानु नि मैले पढेको स्कुलमा जाऊ न
1: कुन स्कुल हो र तपाईँले पढ्नु भएको यो कहाँ छ
6: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमाटियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमाटियामा जाऊ न त्यहाँ राम्रो पढाइ हुन्छ विज्ञान मानविकी शिक्षा आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या
1: ए हो र अब म त्यही जान्छु आईटी पढ्नका लागि
6: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहारा सबैमा जानकारी गराउँछौ
1: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी 17:00 सञ्चालन गरिने
6: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9857-42011
6: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदा
7: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो
8: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ
7: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ, अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ, लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ, समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म, प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते, भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि, कक्षा सञ्चालन 2083 पाँच महिना 15 गते बाट, दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
8: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
7: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर 9887081920, प्रशासन शाखा 9844900008, 9868639047, लेखा शाखा 9847086260, कार्यालय टेलिफोन नम्बर 086440367, सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
3: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू।
5: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
4: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
5: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
4: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490204 र 98479394412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू

0: मन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिक मा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: यो दाँतले त हैरान नै पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँको जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318
1: 98-095-14-652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।

0: जजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीको सामूहिक राजीनामा, सुदूरपश्चिमको बजेट विवाद केन्द्रले पनि मिलाउन सकेन।
0: रौतहटमा फेरि एक युवाले गरे आत्मदाहको प्रयास, थप उपचारका लागि काठमाडौँ ल्याइयो।
1: असार सकिन लाग्दा देशभर 50% मात्र रोपाई सकियो, उपभोक्ताले आजदेखि भरि ग्यास सिलिण्डर पाउने।
0: भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू, विलासिताका वस्तुको मूल्य घट्ने अपेक्षा।
1: र फ्रान्सलाई 2-0 हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा आज इंल्याण्ड र अर्जेन्टिना भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँ।
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साँच्ची बन्द।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कर्णाली प्रदेश सरकारमा कंग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन्। चारैजना मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कणेललाई राजीनामा बुझाएका हुन्। यद्यपि स्वीकृत हुन भने बाँकी छ। राजीनामा बुझाएर मार्ग प्रशस्त गरेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताउनुभयो। प्रदेश सरकारमा कंग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सहभागी हुनुहुन्छ। मन्त्रीहरूले राजीनामा बुझाए पनि पार्टीले भने एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छैन। मुख्यमन्त्री कणेल एमालेका सांसद हुनुहुन्छ। कणेल मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो, तर सो सहमति पालना नभएकाले राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्। आजै बिहान मन्त्री परिषदको बैठक पनि बसेको थियो, बैठकले विभिन्न निर्णयहरू गरेको छ।
1: यसै बीच बजेट विवाद समाधान हुने संकेत नदेखिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह धनगढ़ी फर्कनु भएको छ। हिजो काठमाडौँ आएका केन्द्रीय नेताहरूसँग आएर केन्द्रीय नेताहरूसँग बजेट पारित गराउन छलफल गरे पनि ठोस नतिजा ननिस्किएपछि आज बिहान वहाँ फर्किनु भएको हो। सुदूरपश्चिममा एमालेको समर्थनमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। असार 1 गते आर्थिक मामिला मन्त्री विक्रम धामीले 37.70 अर्ब रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो, तर बजेटमा थुप्रै व्यतिथि रहेको भन्दै एमाले विरोध गरिरहेको छ। कांग्रेसकै कतिपय सांसद समेत बजेटसँग सन्तुष्ट छैनन्। एमाले अहिले आफ्ना 3 मन्त्रालयसहित 6 मन्त्रालयको बजेट 1 रूपियाँ कायम गर्न खर्च कटौतीको प्रस्ताव दर्ता गरिसकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शीर्ष तहबाटै संवादको प्रयास भए पनि सफल हुन सकेन। एक सांसदका अनुसार ओलीको यो शैलीलाई गठबन्धनप्रति जिम्मेवार नरहेको रूपमा हेरिएको छ। सबै प्रदेशमा सरकार परिवर्तनका हावा चल्दा हिजो मात्र कांग्रेस सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो।
0: संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे सरेको छ। आजको बैठकमा राष्ट्रिय मानवाधिकार आयोगसहित 3 आयोगका वार्षिक प्रतिवेदन पेश हुनेछन्। कानून मन्त्री सुविता गौतमले राष्ट्रिय मानवाधिकार आयोग, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री डा सोनी मुआग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 2093 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक पनि आजै सभा 1 बजे बस्दैछ। महान्याधिवक्ता कार्यालयको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ।
1: रौतहटमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। गरूडा नगरपालिका 9 गमरिया टोलका 28 वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्। उनको प्रारम्भिक उपचार बेटर नेपाल अस्पताल गरूडामा गरिएको प्रहरीले जनाएको छ। उनको घाँटीदेखि तल करिब 31.5% शरीर जलेको अस्पतालले जनाएको छ। अवस्था मध्यम रहेकोले उनलाई थप उपचारको लागि कीर्तिपुर वर्ण अस्पताल काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
0: असार सकिन लाग्दा यस वर्ष देशभर 50% मात्र धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको बताउनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई सम्पन्न भएको छ। त्यसपछि गण्डकीमा 65.9%, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57% रोपाई भएको छ। कोशीमा 32% र मधेसमा 32.7% रोपाई भएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाई बढ़ने विभागको अपेक्षा छ। बाढ़ी, पहिरो वा अन्य प्राकृतिक विपद नआएमा रोपाई अझ तीव्र बन्ने विभागले जनाएको छ।
1: उपभोक्ताले अब भरिएको ग्यास सिलिण्डर पाउने भएका छन्। नेपाल आयल निगमले आजदेखि साबिकै 14.2 किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिए अनुसार अब भरि सिलिण्डर पाउने भएको हो। यसअघि सरकारले मध्यपूर्व एसियामा भएको द्वन्दका कारण इन्धन अभाव भएको कारण देखाउँदै फागुन 29 गतेदेखि अर्को निर्णय नभएसम्मको लागि आज तौल अर्थात 7.1 किलो ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो। सोही अनुसार उपभोक्ताले आधा भरिएको सिलिण्डर पाउँदै आएका थिए। इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोडिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा 14.2 किलोग्राम ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको छ। निगमले 14.2 किलो ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ तोकेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्रणाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7424 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता मनिष झाले संचार गृह तथा अन्य स्थानमा गाड़ी तेर्स्याएर सरकार आफैले बचपना देखाएको टिप्पणी गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै राज्यले यसरी आतंकित पार्न नहुने भने आफ्नै सरकारमाथि टिप्पणी गर्नुभएको हो। यस्तो बचपना देखाएर राजकाज चल्छ कि यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी पुस्ताले शहादत गरेको हो? उहाँले सरकारलाई प्रश्न गर्नुभएको छ। झाले राज्यको दायित्व नागरिकका समस्या र चिन्ताको समाधान गर्नुभएको उल्लेख गर्नुभएको छ। यस्ता गतिविधिबाट सुशासन स्थापित हुन नसक्ने भन्दै उहाँले राज्यका निकायले कानूनी शासनको पालना गर्दै जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यसैबीच राज्य आतंक बढ़ेको भन्दै आज बिहान विद्यार्थीहरूको एक समूहले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले राज्य आतंक बन्द गर भन्दै नाराबाजी गरेका छन्। अनेरा सुबेका नेता दीपक धामी लगायतको नेतृत्वमा बिहान सिंहदरबार गेट अगाडि 9 बजे उनीहरू पुगेका थिए। प्लेकार्ड बोकेर प्रदर्शन गरेका 6 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता एफटीए आजदेखि लागू भएको छ। अबदेखि भारतका 79% वस्तु बेलायती बजारमा शून्य भन्सारमा निर्यात हुनेछन् भने बेलायतका अधिकांश वस्तु भारतमा औसत 3% भन्सार दरमा आयात हुनेछन्। सम्झौता लागू भएसँगै भारतमा स्कच विस्की, जिन, ल्याण्ड रोभर र रोल्स रोयल जस्ता लग्जरी कार, ब्रान्डेड कपड़ा, कस्मेटिक्स तथा केही खाद्य वस्तुको मूल्य घट्ने अपेक्षा गरिएको छ। द्विपक्षीय व्यापार सन् 2030 दोब्बर भई 120 अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। भारतका वाणिज्य मन्त्री पीयूष गोयल र बेलायतका व्यापार मन्त्री जोनाथन रेनोगेट्सले गत 24 जुलाई 2025 प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री केयर स्टारमरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताबाट भारतीय कपड़ा, होम टेक्सटाइल, रत्न आभूषण, छालाजन्य उत्पादन, इन्जिनियरिङ सामग्री, अटो पार्ट्स, औषधि तथा कृषि उत्पादनले ठूलो लाभ लिने अपेक्षा गरिएको छ।
1: र अब खेल समाचार। फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। गैराती डालस स्टेडियममा भएको रोमाञ्चक सेमी फाइनल भिडन्तमा फ्रान्सलाई 2-0 अन्तरले पाखा लगाउँदै स्पेनले फाइनलको यात्रा तय गरेको हो। स्पेनको जितमा मिकेल ओयारजाबल र पेरोले निर्णायक गोल गरी खेलको शुरूआती समयदेखि नै आक्रमक रणनीति अप्नाएको स्पेनले 22 मिनटमा अग्रता लिएको थियो। आफ्नो 19 जन्मदिन मनाएको भोलिपल्टै मैदान उत्रेका युवा विंगर लामिन यामललाई फ्रान्सका लुकास डिग्नेले पेनाल्टी बक्सभित्र लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै मिकेल ओयारजाबलले फ्रान्सेली गोलकिपर माइक मेकननलाई बीट गर्दै टोलीलाई शुरूआती अग्रता दिलाए। यो गोलसँगै ओयारजाबल स्पेनका लागि 30 गोल पूरा गर्ने 6 खेलाड़ी समेत बनेका छन्। पहिलो हाफमा 1 गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप आक्रमक खेल खेल्यो। खेलको 58 मिनटमा राइट ब्याक पेड्रो पेरोले ड्यानी ओल्मोसँग उत्कृष्ट 1-2 पासको तालमेल मिलाउँदै गोल गरी फ्रान्सलाई हराए। सन् 2010 विश्वकप विजेता स्पेनले अब उपाधिको लागि आइतबार न्यूयोर्क न्यूजर्सी स्टेडियममा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित फ्रान्सले भने आगामी शनिबार काँचे पदकको लागि तेस्रो स्थानको खेल खेल्नेछ। यसैबीच दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछन्। खेल एटलान्ट स्टेडियममा राति 1:15 शुरू हुनेछ। विश्वकपमा यी दुई टोली 20 वर्षपछि आउने सामुनी हुन लागेका हुन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीको सामूहिक राजीनामा। सुदूरपश्चिमको बजेट विवाद केन्द्रले पनि मिलाउन सकेन।
0: रौतहटमा फेरि एक युवाले गरे आत्मदाहको प्रयास, थप उपचारका लागि काठमाडौँ ल्याइयो।
1: असार सकिन लाग्दा देशभर 50% मात्र रोपाई सकियो। उपभोक्ताले आजदेखि भरि ग्यास सिलिण्डर पाउने।
0: भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू। विलासिताका वस्तुको मूल्य घट्ने अपेक्षा।
1: र फ्रान्सलाई 2-0 हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा आज इंग्ल्याण्ड र अर्जेन्टिना भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। संचु र धर्मराज विदा हुन्छौ। नमस्कार।

0: को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज
1: लुङ्गरी गाउँपालिकाको सार्वजनिक सुनाई हुने बारे सूचना। लुङ्गरी गाउँपालिकाको सार्वजनिक सुनाई सम्बन्धी कार्यविधि 2080 बमोजिम तपसिलको मिति समय र स्थानमा सार्वजनिक सुनाईका साथै वार्षिक समीक्षा कार्यक्रम सञ्चालन हुने भएकोले उक्त दिन आम लुङ्गरीवासी सरकारवालाहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 असार 32 गते बिहिबार। स्थान लुङ्गरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सभाहल। समय बिहान 11 बजे। निमित्त प्रमुख प्रशासकीय अधिकृत लिपेन्द्र बहादुर बुढाथोकी।
2: लुङ्गरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय किला चौर रोल्पा।
3: बद्दी मेरो त दाद्दु खिलो के गर्ने होला अब।
4: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
5: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन।
4: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
5: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू। क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
5: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825625367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
0: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
0: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ
7: खाना खाना नि सक्दिन
8: हैन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
9: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
8: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
9: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
8: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
8: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123
9: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
10: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना झुङ बेला खिमरिदे गरम ओबोतिरी जेऊ बेला सुनो भोलि कता ओचुरी जेऊ आऊ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खिम्नादे वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी जिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
11: वन
10: जङ्गल सर मेरा आरिमरी बानी एमएल एमए सोछा मेला लिउसोकर पोतरालाई पार जगे हटाए
11: सलाई लाई तर्सी आउला मे सचाउने चिज राई जा बाङ्जा र यामा देने पोल गेने या इतौ चिज र रहे
10: पिकनिक वनभोज बाको मे सोचाउँछु छिन्ने मेलै चाउसो सहीदेखि खेमाले वन जङ्गल ओसो छाम्ने दैके बारीको चुरो विधि ओरेको नै कोबाजेङ्गे माथि
11: लान्थर नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
10: गेछो छामेला खोरेर चाउसी कोरिए हरिदे तरिम गाई गेजो मेके लैजु अब नजिरे बनाए गेङ गेल गेजो मेके नलाए औलेम लायो के
11: वन जङ्गल छ जुलिसी ढेङबारी ल बाली नाली चिउला चिउली झ्याक्राहरू सताउँछु छिमी ने चाउँछु सहिले खेले
10: वन जङ्गल मेला लागि किन्ने पाँचजना खरनामदारहरू मिलिदिएको नै सानो सन्देह गेस्टे
11: बतास उचुलिजु बेला त हिजिनके कोटल मेके सताङ्किने हेनौखेमा छिन्ने मेर चासो गेस्टे
10: मे लागि निताई के भने के पछि सुन अरूले भने के पछ
11: के छ छामला पोयाल मे लागि किसनकिने यो छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
10: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
12: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं व्यवस्थित तवरले पार्किङ गरौं आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं याद राखौं तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ रोल्पा नगरपालिकाको कार्यालय

फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर, रोल्पा।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
1: सम्पर्क मोबाइल 98571 2105,
0: 98479802,
1: 98095 82605
0: र 98103940।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
2: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
5: एकताले बनाउँछौं हामी आफ्नो नगर।
3: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
4: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
5: सबैजना जुटेर
6: आयो टप्प टिप्यो मिति पुग्यो टारेर टर्दैन त्यो इन्द्रै झुकेर बिन्ती गरून् पदमा त्यो बिन्ती मान्दैन त्यो हार्दिक समवेदना। रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वार्ड नम्बर 2 साबिकको वार्ड नम्बर 4 मक्तिङ खोला निवासी जयकला डागीको यही मिति 2083 असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधन प्रति हामी दुखी एवं मर्माहित भएका छौ। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवार जनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्दै हार्दिक समवेदना प्रकट गर्दछौ। समवेदना दिनेहरूमा स्वर्गीय श्रीमान शेरबहादुर डागी, जेठो छोरा चोन बहादुर डागी, कान्छो छोरा स्वर्गीय धन बहादुर डागी, बुहारी संगीता डागी, छोरीहरूमा जेठी छोरी अमृता डागी खत्री, माइली छोरी प्रतिभा पुन, कान्छी छोरी कविता ओली, नातिहरू किस्मत डागी, हिक्मत डागी र कृष्ण डागी, जेठा नातिको माइती तर्फ माइतीका सम्पूर्ण परिवारहरू 10 जना, माइला नाति तर्फ सम्पूर्ण परिवार 10 जना, जम्मा भाइ बन्धुहरू 53 घर परिवार, नातिनी बुहारीहरू जेठी नातिनी बुहारी सोफिया डागी, माइली नातिनी बुहारी पवित्र डागी, पनाती पनातिनाहरू आरोही डागी, दिप्सन डागी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डागी, ज्वाई सीताराम डागी, भतिजा भतिजीहरू 4 भाइ बहिना कान्छी बहिनी हैकमाली डागी, ज्वाई झुपल डागी, भतिजा भतिजीहरू 3 भाइ बहिनी, छोराको माइती तर्फ सन्धि भाग्यमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा, देवर तर्फ लालवीर डागी, देवरानी श्यामकुमारी डागी, भतिजा आशिष डागी, भतिजी 3 बहिनी, नाति नवराज डागी, बुहारी लक्ष्मी डागी, आमाजु तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु श्रीमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्दा चौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्प थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीर बहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु किरासी ओली, स्वर्गीय भाउजू दानु ओली, भदै 4 भाइ, भदैनी 3 बहिनी, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 2 बहिनी, जेठी दिदी आइती डागी, बिनाजु भाग्यमान डागी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, महिला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फका नाति शिशिर ओली, जेठाजु तर्फ चन्द्र बहादुर डागी, भतिजा 1 भाइ चाल बहादुर डागी, भतिजी 4 बहिनी, जेठानी दिदी खर्कमाली डागी, बुहारी गोरी डागी, नाति मनिष डागी, जीवन डागी, नातिनी बुहारी सपना डागी लगायत सम्पूर्ण डागी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा। साथै हाम्रो 13 दिनको पुण्यतिथि यही मिति 2083 साउन 8 गतिका दिन परेको हुँदा सम्पूर्ण घोटारे मलामी इष्टमित्र लगायत छर छिमेकीहरूमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

0: गाउँपालिकाको सार्वजनिक सुनाई हुने बारे सूचना। लुङ्गरी गाउँपालिकाको सार्वजनिक सुनाई सम्बन्धी कार्यविधि 2080 बमोजिम तपसिलको मिति, समय र स्थानमा सार्वजनिक सुनाईका साथै वार्षिक समीक्षा कार्यक्रम सञ्चालन हुने भएकोले उक्त दिन आम लुङ्गरीवासी सरकारवालाहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 असार 32 गते बिहिबार। स्थान लुङ्गरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सभाहल। समय बिहान 11 बजे। निमित्त प्रमुख प्रशासकीय अधिकृत लेपेन्द्र बहादुर बुढाथोकी, लुङ्गरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय किला चौरो रोल्पा।
1: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना। झुङ्गो बेला खेम्रिदे गरम ओबोतिरी ज्याउ बेला सोनो फुरी कता ओचुदुरी ज्याउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकेने सोनो नाखार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सोनो चाउस खेलगेमा दुख
2: वन
1: जङ्गल सर मेरा आइरुली बानी एमएल एमए छा मेला लिउसोतर पोतरालाई पार जगे हटे
2: सलाई लाइटर स्याउला मे सचाउने चिज रालै जबाङजा र यामा देने पोल गेने या इतौ चिज र रहे
1: पिकनिक वन भोज बाँसो छिन्नी वन जङ्गल ओछो छाम्ने बारीको चुरो दिदी ओरे बनाइ माथि
2: नाङथाङ नाम्लो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालले त अनुगमन दिने व्यवस्था चाउसो गिलुए
1: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेके लैजु अब नजिरे बनाई गेम एल गेज मेके मालाए औलेम लायो
2: वन जङ्गल जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिनी मे चाउसो सैदेखि खेले यहाँ
1: वन जङ्गल मेला घेमाइए मेला झिकिने पाँचजना खरनामदार मिलिदिए भनै सानो छ मे घेस
2: बतास उचुलिजु बेला त घिजिम्के कोठो ल मेके सताकिने हेनौखेमा छिन्नी मे चाउसो घेस यहाँ
1: मे लागिने निताई गे भने के बचिए सोनो अरूले भने के बच्छ यहाँ
2: के छ छामला पोया ल मेला घिउ किसिमकिनी वन जङ्गल जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिनी मे चाउसो सैदेखि खेले यहाँ
1: वन जङ्गल मेला

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478007070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्म

0: यी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
0: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
0: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
0: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
0: सम्पर्क मोबाइल 98571 2105,
1: 98479802,
0: 98095826605
1: र 98103940.
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
4: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
4: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिरचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
2: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: बाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
4: भैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
5: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन जे सुकै गर्नुहोस् तपाईँले
5: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
6: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तड्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
6: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: सबैजना जुटेर
3: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनस, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन?
1: हैन, के भाछ र तपाईलाई
0: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराहे डाँग हिट गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
2: हो, यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
2: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
4: हैया बद्दी, मेरो त दात दुखिलो, के गर्ने होला अब?
5: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
5: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
6: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
6: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-5-62-367 र मोबाइल नम्बर 98-4-78-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-90-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578303504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
4: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
6: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
4: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
6: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको।
4: समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र

0: समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशन का लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
0: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर सम्पर्क नम्बर 9868603412 कार्यालयको सम्पर्क नम्बर 086-440-238
1: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22275 रेणुका रुका 9481-68697
0: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22275
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस। We'll be right back.

0: सही डालो में होला दाना हाल दे नानी
1: खाई युमा तो दादा से खेलो कल ले दीजिए भंडार से दाना से ना कहाँ बदले आओगे अब ना ये बुरा ले सुनने का नाम नंबर बने तो दिमाग खराब
0: ओहो बुशुक के दिल से सुन जाओ जाओ दिमाग को चुड़ी खेलना जी के रुपा स्टोर बारे दाना ले रहा हो तो
2: हजुर यदि तपाईं पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9874 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ थुडिखेत रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमुर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौं। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौं। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरौ। लेन अनुशासनको पालना गरौ। पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ। घुम्ते मोडहरू तथा सडकमा रहेका खाडा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने

0: उदयको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

आयो टप्पटिप्यो मितिपुग्यो टारेर टर्दैन त्यो इन्द्रै झुकेर बिन्ती गरून् पदमा त्यो बिन्ती मान्दैन त्यो हार्दिक समवेदना रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वार्ड नम्बर 2 साबिकको वार्ड नम्बर 4 मक्तिम खोला निवासी जयकला डागीको यही मिति 2083 असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधन प्रति हामी दुखी एवं मर्माहित भएका छौ। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवार जनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्दै हार्दिक समवेदना प्रकट गर्दछौ। समवेदना दिनेहरूमा स्वर्गीय श्रीमान शेरबहादुर डागी, जेठो छोरा चोन बहादुर डागी, कान्छो छोरा स्वर्गीय धन बहादुर डागी, बुहारी संगीता डागी, छोरीहरूमा जेठी छोरी अमृता डागी खत्री, माइली छोरी प्रतिभा पुन, कान्छी छोरी कविता ओली, नातिहरू किस्मत डागी, हिक्मत डागी र कृष्ण डागी, जेठा नातिको माइती तर्फ माइतीका सम्पूर्ण परिवारहरू 10 जना, माइला नाति तर्फ सम्पूर्ण परिवार 10 जना, जम्मा भाई बन्धुहरू 53 घर परिवार, नातिनी बुहारीहरू जेठी नातिनी बुहारी सोफिया डागी, माइली नातिनी बुहारी पवित्र डागी, पनाती पनातिनाहरू आरोही डागी, दिप्सन डागी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डागी, ज्वाई सीताराम डागी, भतिजा भतिजीहरू 4 भाई बहिना कान्छी बहिनी हैकमाली डागी, ज्वाई झुपल डागी, भतिजा भतिजीहरू 3 भाई बहिनी, छोराको माइती तर्फ सन्दीप भाग्यमान बुढा लगायत सम्पूर्ण परिवारहरू खबाङ 3 मिरुल पर्जा रोल्पा, देवर तर्फ लालवीर डागी, देवरानी श्याम कुमारी डागी, भतिजा आशिष डागी, भतिजी 3 बहिनी, नाति नवराज डागी, बुहारी लक्ष्मी डागी, आमाजु तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु श्रीमाली खत्री, भान्जा 3 भाई, भान्जी 3 बहिनी, कान्छी नन्दा चौमाली थापा, नन्दे भाई चित्र बहादुर थापा, भान्जा 2 भाई भान्जी पुष्प थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीर बहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरासी ओली, स्वर्गीय भाउजू दानु ओली, भदै 4 भाई, भदैनी 3 बहिनी, कान्छा भाई देव प्रसाद ओली, बुहारी भिउमाली ओली, कान्छा भदै 3 भाई, भदैनी 2 बहिनी, जेठी दिदी आइती डागी, बिनाजु भाग्यमान डागी, भतिजा भतिजीहरू 4 भाई बहिना, ज्वाई तर्फ दुर्गा केसी, महिला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फका नाति शिशिर ओली, जेठाजु तर्फ चन्द्र बहादुर डागी, भतिजा 1 भाई चाल बहादुर डागी, भतिजी 4 बहिनी, जेठानी दिदी खर्कमाली डागी, बुहारी गोरी डागी, नाति मनिष डागी, जीवन डागी, नातिनी बुहारी सपना डागी लगायत सम्पूर्ण डागी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा। साथै हाम्रो 13 दिनको पुण्यतिथि यही मिति 2083 साउन 8 गतिका दिन परेको हुँदा सम्पूर्ण घोटारे मलामी इष्टमित्र लगायत छर छिमेकीहरूमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

0: ଆଜି ତ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ଦିଗୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖି ଗର୍ଝ ଦାଁତ କୁ ଉପତାର ପନି ଗରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୋରୀ କୁ ଦାଁତ ତ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝିଅ କଷ୍ଟ ନ ସୁଆଉନି ଭାଗ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରନୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल में जानुस निको हुना
3: हजुर हामी कहाँ दंत चिकित्सक द्वारा हप्ता को सात दिन दात र गिजा को संपूर्ण उपचार कर
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805914652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
6: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
6: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
6: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
7: मम्मी दाजु के हो म त खाना खान नि सक्दिन
8: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
9: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
8: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
9: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
8: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिंट थीटर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखी को दात लाई नदुखाई जरे बाट सफा करने दात में तार लगाउने भर्ती तथा विदेश जाने हरुको लागि विशेष खालको दात भरिने
1: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
9: B&B डेंटल क्लिनिक घोराही 15 दान
10: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना जुओ पेला खिमरिदे गरम ओगोतिरी जेऊ पेला सुनो भुरी कता ओचुदुरी जेऊ आउ पेला क वन जंगल ल मे लागिने मस्त ज संभावना ताई आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नाभि वातावरण मिलेने ल खेपा असर केने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखर नामे ल मे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगी को ठेल मेला की नाटी जन धन में खेपा छिटी ताऊ हो होकाई
11: गेचो छानेला बल्ल मेला की ने पूरा रंगे नौ पूरा ले चौसो खेल गिरी
10: वन जंगल सर मेरा आज मेरी बानी एमएल एमए ओ सछानेला ली उसो कर पोतर राले पार बजे रहते
11: सलाई लाइटर सियाला मे सचांगने चीज राले जाबांगजा र यामा देने पोल गेने या इतो चीज र रहिदे वन जंगल याले के बाबा या
10: पिकनिक वन भोज बाको मे सचांगसु छिनि मेले चौसो सैदे कि खनाले वन जंगल ओ सछानि दैके बानी को चुरो दिदी ओरे बने को
11: नान्थर नामलो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालले छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
10: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेजो मेके लाइजु आप नजरे बनाई गेम येल गेजो मेके मालाये औले लायो के लाइए
11: वन जंगल सजुलिसी हेङबारी ल बाली नाली कुचिला चुली यात्रा र सताउसु छिनि ने चौसो सहिले के खेले या
10: वन जंगल मेला दुगे माइए मे लागि किनि पाँचजना खरनामदार मिली दिए भने सानो छ मे गेस्ट ये
11: बता सुचली जु बेला त हिजिन के कोटल मे के सताकिने हेन अखिम छिन्ने मे चाउस गेस या
10: मे लागि नि निताई गे मने के बसिए सुनो अरुले मने के बस या
11: के छ छामला पोयाल मे लागि किसन किनि गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर दिए
10: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4
1: मेगाहर्ज।
2: हेलो,
3: यो हो कार्यक्रम हेलो जलजला।
2: प्रत्येक दिन दिउँसो 2:15 देखि 3 बजेसम्म
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
3: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
4: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा स्टुडियो प्राविधिक मित्र संघीय आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँदेखिको समयमा कहानी के गर्ने कस्ता अवस्थामा रहनु भएको छ यो समयमा पक्कै पनि दिउँसोको समय छ आफ्नै कामकाजमा तालिन बिजुली व्यस्त सुस्त रहनु भएको छ होला तपाईँहरू जहाँ अनि जस्तो अवस्थामा रहे तापनि कार्यक्रम श्रोतिको अन्तिम समा सुनेर चार सपोत प्रदान गर्नुभएको नभएर प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा मनभरि सङ्घालेको छु

हजुर आदरणीय श्रोता तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुनेछ माता तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस डट कम हाम्रो पात्र नेपाली पात्र जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकी कुना कान्देरामा पनि सुन्न सक्नुहुनेछ। साथसाथै म आज टिकटक लाइफमा पनि आएको छु। टिकटक लाइफमा तपाईँले प्रिया तेजन र सर्च गर्नुभयो भने त्यहाँबाट पनि मलाई सुन्न सक्नुहुनेछ। हजुर हामी आउँदै गर्दछौ हरेक हप्ताको सातै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी शनिबारी नभएर बुधबारी श्रृंखलामा छौ। बुधबारी श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त निमित सुन्ने निमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला। यदि नयाँ साथीलाई जानकारी छैन भने पक्कै पनि म जानकारी गराउनेछु। आज जुनसुकै प्रतिभा सुनाए पनि हुन्छ। तपाईँहरूमा रहेका प्रतिभा के छन् त क्यारिकेचर मुक्त भावना होइन गीत लगायत विभिन्न प्रतिभा तपाईँले आजको बसाईमा सुनाउन सक्नुहुनेछ। म तपाईँलाई जानकारी गराए है। र आज हामी धेरै दिनपछि आएका छौँ। केही समस्याका कारणले गर्दा मलाई अलिकति स्वास्थ्यमा पनि समस्या थियो। त्यसै कारणले गर्दा म आज धेरै दिनपछि आएको फेरि मलाई अलिकति अड्किन मन लाग्यो क्या अड्किन फेरि भुल्नै सक्दिनँ क्या म फेरि क्यार्नु गाह्रो छ। अब धेरै दिन रोकिसकेपछि कार्यक्रम चलाउन पनि अलिकति गाह्रो हुने क्या। र त मैले कार्यक्रमको बारेमा जानकारी दिइसकेको छु। तपाईँले कुन माध्यमबाट सुन्न सक्नुहुनेछ त रेडियो जलजलाको वेबसाइट पनि छ। वेबसाइटबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। जलजला प्रेस डट कम हाल्नुभयो भने त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ। र मलाई तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ। टिकटक लाइफमा है टिकटक लाइफमा पनि सुन्न सक्नुहुनेछ भन्दै अब भने म कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छु। त्यसपछि पुनः उपस्थित हुने नै छौ हामीलाई छोडेर कतै पनि नजानुहोला।

बस्ने भो विराती दोहोराई मायाले बोला छिन्दाङको राई यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रमतर्फ जान्छौ। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने आज हामी तपाईँसँग कुराकानी गर्नेछौ। साथसाथै तपाईँले तपाईँमा रहेका प्रतिभालाई यहाँ सुनाउन सक्नुहुनेछ। तपाईँको पालो रहेको छ आजको बसाईमा है, तपाईँले सुनाउन सक्नुहुनेछ। तपाईँमा रहेका प्रतिभालाई आज प्रस्तुत गर्न सक्नुहुनेछ। आजको बसाईमा पालो तपाईँको रहनेछ, जसको लागि 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाईमा सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी मात्र होइन तपाईँको प्रतिभालाई पनि सुन्नेछौ है। आजको बसाईमा रट हामीलाई टिकटक लाइफमा धेरैजना आउनुहुन्थ्यो सुन्नलाई, तर आजभोलि चाहिँ अलिकति कम मात्रामा हुनुहुन्छ होइन। 200-300 भ्युज करस भइसक्या हुन्थ्यो, तर आजभोलि त्यति छैन, 35-30 जना मात्र हुनुहुन्छ र बिर्सनु भएको छ होइन। म लाइफमा आएर बिर्सनु भएको छ भने चाहिँ आजबाट फेरि पनि म आइसकेको छु तपाईँको माझमा। तपाईँले फेरि पनि मलाई सर्च गरेर फेरि पनि तपाईँ हामीमा आज उपस्थित हुन सक्नुहुनेछ, टिकटक लाइफमा सुन्न सक्नुहुनेछ, हामीसँग जोडिन सक्नुहुनेछ। हामी तपाईँको माझ उपस्थित भइसकेका छौ आजको बसाईमा 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ आजको बसाईमा। र हामीलाई बिहिबारे श्रृंखलामा हामीले यहाँबाट बसाईलाई चेन्ज गरेका छौ है। तपाईँलाई कस्तो लाग्छ त्यो बसाईलाई? हामीले बिहिबार श्रृंखलामा योभन्दा अगाडि आफ्नो साथीको बारेमा है, एकजना साथीको बारेमा वर्णन गर्ने बसाई ल्याएका थियौ भने अहिले मात्र हामीले चेन्ज गरेका छौ। योभन्दा अघिल्लो हप्तामा हामी एक दिन चाहिँ लिएका थियौ होइन, त्यो कार्यक्रम जुन हामीले बिहिबार श्रृंखलामा यहाँबाट हामी पुरानो लोकगीत नयाँ लोकगीत बजाउँछौ भनेर तपाईँहरूलाई मैले भनिसकेको थिएँ। कार्यक्रम हेलो जलजला को बसाईमा बिहिबारे श्रृंखलामा हामीले चेन्ज गरेका छौ भनेर मैले तपाईँहरूको माझमा भनिराखेको थिएँ। र त्यो बसाईलाई तपाईँहरूले कस्तो मान्नुभयो होइन, त्यो बसाई राम्रो छ या नराम्रो छ, तपाईँहरूले प्रतिक्रिया भने हामीलाई टिकटक लाइफमा दिन सक्नुहुनेछ भन्दै अब म अर्को गीत राख्छु। त्यसपछि पुनः उपस्थित हुने नै छु। यो गीत स्वीकार्नुहोस्।

हजुर, यो त मेरो पहिलो नयाँ अनुभव हो, पहिलो लाभ हो। यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब पालन तपाईँको रहनेछ, खै त कहाँ हराउनु भयो, हराउनु त भएन त साथी हो, यसरी नहराउनुहोस् न, यसरी नहराउनुहोस्। तपाईँले फोन डायल नगरे त फेरि म त रुन्छु भनेर फेरि भन्दै नमिल्ने होइन। म बोलिरहँदाखेरि तपाईँहरू बोलिराखोस् भन्नुहुन्छ कि के भन्नुहुन्छ, अब तपाईँकै इच्छा होइन। 97 45 89 36 20 र 97 68 39 40 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागिता जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ आजको बसाइमा। कस्तो लाग्छ तपाईँलाई यो कार्यक्रम, कस्तो लाग्छ तपाईँले प्रतिक्रिया भने दिन नबोल्नुहोला। हामीलाई टिकटक लाइभमा हेरिराख्नुभएका श्रोताहरूले पनि हामीलाई जानकारी दिनुहोला कस्तो लाग्छ त है। तपाईँको माझमा मैले पहिलो लभ हो गीत राखिसकेको छु, सुनिता बुदा र भावुक पुनको आवाजमा रहेको यो गीत हो तपाईँको माझमा राखिसकेको छु। पालो तपाईँको रहनेछ 97 45 89 36 20। टिकटक लाइभमा पनि तपाईँहरूले अन्तिमसम्म सुनेर साथ दिनुहोला, आउने जाने काम चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। अब भने म अर्को गीत राख्छु जस्तो लाग्यो होइन, गीत नराखी त फेरि हामी चल्दै चल्दैनौ होइन, गीत त सुन्न पर्यो, साथीहरू आउनु हुँदैन, त्यसै कारणले गर्दा म गीत राख्छु जहाँसम्म लाग्छ होइन, गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु। यो गीत स्वीकार्नुहोस्।

0: हजुर, रिगेट बसी तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ श्रीमलयमा छाया। यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। खै त साथीहरू कहाँ हराउनु भयो, यसरी हराउनु भएन, फोन डायल गर्नुहोस् न 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ आजको बसाइमा। र यतिखेरको समयमा पहिलो साथी आउनु भएको छ, हेर्नुहोस् न यतिखेर हामीले कति साथी भित्राउनु पर्ने, बल्ल बल्ल ए उता नभएर एकजना साथीलाई भित्राउन आदि राखेका छौँ। साथी आउनु भएको छ, नमस्कार हजुर।
1: नमस्कार हजुर।
0: नमस्कार, कुन्ठाबाट को बोल्दै हुनुहुन्छ? प्युठानबाट आकाश खड्का, के छ आकाशको हाल खबर?
1: हाम्रो सब ठिकै छ नि हजुरको सुनाउनुहोस्। अनि धेरै दिनपछि गत कार्यक्रम,
0: धेरै दिनपछि भन्दा पनि आज लगभग लगभग एक हप्ता भयो होला होइन? केही समस्याका कारणले गर्दा हामी उपस्थित हुन सकेका थिएनौ र आज तपाईँको माझमा हामी उपस्थित भइसकेका छौँ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? यतिखेरको समयमा कार्यक्रम सुन्दै बस्दै गरिरहनु भएको छ होइन? अनि कार्यक्रम कस्तो लाग्छ त आकाशजीलाई?
1: कार्यक्रम रमाइलो लाग्छ भनौँ न।
0: रमाइलो लाग्छ। अनि साथीहरूको फोन अलिकति कमै मात्रामा आउँछ, तपाईँले के भन्न चाहनुहुन्छ?
1: खै के
0: होइन, हुन त अब आजभोलि इन्टरनेटको माध्यम छ अनि त्यसै कारणले गर्दा पनि हुन सक्छ होइन? आजभोलि मोबाइल आयो होइन, सबै आइसक्यो, त्यसै कारणले गर्दा पनि हुनसक्छ। साथीहरू बिजी भने कि टिकटक फेसबुकतिर हुनुहुन्छ होला। अनि खाजा नास्ता खानु भयो कि भएन?
1: खाजा नास्ता मेरो भइहाल्यो नि हजुरको भोजनै।
0: मेरो भएको छैन, अब एकैछिन पछि हुन्छ है। अनि आज सहभागी जनाउनु भएको छ, के गर्नुपर्छ जानकारी त अवश्य पनि छ होला होइन?
1: जानकारी नै छ।
0: जानकारी छ भने आज के सुनाउनुहुन्छ? के सुरु गर्नुहोस्?
1: हे तिमी गयौ मेरो साथ खाली भो, मेरो साथ खाली भो, पराईलाई बधाई र ताली भो, अरे आफ्नै डराईले मन परे कि त्यही एउटा माया थियो, खोज्यो खोज्यो पराईले मेरो साथ खाली भो, मेरो साथ खाली भो, पराईलाई बधाई र ताली भो, अरे आफ्नै डराईले मन परेको त्यही एउटा माया थी,
0: हारे आफ्नै दराईले होइन? अब आफ्नै दराईले पनि हार्न हुन्छ र भने डराउनु त हुँदैन थियो होइन? ल कार्यक्रम आउनुभयो, धेरै खुसी लाग्यो, आगामी दिनमा पनि आउनु होला। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: सर्वप्रथम त हजुरको लागि अनि सिङ शर्मा रोन भएको दिदी हुनुहुन्छ, दाई को हुनुहुन्छ उहाँको लागि, अनि मलाई जस्ट आश गरेर भनेर चुन्नुहुन्छ, चुन्नु सम्पूर्णको लागि सम्झिँदै बिगाउँछु। नमस्ते।

0: हजुर, युगितपछि नभएर फेरि पनि तपाईँलाई स्वागत छ। आकाश खड्का आउनुभएको थियो, उहाँले आफ्नै दरैले हारे भन्ने गीत गाएर गइसक्नु भएको छ र त्यसको धुनलाई पनि मैले माथि उठाइसकेको छु, ब्याकग्राउण्डमा पनि बजिराखेको छ। अर्को साथी आउनु भएको छ, नमस्कार हजुर।
1: हेलो हजुर, नमस्कार हजुर।
0: नमस्कार, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ?
1: म बोल्दैछु हजुर, वैदा हो बैरागी, अब धानवीर कुन बोल्दैछु, यता मार्गबाट बोल्दैछु हजुर।
0: आज कहाँबाट बैरागी हुनुभयो? गीत गुनगुनाउँदै आउनुभयो कि क्या हो?
1: पहिला अलिअलि गीत अब मनमा अलिअलि राख्नु पर्यो, त्यसपछि अब गाउनु पर्यो भनेर अलि पहिला गाइयो हेर्न अगाडि। त्यसपछि अब यहाँ चिया अलिक खाली रहेछ, तराई गरेर चाहिँ लागिहाल्यो कि
0: फोन लागिहाल्यो होइन?
1: हजुर।
0: अनि के छ त हाम्रो भानवीरजीको हाल खबर? त ठिकै त छ अहिलेसम्म?
1: ठिकै छ हजुर, अब बाँचेकै छ के अरे, अहिलेसम्म बचेकै छ, खाइएकै छ, लाइएकै छ, अब त्यस्तै छ र पिएकै छ र।
0: अनि के छ त हाम्रो भानवीर, भानवीरजीको गाउँतिर धान रोपाई सक्यो कि सकिएन?
1: हाम्रो त हजुर अहिले त यतातिर लगभग धान रोप्ने काम चाहिँ शून्य काममा झरिसकेको छ। पहिला पहिला हुन्थ्यो, अब हामीले रोप्यो, मैले पनि धेरै हिलो खेल्न पाइन्थ्यो, हिलोमा छ्यापा छ्याप गर्ने, अब हिलोमा चाहिँ धेरै अब धान रोप्थ्यो, तर अहिले चाहिँ यतातिर हाम्रो त्यो धान हुँदैन, अब मकै बाल्ने हुन्छ, त्यसपछि अरू अब अलिकति अब त्यसलाई चाहिँ अलिकति अलि अरू अब जस्तै कृषिहरूको अरू होइन सिमी रोपिया आदि इत्यादि, अब सुन्तलाहरू आदि इत्यादि अरू अब अलि फाइदा हुने क्षेत्रमा अब सबै लागिरहेको छ मेरोतिर।
0: सबै फाइदा हुनेतिर मात्र लाग्नु भएको रहेछ होइन?
1: धानमा चाहिँ अब के दुःख गरेर अब आइहाल्छ होइन, अब कहाँबाट ल्याउनु पर्ने हो, इन्डियाबाट हो कि अब यताको नेपाली बजारबाट हो कि इन्डियाको बजारबाट हो, अब त्यताबाट अब बरु चाहिँ त्यहाँबाट ल्याउने, अब यतातिर चाहिँ नगर्ने कुरा हामी अरू उब्जाउने भनेर।
0: के छ आज भोलि मकै भाँच्ने भन्छन् क्या होइन? मकै भाँच्ने त सक्यो होला,
1: मकै भाँच्ने भन्नुभयो कि ढलाउने भन्नुभयो?
0: मकै हामी त अब के भन्छौँ भने हामी मकै भाँच्ने भन्छौँ क्या हामी, फेरि
1: हामी एकचोटि एकचोटि चाहिँ जोड्ने हुन्छ, अनि जोड्ने भइसकेपछि अब फेरि त्यसलाई एकचोटि ढलाउने हुन्छ। त्यसै गरी पहिला के अब पहिला अब यो गोरुहरूले पनि जोडेर त्यो लडाउने थियो के अरे, अहिले चाहिँ हामी चाहिँ कुटोले नै हो, अब कुटोले नै के अरे एकचोटि अलिकति ढलाइदिने, अनि त्यसपछि फेरि आफै उठेर फेरि अब बाँकी चाहिँ अब आफै सबै आफै काम
0: गर्छ। फेरि पनि कुतोले नै अब त्यसको जराबाट खनेर के भन्छन् त्यसलाई ढलाउने भन्छन् होइन?
1: ढलाउनु पर्ने हुन्छ, त्यसपछि चाहिँ अब बाँकी काम चाहिँ अब पाक्ने बेलासम्म बाटो पर्खिने हुन्छ, कुर्नु पर्ने हुन्छ।
0: ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ भानवीरजी, अनि खाजा नास्ता खानु भयो कि भएन?
1: ए खाइयो हजुर, सन्न लगाएर पुरै धेरै खाइयो रहेछ के अरे, खाइएको छ।
0: तर तन्न त खानुहोस् न होइन भानवीरजी, तर पेट फुट्ने गरी नखानु होला है।
1: ला पेट पनि हेर्दाखेरि कहाँ अलि आज त अलि धेरै माथिमा आयो रहेछ होइन,
0: बरु पेट फुट्ने गरी खानुभन्दा अलिकति थोरै हामीलाई पनि पठाउनु होला कि है।
1: हुन्छ हुन्छ, अब नजिक म भएर दिइहाल्छु नि, म त्यस्तो कन्जुस गर्ने मान्छे होइन होइन, साथमा
0: फेरि होइन, मैले तपाईँ खन्चुवा हुनुहुन्छ कि भनेर मात्र हो, अब तपाईँलाई मैले भेटाएको छैन होइन, भेटाएपछि मात्र हुन्छ खन्चुवा हुन्छन् कि होइन, खन्चुवा हुनुहुन्छ कि के छ भन्ने कुरा त।
1: म खन्चुवा पनि होइन, लोभी पनि होइन, झगडालो पनि होइन, रिसालो पनि होइन, पिसालो पनि होइन, म केही पनि होइन
0: है, केही पनि हुनुहुन्न। हाम्रो त फेरि सिधा सिधै हुनुहुन्छ, हाम्रो लट्ठी भन्दा पनि सिधा हुनुहुन्छ हाम्रो भानवीरजी है। हुन्छ कार्यक्रममा आउनु भएको छ। अनि आज कुन गीत नभएर आज के सुनाउनुहुन्छ?
1: मान्छे पनि अलिकति अब अलिक पुरानो पुरानै पर्यो। हेर्नुहोस् प्रियजी,
0: पुरानो त हामी पनि पुरानै हो क्या भनेर फेरि भनिदिन मिल्ने?
1: हजुर, अब म चाहिँ उयो अलिकति पुरानो अलिक सानो छ र सुनेको गानालाई प्रयास गर्छु ल।
0: लौ त हुन्छ, सुरु गर्नुहोस्।
1: हुन्छ। हे देखिको सपना, देखिको सपना, व्यर्थै मैले तिम्रो नाम जपना, बन्छु सफल बन्छु करीलाई तिम्रो माया, देखिको भए मेरो माया जुनी भरिलाई, दिनको सपना, दिनको सपना, देखै मैले तिम्रो नाम जपना, भन्छु त भन्छु तरीलाई तिम्रो माया, दिनको भएले मेरो माया जुनी भरिलाई तिम्रो माया, दिनको भएले मेरो माया जुनी भरिलाई। ल यति नै भयो हजुर है।
0: तिम्रो माया दुई दिनको लागि भए पनि तपाईँको माया चाहिँ उहाँलाई जुनी जुनी भरिलाई, होइन र?
1: हजुर हजुर, मैले त अब एक दुई दिनको लागि मात्रै मैले राम्रो मान्दिनँ, म त जुनी जुनी सयौँ दिनसम्म
0: ल जुनी जुनी भरिलाई पनि माया गर्नु होला, उहाँले पनि अब दुई दिनलाई चाहिँ नगर्नु होला भन्न चाहन्छु म चाहिँ, होइन? जुनी जुनीलाई गर्नु पर्यो नि त माया भने त, होइन र?
1: हो, आज भोलि हेर्नुहोस् अब एक दुई दिनमा हुन्छ, त्यसपछि कता हराउँछ हराइहाल्छ कि, त्यही भएर आज भोलि म कोही कतै भरोसा लाग्दैन,
0: भरोसा लाग्दैन, त्यही भएर अलि भर लाग्ने मान्छेसँग मात्र लाग्नु होला तपाईँ पनि।
1: हजुर हजुर हजुर, त्यस्तो खै अब सोचिरहेको छ हजुर है, तपाईँको अब दाजुले सोचिरहेछ, अब गाह्रो छ
0: सोचेर मात्र माया गर्नु होला। लौ त हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, आगामी दिनमा पनि आउनु होला, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् है त।
1: हजुर हजुर हजुर, विशेष गरेर एकदमै भएको धनी हजुर प्रिया बहिनीजीलाई, अनि त्यसपछि प्रियाजीलाई, अनि त्यसपछि प्रविधिमा को हुनुहुन्छ है, मैले अगाडि सुन्न भएन प्रविधि मित्रलाई पनि सम्झिनुहोस् र जल्दो सबै युनिट परिवारलाई, अनि त्यसपछि यतिखेर समयमा जति साथीहरू सुनिराख्नु भएको छ, जुन जुन माध्यमबाट सुन्नु भएको छ सबैजनालाई र मेरो घर परिवार सम्झिँदै लौ पनि म पनि सुकिन्छु हजुर आजलाई।
0: नमस्कार, यतिखेरको समयमा आउनुभएको थियो भानवीर फोन मगर, उहाँले गीत गाउनु भएको थियो तिम्रो माया दुई दिनलाई भए नि मेरो माया जुनी भरिलाई भनेर गीत गाएर गइसक्नु भएको छ, होइन? वनको काफल वनकै छोरीलाई एकदमै पुरानो गीत हो यो चाहिँ, होइन? गाउनु भएको थियो। अब पालो तपाईँको रहनेछ, हामी अब थोरै मिनट मात्र रहन्छौँ, तपाईँको पालो रहनेछ अब भने म यही गीतलाई नै माथि उठाउँछु थोरै है त, त्यसपछि पुनः उपस्थित हुने नै छु।

फेरि पनि स्वागत छ। यसको ढोल भने एकदमै भाइरल भइराखेको छ होइन र आजभोलि साथीहरूले सामाजिक सञ्जालमा कार्यक्रम चलाएर नै भाइरल हुनुभएको छ र यो टोल पनि भाइरल भइराखेको छ होइन र तिम्रो माया दुई दिनलाई भए पनि मेरो माया भने जुनी जुनी भरिलाई हुनेछ वनको काफल वनकै चरीलाई यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। अब बालो तपाईँको रहनेछ 97 42 99 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ आजको बसाईमा। साथी आउनु भएन त खै त अब हामी थोरै मिनट मात्र रहन्छौ त्यसै कारणले गर्दा फन्दाले गर्नुहोला 5 मिनट रहन्छौ 5 मिनटभित्र साथीहरू आउनु भयो भने चाहिँ हामी कुराकानी गर्नेछौ है त। 97 42 99 36 20 को लाइनबाट सहभागिता जनाउनु होला। त्यतिखेरको समयमा हामीलाई 61 जनाले हेर्दै हुनुहुन्छ होइन म तपाईँलाई यो कुरा पनि जानकारी गराए 97 42 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। हामी अब कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। आजको बसाइमा हामी दुईजना साथीहरूसँग मात्र कुराकानी गर्न सफल भयौं होइन केही छैन फेरि हामी भोलिका दिनमा तपाईँहरूको लागि उपस्थित भइरहँदा भोलिका दिनमा होइन धेरै साथीहरूसँग कुराकानी गर्न सक्छौ भन्ने चाहिँ मलाई लागिराखेको छ मलाई मनमा आइराखेको छ होइन मनमा लागिराखेको छ। 97 42 99 36 20 97 42 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। 2:51 गइसकेको छ 51 52 53 54 हामी अब 3 मिनट मात्र रहन्छौ है त 3 मिनटभित्र तपाईँ आउनुभयो भने चाहिँ हामी तपाईँसँग कुराकानी गर्नेछौ। 68 जनाले हेर्दै हुनुहुन्छ भने तपाईँ कहाँबाट हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ तपाईँले कमेन्ट छोड्न सक्नुहुनेछ है त कमेन्ट वाचन नगर्न सके तापनि होइन यहाँबाट समय अपुगका कारणले गर्दा तपाईँको कमेन्ट यहाँबाट वाचन हुन सकेन होइन ठिक छ भोलिका दिनमा तपाईँको कमेन्टलाई यहाँबाट हामी तपाईँको कमेन्टलाई वाचन गर्नेछौ है त रिड आउट गर्नेछौ। 52 मिनट गइसकेको छ घरको मान्छे छोरा नामबाट आएको छ म कतारबाट हो भन्नुभएको छ यहाँबाट मैले देखे जति चाहिँ कमेन्ट यहाँबाट छोड्नेछु। कमल साहीले पनि सुन्दै रहेको जानकारी दिनुभएको छ टिकटक लाइफमा। यतिखेरको समयमा हामीलाई 90 जना भ्युअर्सहरूले हेर्दै हुनुहुन्छ कहाँबाट हेर्दै हुनुहुन्छ त कमेन्ट पनि छोड्नु होला है त छोड्नुहोस् होला होइन। अब हामी अन्तिम चरणमा आइपुगेका छौँ हामी करिब करिब 2 मिनट रहन्छौँ 2 मिनटभित्र अब केही छैन होइन कुराकानी गरौँ नि त छोरा नामबाट आएको छ म कतारबाट हो भन्नुभएको छ यहाँबाट मैले देखे जति चाहिँ कमेन्ट यहाँबाट छोड्नेछु। कमल साहीले पनि सुन्दै रहेको जान

दस साथी आउनु भएन होइन ठिक छ अब साथीहरू विद्यालयतिर जानु भएको छ होला विस्तृत हुनुहुन्छ होला आज भोलि बर्खाको समय छ बर्खाको समयमा यस्तै त हो होइन काम गर्ने खाने होइन गाउँघरमा आज भोलि कोदो रोपाई होला होइन त्यसै गरी धान रोपाई होला होइन आफ्नै कामकाजमा बिजी हुनुहुन्छ यतिखेरको समयमा म चाहिँ सुरु सुरुमा अलिकति चिन्तित थिएँ कि साथीहरूले किन हेर्नु भएन आजको बसाइमा मेरो टिकटक लाइभमा किन आउनु भएन भनेर म अलिकति चिन्तित थिएँ होइन तर पनि अन्तिम अन्तिममा जाँदै जाँदै गर्दाखेरि 116 जनाले मलाई हेर्दै हुनुहुन्छ होइन ठिक छ भोलिका दिनमा पनि यस्तै हामीलाई माया सपोर्ट गर्नुहोला र 53 मिनट गइसकेको छ आजको लागि छुटाइएको कार्यक्रमको निर्धारित समय पूरा भइसक्यो आज अब म जोगीको भेषैमा भन्ने गीतलाई यहाँबाट छोड्दै बाहिरिनु पर्ने हुन्छ है त मैले यहाँबाट तपाईँको लागि चुज गरेको गीत नै यही नै हो होइन जोगीको भेषैमा गीत राख्छु होइन जाने बेलामा यतिन्जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने सहभागिता जनाउने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद र तपाईँले केही सल्लाह सुझाव प्रतिक्रियाका लागि भने मलाई 97 68 31 84 लाइन भएर दिन सक्नुहुनेछ तपाईँ र म बोलेको आवाजलाई तपाईँको घरमा रहेको इन्टरनेट अनलाइनसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्रलाई पनि विशेष विशेष धन्यवाद ज्ञापन गर्दै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छुट्टिन्छु भोलि यही समयमा आउने नै छु नमस्कार

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: दुवै सदनमा विपक्षी दलद्वारा सरकारको कार्यशैलीको विरोध। मधेस प्रदेश सरकारको बजेट सर्वसम्मत पारित। सुदूरपश्चिमका चार मन्त्री बर्खास्त।
0: सिंहदरबार अगाडि करार कर्मचारीहरूको धरना आज पनि जारी। माइतीघर स्थित सड़कमा गोडभेडा फालेर किसानको प्रदर्शन।
1: उपसभामुखको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान। एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायतका समस्या नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको कड़ा चेतावनी। वार्तामा नफर्की, अर्को हप्ता पुल र विद्युत केन्द्रमा आक्रमण गर्ने धम्की।
1: र नेपाली महिला अण्डर 19 क्रिकेट टोली एसिया कपमा छनौट।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनमा विपक्षी दलले सरकारको कार्यशैलीको विरोध गरेका छन्। राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमला पन्तले सरकारी सुशासनको नाममा मुलुकमा आतंक सिर्जना गरेको र प्रतिपक्षी नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाउनुभयो। वहाँले सिंहदरबारभित्रै भएको कर्मचारीहरूको आन्दोलन र नेपाली कांग्रेसका सभापति गगन थापाको निवास तथा केही प्रतिष्ठित संचार गृहको गेटमा देखिएका शंकास्पद गतिविधिबारे सरकारको जवाफ माग गर्नुभयो। वहाँले सरकारले आफू बाहेक सबैको अपमान गर्ने र बोलीमा जीरो गालीमा हिरो बन्ने प्रवृत्ति देखिएको टिप्पणी गर्नुभयो। नेकपा एमालेकी सचेतक रोशनी मेचेले पनि सरकारको कार्यशैली, देशको वर्तमान वित्तीय अवस्था र सुशासनको खस्कदो अवस्थाप्रति ध्यानकर्षण गराउनुभयो। वहाँले संघीय सरकारको कमजोर वित्तीय अनुशासन र बोझिलो संरचनालाई लुकाउन प्रदेश संरचनामाथि प्रश्न उठाउनु तथ्यहीन रहेको दावी गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर साईले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा मात्र केन्द्रित हुँदा मुलुकका विकासको सट्टा बर्बादीको दिशामा गइरहेको टिप्पणी गर्नुभयो। सांसद साईले नेपाल भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिका बारेमा सरकारले संसदमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको हो। राष्ट्रिय हित र सार्वभौमिकतासँग जोड़िएको गम्भीर विषयमा सरकार मौन बस्नु सान्दर्भिक नहुने तर्क गर्दै उहाँले सरकारको आधिकारिक धारणा नुहाएसम्म प्रतिपक्षीको विरोध जारी रहने जानकारी दिनुभयो। 11 बजे बोलाइएको प्रतिनिधिसभा बैठक 1 बजे सार्दा पनि करिब आधा घण्टा ढिलो गरी शुरू भएको थियो।
1: मधेस सरकारको बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो। मधेस सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत 1 असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000,000 बजेट सभामा पेश गर्नुभएको थियो। प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलले बजेटमा त्रुटि देखिएकाले संशोधन वा कार्यदल गठन हुनुपर्ने माग गर्दै प्रदेश सभा बैठक अवरूद्ध गर्दै आएका थिए। उक्त विषयमा सरकार र दलहरूबीच सहमति जुटेपछि बजेट पारितको बाटो खुलेको हो।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले 4 जना मन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको छ। मुख्यमन्त्री शाहले आज सत्ता साझेदार दल नेकपा एमालेसँगको बजेट विवाद उत्कर्षमा पुगेपछि एमालेका 3 मन्त्री र 1 राज्यमन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको हो। बर्खास्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला देवी साउद रहनु भएको छ। मुख्यमन्त्री शाह उच्च स्तरमा छलफल गरेर आज मात्रै काठमाडौँबाट धनगढ़ी जानुभएको थियो, तर बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उहाँले एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको जनाइएको छ।
1: विभिन्न मन्त्रालयका करार कर्मचारीहरूले आज पनि सिंहदरबार अगाडि धरना दिएका छन्। करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर सरकारले आफू अनुकूल नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै 18 मन्त्रालयका करार कर्मचारीहरूले हिजोदेखि धरना दिन थालेका हुन्। सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्।
0: तरकारी किसानहरूले आज काठमाडौँको माइतीघरस्थित सड़कमा गोडभेडा फालेर सरकार विरूद्ध विरोध प्रदर्शन गरेका छन्। सरकारी किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा किसानहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादनमा अनुदान वृद्धि, मल बिउको सहज उपलब्धता, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागू गर्न माग गरेका छन्। उनीहरूले सस्तो आयातित तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको पनि बताएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलका सिपेकी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: स्टेशन खुशीको कनेक्शन
2: यो हो हा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधि मण्डल आज चीन प्रस्थान गरेको छ। न्याङ्ची शहरमा हुने पाँचौं चीन सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मंचमा सहभागी हुन उपसभामुख रूबी कुमारीको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको हो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी साउन एक गतेसम्म हुने उक्त कार्यक्रममा उपसभामुखले सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा सिझाङ स्थित लिन्ची शहरमा कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझिङ बीच उहाँको भेटवार्ता हुने कार्यक्रम छ। उक्त प्रतिनिधिमण्डल आगामी साउन चार गते स्वदेश फर्कनेछ।
3: संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबार बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ। उहाँले पुराना ग्यास सिलिण्डरको उपयोगबाट उपभोक्तालाई पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नेपाल एलपी ग्यास आय निगम र मन्त्रालयको तर्फबाट नियमित अनुगमन गरी गुणस्तरीय जाँचको सुनिश्चितता गर्न पनि भन्नुभएको छ।
4: कर्णाली प्रदेश सरकारले निर्देशनालयको नाम हेरफेर खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्य सम्पादन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभयो। यसअघि गत जेठ 28 गते बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले 6 निर्देशनालय र 3 केन्द्र पुनर्संरचना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। प्रवक्ता शाहका अनुसार उक्त बैठकले पूर्वाधार विकास निर्देशनालय खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय कृषि विकास निर्देशनालय पशुपक्षी विकास निर्देशनालय उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र प्रदेश वन निर्देशनालय सुर्खेतका साथै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेत मानव संसाधन विकास केन्द्र सुर्खेत कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्र सुर्खेतलाई खारेज गर्ने निर्णय भएको जनाइएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्की अर्को हप्ता पुल र विद्युत उत्पादन केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिनुभएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमसँगको अन्तर्वार्तामा ट्रम्पले वार्तामा नआए इरानको महत्वपूर्ण पूर्वाधार ध्वस्त पार्ने चेतावनी दिनुभएको हो। अमेरिकी वार्ताकारहरूले इरानी पक्षले तत्काल सम्झौता गर्न सन्देश पठाएको पनि ट्रम्पको दावी छ। यसबीच अमेरिका र इरानबीच लगातार चौथो दिन पनि आक्रमण प्रत्याक्रमण जारी छ। अमेरिकी सेनाले होर्मुज जलमार्ग आसपास इरानी सैन्य लक्ष्यमा दर्जनौ हवाई आक्रमण गरेको जनाएको छ भने इरानले जोर्डन कुवेत र बहराइन स्थित अमेरिकी लक्ष्यमा मिसाइल र ड्रोन प्रहार गरेको दावी गरेको छ। कुवेतले केही ड्रोन खसालेको जनाएको छ। तनाव बढ़ीसँगै होर्मुज जलमार्गमा जहाज आवत जावत घटेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ।
4: अब खेल समाचार। नेपाली महिला अण्डर 19 क्रिकेट टोली एसिया कपमा छनौट भएको छ। आज भएको एसीसी अण्डर 19 महिला प्रिमियर कप क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले पराजित गर्दै सेमी फाइनल पुगेपछि नेपाल एसिया कपमा पनि छनौट भएको हो। जापानले प्रस्तुत गरेको 87 रनको लक्ष्य नेपालले मात्र 11 ओभर 2 बलमा 1 विकेटको क्षतिमा भेटायो। नेपालका लागि सावित्री धामीले नट आउट रहँदै 41 रन बनाइन्। कप्तान सोनी पाखरिन पनि 18 रनमा नट आउट रहिन्। यसअघि जापान निर्धारित 20 ओभरमा 86 रनमा अल आउट भएको थियो। टोलीका लागि कप्तान बियांका सिनोले सर्वाधिक 38 रन बनाइन्। जापानलाई सस्तैमा समेट्न रिया शर्मा र कृष्णा गुरूङले 2-2 विकेट लिइन्। अनु कडायत मनिषा उपाध्याय र सोनी पाखरिनले 1-1 विकेट हात पारिन्।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: दुवै सदनमा विपक्षी दलद्वारा सरकारको कार्यशैलीको विरोध, मध्य प्रदेश सरकारको बजेट सर्वसम्मत पारित, सुदूरपश्चिमका चार मन्त्री बर्खास्त।
3: सिंहदरबार अगाडि करार कर्मचारीहरूको धरना आज पनि जारी, माइतीघर स्थित सड़कमा गोलभेडा फालेर किसानको प्रदर्शन।
4: उपसभामुखको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान, एलपी ग्यासमा हुने कालोबजारी र कृत्रिम अभाव रोक्न सरकारलाई संसदीय समितिको निर्देशन।
3: इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको कड़ा चेतावनी, वार्तामा नफर्किए अर्को हप्ता पुल र विद्युत केन्द्रमा आक्रमण गर्ने धम्की।
4: र नेपाली महिला अण्डर 19 क्रिकेट टोली एसिया कपमा छनौट।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा बिदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस्।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: यो दाँती तो हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7418 98095 14 652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: आया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
2: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
2: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
9: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
2: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
2: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
9: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
10: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ्गो बेला खेमरिदे गरम ओभरी जेउ बेला सुन थोरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना ताए आउ ये जुनी प्राकृतिक सम्पदा र सक्षेप्त जसक्षम नारे वातावरण मिलेने लक्षा असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामे ल भे लागिने सज जिनी जिनी लापरवाही सुन चाउसो खेलगेमा दुख जिनुगेको खेल मेलागी नाते जन धने मे खेप्पा छिटिता उठो फोकाई वन जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए छानेला लिउसोकर पोतरालाई पारदगे रहतै
11: सलाई लाइटर स्याउला मे सचाउने चिजरालै जा बाङ्जा र यामा देने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भए
10: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मे नै चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छान्ने दैके बानीको चुरोत विधि ओरे बनै
11: नान्थर नाम्ल लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसिए
10: गेछो छामेला खोले ल चाउसी खोलिए होलिदे तरिन गाई गेजो मेकेलाइजु अब नजिरे बनाए गेम एल गेजो मेके नलाए अरूले लायो के लागे
11: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चुला चुली यात्रा सताउँछु छिनी ने चाउसो सहिदेखि खेले
10: वन जङ्गल मेला दुखे माइए
11: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
10: अनुरोधक सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिलो भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्। हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुच्चा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
3: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 9578821105,
3: 9479802802,
2: 9805982605
3: र 9910939940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
6: साहेद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
6: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 9857443123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
4: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
8: होइन के भाषा र तपाईलाई
9: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यस्तो लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
10: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खालसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
1: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
10: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
10: विकल्प आयुर्वेद क्लिनिक घोराही दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ र
11: भैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
12: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
12: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
13: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
12: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
13: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-5569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
14: यो
8: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
9: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
8: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
9: ल उसो भए म सामान लिन गइहाले।
8: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
9: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
8: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
9: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
14: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
15: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
16: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
15: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
17: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
15: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
16: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
15: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
17: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
15: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
16: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
15: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्, सभ्य समाजको निर्माण गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
15: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
16: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
18: सबैजना जुटेर आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन्त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन, कहिलेदेखि भन्दैछु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
0: दिमाग खराब। ओहो दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ ठुडीखेत, रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्र फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095268605
1: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
5: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात, गोडा जोर्नी, अरो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस

0: र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्ने दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकजाँच तथा रिपोर्ट परामर्श गरिने।
1: फर्मटौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारेरोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
2: जसका लागि मोबाइल नम्बर 98578443173, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टेक्नाउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा कार्यक्रम लोकसारथी लिएर हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई प्रविधि संयोजनबाट प्रिया मगरको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम लोकसारथी तपाई सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलचला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई लुम्बिनी प्रदेश र आसपासका क्षेत्रहरूमा 96.4 मेगाहर्जबाट रेडियोको माध्यमबाट सुन्दै हुनुहुन्छ। अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रो मोबाइल एप्लिकेशनबाट रेडियो जलजला एफएमबाट सुन्दै हुनुहुन्छ भने सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट देशैभरिका रेडियोहरूबाट पनि कार्यक्रम लोकसारथी यति बेला सुन्दै हुनुहुन्छ। अब म कति पनि ढिला नगरिकन कुन कुन रेडियोबाट कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ र कसले प्राविधिक संयोजनबाट साथ दिइरहनु भएको छ जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजबार प्युठानबाट यमुना धामी, रेडियो पहाड़ी 99.1 मेगाहर्ज अर्घखाजीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो निरसिम्मा 107.1 मेगाहर्ज अर्घखाजीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमखास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्बा 97.8 मेगाहर्ज बाट साथ मिलिराखेको छ। तानसेनबाट तिलु राणा भट्टराईको भने रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट हामीलाई साथ दिइरहनु भएको छ। प्राविधिक साथी गुडिया भरले रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट, नम्रता नेपाली रेडियो दमौली 94.2 मेगाहर्ज दमौली तनहुँबाट, सन्देश चेडाई रेडियो फेमस एफएम रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट, भूमिका श्रेष्ठ रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहालपुर बाँकेबाट सुदीप कुमार थारूले साथ दिइरहनु भएको छ। रेडियो भोटेउटा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लान्चे कोशीबारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम रूकुम पश्चिमको चौरजहारीबाट 90.4 मेगाहर्जबाट मनिषा डागी, रेडियो आफ्नो एफएम औखलढुङ्गामा 104.8 मेगाहर्जबाट विनुमाया राईले साथ दिइरहनु भएको छ। रेडियो मौराखारा 106.5 मेगाहर्ज रूकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीमदेव दुष्केसी, रेडियो लाली गुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। रेडियो झन्कार 97.5 मेगाहर्ज रामी छापबाट अनिता रोसाइली अनुले साथ दिइरहनु भएको छ। आज रेडियो मेनस्याम एफएम 103.4 मेगाहर्जबाट कार्यक्रम प्रसारण नहुने कुरा त्यहाँको प्राविधिक शारदा बासकोटाले जानकारी गराउनु भएको छ। उहाँले विविध कारणवश कार्यक्रम प्रसारण आज हुँदैन, भोलिबाट भने नियमित कार्यक्रम प्रसारण हुनेछ भनेर हामीलाई शारदा बासकोटाले रेडियो मेनस्याम एफएमबाट जानकारी गराउनु भएको छ। यसै क्रममा बेलुका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो मानसरोवर हुम्लाबाट रेडियो मानसरोवर
92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डागी, रेडियो भरूसा 104.9 मेगाहर्ज दाङ गोराईबाट ईश्वरी पुन, रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट साथ मिलिराखेको छ। मेनुका बुढाको रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजोलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लुक्सा रथी प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुने गर्छ। आज कार्यक्रमको हामी बुधबारी बसाईमा छौं र बुधबारी बसाईमा रहेर के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। तर त्योभन्दा अगाडि हाम्रो आजको पहिलो गीत हामीले वनको जड़ी बुटी भन्ने गीत बजाउनेछौ। हाम्रो प्राविधिक मित्रले खोज्नुहुनेछ। आज कार्यक्रम लोक सारथीमा हामीले तपाईका मनभित्र रहेका, तपाईले गाउन खोज्नुभएका गीत गाउने प्रतिभा आजको कार्यक्रममा हामी सुन्नेछौ। तपाईले गीत गाउनका लागि हामीलाई फोन गर्नुपर्ने हुन्छ। तपाईले लोकविधाका गीतहरू मात्रै गाइदिनुहोला, अन्य विधाका गीतहरू नगाइदिनुहोला र आज विशेष गरी नयाँ नयाँ गीतहरू मात्रै गाइदिनुहोला। म तपाईँलाई आग्रह गर्छु 2071 सालदेखि 2083 सालसम्मका गीतहरू गाउनुहोला। म तपाईँलाई आग्रह गरे। यो त भयो कार्यक्रमको बारेमा जानकारी। हामीलाई फोन गर्नका लागि 98 68 39 40 फोन गर्नुहोला। कार्यक्रम सुन्दै हुनुहुन्छ, कहाँ कहाँबाट सुन्नु भएको छ म्यासेज गर्नुहोला। 98 6 44 17 298 म्यासेज गर्नुहोला भन्दै अब प्रस्तुतिमा जोड्छु वनको जडीबुटी। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ। यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ पहिलो साथी 9868 6040 40 मा विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ कार्यक्रम सुन्दै हुनुहुन्छ। पहिलो साथी नमस्ते हजुर।
1: हेलो भाइ नमस्ते।
0: नमस्ते, को बोल्नुभयो कहाँबाट?
1: नगरपालिका 10 देखि बनिसरा
0: बनिसरा बिका होइन
1: हजुर
0: के छ बनिसराको खबर?
1: ठिकै छ भन्नु पर्दा दाइ।
0: अनि के गर्दिनुहुन्छ यति बेला?
1: यति बेला बाख्राको घाँस काट्न आएको छु भन्नु पर्दा।
0: ए बाख्राको घाँस काट्न आउनु भएको छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत सुन्न पाउँछौ हामीले तपाईँको आवाजबाट?
1: आउन चाहिँ आउँदैन राई, हल्का छैन, प्रयास गर्छु।
0: आज नयाँ गीत गाउनुपर्छ, पुरानो गीतमा गाउनु होला। 71 सालदेखि 83 सालसम्मका गीतहरू गाउनु होला है त।
1: हुन्छ,
0: सुरु गर्नुहोस्।
1: सबले भन्दैन तिमीलाई पारे एक मिनट मेरो विश्व मायालाई छोडेर मायालाई छोडेर
0: लैजाम्ला सँगै कहाँ जाम्ला होइन? ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनु होला। अहिलेको लागि तपाईँलाई विदाय गर्छौ। नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा बनिसारा बिका आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 6040 40 को नम्बरमा फोन गर्नुहोला भने 9864 17 298 मा म्यासेज गर्नुहोला अर्थात सन्देश पठाउनुहोला। यति बेला साथी नमस्कार। हजुर
2: हजुर नमस्कार दादा।
0: नमस्कार, को बोल्नुभयो कहाँबाट?
2: म साइलिङ्गी गाउँपालिकादेखि टिका खड्का है।
0: टिका खड्का बोल्दिनुहुन्छ, लुङ्गरी गाउँपालिका रोल्पाबाट।
2: हजुर
0: के छ टिकाजी खबर तपाईँको?
2: मेरो ठिकै छ, तपाईँको के छ सुनाउनुहोस् न।
0: हाम्रो पनि एकदम सन्चै छु, तपाईँको माया तपाईँको आशीर्वाद लगायत सबैले गर्दा बाँचेकै छु भन्यौँ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत सुनाउनुहुन्छ?
2: हुन्छ, म गीतदेखि नै गाउने प्रयास गर्छु नि है।
0: ल सुरु गर्नुहोस्।

0: सुटुक्का दिल मेरो चोर्यो चोरले होइन अरूको घरमा चोर सामान चोर्न जान्छ टिकाको घरमा टिकाको दिल चोर्न पो गएछ चोर होइन कस्तो खाले चोर रहेछ त्यो फेरि टेलिफोन सम्पर्कमा टिका आउनु भएको त्यसरी झाप्पे फोन चाहिँ नगार्नु होला है म तपाईँलाई आग्रह गरे गीत गाइसकेपछि हामी विदा गर्छौ भनिसकेपछि मात्र फोन काट्नु होला म तपाईँलाई आग्रह गर्छु 9868 6039 40 40 साथी हुनुहुन्छ उहाँले स्वागत गर्छु त्यसपछि म्यासेज भाषण गर्नेछु त्यसपछि कुन गीत बजाउने छौ भन्दा मैले एकैछिनपछि जानकारी दिनेछु यति बेला साथी नमस्कार हजुर
1: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
1: उदयपुरबाट
0: गोरी मगर होइन के छ गोरी मगरको अलखबर एकदम ठिक छ कार्यक्रममा आउनु भएको छ कुन रेडियोबाट सुन्नुभयो आज उदयपुरमा आफ्नो एफएम होइन आफ्नो एफएमबाट सुन्नुभयो होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ कुन गीत गाउनुहुन्छ आज लगाउनुहोस्
1: तिमी लाग्यो रात्रि बस यहाँबाट को आउने हो इनालाई त्यहाँबाट धनगढीको बसमा ए मेरी छुर्ती नक्कली ल्याइदिएको छु चस्मा ए मेरी छुर्ती नक्कली ल्याइदिएको छु चस्मा यति नै
0: मेरी छुर्ती नक्कली ल्याइदिएको छु चस्मा होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनुहोला अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अब हामी यस पछाडि खेमसेन छेत्रीको आवाजमा रहेको एउटा गीत राख्छौ हिजो राति के भो के राम्रै भयो कसैले नदेखे भन्ने गीत तपाईँको लागि राख्नेछौ तर त्योभन्दा अगाडि म्यासेज त वाचन गर्नु पर्यो नि होइन ओहो कतिका म्यासेजहरू साथीहरूले थुबार दिनुभएको छ ठिक छ म म्यासेजहरू वाचन गर्नु पर्यो साथीहरूले माया गरेर पठाउनु भएको म्यासेज हो होइन उहाँले लेख्नुहुन्छ हिजो राति के भो के राम्रै भयो कसैले नदेखे हिजो राति के भो के सर्च गर्नुभयो भने खेमसेन छेत्रीको गीत भेटिन्छ यति बेला साथी हुनुहुन्छ म्यासेज गर्ने उहाँले लेख्नु भएको छ उहाँले के लेख्नु भएको छ भने म हेर्दैछु म्यासेज होइन प्युठानको कलबोटबाट सरु मगर कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा अर्को म्यासेज छ सुर्खेतबाट गौमाया सोनी हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु अर्को म्यासेज रहेको छ उहाँले लेख्नुहुन्छ अस्मिता नेपाली हो गुल्मी सिर्सेनीबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यसै क्रममा अर्को म्यासेज गर्ने साथी हुनुहुन्छ तेराथुमबाट सानु हो सुन्दैछु जोजोलप्पा भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यसै क्रममा रेउघाली दिल टेलर टेकमन परियार हो म रेउघाली दिल टेलरबाट रेउघाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ र बनिसदाजीले अघि नै फोन पनि गर्नुभएको थियो फोन गर्नुभएको साथीहरूले म्यासेजमा गरिदिनु होला म्यासेज अन्य साथीहरूले जसले फोन गर्न पाउनु भएको छैन उहाँहरूले गर्नुहुन्छ है त फोन गर्नुहुने साथीहरूले कृपया म्यासेज चाहिँ नगरिदिनु होला अन्य साथीहरूलाई पालो दिनुहोला अब गीत राख्छौ बीचबाट होइन सुरुबाट बजाउनु होला र अब गीत तपाईँको लागि राख्छौ गीत पछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: महिषो झीलाई झुक्यायो फसायो एकछिनलाई भनी रातभरि बसायो। यस्तै यस्तै गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। खेमसेन छोरी र अन्य कलाकार साथीहरूको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ र कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। अर्का सहभागी साथी हुनुहुन्छ, गीत गाउनका लागि आउनु भएको छैन अरे भन्नु आज आउनु होला। 9868309940 को नम्बर तपाईँको लागि खुल्ला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौ। यो कुरामा तपाईँलाई जानकारी गराए 9868309940 को नम्बरमा फोन डायल गर्न सक्नुहुन्छ। आज 2071 सालदेखि 2083 आजसम्मका गीतहरू गाउन पाउनुहुन्छ, अर्थात आज नयाँ नयाँ गीत गाउने पालो हो है, नयाँ नयाँ लोक दोहोरी गीत गाउने पालो हो। म तपाईँलाई आग्रह गर्छु फोन गर्नका लागि 9868309940 भने म्यासेज गर्नका लागि 9864172098 पनि तपाईँले म्यासेज गर्न पनि सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। तपाईँ कहाँ हुनुहुन्छ, घरमा हुनुहुन्छ, गोठालो हुनुहुन्छ, खेतबारीमा हुनुहुन्छ, अथवा के गर्दै हुनुहुन्छ, पसलतिर हुनुहुन्छ, कार्यालयतिर हुनुहुन्छ, कता कता हुनुहुन्छ होइन, जहाँ जे जस्तो अवस्थामा भए पनि यति बेला तपाईँको घर दैलोको रेडियो स्टेशनबाट कार्यक्रम लोकसारथी गुन्जिरहेको छ, हामी तपाईँको संसारमा गुन्जिरहेका छौ। यो कुरा म तपाईँलाई जानकारी गराए। के छ साथी हुनुहुन्छ, आउनु भएको छैन, के छ टेलिफोनमा समस्या आयो कि जस्तो लाग्यो मलाई। हाम्रो प्रावी मित्रले हेर्नु होला, त्यति जेल म म्यासेज वाचन गर्छु। तीनवटा म्यासेज आएको छ र हाम्रो प्रावी मित्रले टेलिफोनमा के समस्या आयो कि भन्दा हेर्दै हुनुहुन्छ म्यासेज। नमस्ते दाई, म सुनसहरीबाट स्मृति मगर, म पनि कार्यक्रम सुन्दैछु भनेर स्मृति मगरले सुनसहरीबाट म्यासेज गर्नुभएको छ। अर्को म्यासेज छ हामीलाई, कमल गिरी हो प्युठान टिमुर चौरबाट कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ। अर्को म्यासेज गर्ने साथी हुनुहुन्छ, म यो म्यासेज लिइसकेपछि वाचन गर्नेछु, फोन कल लिनेछु। सुनसहरीबाट सुषमा मगरले कार्यक्रम सुन्दैछु भन्नुभएको छ, फोन आएको छ म लिन्छु। नमस्कार हजुर, नमस्ते, को बोल्नुभयो, कहाँबाट? सीता सुनार अर्घ खाची सन्धि खर्काबाट बोल्दै हुनुहुन्छ। के छ सीताजी, खबर तपाईँको? एकदम सन्चै आरामै छौ, तपाईँहरूको मायाले गर्दा बाँचिरहेछौ है। अनि अर्घ खाँचीतिरको हाल खबर के छ हजुर?
1: पानी पर्ला
0: छ, अरू त सबै ठिक छ, पानी पर्ला पर्ला झै भएको छ होइन। आज कुन गीत गाउनुहुन्छ सीताले? कुन गीत भन्नुहोस् त?
1: धागो
0: लगाउनुहोस्।

क्यारम त नि मायाले जीवन धान्दैन क्या रे होइन किन डराउनु भाइ त्यही त नि तपाईँको नाम के भन्नुभयो सीता सुनार भन्नुभयो नि ल सीताजी अब नियमित फोन गर्नु पर्यो त्यसपछि डर लाग्दैन है त अनि कुन रेडियोमा हामीलाई सुन्नुभयो कुन रेडियोबाट रेडियो स्काईबाट सुन्नुभयो होइन ल त फेरि फेरिको बसाइमा आउनुहोला अहिलेको लागि तपाईँहरूलाई विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 को नम्बर तपाईँको लागि खुला गरेका छौ आउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ यो कुरा म तपाईँलाई जानकारी गराए हामी कार्यक्रम लोकसारथीमा छौ तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कल्पना राई खोटाङबाट अलि टाठो आवाजमा बोल्नु पर्यो है कल्पना अनि कुन रेडियोबाट सुन्नुभयो कल्पनाले आफ्नो एफएमबाट हामीलाई सुन्नुभयो होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ कति सालतिरको थाहा छ तपाईँलाई ल गाउनुहोस् त

0: পেতে হে কিয়লো আজা মানছে ভেটিয়ল
1: ए हो गाउँदै हुनुहुन्थ्यो फोन काटियो ठिक छ उहाँले गीत गाएरै जानुभएको छ पालो तपाईँको हो पूर्वीले गीत गाएर जानुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868607040 अर्को साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया फोन काट्ने काम सेना गर्नुहोला म तपाईँलाई आग्रह गर्छु 9868607040 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँका लागि हामी खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र एकजना साथीको कल लिन्छौ त्यसपछि म्यासेज वाचन गर्छौ नमस्कार हजुर
2: नमस्कार
1: को बोल्नु भयो कहाँबाट नाम के होला
2: रुबिना
1: रुबिना के हो
2: बोगटी
1: रुबिना बोगटी होइन
2: हजुर
1: लमजुङ कुन ठाउँबाट हो तपाईँ
2: लमजुङ राइमस वन नम्बर तिन
1: ए ल ठिक छ अनि रुबिनाले आज कुन गीत गाउनुहुन्छ नि
2: गीत गाउन त गाउँछु एउटा मात्र
1: त्यही त कुन गीत गाउनुहुन्छ
2: यो
1: लुकदोहोरी हो कि कुन विधाको गीत हो यो
2: खै गीत
1: अब कुन विधाको गीत हो थाहै छैन तपाईँलाई के गाउनुहुन्छ त होइन ल अब लुक विधाको भयो भने चाहिँ हामी निरन्तरता दिन्छौ नत्र भने तपाईँको फोन काटिन्छ अप्ठ्यारो नमान्नु होला ल गीत सुरु गर्नुहोस्

0: हुन्छ, राम्रो गीत गाउनुभयो। अब हाम्रो प्राविधिक मित्रलाई मैले म्यासेज वाचन गरेपछि यही गीत बजाउनको लागि आग्रह गरे, ढाको र सँग होइन। हुन्छ, अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। अब हामी एकैछिनपछि ढाकुरसँग खेमसेन छेत्रीको गीत बजाउनेछौ। अब म्यासेज वाचन गर्छु, मैले तीनवटा म्यासेज आएको छ क्यारे होइन, त्यसपछि गीत सुन्नेछौ। केसरी राणा हो प्युठानबाट, कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ केसरी राणालाई। यसै क्रममा अर्को म्यासेज लेख्ने ललिता खनाल हो गुल्मी इस्माबाट, राम्रो छ कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा अर्को म्यासेज छ, नमस्ते दाई, अर्घखाँचीबाट शिक्षा हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ। शिक्षा के हो, पछाडिको पछाडिको थर पनि लेख्नु भएन छ होइन। अर्को म्यासेज रहेको छ, म पनि सुन्दैछु दादा, कार्यक्रम रमिता बिसी हो गंगादीप बाथा भन्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै अब बाँकी अब गीत सुनाउँछौ। 9868309440 फोन डायल गर्दै गर्नुहोला, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।
1: गीत

0: दीपिका बैम्बु र खेम सेन्चुरीको आवाजलाई हामीले यहाँबाट प्रस्तुत गरेका हौ। कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ, यति बेला साथी आउनु भएको छ, म स्वागत गरे। नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार,
0: के बोल्नु भयो कहाँबाट? इन्द्र बुढाथोकी कोहलपुर बाँकेबाट बोल्दै हुनुहुन्छ होइन?
1: हजुर, आराम हुनुहुन्छ? हजुर,
0: एकदम आराम छु। तपाईँलाई कस्तो छ हजुर?
1: पनि अब
0: हुन्छ। कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो बाँकेमा? तपाईँको आवाज आएन इन्द्रजी, के छ? अलि नजिक गएर बोल्नु पर्यो, मोबाइलको एयरफोन निकालिदिनु पर्यो है।
1: हजुर, फेमस अहिले सुन्नुभएको
0: छ? अहिले सुनिरहेको छु। फेमस एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर, फेमस एफएमबाट सुन्न पाइया छ।
0: लाजा कुन गीत सुनाउनुहुन्छ आज? नयाँ नयाँ गीत गाउने पालो क्या अरे होइन?
1: हजुर, गीत त नयाँ नयाँ हो, तर यो किसान यसो किसान सम्बन्धी अलिकति अब होइन, अहिलेको समयमा अब गोरुहरू पनि नपाउने, अब धेरै किउहरूको पनि मलहरू पनि नपाउने, सुक्खा पनि हुने, यसो किसानहरूको गीत यस्तो छ लोकलाई होइन, के गर्नु भनेर।
0: के छ, कति सालमा आएको गीत हो यो त? 2071 सालदेखि 2083 सालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ है आज?
1: लगभग त्यस्तै त्यस्तैको होला, त्यो हलो छैन गोरु छैन भन्ने किसिमको गीत हो।
0: हलो छैन गोरु छैन, यो त जीवन शर्माले गाउनु भएको गीत होइन?
1: हो त्यही हो।
0: होइन, यो गीत चाहिँ गाउन किन मिल्दैन भने, तपाईँको चाहिँ यो धेरै पुरानो गीत हो। यो गीत चाहिँ मलाई 2061-62 यो जति बेला किसान आन्दोलन थियो होइन, त्यति बेला निकालिएको गीत हो यो। जीवन शर्मा रक्तिम परिवारले त्यति बेला निकाल्नु भएको गीत हो है। हुन्छ, बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, शनिबार तपाईँले फोन गर्नुभयो भने पुराना पुराना गीत गाउन पाउनुहुन्छ है। म तपाईँलाई आग्रह गरे यसरी गीत गाउन आउनु भएको साथीलाई गीत गाउन नदिकन विदा गर्नु पर्दा हामीलाई पनि दुःख लाग्छ, तर हामीले बनाएको भनौँ न तपाईँहरूले नै सजेसन गर्नुभएको एक दिन नयाँ एक दिन पुराना गीत सुन्ने बसाई राख्नुहोस् भनेको भएर आज बुधबार नयाँ गीत गाउने बसाई पर्यो। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, तपाईँको आवाज आएन। नमस्कार हजुर, हेलो, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, आवाज प्रष्ट आउनुपर्छ है। ब्याकग्राउन्ड टोन गीत गाउने बेला मात्रै बन्द गर्नुहोला प्राइमभित्र, नत्र बजाइराख्नुहोला है। फटाफट फोन डायल गर्नुहोला 9868-6040-40 अर्का सहभागी, नमस्कार हजुर।
2: नमस्कार हजुर,
0: को बोल्नु भयो कहाँबाट?
2: हजुर, म त्रिशुरबाट, दुर्गा बुढामगर।
0: कहाँबाट भन्नुभयो?
2: दाङ त्रिशुरबाट,
0: दाङ तुलसीपुरबाट दुर्गा बुढामगर होइन?
2: हजुर हजुर।
0: अनि कुन रेडियोबाट सुन्नुभयो दाङमा हामीलाई?
2: भरोसा, भरोसा।
0: ए, रेडियो भरोसा एफएमबाट होइन?
2: हजुर।
0: ठिक छ दुर्गाजी, कार्यक्रममा आउनु भएको छ, कुन गीत गाउनुहुन्छ आज?
2: मेरो ऐना तल्केको भन्ने गीत गाउन सुरु तयारी गरेको छु, गाउनु मिल्छ?
0: कति सालमा आएको गीत हो ऐना तल्केको, कसले गाउनु भएको?
2: यो भाइकान्त लाइनले गाउनु भएको हो, असलजानको।
0: ए ल, गाउनुहोस्।
2: दिएपछि मायालाई दिएपछि मायालाई मैले सत्य फेरि पाइँदैन गर्न खाँदैन टल्केको छ कि छैन मायालाई जो दन्ढल्केको छ कि छैन मायालाई जो दन्ढल्केको दिएपछि मायालाई मैले सत्य दिएपछि मायालाई मैले साथ पछि फेरि पाइँदैन गर्न खाँदैन टल्केको छ कि छैन मायालाई जो दन्ढल्केको छ कि छैन मायालाई जो दन्ढल्केको
0: हजुर यतै भन्नुपर्छ थाहा छ कि छैन ओ मायालाई जवान ढल्केको होइन
2: हजुर हजुर
0: तपाईँको मायाको जीवन ढल्कि गयो
2: यस्तै हो समय र प्रतिज्ञा ढल्किन्छ
0: त्यही त नि ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि व्यवसायमा आउनुहोला अहिलेको लागि विदा गर्छौ नमस्ते
2: हजुर नमस्कार हजुर
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको फोन गर्नुहोला र म्यासेज गर्नका लागि 98644 17298 म्यासेज गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर साथी हुनुहुन्छ कि हुनुहुन्न प्राविधिक मित्र साथी हुनुहुन्छ ब्याकग्राउण्ड टुन गीत गाउने बेला मात्रै बन्द गर्ने हो है अरू बेला बजाइराख्नु होला यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट तपाईँको आवाज त्यति राम्रोसँग आएको छैन हजुर धीरज रावत भन्नुभयो कुन गीत गाउनुहुन्छ धीरजी यो कति सालमा आएको गीत हो तपाईँको आवाज सानो आइराखेको छ अब यस्तो आवाजमा तपाईँको गीत सुन्यो भने साथीहरूले अब गीत सुन्ने हो कि नसुन्ने हो भन्ने कुरा मलाई त तपाईँको आवाज सुन्न गाह्रो भइरहेछ हजुर के गरौँ भन्नु त अलि टाठो आवाजमा बोलिदिनु होला म तपाईँलाई आग्रह गर्छु है तपाईँले कस्तो दुःख गरेर फोन लगाइरहनु भएको हुन्छ तपाईँको आवाजै आउँदैन त्यस्तो अवस्थामा हामीलाई तपाईँको आवाज सुन्न एकदमै असहज हुन्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
2: नमस्ते दाई
0: को बोल्नुभयो कहाँबाट
2: चितवनबाट कुमार प्रजा बोल्दैछु
0: ओहो कुमार प्रजा चितवनबाट
2: हजुर
0: के छ कुमारजी खबर तपाईँको
2: खबर ठिकठाक छ दाई सञ्चारमा हुनुहुन्छ हजुर
0: एकदम ठिकठाक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ
2: म सबैलाई यो तिम्रा यादहरू भन्ने गर्छु नि त
0: कति सालमा आएको गीत हो
2: यो 6 वर्ष अगाडि आएको
0: लगाउनुहोस् ल सुरु गर्नुहोस्

0: يبطن يسكرتنا بدينو.
1: هنسا كاريكم ماونو بو راملو گيت گانو بو يو امسويا ألبام کو گيت ہو تبايلي تيمرا ياد هارو كنا لا دينو بانو بو تر يو گيت کو بول سي امسويا ہو آئي
0: हजुर हजुर
1: अमसुया गीत गाउनु भएको छ सुरेश शर्मा अधिकारी र विष्णु माझीको आवाज छ यसमा होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनु होला अहिलेको लागि विदा गर्छौ नमस्ते
0: नमस्ते
1: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ 47 मिनट गइसकेको छ अब हामी तपाईँको म्यासेज लिन्छौ म्यासेज लिइसकेपछि फेरि कल नै लिन्छौ किनभने अब अन्तिम अन्तिमतिर छौं धेरै साथीहरूले कार्यक्रम सुन्दै गर्दाखेरि हाम्रो पालो आएन भन्नुहुन्छ होइन त्यसैले म्यासेज जम्मा एउटा मात्रै आएको छ साथीहरूले म्यासेज दुईटा आएको छ म्यासेज गर्न किन कन्जुसाई गरिरहनु भएको छ 9864417298 म्यासेज गर्नुहोला है 9864417298 म्यासेज गर्नुहोला यति बेला म्यासेज आएको छ म चाहिँ गुल्मीबाट हो है रीता मगर कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ र एकजना साथीले भोजपुरबाट म कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नु भएको छ उहाँले के लेख्नु भएको छ भने उहाँले लेख्नु भएको छ नमस्ते दाई म भोजपुरको बासी खोराबाट हो म रेडियो जलजलाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ अब एउटा म्यासेज लिन्छौ त्यसपछि तपाईँको फोन कल लिन्छौ जानकारी गराई म्यासेज छ अन्तिम म्यासेज छ भनौ न उहाँले लेख्नु भएको छ शर्मिला मगर हो रोल्पाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ साथीहरूलाई मैले 9864447 को लाइनमा होइन कार्यक्रममा फोन गर्नु छ भने 9868603940 मात्रै फोन डायल गर्नुहोला साथीहरूलाई म्यासेज गर्ने नम्बरमा फोन गरिरहनु भएको छ हेर्नुहोस् त अब यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट गीताजी रेडियो भन्दा टाढा जानुहुन्छ रेडियो भन्दा टाढा गइदिनु होला प्युठान कुन ठाउँबाट हजुर तपाईँको आवाज अलि आएन हजुर तपाईँ रेडियो भन्दा टाढा गइदिनु न है तपाईँको आवाज डिस्टर्ब भइराखेको छ कुन ठाउँबाट भन्नुभयो नारीकोटबाट गीता विश्वकर्मा होइन ल कार्यक्रममा आउनु भएको छ रेडियो बन्द टाढा गइदिनुहोस् न है मैले तपाईँलाई भनिराखेको छु तपाईँले सुन्दै सुनिरहनु भएको छैन रेडियो भन्दा टाढा गइदिनुहोस् है अनि कार्यक्रममा आउनु भएको छ गीताजीलाई आज कुन गीत गाउन मन छ ल सुरु गर्नुहोस्
2: सङ्गर हिरेको दिना बलगर र रोक्न नि सकिना छोडेर गई हाले बाँचेको छु धन्न तिम्रो जिन्दगीमा छैन म
1: तपाईँको अलि तयारी पुगेन क्या अरे होइन गीत गाउँदै गर्दाखेरि रेडियोमा फोन गर्नु भएको छ तपाईँको आवाजलाई धेरै साथीहरूले सुन्नु भएको छ अब यसरी गीत गाउँदै गर्दाखेरि अन्य बेला त हाँस्न पाइयो कुराकानी गर्ने बेला हाँस्न पाइयो क्या अरे अब गीत गाउने बेलामा गीत गाउँदा गाउँदै हाँसिदिनु भयो भने त श्रोताहरूले पनि के सोच्नु होला होइन त्यो भएर अबदेखि यस्तो गर्नु भएन है त विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो गीत गाउन थालिसकेपछि तपाईँको ध्यान गीततिर मात्रै हुनुपर्छ अन्यत्र गयो भने गीत बिग्रिन्छ क्या होइन अब अन्तिम साथीसँग कुराकानी गर्नका लागि हामी तर्खर गरिराखेका छौ 9868603940 को नम्बर तपाईका लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईसँग कुराकानी गर्नेछौ, यो कुरा जानकारी गराउँछु। यति बेला के छ साथी हुनुहुन्छ हुनुहुन्छ म स्वागत गरी नमस्ते हजुर।
3: के हजुर
1: को बोल्नुभयो कहाँबाट?
3: म खोटाङबाट मोहन तामाङ।
1: मोहन तामाङ, मोहनजी रेडियो भन्दा टाढा गएर बोल्नुहोस् ल। टेलिफोन सम्पर्कमा मोहन तामाङ भन्दै हुनुहुन्थ्यो, रेडियो भन्दा टाढा जानुस् भनेको त फोन काट्नुहोस् भनेको पो सुन्नु भएछ होइन? केही छैन, अब अर्को साथीले गीत गाउने अवसर पाउनुहुन्छ होइन? पालो तपाईँको हो, फोन गर्नुहोला 9867039940 को नम्बर। यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु भन्दै थिए, फोन आएको छैन भन्ने संकेत मलाई प्राप्त भयो। यति बेला आएको छ अरे फोन। नमस्कार हजुर।
4: हजुर दाई नमस्ते। नमस्कार,
1: को बोल्नुभयो कहाँबाट?
4: हजुर म सिन्धुलीबाट कुम्भलाल मगर।
1: सिन्धुलीबाट कुम्भलाल मगर,
4: हजुर दाई।
1: कुन रेडियोबाट सुन्नुभयो? आफ्नो एफएमबाट। आज कुन गीत गाउनुहुन्छ? नयाँ गीत गाउनु होला, पुरानो गीत गाउन पाइँदैन, सुरु गर्नुहोस्। हुन्छ, अहिलेको लागि बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले गीतको थियो भन्नका लागि आउनु भएको थियो जस्तो लाग्यो मलाई। गीत गाउने भए त उहाँले एक टुक्का पूरा गाउनुहुन्थ्यो होला होइन? गीतको थियो भन्नको लागि मात्रै आउनु भएको थियो होला। कृपया त्यस्तो चाहिँ नगर्नु होला, कम्तीमा गीत गाउने बेलामा एक टुक्का पूरा गाउने गरी तयारी गरेर आउनु होला। अन्य तयारी गर्नु भएको छ आउँछ भने मात्रै फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। गीत गाउनु भनेको त्यो गीत भन्नु मात्र होइन, एक टुक्का पूरा गाउन सक्नु मात्रै गीत गाउनु हो भन्छु मैले। यति बेला दुईवटा म्यासेज छन्, ती म्यासेज वाचन गर्छु, त्यसपछि कार्यक्रमबाट विदा हुनेछौ। भन्दै गर्दा एउटा मात्रै म्यासेज रहेछ होइन, एउटा त ट्राई साथीहरूले अब म्यासेज गर्नुहोस् भन्दाखेरि फोन गर्न ट्राई गरी मात्रै आउनु भएको थियो होला। कृपया त्यस्तो चाहिँ नगर्नु होला, कम्तीमा गीत गाउने बेलामा एक टुक्का पूरा गाउने गरी तयारी गरेर आउनु होला। अन्य तयारी गर्नु भएको छ आउँछ भने मात्रै फोन डायल गर्नुहोला।

प्रीति लिम्बू हो धनकुटाबाट म पनि कार्यक्रम सुन्दैछु। कार्यक्रममा साथै राम्रो अनि रमाइलो छ। 54 मिनट गइसकेको छ। अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। कार्यक्रम सुनेर साथ दिने तपाई, फोन गर्नुभयो तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र हामीलाई प्रिय मगरले रेडियो जालजलाबाट लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष विशेष आभारका शब्दहरू व्यक्त गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। सुझाव सल्लाह वा प्रतिक्रियाका लागि 98644 2298 फोन गर्नुहोला भन्दै आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार। तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो सुन्ने बानीको विकास गरौं। रेडियो कार्यक्रमलाई माया गरौं।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: बेलुकी 5 बजेको थाहा अपडेटमा माधवको नमस्कार। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आगामी आर्थिक वर्षमा 166 विधेयक पेश गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले यो जानकारी दिनुभएको हो। मन्त्री गौतमले आगामी आर्थिक वर्ष कानून सुधारको वर्ष हुने पनि बताउनु भएको छ। मन्त्री गौतमले कानून निर्माणका विषयमा दुवै सदन र सम्बन्धित समितिका सभापतिसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधायन व्यवस्था सम्बन्धी विधेयक पनि जारी गरिने जानकारी दिनुभयो। सरकारले बर्ड फ्लूका कारण कुखुरा मरेपछि पीड़ित किसानलाई 50 करोड़ 71 लाख राहत उपलब्ध गराएको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रे प्लान्चोकका 105 किसानलाई उक्त राहत उपलब्ध गराइएको हो। बर्ड फ्लू नियन्त्रणका लागि पशु विभागको मातहतमा नष्ट गरिएका कुखुराको क्षतिपूर्ति स्वरूप किसानले प्रक्रिया पूरा गरेर कागजात बुझाएमा क्षतिको 75% राहत प्रदान गर्ने गरेको छ। विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रणका लागि पछिल्लो 3 महिना देशभर करिब 7,54,500 पक्षी, 10,91,303 अण्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार 3 महिना यता बर्ड फ्लू फैलिएको 11 जिल्ला मध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन लगायत जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आएको छ। विभागका अनुसार काठमाडौँ उपत्यका 3 जिल्ला र काभ्रे प्लान्चोकमा बर्ड फ्लू नियन्त्रण उन्मुख छ। शैक्षिक परामर्श व्यवसायीहरूले सरकारले हालै लागू गरेको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 नमान्ने बताउँदै आन्दोलनको घोषणा गरेका छन्। आज काठमाडौँमा 15 वटा विभिन्न शैक्षिक परामर्श संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी 25 लाख धरोटी नराख्ने बताउँदै आन्दोलन घोषणा गरेका हुन्। नियमावली आउनु स्वागत योग्य भए पनि यसका केही प्रावधान अव्यवहारिक र व्यवसायमै संकट ल्याउने खालका रहेको उनीहरूको भनाइ छ। व्यवसायीहरूले नियमावलीका कारण विद्यार्थीको सूचना पाउने अधिकार, निजी क्षेत्रको प्रवर्धन तथा अन्तर्राष्ट्रिय शिक्षा मार्फत नेपाली विद्यार्थीले पाउने अवसर प्रभावित हुने दावी गरेका छन्। उनीहरूले नियमावली यथावत कार्यान्वयन भएमा धेरै परामर्श संस्था बन्द हुने चेतावनी समेत दिएका छन्। नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पूँजी बजार विकास मार्गचित्र 2083 अनुसार नेपालमा डिम्याट हितग्राही खाताको संख्या 77,66,565 पुगेको छ। आर्थिक वर्ष 2077-78 नेपालमा करिब 17 लाख हाराहारीमा डिम्याट खाता खोलिएको थियो। अहिले नेपालको कुल जनसंख्याको 26% भन्दा बढ़ी लगानीकर्ताको डिम्याट खाता रहेको बताइएको छ। डिम्याट खाता सबैभन्दा धेरै बागमती प्रदेशमा 34.13% खोलेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा 2.98% खोलेका छन्। कोशी प्रदेशमा 18.93%, गण्डकी प्रदेशमा 12.46%, लुम्बिनी प्रदेशमा 12.14%, मध्य प्रदेशमा 12.68% र सुदूरपश्चिम प्रदेशमा 6.67% डिम्याट खाता खोलेका छन्। नेपाल पूँजी बजार विकास मार्गचित्र 2083 अनुसार मेरो शेयर खाता खोल्ने लगानीकर्ताको संख्या पनि बढ़ेको छ। र ताप्लेजुङको फुल्लिङ नगरपालिका नौ स्थित सिद्धिडाँडा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भए तापनि प्रचार प्रसार र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ। हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित विभिन्न धार्मिक स्थल रहेको सिद्धिडाँडामा चण्डेश्वर महादेव, महाबौद्ध हिसोङ गुम्बा, पाथिभरा देवी, चण्डी, सरस्वती, गोपेश्वर महादेव, जलेश्वर महादेव, शेषनागको मन्दिर रहेको छ। प्राकृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रमा जलेश्वर, शेषनाग र गंगामाई पोखरी समेत रहेकाले धार्मिक तथा आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्ने प्रशस्त सम्भावना छ। महाबौद्ध ठिसोङ गुम्बा संरक्षण समितिका अध्यक्ष कमला रम्तिलका अनुसार अहिले दैनिक सरदर 50-60 जना आन्तरिक पर्यटक सिद्धिडाँडा पुग्ने गरेको पाइन्छ। त्यहाँ शिवरात्रि, नवरात्र, साउनको सोमबार तथा बाला चतुर्दशीका अवसरमा धेरै संख्यामा भक्तजन पुग्ने गर्छन्। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। माधव बिदा हुन्छु, नमस्कार।
4: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
5: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
6: होइन ए दिदी बहिनीहरू, के गन्थन गन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
5: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
7: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
8: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
5: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले +2 पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: पढाइ हुने संकाय र विषयहरू। शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली। प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म। प्रवेश परीक्षा 2083 5 महिना 3 गते। भर्ना फारम
9: 2083 पाँच महिना चार गते देखि शुभारम्भ। विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना एघार गते देखि। कक्षा सञ्चालन 2083 पाँच महिना पन्ध्र गते बाट। दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
10: आवेदन बुझाउँदा भाषालाई खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
9: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
11: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
9: 9860812020, प्रशासन शाखा 9844900008, 9868639047, लेखा शाखा 9847086260, कार्यालय टेलिफोन नम्बर 086440367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलझला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान जलझला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: तो हैरान पारी सक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-741-318
1: 9805-14652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: मम्मी दाजु के हो, म त खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
9: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
9: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478007070।
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुन्दरी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
2: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ।
3: सम्पर्क मोबाइल 98578211105,
2: 98479802,
3: 98095826605
2: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
6: चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात, गोडा जोर्नी, अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: पम्पटल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578143123, 98478076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
8: होइन, के भएको छ र तपाईँलाई?
9: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
10: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघा खोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
10: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
10: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
11: खैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
12: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
12: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
13: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
13: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।

आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाई दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैं सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैं दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं।

0: 3 MHz. जजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 9645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपास का क्षेत्र में एफएम बैंड 96.4 MHz हमारे वेबसाइट zalzalapress.com तथा facebook.com/radio जलझलाबाट संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता, सरकार असफल भए लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने महरको चेतावनी। प्रतिनिधि सभा बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदन, शेयर बजार 14 अंकले बढ़ेर 2590 बिन्दुमा। जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङमा युवा रेडक्रस सोसाइटी परिषद गठन, सुत्केरी आमा र नवजात शिशुको हेलिकप्टर मार्फत उद्धार। राप्तीमा एक विद्यार्थी एक फलफूलको बिरूवा अभियान, 8000 बिरूवा वितरण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिद्वारा पदभारी ग्रहण। र फ्रान्समा इच्छा मृत्यु विधेयक अन्तिम चरणमा, टी20 विश्वकप 2028 नेपालले सिधै ग्लोबल क्वालिफायर खेल्ने।
1: यो दाँते त हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
2: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9800594952।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता सम्बन्धी प्रसंगबाट। प्रतिनिधि सभामा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जबरजस्ती विस्थापना तथा पुनर्स्थापनाको विषयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले दर्ता गराउनु भएको प्रस्तावलाई एमाले, नेकपा र श्रम संस्कृति पार्टीका सचेतकहरूले समर्थन गरेका छन्। प्रस्तावमा गएको वैशाखमा काठमाडौँ सहित देशभरका नदी किनाराका बस्तीहरूमा पर्याप्त तयारी बिना डोजर चलाइएको भन्दै सरकारको आलोचना गरिएको छ। सरकारी तथ्याङ्क अनुसार 2616 घरधुरीका 11,000 जना विस्थापित भएका थिए। होल्डिङ सेन्टरहरूमा स्वच्छ पानी, शौचालय र स्वास्थ्य सेवाको अभाव रहेको किर्तिपुरको सेन्टर बाढ़ीले डुबाउँदा कागजात र बालबालिका शैक्षिक सामग्री नष्ट भएको प्रस्तावमा उल्लेख छ। विस्थापनका कारण मनोसामाजिक आघात र आत्म हत्याका घटना भएको समेत प्रस्तावमा जनाइएको छ। सर्वोच्च अदालत र संयुक्त राष्ट्र संघको आग्रह व्यवस्था गरिएको भन्दै सांसदहरूले 7 दिनभित्र तथ्याङ्क सार्वजनिक गर्न, सुरक्षित आवास मिलाउन र 3 महिनाभित्र स्थायी पुनर्स्थापना योजना ल्याउन माग गरेका छन्। नेकपा एमालेका मुख्य सचेतक ऐन बहादुर महरले वर्तमान सरकार असफल भए मुलुकको समग्र लोकतान्त्रिक पद्धति, गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै प्रश्न खड़ा हुने चेतावनी दिनुभएको छ। प्रतिनिधि सभाको आज बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक महरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिनुभएको हो। प्रमुख सचेतक महरले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले प्राप्त गरेको जनमत कुनै व्यक्ति विशेष नभई समग्र युवा पुस्ताको विश्वासको अभिव्यक्ति भएको टिप्पणी गर्नुभएको छ। महरले पछिल्लो समय स्थापित गर्न खोजेको 35 वर्षमा मुलुकमा केही पनि भएन भन्ने भाषीको प्रतिवाद गर्नुभएको छ। प्रजातन्त्र बहु पुनर्बहाली पछिको अवधिमा भएका प्रगतिलाई नजर अन्दाज गर्न नमिल्ने तर्क पनि गर्नुभएको छ। महरले सरकारले राज्य आतंक सृजना गरेको आरोप लगाउनु भएको छ। उहाँले यातायात अवरोध गर्नेहरूलाई सामान्य जरिवानामा छोड्ने तर शान्तिपूर्ण विरोध गर्ने विद्यार्थीमाथि धरकपट गर्ने कार्य रूल अफ ल नभई रूल बाई ल भएको टिप्पणी गर्नुभएको छ। करारमा रहेका करिब 64,000 कर्मचारीलाई निष्कासन गर्ने सरकारको तयारी प्रति लक्षित गर्दै उहाँले विदेशबाट रोजगारी दिन्छु भनेर युवा फिर्ता बोलाउने सरकारले स्वदेशमा कार्यरतलाई बेरोजगार बनाउनु विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभएको छ। उहाँले वर्षा याममा हुने प्राकृतिक प्रकोप न्यूनीकरणका लागि सरकारको पूर्व तयारी शून्य रहेको भन्दै ध्यान आकर्षण गराउनु भएको छ। कम्युनिष्ट विचार र सिद्धान्तमाथि अर्थमन्त्रीले गरेका टिप्पणीहरूको आलोचना गर्दै महरले सामाजिक न्याय र विधिको शासनका लागि कम्युनिष्ट सिद्धान्त सान्दर्भिक रहेको दावी गर्नुभएको छ। उहाँले सरकारलाई टाउकोले टेकेर उल्टो बाटो नहिड्न र जनताको जीवनस्तर सुधार्नका लागि वास्तविक काम गर्न चुनौती दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकबाट अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 सर्वसम्मतिले अनुमोदन भएको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सो प्रोटोकल नम्बर 29 प्रावधानलाई अनुमोदनका लागि प्रस्ताव गर्नुभएको थियो। छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री यादवले सांसदहरूका सुझावलाई ग्रहण गर्दै आगामी दिनका श्रम सम्बन्धी नीति र कानूनमा आवश्यक संशोधन गर्दै प्रभावकारी कार्यान्वयन गर्ने बताउनु भएको छ। सो प्रस्तावमाथिको छलफलमा सांसदहरू प्रकाश पाठक, रीना उप्रेदी, माधव बहादुर थापा, नरेन्द्र कुमार केरूङ, श्रद्धा कुंवर छेत्री, डाक्टर अर्जुन कुमार कार्की, अशोक कुमार चौधरी, ज्ञानु पौडेल, गंगालक्ष्मी अवाल, शाह जन खातुन, गुरू बराल, कृष्ण हरि बुढा थोकी, गणेश बहादुर विश्वकर्मा र अमृता विकले भाग लिनुभएको थियो। सांसदहरूले एकातिर अन्तर्राष्ट्रिय श्रम प्रोटोकल पारित गर्ने र अर्कातिर श्रम संगठनहरू खारेज गर्ने सोच एक आपसमा मेल नखाने टिप्पणी गर्दै श्रम शक्तिको राष्ट्र निर्माण हुन्छ भन्ने मान्यता साथ रोजगारदाता र श्रमिक बीच सरकारले समन्वय बढ़ाउनुपर्ने बताइएको छ। शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 14 अंकले बढ़ेर 2590.29 बिन्दुमा पुगेको छ। आज म्यूचुअल फण्ड र लगानी बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 196 कम्पनीको शेयर बढ़ेकोमा 59 घटेको छ। यस्तै 19 कम्पनीको शेयर भने गडबड भएको छैन। आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर झण्डै 13% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन उपकार लघुवित्तको शेयर 7.32% घटेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 8,41 करोड़को कारोबार भएकोमा आज 362 कम्पनीको 84,73,000 किता शेयर 4,17 करोड़ रूपैयाँमा किनबेच भएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। वैकेशन विश्राम विश्रामपछि जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङमा युवा रेडक्रस सोसाइटी परिषद गठन सुत्केरी आमा र नवजात शिशुको हेलिकप्टर मार्फत उद्धार लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
6: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
7: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
6: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
7: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
6: हजुर, हाम्रा सेवाहरू।
7: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
6: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
6: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
8: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पा नगरपालिका लिबाङ स्थित जलजला बहुमुखी क्याम्पसमा आज एक कार्यक्रमका बीच युवा रेडक्रस सोसाइटी परिषद गठन गरिएको छ। विद्यार्थी वीरेन्द्र गिरीको अध्यक्षतामा उक्त परिषद गठन भएको हो। परिषद गठनसँगै आयोजित कार्यक्रममा क्याम्पसका विद्यार्थीहरूको ब्लड ग्रुप, रक्त समूह पहिचान समेत गरिएको थियो। क्याम्पसका निमित्त प्रमुख विष्णु आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका सभापति नौलत सिंह लगायत अनि रेडक्रस कर्मीहरूको समेत उपस्थिति रहेको थियो। रूकुम पश्चिमबाट एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको मुसिकोट नगरपालिका 13 निवासी अनिता सुनारको बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। समय अघि 25-26 हप्ताको गर्भावस्थामा 700 ग्राम तौलको छोरालाई जन्म दिएपछि शिशुको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आमा र शिशुको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिनुभएको छ। श्वास प्रश्वास समस्या देखिएकाले तत्काल नवजात सघन उपचार कक्षी एनसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको बताइएको छ। जिल्ला अस्पताल सल्लीमा आवश्यक सघन उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजना मार्फत हेलिकप्टरको व्यवस्था गरी सुत्केरी महिला र शिशुको उद्धार गरिएको हो। आर्थिक अवस्था कमजोर भएको जानकारी समेत प्राप्त भएपछि हेलिकप्टर मार्फत सुत्केरी आमा र नवजात शिशुको कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रजय गौतमले जानकारी दिनुभयो। जीवन रक्षाका लागि आपतकालीन हेलिकप्टर उद्धारले दुर्गम क्षेत्रमा गम्भीर बिरामी तथा नवजात शिशुको उपचारमा महत्वपूर्ण सहयोग पुगेको परिवारले जनाएको छ। दाङको राप्ती गाउँपालिकाले एक विद्यार्थी एक फलफूलको बिरूवा अभियान अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीलाई करिब 8,000 फलफूलका कलमी बिरूवा वितरण गरिएको छ। विद्यार्थी मार्फत प्रत्येक घरमा फलफूल बिरूवा रोप्ने वातावरण संरक्षणलाई विद्यालय तहबाटै जीवनशैलीसँग जोड्ने तथा भविष्यमा फलफूल उत्पादन र पोषण सुरक्षामा योगदान पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। अभियान अन्तर्गत आँप अम्बाल लगायत विभिन्न जातका कलमी बिरूवा विद्यार्थीहरूलाई वितरण गरिएको छ। विद्यार्थीले ती बिरूवा आफ्नै घरमा रोपेर संरक्षण गर्नेछन्। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले अभियानको उद्देश्य बिरूवा बाँड्नु मात्रै नभई त्यसलाई हुर्काएर उत्पादनसँग जोड्नु रहेको बताउनु भएको छ। उहाँका अनुसार बिरूवाबाट फल उत्पादन हुन थालेपछि बिक्रीबाट प्राप्त हुने आमदानी केही हिस्सा सम्बन्धित विद्यालयको खातामा जम्मा गर्ने अवधारणा अघि सारिएको छ। उक्त रकम आर्थिक रूपमा विपन्न विद्यार्थीको शिक्षामा खर्च गर्न सकिने उहाँको भनाइरहेको छ। बिरूवा रोप्नु मात्रै उपलब्धि होइन, त्यसलाई हुर्काएर फल दिने अवस्थासम्म पुर्याउनु नै अभियानको सफलता हो, अध्यक्ष विष्टले भन्नुभएको छ। विद्यार्थी अभिभावक विद्यालय र समुदाय सबैले अवनत्व लिएर संरक्षण गरे प्रत्येक घरमा फलफूलका बिरूवा पुग्ने मात्र होइन त्यस्तै भविष्यमा आमदामीको स्रोत पनि बढ़ने बताउनु भएको छ। उहाँले सानै उमेरदेखि वृक्षारोपण र संरक्षणको संस्कार विकास गर्न सके वातावरणीय चुनौती न्यूनीकरण हुनका साथै प्रकृतिप्रतिको जिम्मेवारी बोध पनि बढ़ने बताउनु भएको छ। गाउँपालिका अनुसार अभियानले स्थानीय स्तरमा फलफूल उत्पादन बढ़ाउने, बजारबाट खरीद गर्नुपर्ने निर्भरता घटाउने तथा दीर्घकालीन रूपमा गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यससँगै हरियाली विस्तार, जैविक विविधता संरक्षण र स्वच्छ वातावरण निर्माणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। यसअघि गाउँपालिकाले वडा नम्बर 8 स्थित शंकर सामुदायिक वन संघको सहकार्यमा करिब 2,000 फलफूलका बिरूवा रोपेको थियो। गाउँपालिकाले विद्यालय सामुदायिक र वन र स्थानीय समुदाय संघको सहकारीमा वृक्षारोपण तथा संरक्षण अभियानलाई आगामी वर्षमा पनि निरन्तरता दिने जनाएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवयुक्त उपकुलपति प्रा डाक्टर अजय कुमार मिश्रले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण सँगै प्रतिष्ठानका निवृत्तमा निमित्त कार्यालय प्रमुख निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रोसाइली सहित विभिन्न विभागका चिकित्सक नर्स कर्मचारी प्रा डाक्टर मिश्रलाई भव्य स्वागत सामूहिक स्वागत गरिएको थियो। स्वागत कार्यक्रम प्रतिष्ठानका कर्मचारी तथा स्वास्थ्य कर्मीहरूले प्रा डाक्टर मिश्रको नेतृत्व अनुभव र दूरदृष्टिले चिकित्सा शिक्षा स्वास्थ्य सेवा प्रवाह तथा अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका थिए। उपकुलपति मिश्रले प्रतिष्ठानको समग्र विकास, गुणस्तरीय चिकित्सा शिक्षा, प्रभावकारी सेवा, स्वास्थ्य सेवा र तथा अनुसन्धानलाई प्राथमिकतामा राखी सबै पक्षसँग सहकार्य गर्दै अघि बढ़ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। अब देश बाहिरको समाचार। फ्रान्सको राष्ट्रिय सभाले अध्याय रोगबाट पीड़ित निषिद्ध वयस्कलाई कड़ा कानूनी सतर्कता आधारमा चिकित्सकीय सहयोगमा जीवन अन्त्य गर्न अनुमति दिने ऐतिहासिक विधेयकलाई अन्तिम स्वीकृति दिने तयारी गरेको छ। जीवनको अन्तिम अवस्था सम्बन्धी अधिकार र चिकित्सकीय नैतिकतामाथि वर्षौंदेखि चलिरहेको बहसपछि यो विधेयक निर्णायक स्वरणमा पुगेको हो। राष्ट्रपति इमानुएल म्याक्रोनले 3 वर्ष अघि सारेको यो कानून संसदको तल्लो सदनबाट पारित हुने अपेक्षा गरिएको छ। माथिल्लो सदन सिनेटले विधेयक स्वीकार गरे पनि फ्रान्सको संवैधानिक व्यवस्था अनुसार दुई सदनबीच मतभेद हुँदा अन्तिम निर्णय राष्ट्रिय सभाले गर्ने अधिकार राख्दछ। विधेयक अनुसार अध्याय रोगका माघ असाध्य रोगका कारण जीवनको अन्तिम चरणमा पुगेका असहने पीड़ा भोगिरहेका तथा आफ्नै स्वतन्त्र इच्छाले निर्णय गरेका वयस्क बिरामीले चिकित्सकको स्वीकृतिपछि घातक औषधि प्राप्त गरी स्वयं सेवन गर्न पाउनेछन्। शारीरिक अवस्थाका कारण औषधि आफै सेवन गर्न नसक्ने बिरामीलाई मात्र चिकित्सकले वा नर्सको सहयोगमा औषधि प्रयोग गर्न अनुमति दिइने व्यवस्था गरिएको छ। सहायता मृत्युको सुविधा लिन चाहने व्यक्ति कम्तीमा 18 वर्ष उमेर पुगेको फ्रान्सेली नागरिक वा कानूनी रूपमा फ्रान्समा बसोबास गरिरहेको हुनुपर्नेछ। चिकित्सकले अन्य स्वास्थ्य कर्मीसँग परामर्श गरेर बिरामीको रोग साध्य जीवन जोखिम पानी र अन्तिम चरणमा पुगेको पुष्टि गर्नुपर्नेछ। साथै बिरामीले पीड़ा कम गर्न नसकिने अवस्थामा आफ्नै इच्छाले यस्तो निर्णय हुनेको गरेको हुनुपर्ने कानूनी व्यवस्था प्राप्त गरिएको छ। विधेयकले मानसिक पीड़ालाई मात्र सहायता मृत्युका लागि पर्याप्त आधार नमानेको स्पष्ट गरेको छ। गम्भीर मानसिक रोग वा अल्जाइमर जस्ता स्नायु सम्बन्धी रोग भएका व्यक्तिहरू यो अवस्थाका लागि योग्य भनी हुने छैनन्। प्रक्रिया अनुसार बिरामीले आवेदन दिएपछि 15 दिनभित्र स्वास्थ्य कर्मीको टोलीले त्यसको समीक्षा गर्नेछ। त्यसपछि कम्तीमा 2 दिनको विचार अवधिपछि बिरामीले आफ्नो निर्णय पुनः पुष्टि गर्नुपर्नेछ। स्वीकृत पाएपछि बिरामीले घर वा स्वास्थ्य संस्थामा आफ्ना आफन्तको उपस्थितिमा समेत आफूले रोजेको समय र स्थानमा औषधि प्रयोग गर्न सक्नेछन्। औषधि सेवनको दिन पनि बिरामीको अन्तिम इच्छा यथावत रहेको चिकित्सक वा नर्सले पुनः पुष्टि गर्नुपर्नेछ। यस सम्बन्धी सम्पूर्ण खर्च फ्रान्सको राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीले बेहोर्ने व्यवस्था प्रस्ताव गरिएको छ। अन्त्यमा खेल समाचार। नेपालले सन् 2028 T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्याण्डको एडिन वर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बोर्ड बैठकले T20 विश्वकप र एक दिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको हो। आईसीसीका अनुसार सन् 2026 T20 विश्वकप खेलेका तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सिधै ग्लोबल क्वालिफायरमा खेल्न पाउनेछन्। स्कटल्याण्डले भने 2026 प्रदर्शनका आधारमा सिधै युरोप क्षेत्रीय छनौटको फाइनलमा स्थान बनाउनेछ। ग्लोबल क्वालिफायरका बाँकी 8 ठाउँका अफ्रिका, एसिया र युरोपबाट 2-2 टोली तथा अमेरिका र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट 1-1 टोली छनौट हुनेछन्। ग्लोबल क्वालिफायरमा प्रत्येक क्षेत्रको शीर्ष टोली र अन्य 3 उत्कृष्ट टोली गरी 8 टोली सन् 2028 विश्वकपमा छनौट हुनेछन्। आईसीसीको नयाँ ढाँचा अनुसार अब T20 विश्वकपको समूह चरणमा 20 टोलीलाई 4 समूहको सट्टा 5 विभाजन गरिनेछ। हरेक समूहमा 4 टोली हुनेछन्। यस्तै पहिलेको सुपर 8 सट्टा अब सुपर 10 हुनेछ। यसमा रहेका समूह शीर्ष 2 टोलीलाई समूह 2 समूहमा बाँडिनेछ। सुपर 10 2 समूहका शीर्ष टोली सिधै सेमी फाइनलमा पुग्नेछन्। यस्तै दोस्रो र तेस्रो स्थानमा रहने टोलीले सेमी फाइनलमा पुग्न एकअर्कासँग एलिमिनेटर खेल्नुपर्नेछ। यस्तै 14 टोली सहभागी हुने एक दिवसीय विश्वकप अब 3 चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा पुछारका 3 टोली 12, 13 र 14 स्थान बीच सुपर सिरिज हुनेछ। यसको विजेता अर्को चरणमा प्रवेश गर्नेछ। दोस्रो चरणमा 12 टोलीलाई समूह 2 समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष 3 टोली र समग्रमा अर्का 1 उत्कृष्ट टोली गरी 7 टोली अर्को चरणमा पुग्नेछन्। सुपर 7 7 टोलीले एक अर्कासँग खेल्नेछन्। यस चरणको शीर्ष 4 टोली सेमी फाइनलमा पुग्नेछन्। यसअघि एक दिवसीय विश्वकपमा 14 टोलीलाई 2 समूहमा विभाजन गरिन्थ्यो। यसबाट शीर्ष 3 टोली सुपर 6 पुग्ने गर्दथे। सुपर 6 2 समूहका शीर्ष 2 टोलीले सेमी फाइनल खेल्ने गर्दथे। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता। सरकार असफल भए लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने महरको चेतावनी। प्रतिनिधि सभा बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदन, शेयर बजार 14 अंकले बढ़ेर 2590 बिन्दुमा। जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङमा युवा रेडक्रस सोसाइटी परिषद गठन, सुत्केरी आमा र नवजात शिशुको हेलिकप्टर मार्फत उद्धार। राप्तीमा एक विद्यार्थी एक फलफूलको बिरुवा अभियान, 8000 बिरुवा वितरण। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिद्वारा पदभार ग्रहण। र फ्रान्समा इच्छा मृत्यु विधेयक अन्तिम चरणमा, T20 विश्वकप 2028 नेपालले सिधै ग्लोबल क्वालिफायर खेल्ने। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। राम्रो वेबसाइट जलजलापुरेश.com तथा facebook.com/radiojaljala संसारभरिक साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: ଆଗେ ତ ହଇରାନ ପାରି ହକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଶ ଖାନ ପନି ଦିଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖି ଗର୍ଝା ଦାତ କୁ ଉପତାର ପନି ଗର୍ଣୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୁରି କୁ ଦାତ ତ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝ କଷ୍ଟ ନ ସୁଆଉନି ଭାଗ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସବୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ନ ଅବ ଚିନ୍ତା କରନୁ ପର୍ଦେ ନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
1: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
1: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
1: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भाषा र तपाईँलाई
5: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
5: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
6: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
6: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
3: विराद रूपमा जहीँ तहीँबाट विदेशबाट केरा आउँथ्यो, नेपाली केराले बजार पाउँथेन। अहिले विदेशबाट केरा आउन रोकिएको छ र नेपाली केराले बजार त पाएको छ, मूल्य चाहिँ आकाशिएको छ। र अहिले हामीले चाहिँ नि गोलभेडामा धेरै ठाउँमा आत्मनिर्भर भयौं, तर गोलभेडा टमाटर बिक्ने अवस्था छैन, लागत पनि नउठ्ने भएपछि किसानले बजारमा बेच्न लाने कि गोलभेडा बारीमै नष्ट गर्ने भन्ने चिन्तामा हुनुहुन्छ। केही हप्ता अगाडि पूर्वी नेपालको केही जिल्लामा लगाइएको मुला चाहिँ नि लागत पनि नउठ्ने अथवा त्यो लगेर बजारमा बेच्दा गाडी खर्च समेत नआउने भएपछि किसानहरूले बारीमै नष्ट गरेको हामीले तस्विरहरू देख्यौं। यस्तो थुप्रै श्रृंखला छ कि हामीले बजारको सञ्जाललाई त्यसको चाहिँ नि सम्पर्कलाई जोड्न सकेनौं। नेपालमा मात्रै कृषि उपज यदि खपत हुँदैन भने त्यसको बाहिरी मुलुकमा बजार थियो कि अथवा त्यसलाई प्रशोधन गरेर अर्को चाहिने खाद्य बनाउन सकिन्थ्यो कि, त्यो क्षेत्रमा हामीले काम गर्न सकेनौं। यी नोक्सानीले गर्दा, यी चाहिने तस्विरले गर्दा, यस्ता खाले समाचारले गर्दा, यी परिदृश्यले गर्दा गरिरहेका अरू किसानलाई पनि मन हतोत्साही हुन्छ, अरू किसानको मन पनि जागर रहँदैन। त्यसैले ऊर्जा दिनुपर्छ, त्यसैले जागर भर्नुपर्छ। कहिले पनि कृषिमा नोक्सानी नहोस् कि कहिले बजार नपाएर, कहिले मल नपाएर, कहिले बिउ नपाएर, अनि उत्पादन गरेका सामान बेच्न नसकेर लागत नपाएपछि ऋणले किसान डुब्छन्, अनि खेती गरिरहनु भन्दा अरू पेसा व्यवसायतिर बरु भइगयो, विदेशै जाउँला, सहरै पस्नुला भनेर मान्छेले कृषि छोडेर अरू पेसा व्यवसायमा लाग्छन्, अनि कृषि छोड्नुभयो भनेर गुनासो अरूले गरिरहनु पर्ने आवश्यकतै रहँदैन। हरेक क्षेत्रमा अहिले किसानको क्षति छ। हामीले अघि बर्ड फ्लूको कुरा गर्यौं, नेपाल मासु कुखुराको मासुमा अन्डामा लगभग आत्मनिर्भरताको बाटोमा थियो, कयौं ठाउँमा आत्मनिर्भर थिए, तर यसरी बारम्बार बर्ड फ्लू संक्रमण भएपछि यसका कारणले कुखुरा मार्नु पर्यो, यसले आउने समय सिजनमा कुखुराको मासु पर्याप्त रूपमा नहुन सक्छ, अनि त बाध्य भएर आयात गर्नुपर्ने स्थिति हुन सक्छ। त्यो सँगै 75% त प्रक्रिया पुर्याएर खेती के अरे कुखुरा पालेकाहरूले अनुदान पाउनुभयो, बाँकी 25% त नोक्सानै भयो। ठूलो रकमको 25% पनि धेरै हुन्छ, अथवा साना किसानलाई पनि त्यसको भारी क्षति हुन्छ, अनि फेरि कुखुरा पालिरहने कि कुखुरा पाल्न छोडिदिने भन्ने तहमा किसान पुग्नुहुन्छ। त्यस्तै अरू क्षेत्रका पनि समस्या छन्। अविरल वर्षापछि आएको बाढ़ीको कारण चितवनको रत्नगर क्षेत्रमा मौरी पालन व्यवसायमा क्षति पुर्याएको छ। पालिकाको मणिखोला र लालपर्सा क्षेत्रमा चरणका लागि राखिएका मौरी घार बगाउँदा तथा मौरी गोला नष्ट हुँदा करिब 60 लाख बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ। रत्नगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार रत्नगर 11 अन्तर्गत पनकन्या सामुदायिक वन क्षेत्र स्थित मणिखोला र रत्नगर 9 को लालपर्सामा राखिएका मौरी घार परेको अविरल वर्षाको कारण आएको बाढ़ीले बगाएको तथा मौरी गोला नष्ट भएको हो। अधिकांश घारमा मह निकाल्ने समय भइसकेकाले थप आर्थिक क्षति भएको बताइएको छ। मणिखोला क्षेत्रमा शंकर भट्टका 250 घार, रोशन विश्वकर्माका 70 घार र दिनेश ढकालका चाहिँ 95 घार गरी 415 घार प्रभावित भएका छन्। यो क्षेत्रमा केही घार सुरक्षित अवस्थामा फेला पर्ने सम्भावना रहे पनि अधिकांश मौरी गोला नष्ट भएको कृषि शाखा प्रमुख लामाले बताउनु भएको छ। यसरी चरण क्षेत्रमा वर्षाले बगाउँदा र डुबान हुँदा मौरी गोला नष्ट भएको छ, यो चितवनको खबर हो। यसरी प्राकृतिक प्रकोपले पनि हाम्रो कृषि र व्यावसायिक कृषि फर्ममा क्षति पुर्याएको छ। कार्यक्रमका कोही साथी, हेलो
7: नमस्ते अनुसार म हरिबोल बुढा सकी सुन्दरी सर।
8: नमस्कार हरिबोल जी, स्वागत छ र आजको तपाईँको जानकारी के छ सुनाउनुहोस्।
7: मेरो जानकारी चाहिँ भने विराज भक्त श्रेष्ठज्यूले जुन सदाचारका साथ काम गर्ने कुराको प्रसारण गराउनु हो, यसले के गर्छ भने राष्ट्रपा अगाडि छ सुशासनको लागि, तर यहाँ बन्देशको रूपमा बिचौलिया छ। यो बिचौलियाको सञ्जाल न्यायमा पनि छ, मालकोट पनि छ, प्रहरीमा पनि छ, हरेक क्षेत्रमा छ। आजको फैसला त्यसको ज्वलन्त उदाहरण हो। म 2053 सालदेखि 2060 सालमा सालसम्म म अदालतमा जानुपर्ने काम पर्यो, मेरो आफन्त काकाले मुद्दा हालेर त्यो बेला यति दुर्गन्धित पाएको थियो, अहिले झन् दुर्गन्धित भइसकेछ। त्यस कारणले गर्दाखेरि अब महाअभियोग लगाउने एउटा अस्त्र छ, त्यसलाई के भने दर्ता मात्र गर्न एक तिहाई भए पनि पुग्छ, पारित गर्न दुई तिहाई लाग्छ, त्यसरी पेन्सन पनि आउँदैन। यस्तो पाइला चाल्यो भने न्यायपालिका अलिकति ट्र्याकमा आउला, नत्र आउँदैन। फेरि संसदमा नि त्यस्तै छ, माननीयहरूले यो कुरा बुझ्नुपर्ने हो कि कानुनमा एउटा सिद्धान्त छ, मौन सम्मति लक्षणम। सामान्य प्रधानमन्त्रीले नबोलेरै जवाब दिने भाषा, मौनताको भाषा भनेको के भने माननीय विपक्षीको भनाइमा म पनि सहमत छु, उहाँ नबोल्नु त जे आवाज उठाउनु भएको छ, जुन विरोध गर्नुभएको छ, यो नहुनु पर्ने कुरा भन्नुभएको छ, त्यसमा प्रधानमन्त्रीज्यू मौन रहेर उहाँले साङ्केतिक रूपमा जवाब दिइसक्नु भएको छ। कयौं कुरा नबोली नबोली पनि थाहा बुझ्नुपर्छ भन्ने अनेकौं साहित्यकारहरूले लेखेका पनि छन्। यसै कुरालाई रिजेङ्गम गरेर यस्तो डेढ महिनाभन्दा बढी हुन लागिसक्यो, एउटै कुरालाई गुहाएर हामीलाई अन्तर्राष्ट्रिय जगतले नि हेरिराखेका छन्। माननीय विद्वान माननीय ज्यूहरूले विद्वता प्रदर्शन गरून् भन्ने आग्रह गर्दै बिदा हुन्छ सर। नमस्ते।
8: नमस्कार, धन्यवाद सहभागिताका लागि। हरिबोल बुढा थोकी सुन्दरी जलबाट हुनुहुन्थ्यो, कार्यक्रम आवाज प्रसारणमा छ, तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ सुनेर र टेलिफोन गरी आफू पनि बोलेर। नेपालको पर्यटनको कुरा गरौं, नेपालको पर्यटन आर्थिक उपार्जनको निम्ति निकै सजिलो क्षेत्र हो, जसले थुप्रो जनशक्तिलाई अहिले पनि रोजगार दिइरहेको छ। भलै बरु हामीले पर्यटनको विकास चाहिँ प्रशस्ति विस्तार गर्न सकेका छैनौं, सीमित क्षेत्रभन्दा बाहेक ठाउँमा पर्यटकहरू पुर्याउन सकेका छैनौं। एउटा मात्रै होइन, अनेकानेक कारणले अझै आउने विदेशी असल पर्यटकहरूमा कयौं अविश्वासहरू छ, आशंकाहरू छ, त्यसलाई हटाउन सकेका छैनौं। विश्वसनीयले सुरक्षित वातावरण बनाउन सक्ने हो भने विश्वका धेरै देशबाट नेपाल घुम्न आउने पर्यटकहरू हुन्छन्, त्यसका निम्ति हामीले आवश्यक पूर्वाधार चाहिँ बनाउनुपर्छ, त्यही नै हाम्रो कमजोरी हो। यसका निम्ति पर्यटन बोर्डले, पर्यटन विभागले, संस्कृति पर्यटन मन्त्रालयले विभिन्न कार्यक्रम त ल्याएकै छ, बरू व्यवहार सम्मत ती कार्यक्रम कार्यान्वयन नहुँदा पो उल्झन छ। अहिले अर्का साथी हुनुहुन्छ। हेलो
9: हेलो, नमस्कार हजुर।
8: नमस्कार हजुर, नमस्कार।
9: म झापा जिल्ला गौरीकान्जी वडा नम्बर 3 शिवराज रिजाल बोल्दैछु हजुर।
8: शिवराज रिजालज्यू, यहाँलाई हार्दिक स्वागत गर्दै, अब तपाईँका सन्देश या सूचना या कुनै जिज्ञासा हो सुनाउनुहोस्।
9: म अलिकति साधारण ढङ्गबाट सुनाउँछु। यो नेपाल बैंक लिमिटेडले एउटा प्रचार गर्छ 2080 साल वैशाख यतातिर लिएको ऋणहरू खराब वर्ग परेको, के जातिको वर्गमा परेको, यो 82 साल चैत वसान्तसम्ममा बुझाउन हुन भन्छ। अब त्यो भनेको चाहिँ नेपाल रेडियोमा काम गर्ने ती मध्येका चाहिँ ती पागल हुन् कि म सुन्ने मान्छे पागल हुन्, त्यसमा चाहिँ म एकदम धरमर भइरहेको छु क्या। 80 सालको कुरा गर्ने, 82 साल चैत मसानसम्म तिर्ने भनेपछि अब 83 लागेको पनि छैन क्या र उनीहरूको लागि त। यस्ता यस्ता व्यक्तिहरू पनि नेपाल ब्याङ्कमा बसेका छन् भनेपछि कि तिनीहरू खराब भएकोले तिनीहरूमा कारवाही गर्नुपर्छ या होइन, मेरो सुनाइ नै गल्ती हो भने मलाई कारवाही गर्नुपर्छ, त्यो ठिकै हो। अनि अर्को कुरो भन्छ, हाम्रो बादेन शाहले काम राम्रो गर्नु भएन, सुदनजीले कामै गर्नुहुन्न, हाम्रा एमआलएका अनि काङ्ग्रेसका अनि नेकपाका, अब अर्काको त के कुरा गर्नु, यो खुइमान घिसिमको पनि के गर्नु, बाबिर पुन्न मिलेर होला, यिनीहरूले कामै गरेको छैन भनेको बहुत जायज कुरो भनेका छन् क्या। किन काम गरेको भनेपछि त पश्चिममा 5,000 जनता मारेको त प्रचण्डले त स्वीकारेकै छ त, हौ लगेर खोरमा हालिदिनु नि, दुनिया तीर तिरासी ठाउँमा अब शेरबहादुर देउबाले उत गरेछ या दुनियाँ प्रमाण खोज्ने होइन त्यहाँ एउटा बाघलाई राख्ने एउटा कोठा जस्तो तरिकाले एउटा एउटा ठाउँमा केपीलाई एउटा ठाउँमा शेरबहादुर यस्ता यस्ता यी नेता शङ्कर पोखरेल महेश बस्नेत के जाति जुन जुन पर्छन् एउटा मात्रै मान्छे अट्ने खालको त्यो ताराको भनौँ यो रडको चाहिँ एउटा कोठा चाहिँ बनाएर सबैलाई राख्यो भने अब चाहिँ सुजनजीले काम राम्रो गर्नुभयो बालनजीले राम्रो काम गर्नुभयो भन्छन् कि त यिनीहरूले त्यो उनीहरूलाई नलगाएर यिनीहरू छाडा भएर बोल्दैछन् काम गरेर सय दिनमा यिनीहरू चाहिँ हनीमुन गर्ने यी अहिले भर्खर गएकाहरूले सयमनको त हनीमुन त गरेका छैनन् त यिनीहरूले त के गरेर राम्रा राम्रा काम गरेका छन् त यो कुराहरू यही थार रेडियो मार्फतबाट यी तिनीहरूका पनि कानमा पुग्न पाओस् तिनीहरूले सुन्दैनन् भने तिनीहरूका कानमा झिरले घोचेर भए पनि सुनाइदिनु पर्छ जस्तो लाग्छ अब धेरै कुरा त नगरौँ धन्यवाद तपाईँहरूको जय जय होस् तर यस्ता कुराहरू चाहिँ सम्बन्धित निकायले चाहिँ सुनोस् सुनेर यसमा काम गरोस् यिनीहरूले काम गरेको छैन भन्ने ठाउँमा यिनीहरूलाई लगेर थुनियोस् 5000 मैले नै मारेको छु भन्छ क्यान्टनमेन्टको घटना त्यस्ता तरिकाले गरिरहेको छ के प्रुफ हेरिराख्नु हो लाले राखे राखिदिइहाल्ने हो हामी सर्वसाधारण जनता हाम्रो यहाँ गौरीगञ्जमा एउटा बिचारा यादव इन्डियाबाट तलमाथि गर्थे आर्या चोरी चकारी दुनियाँ गर्थे यस्ता बहादुर थिए कि भित्र इन्डियामा 2-4-10 मान्छे लगेर घर तोडफोड सय आगो लाउनु पर्छ कि सम्मान गर्ने खालको घाँसी रेटेर मारे तिनीहरूलाई मार्दा घाँटी रेटेर मारे मास्टरलाई घाँटी रेटेर मारे जसलाई जे पनि गर्दा यिनीहरूले मारेका छन् भने यिनीहरूलाई पनि त्यो आगोमा ज्वलेर मर्ने जस्ता खालका साथीहरूले चाहिँ मैले चाहिँ जानेको आफ्नो मात्रैको आत्महत्या किन गर्ने बरु यस्ता यस्ता खालका दुष्टहरूलाई मारेर बरु मर्दा पनि पाप लाग्दैन भन्न खोज्छु धन्यवाद
8: शिवराज रिजाल गौरीगञ्ज ढाकाबाट फोन गर्नुभयो यो सुनाउनुभयो तपाईँले सुनिहाल्नुभयो हामी सकारात्मक सोच चिन्तन र प्रभावकारी रचनात्मक संवादको त्यस्तै चाहिने अन्तर्क्रियाको अपेक्षा राख्छौ तपाईँ हाम्रा विचारले प्रस्तुतिले सबैका मन जोडियुन् उर्जनका समस्याका कुरा समाधानको बाटोमा जाओस् तपाईँ हाम्रा सहभागिता चाहिँ सुरमा सुगन्ध हुन सकोस् त्योभन्दा फरक भयो अथवा विपरीत भयो भने त्यो हाम्रा निम्ति पनि सबैका निम्ति प्रतिपादक हुनेछ हामी नेपाली हामी समाज विकासमा अघि साथीहरूले भन्नुभएको चाहिँ सुशासनमा समानताका निम्ति न्याय सम्पादनका निम्ति नागरिक तहबाट पनि सहयोग गर्नुपर्छ तपाईँहरूले पनि शान्ति अमन चयन आपसी मेलमिलाप र आपसी साझेदारीका प्रयत्नहरूमा विचारले उपस्थितिले अरू विभिन्न कारणले सहयोग गर्नुपर्छ नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय तथा भौतिक क्षतिको जोखिम व्यवस्थापनका निम्ति तयार गरेको वन्यजन्तु जोखिम केन्द्रित बीमा लेख साउन 1 गतेदेखि लागू गर्ने भएको छ प्राधिकरणका अनुसार प्रदेश तथा स्थानीय सरकार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न निकायको आग्रहपछि यो बीमा लेख तयार गरिएको हो बीमा लेख निर्माणका क्रममा सरकारी निकाय वन्यजन्तु विज्ञ मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति तथा प्रभावित क्षेत्रका बासिन्दासँग छलफल गरी सुझाव समेत लिइएको जनाएको छ नयाँ व्यवस्था अनुसार इजाजत प्राप्त निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले यो बीमा लेख जारी गर्न सक्नेछन् बीमा लेखको अवधि 1 वर्षको हुनेछ भने वार्षिक 1,500 रूपियाँ बीमा शुल्क तिरेर विभिन्न जोखिमको बीमा गर्न सकिनेछ बीमा लेख अन्तर्गत वन्यजन्तुको आक्रमणबाट दुर्घटना मृत्यु वा पूर्ण अशक्तता भए अधिकतम 10 लाख रूपियाँ अस्थायी पूर्ण अशक्तता भए 5 लाख रूपियाँ गम्भीर घाइतेको उपचारमा 1 लाख रूपियाँ र सामान्य घाइतेको उपचारमा 20,000 रूपियाँसम्म बीमा सुविधा उपलब्ध हुनेछ त्यस्तै वन्यजन्तुको आक्रमणबाट घर तथा अन्य भौतिक संरचनामा भएको क्षतिका लागि अधिकतम 5 लाख रूपियाँ कृषि प्रयोजनका पशुधनको क्षतिमा 1 लाख रूपियाँ र कृषि बालीको क्षतिमा 50,000 रूपियाँसम्म बीमा दावी गर्न सकिने व्यवस्था गरिएको छ प्राधिकरणले बीमा लेखले हात्ती गैंडा बाघ भालु चितुवा स्याल मृग ब्वाँसो जंगली कुकुर जंगली बदेल अर्ना गोही गौरी गाई अजिंगर नीलगाई बाँदर दुम्सी र कृष्णसार लगायत वन्यजन्तुबाट हुने क्षतिको रक्षावरण गर्ने जनाएको छ। प्राधिकरणका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कले वन्यजन्तुबाट हुने क्षतिका कारण नेपाल सरकारले हरेक वर्ष 15 करोड़ रूपियाँ भन्दा बढ़ी राहत वितरण गर्दै आएको छ। पछिल्लो 5 वर्षमा मात्रै वन्यजन्तु प्रभावितलाई करिब 78 करोड़ रूपियाँ राहत उपलब्ध गराइएको तथ्याङ्क छ। प्राधिकरणले बीमा प्रणाली मार्फत जोखिम व्यवस्थापन गर्दा प्रभावित नागरिकले छिटो र व्यवस्थित रूपमा क्षतिपूर्ति पाउने विश्वास व्यक्त गरेको छ। साउन 1 गतेदेखि वन्यजन्तु जोखिम केन्द्रित बीमा लेख लागू हुने भएको हो। कार्यक्रममा एकछिन केही व्यावसायिक र सचेतनाका सन्देश सुनाएर हामी फेरि आउँछौं।

0: es bonus pal.
1: Vista cap el de disco, que el cop es de la
0: per formar no ens han seguit. Altres us no ho sé, un altre. British, Hong Kong, FIFA, World Cup, Twitter, Selfies, Peace and Pastry, no. Repau-nos, quadra dintre, fit, fit, maïna, samba, estan fora, ser en el gent, fer aquests bones. I a dir, has llegit un paio que s'ha de fer, has llegit, no sé què, que dealer d'aim, a quart, quart, i som com que estem a sa por. Sonne, ex, ar, dui, ex, ar, sa, sa, sa, passa per tot el nus.
1: Vista cap, el de disco, que el cop es de pitre o a fer.
2: Ai, bé, bé, saben per on hi ha, ai, ai, on saben pronunciar?
3: Marvel को पाइप जलन गरे घरले पनि के भन्नुपर्छ एकदम ठीक छ कुरा मिल्यो
2: यो मन्दै नमस्कार
3: अनि कर्सर बेसन छोडेर यता तिर कता नि
2: यो त साइड जब दाइ यो चाहिँ मेन जाउन
3: यो मेरो छोरा विदेशबाट आको नयाँ घर बनाएको पाइप दिन आको
2: सामान राम्रो छ ढुक्क हुनु
3: थाहा छ त्यसै त यही लिन आएको
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
3: सुरक्षा घरको
2: साथ जीवन
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालय अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्
6: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
7: देख्नु भएन औषधि हालेको
6: लाउन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
7: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
6: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
7: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
6: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटार लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
7: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो
6: सुन्नुहोस् दाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
7: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: तपाईको रेडियोमा तपाईकै आवाज कार्यक्रम आवाज
1: अब तपाई आफै बोल्नुहोस्
2: आवाज
0: आवाज
2: आवाज

0: कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। हामी साँझ यसै समय कार्यक्रम लिएर आउने गर्छौं। यो निष्पक्ष सक्रियताको अभ्यास हो, समय र संचार प्रविधिलाई सदुपयोग गर्ने कोशिश छ, थाहा र अझ ठिक थाहा बाँध्ने प्रयत्नमा छौं। तपाईँ पनि भएका पाएका असल जानकारी सूचना
1: आफै बोल्नुहोस्।

0: अहिले नै समय उपयुक्त हुँदा बेलुका 6 बजेको समाचारपछि 7 बजेसम्म चाहिँ हामी रेडियो प्रसारणबाट पनि तपाईँका कुरा हाम्रा जानकारी सुनाउन प्रयत्न गर्छौ। 01-5367-279 अनि 01-5368-03 हाम्रो टेलिफोन लाइन हो। प्युठानको 9 बहिनी गाउँपालिका 5 दामरीमा पार्किङ गरेर राखिएको ट्र्याक्टर अचानक ब्याक हुँदा एकजना बालकको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। प्रहरीका अनुसार V2T2019 नम्बरको ट्र्याक्टर 81 ब्याग भई करिब 400 मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा परि स्थानीय गंगा घरती मगरका 7 वर्षीय छोरा कुण्डन घरती मगर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजाने क्रममा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा रिमबहादुर बुढाका 7 वर्षीय छोरा पारस बुढा घाइते भएका छन्। उनको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पार्किङ गरिराखेको ट्र्याक्टरमा बालकहरू खेल्ने क्रममा ट्र्याक्टर अचानक ब्याक भएर दुर्घटना भएको बताइएको छ। घटनापछि ट्र्याक्टर चालक 9 बहिनी गाउँपालिका 5 का 21 वर्षीय सम्पर्कविहीन भएको प्रहरीले बताएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। सानो असावधानी दुर्घटना भयो। बालकहरू ट्र्याक्टरमा खेलिरहेका थिए, के जाने त्यही ट्र्याक्टरको साँचो थियो कि उनीहरूले त्यहाँ चाहिने ट्र्याक्टरलाई स्टार्ट गरे या के गरे, ट्र्याक्टर ब्याक भयो, दुर्घटना भयो। एक बालकको घटनास्थलमा भनौँ उपचार गर्ने अस्पताल नपुर्याउँदै मृत्यु भयो, अर्का बालक घाइते छन्। त्यसकारणले हामीले हाम्रा बालबालिका कहाँ खेल्छन्, अझ भन्यो भने हाम्रा मसिन औजारहरू, अझ विद्युतीय यन्त्र उपकरणहरू, ठूला भार भएका चाहिँ सरसामानहरूसँग खेल्न दिनु नहुने रहेछ। अनि बर्सात छ, जहीँ पनि पानी जमेको हुनसक्छ, खाल्डाखल्डीमा बालबालिका रमाइलो गर्दै पौडी खेल्न नुहाउन जान सक्छन्, पानी खेल्न जान सक्छन्। अनि भीर पहराको कान्ला ठुठुला चाहिने भीरहरू छ, कान्लाहरू छ भने त्यहाँबाट झर्न सक्छन्, चिप्लो छ, कहीँ बाढी आउन सक्छ, पहिरो जान सक्छ, कहीँबाट ढिस्को खसेर पुरिन सकिन्छ। त्यसकारणले यी अवध बालबालिकाहरू जसको यी बारेमा जानकारी हुँदैन, त्यसकारण हामीले हाम्रा बालबालिकाको सुरक्षामा अझ बढी ध्यान दिने गरौं र समुदायले पनि त्यस्ता क्षेत्रहरूमा बालबच्चाहरू खेलिरहेका छन्, जान्छन्, आउजाउ गरिरहन्छन्, त्यहाँ बस्छन् भने जोखिम क्षेत्रबाट हटाएर उनीहरूलाई सुरक्षित गर्ने कोसिस गरौं। साना साना सावधानी अपनाउँदा हुन सक्ने हुनी हुनानी ठूल्ठूला दुर्घटना र क्षतिबाट हामी जोगिन सक्छौ, जोगाउन सक्छौ। त्यसकारणले तपाईँ हाम्रो सचेतता त्यो क्षेत्रमा पनि अझ थपियोस्। निरन्तरको झरीसँगै यति बेला देशभरिका फाँटमा धान रोपाईको चटारो छ। असारे पानीमा रुच्दै हिलो माटो खेल्दै वर्षभरिको खानगी जुटाउने हतारोमा किसानलाई यति बेला खेतमै भ्याइ नभ्याइ छ। मनसुन सक्रिय भएसँगै रोपाईले उत्साहजनक गति त लिइरहेको छ, तर मानव रोपेर मुरी फलाउने यो उल्लासमय याममा किसानको पिरौलो भने उही छ। खेत रोप्न त रोपियो तर मल खै विगतका वर्षहरूमा जस्तै यसपालि पनि किसानले समयमै रासायनिक मल युरिया डीएपी पाउन सक्नु भएको छैन। खेतीको मुख्य सिजनमै मल नपाउँदा किसानहरू उत्पादन घट्ने चिन्तामा पिल्सनु भएको छ। मलको आश गर्दा गर्दै बिउ छिप्पिने डरले कतिपय किसान मल बिना नै धान रोप्न बाध्य हुनुहुन्छ भने कतिपय चर्को मूल्य तिरेर सिमाना पारीबाट लुकाएर ल्याएको मल प्रयोग गर्न विवश हुनुहुन्छ। तर सरकारले अझै मल अभाव नरहेको र सहज रूपमा बिक्री वितरण भइरहेको रड लगाउन छोड्या छैन, जो यसअघि पनि लगाउने नै गर्थ्यो। सरकारहरू नागरिकको पक्षमा हुँदो रहेनछ, नागरिक चाहिँ स्थायी प्रतिपक्ष हुने रहेछन्, सरकार स्थायी हुँदो रहेछ, जसको बनोस् त्यो ठूलो कुरा भएन। तर सरकारले यसै गरी नागरिकका निम्ति काम गर्दो रहेनछ भन्ने कुरा र गर्ने काम सधैँ फरक हुँदो रहेछ भन्ने एउटा अमिलो चाहिँ नागरिकमा पसेको छ, जबकि पटकै कयौं पटक सरकार बदल
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो। उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ रेडियो नेपालको बेलुका 7 बजेको समाचार।
2: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नु।

0: सुरुमा प्रमुख समाचार आगामी आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षका रूपमा घोषणा 166 विधेयकको सूची संघीय संसदमा पठाइसकेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमद्वारा जानकारी प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीसँग छलफल निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीद्वारा राजीनामा सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेको समर्थन फिर्ता आज रातीदेखि पश्चिमसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना अमेरिकाले आक्रमण जारी राखे होर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानको चेतावनी र फिफा विश्वकपको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड सेमी फाइनलमा भिड्दै
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरे कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक प्रचलन एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
2: ओटीपी पासवर्ड पिन सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम राष्ट्रको संचार
0: समाचार अब विस्तारमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले 166 विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसदमा दर्ता गर्ने कानूनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसदमा पठाइसकेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी कानून मन्त्री गौतमले आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने 97 नयाँ र 69 संशोधन गर्ने विधेयकको संख्या कायम गरिएको जानकारी गराउनुभयो। उहाँले प्रचलित कानूनको सुधार तथा थप नयाँ कानून निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन प्रचलित ऐनको खारेजी संशोधन संहिताकरण र एकीकरण गर्ने तथा नयाँ बनाउनुपर्ने विधेयकको पहिचान गर्न मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानून निर्माण तथा सुधार वर्षका रूपमा घोषणा गरेको बताउनुभयो। मन्त्री गौतमले प्रचलित कानूनहरूको सुधार तथा पुनरावलोकनका लागि उच्चस्तरीय कानून सुधार समिति गठन गर्ने तयारी भइरहेको जानकारी बैठकमा गराउनुभयो।
3: प्रचलित कानूनको सुधार तथा नयाँ कानून निर्माणलाई थप प्रभावकारी रूपमा अगाडि बढ़ाउन प्रचलित ऐनको खारेजी संशोधन संहिताकरण र एकीकरण गर्ने तथा नयाँ कानून बनाउनु पर्ने विधेयकको पहिचान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष 2083-84 कानून सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गर्दछ। कार्यतालिकामा उल्लेख भएको भन्दा थप विधेयकहरू समेत पेश हुन सक्ने भएकाले कार्यतालिकामा समावेश गरेका विधेयक बाहेक अन्य कुनै विषयमा तत्काल विधेयकको मस्यौदा तर्जुमा गर्नुपर्ने अवस्था आएमा विधेयकको मस्यौदा तर्जुमा गरी संघीय संसदमा पेश गरिने तथा आवश्यकताका आधारमा विधेयकको प्राथमिकता समेत हेरफेर हुन सक्ने ब्यौरा समेत अनुरोध गर्न चाहन्छु। कानून निर्माणको लागि सुझावहरू संकलन गरी सहभागितामूलक कानून निर्माण प्रक्रियालाई मूर्त रूप दिन कानून मन्त्रालयले नो योर ल मेक योर ओन ल भन्ने सुझाव पोर्टल सञ्चालन गरी आम नागरिक तथा सरकारवालाहरूबाट सुझावहरू संकलन गरिरहेको छ। प्राप्त सुझावहरूलाई अध्ययन विश्लेषण तथा सरकारवालासँग छलफल गरी कानून संशोधन तथा नयाँ कानून निर्माण प्रक्रियामा समावेश गर्ने कार्य भइरहेको
0: कानून मन्त्री गौतमले संघीय संसदमा विधेयक निर्माण छलफल र पारित गर्ने प्रक्रियालाई व्यवस्थित तथा अनुमान योग्य बनाई विधायकी काम कार्यवाही नियमित सुचारू र समयमा नै सम्पन्न गर्न सभामुख संसदीय समितिका सभापति र संघीय संसद सचिवालयलाई समेत आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन सम्बन्धी दुईवटा महासन्धिसँग सम्बद्ध प्रोटोकल अनुमोदन गरेको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदन गरेको हो। यसअघि महासन्धिका प्रोटोकलमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै श्रम मन्त्री यादवले बाध्यकारी श्रमको रोकथाम, पीड़ितको संरक्षण, न्यायमा पहुँच तथा दोषीलाई प्रभावकारी कार्यवाहीका लागि महासन्धिले सदस्य राष्ट्रको दायित्वलाई थप स्पष्ट बनाएको बताउनुभयो। छलफलमा सांसदहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमसँग सम्बन्धित कानूनहरूलाई समयानुकूल र प्रभावकारी बनाएर श्रमिकको सुरक्षा र श्रमको उचित मूल्यको व्यवस्था गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय मानवाधिकार आयोग सहित तीनवटा आयोगका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यौहोरा पढेर सुनाउनुभयो। यसअघि बैठकमा सांसदहरूले देशमा पछिल्लो समय देखिएका समस्या, आत्मदाहका घटना, सुकुम्बासी व्यवस्थापन, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले अस्थायी करार र ज्यालादायी कर्मचारी रोजगारीको सुरक्षा माग गर्दै सिंहदरबारमा आन्दोलनरत रहेको भन्दै करिब 50,000 भन्दा बढ़ी कर्मचारीलाई बेरोजगार बनाउने काम नगर्न र समस्या समाधान गर्न माग गर्नुभयो। यसैबीच प्रतिपक्षी दलका सांसदहरूले आज पनि प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो। राष्ट्रिय सभाका सांसदहरूले राज्यशक्तिको आड़मा केही संचार गृह र नेपाली कांग्रेसका सभापति गगन थापाको घरको गेटमा गाड़ी रोक्नेमाथि छानबिन गरी कड़ा कार्यवाही गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद कमला पन्तले वर्षा लागेसँगै बाढ़ी, पहिरो र डुबानको उच्च जोखिम बढ़दै गएका बेला विपद व्यवस्थापन गर्ने संस्थामा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कु प्रसाद सुवेदीले संचार माध्यम अगाडि शंकास्पद रूपमा सवारी साधन तेर्स्याएर सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो। नेकपा एमालेकी सांसद रोशनी मेसेले राष्ट्रपालले निर्वाचनताका वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेश फर्काउने आश्वासन दिएको स्मरण गराउँदै गणेश नेपाली आत्मदाह प्रकरणले युवाहरूमा चरम निराशा छाएको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले श्रमिक, मजदूर, किसान र बेरोजगार युवाहरूमा दिन प्रतिदिन निराशा बढ़ेको भन्दै सांसदहरूले अत्याधिक मूल्य वृद्धि तत्काल समायोजन गर्न सरकारले तत्परता देखाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढ़ेर सुनाउनुभयो। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्षको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 15 गते शुक्रबार दिउँसो सभा 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्धनका निमित्त द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल संघ नेपाल हानका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानूनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी ढाँचामा गर्न सकिने सहकार्य बारे अध्ययन गर्न आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समेत सहभागी हुनुभएको सलफलमा हाङका पदाधिकारीहरूले मुलुकको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउँदै सरकार समक्ष केही नीतिगत मागहरू प्रस्तुत गर्नुभएको थियो। नेकपा एमाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ। धनगढ़ीमा आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो। यसअघि मुख्यमन्त्री कमल बहादुर शाहले आज एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्य मन्त्री निर्मला साउदलाई पदमुक्त गर्नुभएको थियो। नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीले आज राजीनामा दिनुभएको छ। दुई वर्ष आलोपालो सरकार चलाउने गरी सत्तारूढ़ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सहमति अनुसार उहाँहरूले आज संयुक्त राजीनामा दिनुभएको हो। सम्भावित विपदजन्य घटनाको न्यूनीकरणका लागि बागलुङका सरकारवाला एकजुट भएका छन्। मनसून सक्रिय भएसँगै जिल्लाका नदी किनार पहाड़ी बस्ती तथा पहिरोको जोखिम भएका क्षेत्रमा क्षति हुन नदिन सरकारवालाहरू विपद व्यवस्थापनको तयारीमा जुटेका हुन्। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
4: विपदजन्य क्रियाकलापलाई रोक्नका लागि बागलुङका जनप्रतिनिधि, प्रहरी, प्रशासन, रेड क्रस लगायतका संघ संस्थाले व्यवस्थापनलाई चुस्त बनाएका छन्। विपदको जोखिम भएका क्षेत्रका नागरिकलाई सचेत गराउने तथा आवश्यक विपदजन्य सामग्रीलाई तयारी अवस्थामा राखेको बताउनुहुन्छ बागलुङको चैमुनी नगरपालिकाका नगर प्रमुख हरिहर शर्मा।
5: जुन क्षेत्रमा अलि बढी विपद हुन्छ त्यो क्षेत्रका बस्तीहरूलाई सचेत बनाउने काम पनि गरिरहेका छौँ। हामीले विपद प्रतिकारका निम्ति आवश्यक पर्ने इक्विपमेन्टहरू पनि तयारी अवस्थामा राखिरहेका छौँ। नगरपालिकाले सबै वडामा जनप्रतिनिधिको तर्फबाट र त्यहाँका स्थानीय युवाहरूको तर्फबाट विपदका फोकल पर्सलहरू पनि बनाएर त्यसको सञ्जाल पनि निर्माण गरेका छौँ। कहीँ त्यस्तो विपद जान लागेको भयो भने समयमै सूचना प्राप्त गरेर त्यसलाई संयोजन गर्न सकियोस्, पूर्व तयारी गर्न सकियोस्, नागरिकलाई सुरक्षित राख्न सकियोस् भने
4: विपद आउनु अगाडि नै आफूहरू तयारी अवस्थामा रहेको र रेड क्रसका सबै उपशाखालाई आवश्यक सामग्री सहित तयार गरेको नेपाल रेड क्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य बताउनुहुन्छ।
6: ठूलो वर्षा भयो भने बाढ़ी आउन सक्छ, खनालहरू बढ़ेर पहिरो जान सक्छ, बस्तीहरूलाई बगाउन सक्छ। त्यसकारणले बेलामै सचेत रहनलाई हामीले विभिन्न उपशाखाहरू मार्फत सचेतना अभियान सञ्चालन गरिरहेका छौँ।
4: विपदबाट नागरिकलाई बचाउन तथा सम्भावित जोखिमको न्यूनीकरणका लागि सम्पूर्ण तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणीन्द्र खड्काको भनाइ छ।
7: यो विषय समुदाय आर्थिक सामाजिक मानवीय पक्ष सबैलाई असर गराउने चिज हो विपद भनेको। यो कुरो तयारी गर्यो भने सामाजिक जोखिमलाई कम गर्न सकिन्छ र भइहालेको खण्डमा पनि त्यसको चाहिँ उद्धार गर्ने, राहतलाई समयमै व्यवस्थापन गर्ने, उद्धार पछिको अवस्थाको व्यवस्थापनका पाटाहरू चाहिँ सजिलो हुन्छ। त्यो पूर्व तयारी अभ्यासहरू हामीले सञ्चालन गर्यौँ संयुक्त रूपमा।
4: वर्षा सुन्दै यहाँका केही सड़क अवरुद्ध हुनका साथै घरको पर्खाल भत्किएर एक बालकको ज्यान समेत गएको छ। 10 पालिका रहेको बागलुङका 85 वटा ओडा मध्ये करिब 35 वटा ओडा विपदको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। कोपिला कण्डल, रेडियो नेपाल, बागलुङ।
0: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज रातीदेखि पर्सिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल मनसूनको न्यूनतापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेकोले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। सांसदहरूले पूँजी बजारमा साइबर सुरक्षाको सुदृढ़ीकरण वित्तीय साक्षरताको विस्तार र विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा सांसदहरूले आईपीओ निष्कासन सम्बन्धी विषयमा पारदर्शिता सुनिश्चित गर्न प्रभावकारी संयन्त्र विकास गरी अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाल धितोपत्र बोर्डको आर्थिक वर्ष 2082-83 भएका मुख्य काम कार्यवाही लगायतका विषयमा भएको छलफलमा सांसदहरूले धितोपत्र बजारलाई वास्तविक अर्थतन्त्रसँग प्रभावकारी रूपमा जोड्नुपर्ने र बजारलाई सुदृढ बनाउँदै तरलताको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। सूचना तथा संचार मन्त्रालयले मुलुकको सुरक्षा शान्ति तथा व्यवस्था र मित्र राष्ट्रसँगको सुसम्बन्धमा असर पर्ने विषयवस्तु समावेश भएका चलचित्रलाई प्रदर्शन अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ। मन्त्रालयले यही असार 26 गते चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै चलचित्र निर्माण प्रदर्शन तथा वितरण ऐन 2026 दफा 8 अनुसार यस्ता विषयवस्तु भएका चलचित्रलाई चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था रहेको स्मरण गराएको हो। बैतडीको दशरथ चन्द नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। नगर क्षेत्रभित्रका किसानहरूले उत्पादन गरेको कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
8: बैतडीको दशरथ चन्द नगरपालिकाले किसानहरूको माग अनुसार उनीहरूले भनेकै ठाउँमा एम्बुलेन्स जाने र सहुलियत भाडा दरमा कृषि उपजलाई बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। बजारको दरले भन्दा 50% कम भाडा दर तोकेर कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताउनुहुन्छ कृषि शाखा अधिकृत दीपक कार्की। नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानहरूलाई आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सहज भएको बताउनुहुन्छ स्थानीय दिनेश बहादुर छिनाल। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको 12.5 लाख र नगरपालिकाको 12.5 लाख गरेर 25 लाखको लगानीमा कृषि एम्बुलेन्स खरिद गरिएको बताइएको छ। सूचना अधिकारी विनोद बहादुर चन्द। कृषि उत्पादनको सहज बजारीकरण ढुवानी खर्चमा कमी र किसानहरूको आमदानीमा वृद्धि गर्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गरिएको नगरपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: सरकारले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका खम्बामा अव्यवस्थित तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको उपस्थितिमा आज ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तर निकाय बैठकले नेपाल दूरसंचार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानलाई एकीकृत कार्ययोजना बनाएर साउन दोस्रो साताभित्र पहिलो चरणमा उपत्यकाका 6 स्थानका प्रयोगविहीन तार हटाउन निर्देशन दिएको हो। साहित्यकार नगेन्द्र राज शर्माको 89 वर्षको उमेरमा निधन भएको छ। उहाँको काठमाडौँको गौरीनगर स्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो। अभिव्यक्ति, द्वैमासिक साप्ताहिक पत्रिकाका संस्थापक, सम्पादक एवं प्रकाशक शर्माका महापुरूष र दिवास्वप्न उपन्यास तथा पीपलको बोटमुनि र एकान्तका आफन्तहरू कृति प्रकाशित छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अमेरिकाले इरानमाथि आक्रमण जारी राखे होर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानले चेतावनी दिएको छ। विगत केही दिनदेखि एक अर्कामा जारी आक्रमणका बीच आज बिहान इरानका विभिन्न क्षेत्रमा अमेरिकाले हवाई र ड्रोन आक्रमण गरेको अमेरिकाको केन्द्रीय सैन्य कमाण्डले पुष्टि गरेसँगै इरानको पछिल्लो चेतावनी आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तासम्म वार्तामा नफर्के इरानका पुल र ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने धम्की दिनुभएको छ। आक्रमणका क्रममा ऊर्जा केन्द्रको बचाव गर्दै आएको भए तापनि अन्तत ऊर्जा केन्द्रहरूमा नै आक्रमण गर्न परेको राष्ट्रपति ट्रम्पले एक टेलिभिजन अन्तर्वार्तामा उल्लेख गर्नुभएको छ। यसैबीच इरानी सेनाले अमेरिकालाई लक्षित गरी जोर्डन, कुवेत र बहराइनमा आक्रमण गरेको इरानको इस्लामिक रेभोल्युसनरी गार्डले जनाएको छ। युक्रेनमा आज भएको रूसी आक्रमणमा 6 जनाको मृत्यु हुनको साथै कम्तीमा 20 जना घाइते भएका अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारीहरूले कालो सागरको बन्दरगाह सहर उडिसा र रूसको सीमा नजिकैको उत्तर पूर्वी सहर सुमिका औद्योगिक तथा चिकित्सा सुविधाहरूलाई लक्षित गरेका थिए। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: धान रोप्ने मुख्य महिना असार सकिने लाग्दा देशभर करिब 50% मात्रै रोपाई सकिएको छ। यस वर्ष करिब 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान रहेकोमा हालसम्म 6,82,000 हेक्टर भन्दा बढी क्षेत्रफलमा रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस वर्ष ढिलो गरी मनसून शुरू भएका कारण रोपाई पनि ढिलो भएको हो। गत वर्ष यही अवधिमा करिब 60% रोपाई भएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो। हाल देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी साता रोपाई अझ बढ्ने उपमहानिर्देशक कोइरालाले बताउनुभयो। कृषि सूचना केन्द्रले देशभर मनसूनको अवस्था र सम्भावित जोखिमबाट सावधानी अप्नाउन खाद्य बाली उत्पादक तथा पशुपालक किसानलाई आग्रह गरेको छ। केन्द्रले यस साता देशभर मनसूनी वायुको प्रभाव रहने भएकाले आफ्ना उत्पादनलाई सुरक्षित भण्डारण गर्न सुझाव दिएको हो। केन्द्रले अन्न बाली र तरकारीमा क्षति हुन नदिन खेतबारी, बगैंचा तथा पशुपन्छीका गोठखोर वरिपरि पानीको उचित निकासको प्रबन्ध गर्न आग्रह गरेको छ। यस्तै बर्सातको समयमा पशु चौपायामा कुनै रोगको लक्षण देखा परे यथाशीघ्र पशु सेवा कार्यालयमा सम्पर्क गर्ने लगायतका सुझाव सहित 1,00,000 जना भन्दा बढी किसानलाई मोबाइल SMS मार्फत सन्देश पठाएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताउनुभयो। नेपाल हितपत्र बोर्डले हाल नेपालमा हितग्राही डिम्याट खाताको संख्या 77,66,000 भन्दा बढी पुगेको जनाएको छ। बोर्डले सार्वजनिक गरेको नेपाल पुँजी बजार विकास मार्गचित्र 2083 आर्थिक वर्ष 2077-78 17,00,000 हाराहारी रहेको डिम्याट खाता बढेर कुल जनसंख्याको 26% भन्दा बढीमा पुगेको उल्लेख छ। यस्तै आर्थिक वर्ष 2077-78 7,00,000को हाराहारी रहेको मेरो सेयर खाता बढेर चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा 67,37,000 भन्दा बढी पुगेको छ। विगत 5 वर्षको अवधिमा धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार गर्ने TMS खाता खोल्नेको संख्या पनि करिब 35,000 बढेर 34,66,000 पुगेको बोर्डको प्रतिवेदनमा उल्लेख छ। कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बढी मालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ। विगतमा जनै पूर्णिमाको अघिल्लो दिन पूजाका लागि मात्रै तीर्थयात्री तथा पर्यटक बढी मालिका पुग्ने गरे पनि अहिले अन्य समयमा पनि जान थालेका छन्। वर्षायाममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटक त्रिवेणी पाटन पुग्ने गरेको राजकोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताउनुभयो। समुद्री सतहबाट झण्डै 4,200 मिटरको उचाइमा रहेको त्रिवेणी पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
11: नेपाल एसीसी महिला U19 प्रिमियर कपको सेमी फाइनलमा पुगेसँगै एसिया कपमा छनौट पनि भएको छ। मलेसियामा जारी प्रिमियर कपमा आज जापानलाई 9 विकेटको फराकिलो अन्तरमा हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। जितको लागि 87 रनको सामान्य चुनौती नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। त्यसअघि टस जितेर जापानले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। विश्वभरमा जापानले सबै विकेट गुमाएर 86 रन मात्र बनाउन सक्यो। नेपाल सोमो चरणको 3 खेल जित्दै सोमो विजेता बनेर क्वार्टर फाइनलमा पुगेको हो। अब नेपालले युएसँग सेमी फाइनल खेल्नेछ। इन्डोनेसिया र थाइल्याण्ड बीच अर्को सेमी फाइनल हुनेछ। यी चारै राष्ट्र U19 एसिया कपमा स्वर्ण पाएका छन्। फिफा विश्वकपको दोस्रो सेमी फाइनल 2 पुराना प्रतिद्वन्दी इङ्ल्याण्ड र अर्जेन्टिना एलान्टा स्टेडियममा आमने सामने हुनेछन्। खेल नेपाली समय अनुसार 12:45 बजे शुरू हुनेछ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। इङ्ल्यान्ड 60 वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ भने साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। मेस्सी प्रतियोगितामा लगातार प्रभावशाली प्रदर्शन गरिरहेका छन्। अर्जेन्टिनाका 7 अन्य खेलाड़ीले पनि गोल गरिसकेका छन् भने टोलीको रक्षापन्थी क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनको नेतृत्वमा मजबूत देखिएको छ। गोलकिपर एमिलियानो मार्टिस पनि उत्कृष्ट रहेमा छन्। इङ्ल्याण्डका कप्तान ह्यारी केन र बेलिकमले समान 6 गोल गरेका छन्। विश्वकप इतिहासमा एउटै टोलीका दुई खेलाड़ीले एउटै सेसनमा कम्तीमा 6 गोल गरेको यो पहिलो पटक हो। मार्क्स राशफोर्डले पनि 1 गोल गरेका छन् भने एन्थो गार्डेन र बुकाओ साकाले समान 3 असिस्ट दिएका छन्। अर्जेन्टिना विश्वकप इतिहासमा 6 पटक सेमी फाइनल खेल्दैछ। यसअघि खेलका 5 सेमी फाइनल जितेर फाइनल पुगेको अर्जेन्टिनाले यो कृतिमा कायम राख्ने लक्ष्यमा राखेको छ। विश्वकपमा यी दुई टोली बीच 5 पटक भेट भएको छ। इङ्ल्याण्डले 3 र अर्जेन्टिनाले 2 खेल जितेको छ। यी दुई फुटबल महाशक्ति मध्ये विजेता टोलीले जुलाई 19 न्यूयोर्क न्यू जर्सी स्टेडियममा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 30.1 मिलिमिटर। पोखराको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 2.1 मिलिमिटर। र दिपायलको अधिकतम 35.8 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षका रूपमा घोषणा। 166 विधेयकको सूची संघीय संसदमा पठाइसकेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमद्वारा जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीसँग छलफल। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई। कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सहभागी 4 मन्त्रीद्वारा राजीनामा। सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेको समर्थन फिर्ता। आज रातिदेखि पश्चिम देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना। अमेरिकाले आक्रमण जारी राखे। होर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानको चेतावनी। र फिफा विश्वकपको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्न आज राति अर्जेन्टिना र इङ्ल्याण्ड सेमी फाइनलमा भिड्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
12: अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँ।
13: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
14: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
13: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
14: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
13: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
14: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: पाक्न नपाइने सुकुम्बासीको मानव अधिकार बारे संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव।
1: सरकारले राम्रो गर्न खोज्दा त जमिन नराम्रो भएको पनि हुन सक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ, एकैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावलाई महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
0: 166 विधेयक संसदमा ल्याउने सरकारको तयारी, मध्य प्रदेशको बजेट सर्वसहमत पारित, कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या, लुम्बिनीमा प्रभाव नपर्ने दावी।
2: लुम्बिनी प्रदेशको कंग्रेस र एमाले बीचको सम्बन्ध प्रगाढ छ, सरकार गतिशीलताका साथ गतिका साथ अगाडि बढ़िरहेको छ, दुवै पार्टीको सहमतिमा बजेट पास भएको छ, अब हामी बजेट कार्यान्वयनको सन्दर्भमा छौं।
0: नव प्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तह छनौट, स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर, एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन।
3: यो हाफ सिलिन्डर गर्दै गर्दै हामीलाई कस्ता समस्याहरू उत्पन्न भयो भन्ने कुरा यहाँ आयो भने होइन, आउने दिनमा कस्ता कदमहरू चल्दाखेरि योभन्दा बेटर पोलिसी रेकमेन्डेसन के हुन सक्छ भन्ने कुरा त्यो पनि आउनु पर्यो, यसमा नै अलिकति हामी क्लियर हुनुपर्छ जस्तो लाग्छ।
0: र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन, नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसएससी एसिया कपमा छनौट, फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुने।
4: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालको संविधान 2072 नागरिकका मौलिक अधिकार मात्र होइन कर्तव्य र दायित्व पनि स्पष्ट रूपमा उल्लेख गरेको छ। अधिकारको माग जोरदार रूपमा उठ्ने गरे पनि कर्तव्यप्रति सचेतना अपेक्षा गरे भन्दा कमजोर देखिन्छ। लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकले कानून पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, सामाजिक सद्भाव कायम राख्नुपर्ने लगायतका कर्तव्यको पालना हुन आवश्यक छ। कर्तव्यप्रति जिम्मेवार नभई अधिकार मात्र माग्दा राज्य र समाजबीच असन्तुलन सृजना हुन सक्ने हुन्छ भन्ने बारेमा हरेक नागरिक सचेत हुन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरपध्वज निरौलाको इजालसले आज सम्पत्ति छानबिन आयोगको काम कार्यवाही रोक्नु भनेको हो। सर्वोच्चले गत शुक्रबार पनि आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचभूत यथावत रहने भनेपछि अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो। त्यसमा सुनवाई गर्दै आजै आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले सीआईएनलाई बताउनुभयो।
6: यसमा चाहिँ कारण देखाउ आदेश साथसाथै अन्तरिम आदेश जारी हुने भनेर आदेश जारी भएको अवस्था छ। त्यसको चाहिँ आदेशको अब आज श्रीमानले चाहिँ संयुक्त इजलासमा पनि बस्नुपर्ने हुनाले समय अभावको कारणले आदेश भोलि मात्रै प्राप्त हुँदछ। यो चाहिँ आदेश आइ नसकेका हुनाले अहिले भन्न सकिएन।
5: सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न आजै अर्को अन्तरिम आदेश पनि जारी गरेको छ। न्यायाधीश निरौलाको इजलासले अन्तरिम आदेश जारी गरेको हो। पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति माग्ने र जाँचबुझ गर्ने काम स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता र मर्यादा विपरीत हुने दावी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। प्रतिनिधि सभा बैठक आगामी साउन 14 गतेसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा अन्तमा सभामुख डोलप्रसाद अरालले आगामी बैठक साउन 14 गते बस्ने सूचना सुनाउनु भएको हो। बैठक नभएको समयमा जनता माझ जान सांसदहरूलाई सभामुख अरालले आग्रह गर्नुभयो। कार्यव्यस्तता परामर्श समितिको आजको बैठकमा साउन 14 गते अर्को बैठक डाक्ने सहमति भएको थियो। सरकारले भने 166 विधेयक संघीय संसद ल्याउने तयारी गरेको जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर सरकारले संसदमा ल्याउने तयारी गरेका 166 विधेयकको सूची बुझाउनु भएको हो। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
7: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष सुरुभन्दा अगाडि अथवा अन्तिम सम्ममा आगामी आर्थिक वर्षमा के कति कानून बनाउने हो सरकारले अथवा सरकारको तर्फबाट के कति विधेयकहरू संसदमा जाने हुन् र यस्ता जाने विधेयकहरूको प्राथमिकताको क्रम के रहनेछ सोको जानकारी संसदलाई दिनुपर्ने व्यवस्था गरेको छ उक्त। अनि सोही क्रममा चाहिँ अघिल्लो वर्ष पनि उपलब्ध भएको छ यो आर्थिक अहिलेको वर्षमा पनि आउने आर्थिक वर्षभित्र के कति कानूनहरू बनाउन सकिन्छ अथवा सरकारको सोच छ र त्यसको प्राथमिकता क्रम के हो भनेर कानून मन्त्रीले आज सो सम्बन्धी विवरण प्रदेश सभाको सामान्य सभामुख र राष्ट्रिय सभाको सामान्य अध्यक्षज्यूलाई उपलब्ध पनि गराउनु भएको हो।
5: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज प्रतिनिधि सभामा बोल्दै प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारको लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने बताउनुभयो।
8: सम्बन्धित मन्त्रालयसँग भएको छलफलका आधारमा आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने विधेयकको संख्या 166 कायम गरी सो प्राथमिकता क्रमसहितको कार्यतालिका आजै संघीय संसदमा पठाइएको र प्रतिनिधि सभाका सम्मान्य सभामुख र राष्ट्रिय सभाका सम्मान्य अध्यक्षज्यूलाई समेत आजै सूची बुझाइएको बेहोरा जानकारी गराउन चाहन्छु। कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
5: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका प्रतिपक्षी दलले सुकुम्बासीहरू समस्या समाधानका लागि संसदमा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेका छन्। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयनका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको हो। कांग्रेस प्रमुख सचेतक वासना थापा
1: सदनमा पनि डिटेलमा छलफल होस् भनेर चाहिँ यो सार्वजनिक महत्वको प्रस्ताव चाहिँ हामीले हालेको हो। त्यसमा चाहिँ हजुरको यो सुकुम्बासीको पनि छ, विपदको गम्भीर त्यो मनोसामाजिक जुन छ अहिले सिर्जना भएको छ यो सुकुम्बासीहरूमा त्यसको बारेमा पनि छ। एकदम गम्भीर अवस्था छ नि त, जोखिम छ एकदम होइन। अनि अब गर्भवती महिलाहरू त्यत्तिकै छन्, यो अब धेरै समस्याहरू छ। अब बारम्बार सुकुम्बासी कहिले जुन उनीहरूलाई चाहिँ अब यो सरकारले राम्रो गर्न खोज्दा जमिन नराम्रो भएको पनि हुनसक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ एकैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावलाई महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
5: कांग्रेस एमाले नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेसले पार्टीका सांसदहरूलाई गाउँ पठाउने भएको छ। संसदमा सत्ता बाहिर रहेका दलहरूले नेतृत्व गरेको प्रदेश सत्ता गठबन्धनमा समस्या देखिन थालेको छ। बजेट सार्वजनिक गर्नेदेखि आन्तरिक विषयमा विमति बढ्दा विश्वासको मत फिर्ता लिनेदेखि मन्त्रीमण्डल छोड्ने क्रम बढ़ेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलले आजबाटै लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो।
9: आफूले ल्याएका मापदण्डहरूको उल्लंघन, नीतिर कार्यको उल्लंघन, एसडिजीको उल्लंघन, त्यही मात्र होइन गरिबीको रेखा मुनि रहेका लगभग 10 राष्ट्रका पहिला पालिकाहरू मध्ये 6 सुदूरपश्चिममा पर्ने तिनीहरूको बारेमा कुनै नीतिगत कुराहरू निर्णय गरेनन् र बजेट कब्जा गर्ने क्याप्चर गर्ने र मन्त्रालय र सिलिङमा आफ्नै मतलब अर्थ मन्त्रालयबाट मन्त्रालयहरूको सिलिङलाई कब्जा गरेपछि काम गर्ने क्रियाकलापहरू पनि गरे। त्यस कारण हामीले अहिले यो बजेट मात्र होइन त्यो नीतिगत अर्थमा चाहिँ तिनीहरू सर्वहार श्रमजीवी वर्गका जनताहरू गरिब मान्छेहरू संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई नै कुर्खित गर्ने गरी समावेशिताको सिद्धान्तलाई चिन्ह मान्ने गरी त्यो क्रियाकलापहरू पनि हामीले हेरेका छैनौँ।
5: मुख्यमन्त्री कमल बहादुर शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्य मन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको थियो। कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्रीले आजै सामूहिक राजीनामा दिएका छन्। सरकारभित्र अविश्वास बढ़ेपछि राजीनामाको विकल्प नभएको कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले सीआईएनलाई बताउनुभयो।
10: हामीले पार्टीलाई भने अनुसार अब बजेट पास भइसक्यो विशेष त्यस गरी नै उहाँले राजी नगरिदिने भन्ने कुरा गर्नुभएको थियो अनि त्यो बेला हामीले के भन्यो भने अहिले ठिकै छ नि त भन्ने कुरो भयो हो यो महिनाको अन्तिम अन्तिम पनि भइसकेको र सरकारी कामकाजको लागि नयाँ वर्ष भनेको श्रावण हुने भयो त्यसैले हामीले त जे पनि दुई वर्ष एक वर्षको लागि हामी क्याबिनेटमा गएको दुई वर्षसम्म हामीले के अरे क्याबिनेटमा बसेर सेवा गर्ने मौका पायौँ त्यस कारणले हामी चाहिँ फिर्ता हुन्छौँ अरू साथीहरूको लागि पनि सहज होला अरूको लागि पनि सहज होला भनेर चाहिँ उहाँले त्यसरी दिएको हो खास चाहिँ हाम्रो नियमित हो
5: लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रवर्धन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन् आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रति योजना 25 लाख रूपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ मुख्यमन्त्री चेत नारायण आचार्यले बैठकमा भन्नुभयो
11: शुरूदेखि नै तपाईँहरूले अलि ध्यान लिएर जिम्मेवारी पूर्ण ढंगले यो जति छ यही 2 करोड़ रुपियाँ पनि खर्च गर्न सकियो भने 25 लाख एउटा पालिका खर्च गर्दा पनि त्यो उपलब्धिमूलक हुन्छ यो दिशातर्फ जानु पर्यो कार्यक्रम निर्णय गर्ने अनि पछि उसले गरेको छ कि छैन के गर्यो छ फर्केर नहेर्ने जुन खालको परिपाटी छ यो परिपाटीको अन्त्य गरौं मैले गत वर्ष पनि अनि पछि गएर यहाँ यही कुरो भनेको थिएँ अलिकति अग्रिय ढंगले नै भन्नुपर्ने अवस्था हो कि तर पनि गत वर्षको तुलना अहिले तुलनात्मक रूपमा केही प्रगति हो तर यो प्रगतिलाई सुखद भन्नु मिल्दैन
5: कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने तयारी गरेको नेताहरूले बताएका छन् लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रवर्धन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन् मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित भएको छ आज बसेको मधेश प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतले पारित भएको हो मध्य सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत 1 असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 बजेट प्रस्तुत गर्नुभएको थियो प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सही समितिले एलपी ग्यासमा हुने कालोबजारी कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ सिंहदरबारमा आज बसेको बैठकमा सभापति रबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी 7 दिनभित्र सहमतिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ आज राति कोशी प्रदेशको पहाड़ी तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ मध्य प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ साझा खबरमा अब खेल खबर अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2028 अस्ट्रेलिया र न्यूजील्याण्डमा हुने टी20 विश्वकपको ढाँचामा परिवर्तन गरेको छ यो सँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय चुनौतमा सिधै प्रवेश पाउने निश्चित भएको छ आईसीसीद्वारा आज सार्वजनिक विवरण अनुसार वार्षिक साधारण सभाले सन् 2027 विश्वकप र 2028 टी20 विश्वकपको ढाँचा परिवर्तन गरेको छ नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ मलेसियामा आज सम्पन्न एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानमा 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराती अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ खेल पौने 1 बजे हुनेछ अर्जेन्टिना र इंग्ल्याण्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो विश्वकपमा यी दुई टोली बीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएको छ इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पौने 1 बजे विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ
0: रासायनिक मलको नकारात्मक प्रभाव बारे किसानको चेतना बढ्दै
12: गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
13: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन।
0: झोल मलको प्रयोगमा आकर्षण, स्थानीय सरकारको पनि साथ, रिपोर्ट, चार वर्षको कार्यकाल सकिँदा स्थानीय तहका जनप्रतिनिधिको अनुभव र सिकाई विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
17: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले।
18: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
19: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन रोका ललितपुर।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदा उत्पादन कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटो र मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन अनि प्रयोग गर्न थालेका छन्। माटोको सुधार, किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्।
21: शान्तिनगर गाउँपालिका 5 चिजमानी चौधरी वर्षौंदेखि तरकारी खेती गर्दै आउनु भएको छ। पछिल्ला वर्षहरूमा उत्पादन घट्न थालेपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषादीको असर बढ़ेको अनुभव गर्नुभयो। त्यसपछि उहाँले घरमै तयार गरेको झोल मल प्रयोग गर्न थाल्नु भएको छ।
22: विषादी रहित तरकारी खानको लागि अर्ग्यानिक झोल मलबाट स्वस्थ हुन सक्छौ र स्वस्थ खान पनि पाउँछौ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौ, मारुलाई पनि स्वस्थ बनाउन सक्छौ भन्ने आशाले यो झोलमल 400 लिटर बनाएको छु। प्रयोग पनि यही नै गर्छु, राम्रो फलिरहेछ।
21: चिजमानी जस्तै अहिले शान्तिनगर र दङ्गेश्वरण गाउँपालिकाका धेरै किसानले घरमै झोलमल र जैविक विषादी तयार गरेर खेतीपातीमा प्रयोग गर्दै आइरहेका छन्। उनीहरूका अनुसार यसले माटोको स्वास्थ्य सुधार्नुका साथै विषादी रहित तरकारी उत्पादन गर्न मद्दत गरेको छ। त्यस्ता उत्पादन उपभोक्ताले पनि रुचाउन थालेपछि बजारमा राम्रो माग समेत बढेको शान्तिनगर छ कि किसान मिना केसी बताउनुहुन्छ।
23: किराहरू नियन्त्रणको लागि येलो स्टिकर, चिचिपे पहेँलो पासो प्रयोग गरिरहेका छौँ। औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेका छौँ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर धार्मिक कम्पोस्ट मल, प्राङ्गारिक मल, गोठे मलहरू प्रयोग गरिरहेका छौँ।
21: पश्चिम दाङका किसान अहिले समूह बनाएर झोल मल, गडेउला मल र जैविक विषादी उत्पादनमा सक्रिय छन्। खेतीमा रासायनिक पदार्थको असर बारे सचेतना बढेसँगै किसानहरू अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका हुन्। जैविक खेतीले लागत घटाउने र उत्पादनलाई सुरक्षित बनाउने भएकाले यसको विस्तार गरेको दङ्गेश्वरण गाउँपालिका 4 किसान प्रभात चौधरी र कुबेर चौधरीको भनाइ छ।
12: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गरेका छौँ र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
13: रासायनिक मल पनि त्यति प्रशस्त प्रशस्त मात्रामा पनि पाउँदैन अब त्यति लाभदायक पनि भएन रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पाएन त्यही भएर यो गन्यौली मल बनाउन शुरू गरेका छौँ
21: किसानलाई जैविक मल र विषादी बनाउन आवश्यक सिर तथा सामग्री उपलब्ध गराउने काम दङ्गेश्वरण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकारीमा भइरहेको छ शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत
2: जलमलहरू आफै बनाउने उत्पादन आफै गर्ने किसानलाई भगाएर सुधार भन्ने पनि छ त्यसै गरी बाख्रा कसरी पालिरहेको छ भने बाख्राको त्यसै माग छ खसी बोकाएको त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेको छ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ त्यो पनि हामीले गरिरहेको छौँ
21: किसानको आय आर्जन बढाउने माटोको संरक्षण गर्ने र स्वस्थ खाद्यान्न उत्पादन गर्ने उद्देश्यले स्थानीय सरकारले जैविक खेतीलाई प्राथमिकता दिएको दङ्गेश्वरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ
3: अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढिरहेको कुरा पनि जानकारी गराउन चाहन्छु
21: गाई वस्तुको गोबर गहुँ तितेपाती निम अस्रो बोकाइनो वनमारा दालको पिठो लगायतका सामग्रीबाट तयार हुने जैविक मलले माटोमा पोषक तत्व बढाउनुका साथै बालीमा रोग किराबाट बचाउन मदत गर्ने कृषि विज्ञहरू बताउँछन् यसले उत्पादनलाई सुरक्षित वातावरण मैत्री र बजारमा बढी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ सुशीला ओली सीआईएन रेडियो मध्य पश्चिम दाङ
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ स्थानीय तहको नेतृत्व गरेको चार वर्षमा सुशासनको पाटो बलियो बनाउने कोशिश
4: पर्व हुँदाखेरि केही कामहरू छुट्ने केही कामहरू अब बेरुजुमा पनि परिदिने कसैले भ्रष्टाचार नगरे पनि बेरुजु अब यो सैद्धान्तिक बेरुजुहरूलाई पनि मिलाएर लैजानेमा नयाँ आउने नयाँ सिकाइ हुने
0: उपलब्धि र चुनौतीका बारेमा एकजना मेयरसँगको विशेष कुराकानी बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ स्थानीय सरकारको पछिल्लो 5 वर्ष कार्यकाल मध्ये 4 वर्षको समयावधि सकिएको छ यसबीचमा स्थानीय तहले आफ्नो बजेट साधन र स्रोतको उपयोग गर्दै नागरिकका आवश्यकता पूरा गर्ने कोशिश गर्दै आएका छन् पहाड़ी जिल्लामा विकास निर्माणदेखि सुशासनको क्षेत्रमा काम गर्दाको अनुभव कस्तो रह्यो लील प्रकाश चन्दले जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर रावसँग सोध्नु भएको छ
4: संचारको क्षेत्रमा पनि हाम्रा 2-3 वडाहरूमै संचारको पहुँच थिएन 10-11 लगायतको वडाहरूमा त्यसको लागि हामीले 10 नम्बर वडाको ध्यारगाउँमा ठुलो टावर राख्यौं पालिकामा पनि नेटवर्कले त्यति राम्रो काम गर्दैन थियो बाहिर जानु पर्थ्यो पालिका छतमा एउटा सानो मिनी टावर चाहिँ राख्यौं सड़क पनि अब सबै ठाउँमा सबै वडामा एउटा 13 नम्बरमा भौगोलिक कठिनताको कारणले पाएकै छ थोरै नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ सड़कको क्षेत्रमा सिंचाईको क्षेत्रमा त्यस्तै भएको छ भने हाम्रो ठूलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो
3: स्वास्थ्यमा त्यस्तो फरक के भयो अरू पालिकाको भन्दा नलगाड नगरपालिका
4: अरू पालिकामा त के कस्तो भयो अब त्यहाँ दार्जिलिङमा त मिल्दैन तर नलगाड नगरपालिकामा हाम्रो विगतमा यो 5 गाविस साबित 5 गाविस मिलेर नगरपालिका बनेको त्यसमा 5 मात्रै स्वास्थ्य चौकीहरू थिए अहिले के छ भने हाम्रो त्यो 5 डाँडा गाउँ लाहाँ भजनकोट हरदार भगवती 5 गाविस मिलेर चाहिँ नगरपालिका परिषद बनिसकेपछि यसमा 13 वार्ड छ हामीले 13 वार्डमा सामुदायिक स्वास्थ्य केन्द्रहरू स्थापना गरेर सफल भएको छौँ भौगोलिकमा कठिनाई भएको वार्डहरूमा थप गर्दाखेरि हाम्रो करिब 20 जति सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीहरू गरेर 20
3: जिल्लाको अरू पालिकाको अथवा देशका अरू ठाउँको भन्दा यो धेरै
1: राम्रो खालको संरचना हो भन्ने हामीले सुन्न पाएनौँ।
4: त्यसको साथसाथै के छ भने हामीले विगतमा एउटा जिल्ला मात्र नै अस्पताल हुन्छ भने नगर अस्पताल 1500 भवन अब छिटै हामी केही हप्तामै त्यो भवनबाट सेवा प्रवाह गर्न गइरहेछौँ। 3 डाक्टरबाट सेवा प्रवाह भइरहेछ। त्यसलाई हेर्दाखेरि अब यहाँबाट रिफर हुनुभयो भने सोझै परदेश भेरी अस्पताल नेपाल कर्णाली परदेश अस्पताल सुर्खेत पुग्ने पर्ने अवस्था खालको छ।
1: यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्यतया सरकारी मापदण्ड अनुसार संरचना अनुसार त्यहाँ बर्थिङ सेन्टर सञ्चालन हुँदैन।
4: हजुर,
1: तर नलगाट नगरपालिका यस्तो जहाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि 6 बर्थिङ सेन्टर अहिले नलगाट नगरपालिकाभित्र चलिरहेका छ।
4: 6 बर्थिङ सेन्टर नयाँ बनेका छन् भने दुई ठाउँमा ती इक्विपमेन्टहरू पनि यहाँ उपलब्ध गरा हामीले।
1: अल्ट्रासाउन्ड भिडियो एक्सरे गर्ने सेवा पनि अहिले तल्लो गाउँ स्तरसम्मै पुगिसक्यो।
4: हामीले एउटा अस्पतालमै यहाँ हाम्रो नगरपालिकामै भिडियो एक्सरेदेखि इसिजी लगायत हामीले त्यो गर्ने सम्भव छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ।
1: सिर्केबाट केही दिन अगाडि यो सुत्केरीको त्यो अभ्यास पनि 2 यहाँ भयो भन्ने हामीले सुन्न पाइयो।
4: हजुर,
1: यो भविष्यमा किनभने दात्री निकाय निश्चित समयमा निश्चित प्रकारको सहयोग र त्यो संरचना लिएर उपस्थित हुने हो। उनीहरूले छोडिसकेको अवस्थामा पनि नगरपालिकाले अहिले जुन खालको संरचना जुन खालको सेवा पुगिरहेको छ त्यसलाई अब रोक्दैन
4: यो अझ व्यवस्थित भएर जान्छ। आगामी दिनहरूमा पनि यो स्वास्थ्य क्षेत्रका पनि केही इसिजी युग लगायतको हामीले त्यो गर्ने सम्भव छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ।
1: सिर्केबाट केही दिन अगाडि यो सुत्केरीको त्यो अभ्यास पनि 2 यहाँ भयो भन्ने हामीले सुन्न पाइयो।
4: हजुर।

0: छौँ, अझ व्यवस्थित गरेर अगाडि बढाउने हाम्रो त्यो सोच छ, हामी त्यो खालको कार्यक्रमहरू बनाएको छौँ।
1: अनि विकास निर्माणको सन्दर्भमा सड़क बाटो पुल पुलिसाको सन्दर्भको अनुभव कस्तो रहेछ चार वर्षको?
0: यो अन्य पूर्वाधारतर्फ पनि हेर्दाखेरि हाम्रा धेरै विद्यालयहरू बनेका छन्। तीन तलसम्मको हाम्रो जाइका कम्पनीसँगको उसबाट समन्वय सहकार्यबाट उहाँहरूको सहयोगबाट हाम्रा चार ठाउँमा तीन तले भवन त्यो विद्यालय भवनहरू पनि बनेका छन् भने डब्ल्युएफपी लगायत अन्य संघ संस्था र हाम्रै उसबाट संघ प्रदेशबाट पनि पहिले अब कच्ची भवनहरू भएको ठाउँमा अहिले धेरै जसो पक्की भवनहरू बनेका छन् विद्यालय क्षेत्रमा। सड़कको क्षेत्रमा पनि यो हाम्रो भेरी करिडोर पर्ने बढी भाग चाहिँ हाम्रो नलगाडमा भेरी करिडोर पर्छ, एक नम्बरदेखि लगेर बाह्र नम्बरसम्म हाम्रो पक्की सड़क नै छ। त्यस्तै अर्को हाम्रो दुई नम्बर क्षेत्रदेखि तीन चार छको सेन्टर पर्ने कोइना बजारसम्म पनि पक्की सड़क बन्दैछ र अन्य क्षेत्रमा ग्राविङ पनि हुँदैछ भने कतिपय ठाउँमा वडा हुँदै टोलहरूलाई जोड्ने कामहरू चाहिँ सडकमा पनि भइरहेको छ।
1: कतिपय सडकहरू बर्खा अगाडिसम्म राम्रैसँग चल्ने तर जब बर्खा सुरु हुन्छ पूर्ण रूपमा अवरुद्ध रहने स्थिति भयो भनेर कतिपय स्थानीय नागरिकले भन्नुभयो।
0: हजुर,
1: अबको बाँकी एक वर्षको कार्यकालमा ती सबै त्यो बाह्रै महिना चल्न सक्ने होलान् अथवा कस्तो रहला?
0: यो मेन लाइन त बाह्रै महिना सुचारू नै रहन्छ। यो एक नम्बर दुई नम्बर पाँच नम्बर हुँदै सात आठ नौ दस एघार बाह्रसम्म तिहरूको पनि अब पुलबाट जोडिने झोलिने पुलबाट जोडिन्छ, यो चाहिँ सधैँ चल्छ। अन्य हाम्रो कृषि सडकहरू छन् केही यससँग नजुडिएको वडाहरू, ती ठाउँहरूमा भने बर्खाको सम्बन्धमा केही अवरुद्ध हुन्छ, त्यसको लागि पनि अलिकति नाली तान्ने स्तर सडक स्तर उन्नति गर्ने कामहरू पनि अगाडि बढेको छ। तर हाम्रो भौगोलिक रूपले अलिकति विकट भावले हाम्रो कृषि सडकहरूमा भने अझै समस्या चाहिँ केही समय लाग्ने देखिन्छ।
1: यसमा प्रदेश र संघीय सरकारबाट यस्तो खालको समन्वय अझ राम्रोसँग भइदिएको भए अथवा सहयोग भइदिएको भए स्थानीय सरकारलाई सहयोग पुग्थ्यो भन्ने के छ? त्यस्तो खालको अनुभव रह्यो कि रहेन?
0: अलिअलि त्यस्तो क्षेत्र
1: त्यो पर्याप्त सहयोग पाउनुभयो कि पाउनु भने यहाँहरूले
0: यो पर्याप्त भन्दा पनि अलिक समन्वय नगरपालिका अथवा गाउँपालिकाहरूमा स्थानीय तहसँग समन्वय गरेर बजेट हाल्ने भन्दा पनि केही अलिकति झ्यालबाट योजनाहरू आउने त्यसले गर्दा कतै डुप्लिकेसन भइदिने र कतिपय म्यान प्रहरीको पर्नुपर्ने कामहरू पनि छुट दिने त्यस्तो चाहिँ भएको छ।
2: सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ। पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने भएको छ भने सुकुम्बासीको मानव अधिकार बारे संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। 166 विधेयक संसदमा ल्याउने सरकारले तयारी गरेको छ। मध्य प्रदेशको बजेट सर्वसम्मत पारित भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या देखिए पनि लुम्बिनीमा भने प्रस्ताव प्रभाव नपर्ने नेताहरूले दावी गरेका छन्। नवप्रबन्धन साझेदारी परियोजनाका लागि लुम्बिनी प्रदेशका आठ स्थानीय तह छनौटमा परेका छन्। स्थानीय तहको चार वर्षमा सुशासन अझै कमजोर देखिएको छ भने एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिले निर्देशन समेत दिएको छ। र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन भएको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुनेछ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि असार 32 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संघीय संसदको बैठक अब दुई साता पछि मात्र बच्ने, आगामी आर्थिक वर्षमा 166 विधेयक ल्याउने कानून मन्त्रीको भनाई।
0: सुदूरपश्चिमका चारजना मन्त्री बर्खास्त, कर्णाली प्रदेशमा सहभागी कंग्रेसका चारैजना मन्त्रीको सामूहिक राजीनामा।
1: बाजुराका बाढ़ी पहिरो पीड़ित चार वर्ष पुग्न लाग्दा पनि त्रिपालकी टहरोमा, भक्तपुरको बोडे स्थित होल्डिङ सेन्टरका सुकुम्बासीले सरकारले बुझाए 12 बुधे माग पत्र।
0: इरानको बुसेहर आणविक केन्द्र नजिकै अमेरिकी आक्रमण, दुवै देशबीच फेरि सैन्य द्वन्द्व चर्कियो।
1: र फिफा विश्वकपको दोस्रो सेमी फाइनल खेल आज राति 12:45 शुरू हुने, दुई दशकपछि अर्जेन्टिना र इंग्ल्याण्ड भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संघीय संसदको बैठक अब दुई सातापछि मात्रै बस्ने भएको छ। प्रतिनिधि सभाको बैठक अब साउन 14 गते र राष्ट्रिय सभाको बैठक साउन 15 गते बस्ने गरी स्थगित गरिएको छ। नयाँ सरकार बनेपछि गत वैशाख 28 गते शुरू भएको बजेट अधिवेशन आर्थिक वर्ष सकिन लाग्दा आधा महिना नबस्ने गरी स्थगित भएको हो। बजेट अधिवेशन प्रायजसो दशैं अघिसम्म चल्ने अभ्यास छ। सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जान चाहेकाले बैठक दुई साता होल्ड गरिएको संसद सचिवालयले थाहा संचार नेटवर्कलाई जानकारी दिएको छ। यो अधिवेशनको हालसम्म प्रतिनिधि सभाका 38 र राष्ट्रिय सभाका 33 बैठक बसेका छन्। यसबीचमा बजेटसँगै केही विधेयक पारित गरी जारी गरिएको छ। संसदीय समितिमा विचाराधीन विधेयकमाथि भने सम्बन्धित समितिले कहिले छलफल गर्ने भन्ने निर्कुल गर्नेछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आगामी आर्थिक वर्षमा 166 विधेयक पेश गरिने बताउनु भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा उहाँले आगामी आर्थिक वर्षमा कानून सुधारका लागि पर्याप्त काम गर्ने बताउनु भएको हो।
3: कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 विधेयकहरू छन्। कुल विधेयक 166।
0: मन्त्री गौतमका अनुसार कानून मन्त्रालयबाट 17, पूर्वाधार विकास मन्त्रालयबाट 16, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अर्थ मन्त्रालयबाट 15-15, स्वास्थ्य मन्त्रालयबाट 16 र गृह मन्त्रालयबाट 11 विधेयक पेश हुनेछन्। पेश गरिने विधेयक मध्ये 97 नयाँ रहेका छन् भने 69 प्रचलित ऐनलाई संशोधन गर्नका लागि बनेका विधेयकहरू छन्। विधान ऐन 2081 दफा 3 व्यवस्था बमोजिम मन्त्रालयले वार्षिक कार्यतालिका निर्माण गरी संघीय संसदमा बुझाइसकेको मन्त्री गौतमले सदनलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकबाट अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 सर्वसम्मतिले अनुमोदन भएको छ।
1: सांसदहरू नै आत्महत्या र ज्यान मार्ने धम्कीबाट त्रसित भएका छन्। कानून निर्माण र जनताका आवाज बुलन्द पार्ने जिम्मेवारीमा संसदमा पुगेका जनप्रतिनिधि आफै आत्महत्याको जोखिम र ज्यान मार्ने धम्कीबाट त्रसित भएका छन्। अमर्यादित र असंसदीय भाषा शैलीका साथ सरकारको विरोध र समर्थनमा केन्द्रित हुने सांसदहरू अहिले अपरिपक्व व्यवहार देखाउन थालेका छन्। यसअघि आफूले बोलेको भाषण सामाजिक सञ्जालमा ट्रोल गरिएपछि नेपाली कांग्रेसकी सांसद सीता थपलियाले दुई पटक आत्महत्याको प्रयास गरेको बताउनु भएको छ। केही दिन अघि संसद बैठकमा उहाँले बोलेको अभिव्यक्ति कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाको अभिव्यक्तिसँग हुबहु मिलेको थियो। त्यही अभिव्यक्ति जोडेर सामाजिक सञ्जालमा ट्रोल गरिएको भन्दै उहाँले आफू पीड़ित भएको सुनाउनुभयो। यसअघि नेकपा एमालेका सचेतक ऐन महर र खुशबू ओली लगायतका सांसदले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै म्यासेज नै पढ़ेर सुनाउनु भएको थियो। आजको बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद केपी खनालले मुलुकमा बढ़दो आत्मदाह र मानसिक स्वास्थ्य समस्या समाधानका लागि अविलम्ब मानसिक स्वास्थ्य परिषद गठन गर्न माग गर्नु भएको छ। समाज विकास र विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारे पनि नागरिकको मानसिक स्वास्थ्यको अवस्था झन संवेदनशील बन्दै गएको बताउनुभयो। उहाँले बढ़दो डिप्रेशन र चिन्ता जस्ता समस्याले समाजलाई आक्रान्त बनाएको उल्लेख गर्दै हाल उपलब्ध सेवाहरू सीमित असमान र राजधानी केन्द्रित मात्र भएको टिप्पणी गर्नुभयो।
4: मानसिक स्वास्थ्य परिषदको गठन गर्न म राज्यलाई अनुरोध गर्न चाहन्छु, सरकारलाई अनुरोध गर्न चाहन्छु, जुन चाहिँ मेन्टल हेल्थ काउन्सिलको स्थापना गरियोस्, जसबाट योग्य इजाजत प्राप्त र दक्ष मनोवैज्ञानिकहरू संलग्न भई कार्य गर्न सकुन्, सरकारप्रति जवाबदेही रहँदै मानसिक स्वास्थ्य सेवाको प्रभावकारी अनुगमन पनि गर्न सकियोस् भन्न चाहन्छु। यसप्रति म प्रतिपक्षलाई पनि यसमा जोरदारका साथ सहयोग गर्न अनुरोध गर्न चाहन्छु।
1: गैराती मात्रै रौतहटमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनको किर्तिपुरस्थित वर्ण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ। यसै साता मात्रै काठमाडौँ सहित तीनजनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। तीनजनाको मृत्यु भइसकेको छ।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चारजना मन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको छ। मुख्यमन्त्री शाहले आज सत्ता साझेदार दल नेकपा एमालेसँगको बजेट विवाद उत्कर्षमा पुगेपछि तीन मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको हो। बर्खास्त हुनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला देवी सावत रहनु भएको छ। मुख्यमन्त्री शाह उच्चस्तरमा छलफल गरेर आज मात्रै काठमाडौँबाट धनगढ़ी फर्कनु भएको थियो। बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उहाँले एमालेका मन्त्रीलाई पदबाट बर्खास्त गर्ने निर्णयमा पुग्नु भएको हो। एमाले आज मात्रै कंग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। धनगढ़ीमा बसेको एमाले प्रदेश संसद दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
1: कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन्। चारैजना मन्त्रीहरूले मुख्यमन्त्री एमलाल कनेललाई राजीनामा बुझाएका हुन्, यद्यपि स्वीकृत हुन भने बाँकी छ। राजीनामा बुझाएर मार्ग प्रशस्त गरेको सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले जानकारी दिनुभयो। प्रदेश सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीव विक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजय बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सहभागी हुनुहुन्थ्यो। मन्त्रीहरूले राजीनामा बुझाए पनि पार्टीले भने एमाले नेतृत्वको सरकारले दिएको समर्थन भने फिर्ता लिएको छैन। मुख्यमन्त्री कनेल एमालेका सांसद हुनुहुन्छ। कनेल मुख्यमन्त्री भन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो, तर सो सहमति पालना नभएकाले राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्।
0: संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ। उहाँले पुराना ग्यास सिलिण्डरको उपयोगबाट उपभोक्तालाई पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नेपाल एलपी ग्यास आयल निगम र मन्त्रालयतर्फको नियमित अनुगमन गरी गुणस्तरीय जाँचको सुनिश्चितता गर्न पनि भन्नुभएको छ। नेपाल आयल निगमले हिजोबाट मात्रै पूरा सिलिण्डर वितरण थालेको छ।
1: शैक्षिक परामर्श व्यवसायीहरूले सरकारले हालै लागू गरेको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षीय संचालन तथा व्यवस्थापन नियमावली 2083 नमान्ने बताउँदै आन्दोलनको घोषणा गरेका छन्। आज काठमाडौँमा 15 विभिन्न शैक्षिक परामर्श संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी 25 लाख धरोटी नराख्ने बताउँदै आन्दोलन घोषणा गरेका हुन्। नियमावली आउनु स्वागत योग्य भए पनि यसका केही प्रावधान अव्यवहारिक र व्यवसायमै संकट ल्याउने खालका रहेको उनीहरूको भनाई छ। व्यवसायीहरूले नियमावलीका कारण विद्यार्थीको सूचना पाउने अधिकार, निजी क्षेत्रको प्रवर्धन तथा अन्तर्राष्ट्रिय शिक्षा मार्फत नेपाली विद्यार्थीले पाउने अवसर प्रभावित हुने दावी गरेका छन्। उनीहरूले नियमावली यथावत कार्यान्वयन भएमा धेरै परामर्श संस्था बन्द हुने चेतावनी दिएका छन्।
0: यस्तै विभिन्न मन्त्रालयका करार कर्मचारीले आज सिंहदरबार अगाडि धरना दिएका छन्। करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर सरकारले आफू अनुकूल नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै 18 मन्त्रालयका करार कर्मचारीले हिजदेखि धरना थालेका हुन्। उनीहरूले आफूहरूको रोजगारी ग्यारेन्टी नभएसम्म धरना जारी राख्ने चेतावनी दिएका छन्। यता काठमाडौँको माइतीगर मण्डलामा पनि तरकारी किसानले सड़कमा गोल भेडा फालेर सरकार विरूद्ध प्रदर्शन गरेका छन्। सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै आफूहरू फेरि पनि सड़कमै आउन बाध्य भएको किसानहरूको भनाइ छ। नेपाल परिवेशमा सुकुम्बासी र भूमिहीनसँगै बाढ़ी पहिरो प्रभावितका समस्याको एक रिपोर्ट लगायतका थप समाचार बाँकी नै छन्।
5: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य ब्याङ्क तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
6: गुणस्तरीय प्लम्बिङको
7: मार्बलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन
9: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रधानमन्त्री बालेन्द्र शाहले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। उहाँले आज होटल संघ नेपाल हानका पदाधिकारीसँग भएको छलफलमा निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभएको हो। उहाँले व्यवसायीहरूलाई कानूनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गर्नुभयो।
0: मध्य सरकारको बजेट सर्वसम्मतिले पारित भएको छ। आज बसेको प्रदेश सभाको बैठकमा बजेट पारित गरिएको। अर्थमन्त्री युवराज भट्टराईले गत असार 1 गते प्रस्तुत गर्नुभएको 41 अर्ब 13 करोड़को बजेटमा सांसदहरूले धारणा राखेपछि आज पारित भएको बजेट पारित गर्ने विषयमा सत्तापक्ष र विपक्षी दल बीच यसअघि विवाद भएको थियो।
1: सुकुम्बासी र भूमिहीनको मात्र होइन, हरेक वर्ष जसो वर्षामा बाढ़ी पहिरो बर्खामा बाढ़ी पहिरो प्रभावितहरू उस्तै पीड़ामा पर्ने गरेका छन्। चुनावका बेला पार्टीका घोषणा पत्र र नेताहरूका भाषणमा गरीब दुखी केन्द्रमा पर्ने गर्दछन्। तर सरकारमा पुगेपछि सरकारले उनी गरीब र निमुखामाथि कुनै राहतको व्यवस्था गर्दैन। अहिलेको बालिन सरकार पनि उस्तै पुरानो दलको सरकार भन्दा फरक भन्ने अवस्थामा देखिएको छैन। सुकुमवासीको उठीवास लगाएर चौतर्फी घेराबन्दीमा परेको बालिन सरकार भूमिहीन र बाढ़ी पहिरो प्रभावितलाई राहत र पुनर्स्थापनाको काम गर्न समेत असफल भएको छ। 100 दिनमा 100 काम गर्ने भनेको सरकार आफ्नै कुकर्मले धर्मराउने अवस्थामा आइपुगेको छ। तर विकट जिल्लाका बाढ़ी पहिरो पीड़ित प्रभावित भने 4 वर्षसम्मको निराशा अब बालिन सरकारले आशामा परिणत गरिदिने विश्वासमा बसेका छन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
6: बाजुराको हिमाली गाउँपालिकाका बाढ़ी पहिरो पीड़ित 4 वर्ष पुग्न लाग्दा समेत त्रिपाल र टीनको अस्थायी टहरमै बस्न बाध्य भएका छन्। पुनर्स्थापनाका लागि प्रभावकारी पहल हुन नसकेको भन्दै प्रभावितहरूले सरकारसँग तत्काल व्यवस्थापनको माग गरेका छन्। हिमाली गाउँपालिका 4 बोर्तामा 2079 साल असोज 25 गतेको बाढ़ी पहिरोले 111 घर परिवार विस्थापित भएका थिए। घटना भएको करिब 4 वर्ष पुग्न लाग्दा पनि स्थायी पुनर्स्थापनाको व्यवस्था हुन नसकेको स्थानीयको गुनासो छ। स्थानीय देवमल भण्डारीले प्रारम्भिक चरणमा छिटफुट राहत बाहेक सरकारी निकायबाट अपेक्षित सहयोग नपाएको बताउनुभयो। उहाँले थाहा संचार नेटवर्कसँग कुरा गर्दै पीड़ितको पुनर्स्थापनाका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो। अर्का स्थानीय अजबहादुर मल्लले पुर्खौंदेखि बसोबास गर्दै आएको घर पहिरोले भत्काएपछि अहिले क्षतिग्रस्त घरमै जोखिम मोलेर बस्नु परेको बताउनुभयो। पहिरोले बाँस र खडेरीले घाँस समेत खोसेको भन्दै उहाँले पीड़ितको अवस्था अझै कष्टकर रहेको सुनाउनुभयो।
10: घरको जोखिम त्यस्तै छ, बाढ़ी पहिरोको पनि त्यति जोखिमपूर्णै छ। अनि अहिलेको खलडीको पनि त्यस्तै छ, जम्मै एउटा मुठा मान पनि उत्पादन भएन, पशु पनि हुने सम्भावना पनि देखिँदैन। अब शान्तिमुनालाई मुखौलाहरूलाई पानी पनि छैन, पानीको पनि छुरा पनि जम्मै पनि छैन, ठाउँ ठाउँमा सब सुकिसक्यो।
6: हिमाली गाउँपालिकाकै 5 नम्बर वडाको रुगिन र नादापाटा क्षेत्रमा कबाडी खोलाको बाढ़ीबाट प्रभावित 210 परिवार मध्ये 17 परिवार अझै पूर्ण रूपमा विस्थापित रहेको वडाध्यक्ष प्रदीप बुढ थापाले जानकारी दिनुभयो। उहाँले हालसम्म ती परिवारको राहत तथा पुनर्स्थापनाका लागि प्रभावकारी व्यवस्था हुन नसकेको बताउनुभयो। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा बाजुराका प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरौलाले सरकारी तथा गैर सरकारी निकायबाट केही प्रयास भए पनि विस्थापितलाई स्थायी बसोबासको लागि अपेक्षा अनुसार काम गर्न नसकिएको स्वीकार गर्नुभयो। उहाँले पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरूसँग समन्वय भने भइरहेको बताउनुभयो।
11: धेरै प्रगति गर्न नसक्ने पक्कै हो है। स्थानीय तह प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा किस्ता किस्तामा स्वीकृत हुन्छ होइन अनुदान रकम। त्यो बाढ हालेको अवस्थामा त सबैको निकाय पनि भइरहेछ, घर आवासहरू बनी पनि राखेका छन् होइन। कतिको डकुमेन्टेसन राम्रो नभएको कारण, मुचुल्काहरू नभएको कारण पनि सरकारी तहबाट अनुदान त जाँदैन आवासका लागि, त्यसले पनि समस्या भयो।
0: यता भक्तपुरको बोडे स्थित होल्डिङ सेन्टरमा राखिएका भूमिहीन सुकुम्बासीले भने सरकारलाई 12 बुद्धि मागपत्र बुझाएका छन्। मागपत्रमा उनीहरूले भू स्वामित्व सहितको स्थायी पुनर्स्थापना, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र वास अधिकारको सुनिश्चितता माग गरेका हुन्। भक्तपुरका प्रमुख जिल्लाधिकारी विनोद कुमार खड्का तथा अर्थमन्त्री डाक्टर श्रेणी वाग्लेका सल्लाहकार उत्तम निरौला होल्डिङ सेन्टरको अनुगमनमा पुगेका बेला पीड़ितहरूले मागपत्र बुझाएका हुन्। मागपत्रमा भूमि भू स्वामित्व सहितको स्थायी पुनर्स्थापनाको स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न भनिएको छ। मागपत्र बुझ्दै प्रमुख जिल्लाधिकारी खड्काले सुकुम्बासीका माग सम्बन्धित निकायमा पठाउने र आफ्नो तर्फबाट समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: जल तथा मौसम विज्ञान विभागले हाल देशभरि नै मौसमी प्रणाली सक्रिय रहेको जनाएको छ। हाल बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। पछिल्लो 6 घण्टामा जोटीमा 51 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै बर्दियाको कुमरा गाउँमा गाउँ क्षेत्रमा 49.2 मिलिमिटर वर्षा मापन भएको महाशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिनुभयो। आज राति देशका हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको उहाँले जानकारी दिनुभएको छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो।
12: देशको हिमाली भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षा हिमपात देखिएको छ भने मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा कर्णाली पश्चिम प्रदेशको पहाड़ी भूभाग तथा पश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा चाहिँ न्यूनतम 27 मध्यमसम्मको वर्षाको सम्भावना देखिएको छ। बागमती प्रदेशको हिमाली भूभाग तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागमा पनि एक दुई स्थानमा भने चाहिँ भारी वर्षाको सम्भावना रहेको देखिन्छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: मनोरञ्जन सहित मात्रहरु 999 मै डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर दिल्ली राज खड्का घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन्। उनलाई 6 लाख रूपियाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज पक्राउ गरेको हो। पुलको डिजाइन स्वीकृत गराइदिने तथा छिर्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनापछि टंगाल स्थित आयोगको केन्द्रीय कार्यालय र आयोगको इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट 6 लाख रूपियाँ घुस लिइरहेको अवस्थामा रंगी हात पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताउनुभयो।
2: सरकारले बर्ड फ्लूको कारण कुखुरा मरेपछि पीड़ित किसानलाई 50 करोड़ 71 लाख राहत उपलब्ध गराएको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार हालसम्म झापा मोरङ सुनसरी चितवन काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेका 105 किसानलाई राहत उपलब्ध गराइएको हो। किसानको कुखुरा त्यसरी नष्ट भएमा 75% राहत प्रदान गर्ने गरिएको छ।
3: नेप्से परिसूचक आज 14 अंकले बढ़ेको छ। यससँगै नेप्से 2590 को बिन्दुमा कायम भएको छ। हिजो नेप्से 2576 को अंकमा कायम थियो। बजारको परिसूचकसँगै कारोबार रकममा सुधार आएसँगै आज 8 अर्ब 47 करोड़ रूपियाँको कारोबार भएको छ। आज 196 कम्पनीको शेयर मूल्य बढ़दा 59 कम्पनीको शेयर मूल्य घटे भने 19 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
2: हेटौडा उपमहानगरपालिकाले साउन 1 गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। एक सूचना जारी गर्दै उपमहानगरले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौजात तथा खरिद बिक्रीको परिणाम सम्बन्धित पालिकामा बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरेको छ। उपमहानगरपालिकाले भोलि राति 12 बजेपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि फर्म उद्योग र कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण र ओसार पसार कार्य बन्द गर्न निर्देशन दिएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले आज देशको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र रहेको बुसेहर बन्दरगाह शहरलाई रक्षित गर्दै अमेरिकाले नयाँ आक्रमण गरेको जनाएको छ। यससँगै अमेरिका र इरानबीच पुनः शुरू भएको सैन्य द्वन्द्व थप चर्किएको छ। फेब्रुअरीमा शुरू भएको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले गत महिना अमेरिका र इरानबीच भएको इस्लामाबाद समझदारी पत्रपछि केही समय शान्ति कायम भएको थियो। तर पछिल्ला दिनमा दुवै पक्षले पुनः एकअर्काका सैन्य तथा रणनीतिक लक्ष्यमा आक्रमण गरे छन्। इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कोर्प्स आईआरजीसीले बहराइन स्थित अमेरिकी 5 औं नौसैनिक बेडालाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ। बहराइनले भने आफ्ना सुरक्षा बलले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनहरू निस्तेज पारेको जनाएको छ। यसैबीच जोर्डनले पनि इरानबाट प्रहार गरिएका 3 वटा क्षेप्यास्त्र खसालेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान वार्ताको टेबलमा नफर्किए आगामी सातादेखि इरानका ऊर्जा पूर्वाधार विद्युत केन्द्र र पुलहरूमा थप आक्रमण गर्ने चेतावनी दिनुभएको छ।
4: विश्वकप फुटबल विशेष।
5: फिफा विश्वकप फुटबल प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति 12:15 उपाधिका प्रमुख दावेदार अर्जेन्टिना र इंल्याण्ड आम्ने सामने हुँदैछन्। अमेरिकाको एटलान्टामा हुने यो खेललाई विश्वकपकै सबैभन्दा प्रत्यक्षित भिडन्तका रूपमा हेरिएको छ। सन् 1966 पछि दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको इंल्याण्ड र साविक विजेता अर्जेन्टिना फाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यसहित मैदान उत्रदैछन्। अर्जेन्टिनाका कप्तान लियोनल मेसी र इंल्याण्डका कप्तान ह्यारी केन यो खेलको मुख्य आकर्षक हुन्। मेसी र केन पहिलो पटक भिड्न लागेका हुन्। सम्भवतः विश्वकपमा यी दुई स्टार खेलाड़ी बीचको यो अन्तिम प्रतिस्पर्धा पनि हुन सक्छ। जारी विश्वकपमा मेसीले 8 तथा केनले 6 गोल गर्दै उत्कृष्ट लयमा छन्। अर्जेन्टिना र इंग्ल्याण्ड 21 वर्षपछि आमने सामने हुन लागेका हुन्। उनीहरूबीच पछिल्लो पटक सन् 2005 नोभेम्बर 12 जेनेभामा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड 3-2 विजयी भएको थियो। विश्वकप इतिहासमा भने दुवै टोली 5 पटक भिड्दा इंग्ल्याण्डले 3 र अर्जेन्टिनाले 2 खेल जितेको छ। इंग्ल्याण्ड विरूद्ध अर्जेन्टिनाले यसपटक परम्परागत निलो सेतो धर्के जर्सीको सट्टा गाढा निलो अभे जर्सी लगाउने भएको छ। सन् 1986 र 1998 विश्वकपमा इंग्ल्याण्डमाथि ऐतिहासिक जित निकाल्दा पनि अर्जेन्टिनाले यही जर्सी प्रयोग गरेको थियो। खेलअघि मेसीले इंग्ल्याण्ड विरूद्धको खेल कठिन भए पनि टोली फाइनल पुग्ने लक्ष्यमा रहेको र सबै खेलाड़ी फिट रहेको बताएका छन्। इंग्ल्याण्डका कप्तान ह्यारी केनले अर्जेन्टिना विरूद्ध फरक रणनीति अपनाइने र विशेष गरी मेसीलाई रोक्न विशेष योजना बनाइएको बताएका छन्। इंग्ल्याण्डका जुड बेलिङ्गम र अर्जेन्टिनाका निकोलास गोन्जालेज खेलका प्लेयर्स टु वाच मानिएका छन्।
2: नेपालले भने सिधै सन् 2028 टी20 विश्वकपको ग्लोबल छनौट खेल्ने भएको छ। आईसीसीका अनुसार सन् 2026 टी20 विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीले सिधै ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्नेछन्। यो क्रिकेटको कुरा हो। यही समूहमा परेकाले नेपालले एसिया क्षेत्रीय छनौट खेल्नु पर्ने छैन। टी20 विश्वकप 2026 नेपाल समूह चरणबाटै बाहिरिएको थियो, त्यसैले टोलीले स्वतः विश्वकपमा स्थान बनाउन नसके पनि सिधै ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्ने अवसर भने सुरक्षित गरेको हो।
3: नेपाली महिला अण्डर 19 क्रिकेट टोली एसिया कपमा छनौट भएको छ। आज भएको एसएससी अण्डर 19 महिला प्रिमियर कप क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले पराजित गर्दै सेमी फाइनल पुगेपछि नेपाल एसिया कपमा पनि छनौट भएको हो। जापानले प्रस्तुत गरेको 87 रनको लक्ष्य नेपालले मात्र 11.2 ओभरमा 1 विकेटको क्षतिमा भेटायो।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: संघीय संसदको बैठक अब 2 सातापछि मात्र बस्ने। आगामी आर्थिक वर्षमा 166 विधेयक ल्याउने कानून मन्त्रीको भनाई।
2: सुदूरपश्चिमका 4 मन्त्री बर्खास्त। कर्णाली प्रदेशमा सहभागी कांग्रेसका 4 मन्त्रीको सामूहिक राजीनामा। मध्य प्रदेशको बजेट पारित।
3: बाजुराका बाढ़ी पहिरो पीड़ित 4 वर्ष पुग्न लाग्दा पनि त्रिपालकै टहरोमा। भक्तपुरको बोडे स्थित होल्डिङ सेन्टरका सुकुम्बासीले सरकारलाई बुझाए 12 बुधे मागपत्र।
2: इरानको बुसेहर आणविक केन्द्र नजिकै अमेरिकी आक्रमण। दुवै देशबीच फेरि सैन्य द्वन्द चर्कियो।
3: र फिफा विश्वकपको दोस्रो सेमी फाइनल खेल आज राति 12:15 शुरू हुने। 2 दशकपछि अर्जेन्टिना र इंग्ल्याण्ड भिड्दै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
7: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी 2 प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
7: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
9: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
8: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
9: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
8: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
8: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: डियर निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही दाँडामा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन, कहिलेदेखि भन्दैछ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: बुनु दाना लिनु।
3: हजुर, यदि तपाई पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894850571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, दिबाङ चुडीखेल, रोल्पा।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
5: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
5: ल उसो भए म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
5: उत्पादक प्रभु लघु उद्योग, घोराही 15, दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
4: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15, दाङ।
6: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योगी मस्त र जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोतरी जेऊ बेला सुनो, फुरी कता ओचुगुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे, वातावरण मिलेने ल खेप्ता असर किएने, रि उमुल र थङ्ने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल भे लागिने सज, जिनी गिनी लापरवाही सुनो, चाउसो खेलगेमा दुख, जन धनी खेप्ता छेती ताउजुगो खोकाई वन जङ्गल सर मेरा आइरुङ्गे बानी एमएल एमए ओ छानेला सोतर पोतरालाई पार बजेर हटे
7: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जा बाङ्जा र यामा ढेने पोल घेने या इतौ चिज्र रहे वन जङ्गल याले के भए
6: पिकनिक वनभोज बाटो मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओसो छान्ने तैके बारीको चुरोद विधि ओरेको नै
7: नान्थार नाम ल लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउस गिरिए
6: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज निके लैजु अब नजरे बनाए गेम एल गेज निकेमा लागे औलेम लायो के माइए
7: वन जङ्गल जुडिसियो घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिनी ने चाउसो सहिले के खेले
6: वन जङ्गल मेला ला दिकिनि पार जना खर नाम दारे मिलि देखो नै सानो जने हेस रे
7: बतास उचली जु बेला को हिजिन के कोटल ने के सताकी ने हे नखे म छिन्नि ने चास के सया
6: ने लागि ने निताई के मने के पछि सुनो अरु ले मने के बच या
7: के छ थामला पयाल ने लागि के सन्किनि के छ का ओडा कार्यालय प्रहरी कार्यालय सज सुनछरी गाउँपालिका गाउँ कार्यपालिकाए उनी कार्यालय ल खबर दिए
6: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै 166 वटा विधेयक प्रस्तुत गर्ने सरकारको लक्ष्य।
1: पहिलो प्राथमिकतामा 64 वटा विधेयकहरू छन्, दोस्रोमा 45 वटा विधेयकहरू छन् र तेस्रोमा 57 वटा विधेयकहरू छन्।
0: होटल व्यवसायीको समस्या सुनेपछि प्रधानमन्त्रीले के भने?
2: उहाँले पोजिटिभ दिनुभयो र विचार त गर्न म एक्सन फोन त इन्टरनेटै गर्छु भन्ने किसिमले पनि उहाँहरूको सजेसन दिनुभयो।
0: होटल संघ नेपालका उपाध्यक्ष र इरानमाथि अमेरिकी सेनाको आक्रमण 5 दिन पनि जारी। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै जाँदा अमेरिकी सेनाले इरानमाथि लगातार 5 दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार उसका पछिल्ला आक्रमणको उद्देश्य उक्त जलमार्गमा व्यावसायिक जहाजमाथि हमला गर्ने तेहरानको सैन्य क्षमतालाई कमजोर तुल्याउनु हो। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेट असर भन्छिन्, यो एउटा यस्तो ढाँचा हो जुन हामीले करिब एक हप्तादेखि देखिरहेका छौं र विवाद चर्किएसँगै यो अझ तीव्र बन्दै गएको छ। इरानले अमेरिकाको बमबारी नरोकिँदासम्म उक्त जलमार्ग बन्द रहने बताएको छ। उनीहरूले होर्मुज स्ट्रेट मात्रै नभएर तेल र ग्यास निर्यातका लागि प्रयोग हुने अन्य मार्गहरूमा पनि आफ्नो आक्रमण विस्तार गर्न सक्ने बताएका छन्। बीबीसीकी बारबरा प्लेट असर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेहरानले सम्झौता नस्वीकारे विद्युत केन्द्र र पुलहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन्। युक्रेन र युरोपेली संघ ड्रोनको उत्पादन विस्तार गर्न संयुक्त परियोजनाहरू स्थापना गर्न सहमत भएका छन्। किएवमा बोल्दै युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेयर लायनले उक्त सम्झौताले युक्रेनी कौशल र युरोपेली औद्योगिक क्षमताबीच तालमेल मिलाउने बताइन्। रूसी आक्रमण विरूद्ध लड्न युक्रेनले अत्यन्त विकसित ड्रोन उद्योग निर्माण गरेको छ। साथै उसले इरानी आक्रमणसँग जुझ्न कम खर्चिला उपाय खोजिरहेका खाड़ी राष्ट्रसहित 9 देशहरूलाई आफ्नो विशेषज्ञता बिक्री गरेको छ। ब्रिटिश प्रधानमन्त्री कियर स्टार्मरले प्रधानमन्त्रीका रूपमा संसदमा आफ्नो अन्तिम प्रश्नोत्तर सत्र सम्पन्न गरेसँगै सांसदहरूले उभिएर उनीप्रति सम्मान प्रकट गरेका छन्। डाउनिङ स्ट्रीट छाड्नुभन्दा 5 दिन अघि सर स्टार्मरले आफूले पदभार सम्हाल्दाको तुलनामा देश राम्रो अवस्थामा रहेको बताए। आउँदो सोमबार एन्डी बर्नम प्रधानमन्त्री बन्नेछन्। स्टार्मरले आफ्ना उत्तराधिकारीलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। इजरायलको एउटा सैन्य अदालतले आर्थिक लाभका लागि इरानी एजेन्टलाई संवेदनशील सूचना दिएको आरोपमा एक सैनिकलाई 5 वर्षको जेल सजाय सुनाएको छ। सुनवाईका क्रममा उक्त नाम नखुलाइएका सैनिकले गत वर्ष इजरायल र इरान बीच भएको छोटो युद्धका क्रममा दुईटा क्षेप्यास्त्रलाई अवरोध गरिँदै गर्दाका भिडियो पठाएका बताइएको छ। जेल सजायसँगै उनलाई जरिवानाका साथै घटुवा पनि गरिएको छ। र थाइल्याण्डले म्यानमारका राष्ट्रपति मिन ओङ ल्वाइङलाई औपचारिक भ्रमणको निम्तो दिएको छ। म्यानमारको सेना प्रमुखबाट हटेपछि छिमेकी राष्ट्रको यो उनको पहिलो औपचारिक भ्रमण हुनेछ। थाइल्याण्डका विदेश मन्त्रीले म्यानमारलाई पुनः क्षेत्रीय समुदायसँग जोड्न उचित हुने बताएका छन्। सन् 2021 आङ सान सूचीलाई सत्ताबाट हटाउने सैन्य सत्ता पलटको नेतृत्व गरेका ल्वाइङ अप्रेलमा अत्यन्त नियन्त्रित रूपमा सम्पन्न चुनावपछि गैर सैनिक राष्ट्रपति बनेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। सरकारले आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै उक्त अवधिमा 166 वटा विधेयक संघीय संसदमा पेश गर्ने लक्ष्य लिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको बैठकमा विधेयक निर्माण सम्बन्धी सरकारका लक्ष्यबारे जानकारी गराएकी हुन्। यसरी आर्थिक वर्ष शुरू हुनु अगावै वर्षभरि संसदमा पेश गर्ने विधेयकको सूची ल्याउने अभ्यास सकारात्मक भएको तर उत्तिकै चुनौतीपूर्ण पनि रहेको एकजना पूर्व कानून मन्त्रीले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: बीबीसीलाई प्राप्त विधेयकहरूको सूचीमा विशिष्ट व्यक्तिहरूको सुविधा, आर्टिफिशियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रासायनिक अस्त्र निषेध, सड़क सुरक्षा लगायत विभिन्न महत्वपूर्ण विषय सम्बन्धी विधेयकहरू रहेका छन्। मन्त्रालयहरूले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी हरेक वर्षको जेठ महिनामा विधेयकको प्राथमिकता क्रम खुलाएर कानून मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। त्यसका आधारमा कानून मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी संघीय संसदमा पेश गरिने विधेयकहरूको प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका बनाउनुपर्ने व्यवस्था छ। त्यस्तो वार्षिक कार्यतालिका कानून मन्त्रालयले असार मसन्तभित्र संघीय संसदलाई पठाउनुपर्ने हुन्छ। त्यसबमोजिम असार 24 र 25 गते मन्त्रालयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिएको कानून मन्त्री गौतमले बताइन्।
1: कार्यपालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 विधेयकहरू छन्।
4: मन्त्री गौतमले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षभरि सबैभन्दा धेरै कानून मन्त्रालयले र सबैभन्दा थोरै रक्षा मन्त्रालयले विधेयक तर्जुमा गर्नेछ। कानून मन्त्रालयले नयाँ आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गरेको उनले बताइन्। सरकारले वर्षभरि ल्याउने विधेयकहरूको सूची र कार्यतालिका सुरुमै आउनु राम्रो अभ्यास भएको भूतपूर्व कानून मन्त्री माधव प्रसाद पौडेल बताउँछन्। यद्यपि उक्त संख्यामा विधेयकहरू ल्याएर पारित गराउनु सरकारका निम्ति चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।
5: पहिलो कुरो त मसुदा ड्राफ्ट गर्ने कुरै नै उहाँलाई चाहिँ चुनौती छ उहाँहरूको लागि, किनकि हामीसँग खास गरी विधेयक तर्जुमा गर्ने म्यान पावरको असाध्यै सीमित छ हामीसित। दोस्रो कुरो, अहिले हाम्रो पार्लियामेन्टरी प्र्याक्टिसमा चाहिँ ऐन मसौदा मात्रै गरेर हुँदैन, ऐनको प्रत्येक दफाको दफावार व्याख्यान टिप्पणी पनि आवश्यक हुन्छ। तेस्रो कुरो, यति महत्वाकांक्षी योजना राख्नु भएको छ उहाँहरूले, त्यसअनुसार पार्लियामेन्टमा यी विधेयकहरू पारित गर्ने समय हुन्छ हुँदैन। अब चौथो कुरो, यी संशोधन गर्ने विधेयकहरूमा पनि निकै नै टाइम लागेर चाहिँ हामीले चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। तथा चुनौती प्रशस्तै छन् हेर्नुहोस्। तर यति 166 विधेयकको योजना गरे भए पनि धेरै विधेयक पास हुने अपेक्षा गर्न सकिन्छ।
4: कानून मन्त्री गौतमका अनुसार सरकारले प्रचलित कानूनहरूको पुनर्वलोकन तथा सुधारका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने तयारी गरिरहेको छ। संघीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली संचालनमा ल्याइने तयारी गरिएको उनले बताइन्। उनका अनुसार कानून निर्माणका लागि सुझावहरू संकलन गरी सहभागितामूलक कानून निर्माण प्रक्रियालाई मूर्त रूप दिन मन्त्रालयले ल्याएको नो योर ल मेक योर ओन ल नामक पोर्टलमा अहिलेसम्म करिब 400 सुझावहरू प्राप्त भएका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको छ। गत शुक्रबार अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको थियो। तर आयोगले गत सोमबार उक्त आदेशपछि पनि पूर्व न्यायाधीश, पूर्व सैन्याधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने भन्दै सूचना जारी गरेको थियो। त्यसले अदालतको अवहेलना भएको तर्क गर्दै अधिवक्ता मणिराम उपाध्यायले अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सुनवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अन्य काम जारी रहने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बीबीसीलाई बताए। अब अर्को विषय। यसअघि निर्माण व्यवसायी र निजी क्षेत्रका पदाधिकारीसँग भेट गरेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले होटल व्यवसायमा भएका सरोकारहरू सुन्न होटल संघ नेपालका पदाधिकारीसँग भेट गरेका छन्। उक्त भेटमा प्रधानमन्त्रीले होटल व्यवसायमा सरकारले गर्नुपर्ने सुधार गर्ने भन्दै लगानी बढ़ाउन आग्रह गरेको सहभागीहरूले बताएका छन्। तिनै मध्येका एक होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलादरसँग कुरा गर्दै हामीले तपाईहरूले प्रधानमन्त्री समक्ष आफ्ना के विषयहरू राख्नुभयो भनेर सोधेका छौं।
2: अब प्रधानमन्त्रीजीले त अब हाम्रो 5-7 बुँदै हो, इम्पोर्टेन्ट बुँदा हो र हामीले लेख्नु पनि लगेका थियौँ, लिखित पनि बुझाएँ।
0: 6-7 बुँदामा चाहिँ के कुराहरू थिए?
2: मुख्य बुँदा भनेको हो भने अब हाम्रो होटल इन्डस्ट्रीको धेरै लगानी भइरहेको थियो त्यसमा है। अब हाम्रो क्यापेसिटी अनुसार चाहिँ अब 40 लाख टुरिस्टसम्म धान्ने किसिमको हाम्रो होटल इन्डस्ट्रीको क्यापेसिटी छ। 40 लाख पर्यटकसम्म हामी धान्छ। अहिलेको अवस्थामा 12 लाख आइरहेको हुनाले 35% मात्रै आधार उपस्थित भएको अवस्थामा होटल इन्डस्ट्रीलाई अलिकति टुरिज्मको नम्बर सम्मको लागि अलिक केही कुरामा सहजीकरण दिनुपर्ने हामीले चेष्टा गरेको थियौँ हामीले त्यो कुरा अब त्यसमा चाहिँ अब बदलिने त हालको लागि नेसनल पार्टी सेक्टरमा राख्यो भने हामीलाई अलिकति सहज होला भन्ने किसिमको हाम्रो धारणा प्लस विद्युतको महसुसलाई अलिकति बुद्ध स्रोतलाई साइज लगाइदिनु भने हामीले चाहिँ यो चाहिँ त्यस राख्यौँ. अर्को कुरा विचार त अब असहज भइरहेको अब हाम्रो चाहिँ सानोतिनो होटेलहरू पनि अब सरकारको नीति नियमको कारणले अलिकति हाम्रो बाध्यता भइरहेको त्यतिकैमा छ हामीले बेसी गरेन उहाँले.
0: अनि त्यो कुरा सुनिसकेपछि प्रधानमन्त्रीले चाहिँ तपाईँहरूले समस्या राख्दा के भन्नुभयो?
2: हरेक कुरामा चाहिँ उहाँले पोजिटिभ दिनुभयो. विचार गर्न म एक्सन मात्रै हो फोन त इन्टरनेटै गर्छु भन्ने किसिमको पनि उहाँले सजेसन दिनुभयो. जस्तै अब पर्यटन नम्बर बनाउनेमा पनि उहाँले अब सरकारलाई एकदमै अब प्रमोसन त्यो विशेष ध्यान दिएर विश्वको बजेट सुहाइरहेको छु भन्ने किसिमको एकदम राम्रो आश्वासन दिनुभयो. प्लस फाटोको डेभलपमेन्टको लागि पनि सरकारले एकदमै ध्यान दिएर चाहिँ लागिरहेको छ भन्ने किसिमको पनि आश्वासन दिनुभयो. अथवा चाहिँ अब कुनै पनि सानो होटेलहरूको इआइएको कारणले गर्दाखेरि रजिस्टर नभएको अवस्थालाई उनीहरूले तुरन्तै बाटो अपन फुकाउने किसिमको आश्वासन दिनुभयो.
0: प्रधानमन्त्री
2: हुनुभन्दा तिन दिनुभयो र विचार गर्न म एक्सन मात्रै हो फोन त इन्टरनेटै गर्छु भन्ने किसिमको पनि उहाँले सजेसन दिनुभयो. जस्तै अब पर्यटन नम्बर बनाउनेमा पनि उहाँले अब सरकारलाई एकदमै अब प्रमोसन त्यो विषय

0: चुनावी भाषण को बेला में पशुपतिनाथ ने घूमने जाने हो सेवाली नई जनकपुर हो भन्ने खाल विषय में आज किसरी पर्यटन प्रवर्धन आंतरिक अथवा बाह्य पर्यटन प्रवर्धन करने किसिम को वहां का कई भनाई आए कि आए
1: दुबई को प्रवर्धन तो काम थे सरकार ने एकदम जिम्मेवार आश्वासन आज दिन आंतरिक प्लस बाह्य दुबई अब इंडियन हो धेरे यहां इंटरेस्टेड माइस टूरिज्म में अब जिसमें अब अलिक कम्प्लिकेसन हमें वहां भेट करें जैसे अब इंडियन आना फिर गरगना लिया आँच अब गरगना लिया नपाउन गए जैसे अलग डिस्करेज भैया वेडिंग डेस्टिनेशन में प्रमोशन करने लाइन हमें राखे वहां अब एकदम पोजिटिव लिया उसको कई सोल्यूशन निकालने भाई किसी को आश्वासन दिखाई
0: पोहोर जेन्जी आंदोलन को बेला में होटल निशाना में पड़े है आक्रमण को असुरक्षा बढ़ाक हो विषय में क्रा राख्भ कि
1: होइन अब होटल इन्डस्ट्री भनेको एकदमै सेन्सिटिभ इन्डस्ट्री हो अब जेन्जी आन्दोलन गेटमेन्ट त हाम्रो अब अकुपेन्ट ठ्याक्कै हुनुभयो तर बत्तीले नेपाल चाहिँ तुरन्त भयो अब फेरि अहिले त असम अन्तर्राष्ट्रिय बन्दको कारणले पनि अलिक इफेक्ट परिरहेको छ होइन त्यस कारण चाहिँ अब हामीले चाहिँ उहाँले चाहिँ क्रस बोर्डिङ टुरिज्मलाई अलिकति फोकस गरौँ भन्ने किसिमको चाहिँ पनि कुरा राखेको छौँ जस्तै इन्डिया नेपालको क्रस बोर्डर भयो चाइना नेपालको क्रस बोर्डर हो त्यसमा चाहिँ अब गऱ्यो भने हामीले तुरन्तै चाहिँ अब खर्च मान्न सकिन्छ कि भन्ने किसिमको चाहिँ हामीले सावधानलाई अगाडि राखेको थियौँ उहाँ त्यसमा धेरै पोजिटिभ हुनुहुन्छ भारत अफिस त्यति छ अब स्टडी गरेर अब सबै सहकार्य गरेर चाहिँ अगाडि बढ्ने किसिमले चाहिँ कुरा भएछ।
0: उनी थिए होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधर। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। होर्मुज जलमार्ग माथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै गर्दा अमेरिकी सेनाले इरानमाथि लगातार पाँचौं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। यसबीचमा बहरेन र कुवेतले क्षेप्यास्त्रहरूलाई निष्क्रिय पारिएको जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: अमेरिकाले नयाँ चरणको आक्रमण थाल्दै गर्दा इरानले उक्त क्षेत्रका थप व्यापारिक मार्गहरू अवरूद्ध गर्ने चेतावनी दिएको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्डस कोरले उसैका शब्दमा अमेरिकाले उसको आक्रमक गतिविधि अन्त्य नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले आज बिहान इरानमाथि थप हमला गरिएको जनाएको हो। उसले जारी गरेको वक्तव्यमा ती आक्रमणहरूले उसैका शब्दमा होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाएको उल्लेख छ। अमेरिकी अधिकारीहरूका अनुसार 90 मिनटसम्म चलेको उक्त आक्रमणका क्रममा इरानको तटीय सुरक्षा संरचना तथा एउटा टापुमा रहेका क्रूज क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण केन्द्रहरूलाई निशाना बनाइएको थियो। यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए आउँदो साता इरानका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Tanaka Tuklu San Meghas. Zonzola Drive Check. यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांस

0: पेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
1: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै भनु भनु जस्तै लाग्छ।
2: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
1: तिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
2: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम गुड नाइट कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम गुड नाइटमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी को साथ भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेको

भएका छौ भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ, यो पनि म तपाईँलाई जानकारी गराउँछु। र सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज, सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज अनि सामुदायिक रेडियो हापुरी 89.4 मेगाहर्ज लगायतका रेडियोहरूबाट एकैसाथ कार्यक्रम गुड नाइट यति बेला सुन्दै हुनुहुन्छ। हामी हरेक रात 9 बजेदेखि 10 बजेसम्म आउँछौ तपाईँको संसारमा कार्यक्रम गुड नाइट लिएर, र कार्यक्रम गुड नाइट लिएर आउँदै गर्दा आज हामी तपाईसँग तपाईँका रोजाएका गीतहरू सुन्दै सुनाउँदै अगाडि बढ़नका लागि तपाईँको संसारमा आएका छौं। तसर्थ तपाईँले तपाईँको रोजाएको गीत सुन्न चाहनुहुन्छ भने आजको कार्यक्रममा फोन गर्न सक्नुहुन्छ। यो क्रम म तपाईँलाई जानकारी गराउँछु, 9868-6039-40 को नम्बरमा तपाईँले फोन गर्न सक्नुहुन्छ। यो नम्बर तपाईँको लागि खुला गरेका छौं, आउनुभयो भने हामी तपाईँसँग मजाले कुराकानी गर्छौं र तपाईँको रोजाएको गीत पनि सुन्छौं। त्यसै क्रममा तपाईँले म्यासेज पनि गर्न सक्नुहुन्छ 9864-17-298 तपाईँले म्यासेज पनि गर्नुहोला, तपाईँका म्यासेजहरू पनि हामी वाचन गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। र अब म तपाईँलाई असाध्यै मिठो, मलाई असाध्यै मनपर्ने एउटा गीत सुनाउन गइराखेको छु। तपाईँलाई एउटा गीत राख्छु, 9868-6039-40 फोन गर्नुहोला, 9864-17-298 म्यासेज गर्नुहोला। एउटा असाध्यै राम्रो गीत, जुन गीतले भन्छ तिमीले पराई ठानेपछि पराई हुना के भयो र भन्ने गीत छ। यो गीत तपाईँको माझमा राख्न चाहन्छु। गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौ, तबसम्मका लागि हामी तपाईँको लागि गीत राख्नेछौ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। तिमीले पराई थानेपछि पराई हुन के भयो र भन्ने गीत हामी तपाईँको लागि राख्न गइराखेका छौं। र ल अब यो गीत तपाईँको लागि हामी राख्छौं, गीतपछि तपाईँको माझमा फेरि आउनेछौ। तबसम्मका लागि यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौं।

0: कसम खाई ढाट्नु रहेछ त्यो मन अन्तै साट्नु रहेछ। यो गीतपछि तपाईलाई फेरि पनि स्वागत गर्छु कार्यक्रम गुड नाइटमा छौं। तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। हामी कार्यक्रम गुड नाइटमा छौं। तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै गर्दा आज हामी तपाईसँग कुराकानी गर्छौं। तपाईको रोजाएको गीत सुन्दै सुनाउँदै कार्यक्रममा अगाडि बढ्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। यसो भन्दै गर्दा पहिलो साथी कार्यक्रममा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? 9868309940 को नम्बरमा यति बेला साथी। नमस्कार हजुर।
1: नमस्कार हजुर।
0: को बोल्नुभयो, कहाँबाट हजुर?
1: म बागलुङदेखि सागर छेत्री।
0: बागलुङबाट सागर छेत्री
1: हजुर,
0: के छ बागलुङतिरको हालखबर? सागर छ,
1: सबै राम्रै छ, पानी परेको छ, यही छ, यही भन्नुपर्छ।
0: होइन पानी त पर्नु पर्यो क्या अरे, होइन
1: हजुर,
0: पानी त पर्नु पर्यो क्या अरे, होइन
1: पर्यो हेर्नु, पानी नपरे त कामै छैन नि त,
0: कामै छैन नि। अब पानी पर्नु पर्यो, पानी परेपछि बल्ल अनि अन्न धान हुन्छ, अन्न बाली हुन्छ, होइन
1: हजुर हजुर, कोदो रोपाई छ गाउँ घरमा, कोदो हुन्छ,
0: त्यही त नि, कोदो हुन्छ, पानी नै परेन भने त कहाँबाट कोदो होस्, कहाँबाट के होस्, होइन
1: हजुर हजुर,
0: गाह्रो पो हुन्छ त, होइन
1: हजुर। अनि त्यता सुनाउनु, त्यताको के छ?
0: होइन यतातिर पनि पानी पर्या परै छ हजुर, के गर्ने, गाह्रो छ, पानी पर्या छ, पर्या छ, गाह्रो छ मलाई, होइन
1: हजुर हजुर,
0: बाटो हिलो छ, अब बाटो बर्खाको सिजनमा हिलो त भइ नै हाल्छ भन्छु क्या अरे, होइन
1: हजुर हजुर, नपर्ने सुख छैन, पर्ने सुख छैन, मेरो मान्छे होइन,
0: त्यही त नि, अब के गर्ने, क्यार्ने क्यार्ने भयो क्या अरे सागरजी, होइन
1: हजुर हजुर,
0: ठिक छ, खाना खानु भयो होला क्या अरे? मेरो त भइसक्यो क्या अरे, होइन अब तपाईँले अब खानु भएको छैन, अब एकैछिनपछि खानु होला, होइन
1: हजुर, खै तपाईँले बोलाउनु क्या
0: अरे? अब खै त अब तपाईँले मलाई नबोलाउने, मैले तपाईँलाई नबोलाउने, हाम्रो के मेसो मिलेन मिलेन, होइन
1: हजुर त्यसै त्यस्तै भयो, हेर्नुहोस् टाढा पर्यो,
0: त्यही त नि, ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: आज खानेश्वर गौतमको सपना बेचेर रात किनेको छु भन्ने गीत बजाइदिनु न।
0: रात किनेको छु, होइन त
1: हजुर हजुर,
0: खानेश्वर गौतमको रात किनेको छु
1: हजुर,
0: ल यो गीत त भेटिहाल्यो क्या अरे
1: हजुर हजुर,
0: भेटिहाल्यो, अब एकैछिनपछि तपाईँको गीत पनि, तपाईँले रुजाइमा पार्नु भएको गीत पनि बज्छ
1: हजुर।
0: अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम त तपाईँ अनि टेक्निकल बस्नु भएको साथी र म अगाडि आउने अनि यो रेडियो सुनेर बस्नु भएको सम्पूर्णलाई गुड नाइट भन्दै बिदा भए। नमस्ते
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो सागर छेत्री, सागरजी आउनु भएको थियो यता कताबाट भनेपछि यता यता यताबाट आउनु भएको थियो, बागलुङबाट, बागलुङबाट हामीलाई फोन गर्नुभएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ क्या अरे। पालो तपाईँको एकजना साथीसँग कुराकानी गर्छौँ, त्यसपछि दुईटा म्यासेज दिन्छौँ अनि गीत बजाउँछौँ क्या अरे। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते हजुर। यो कल हामी लिन सकेनौ है, उहाँ बोल्नु भएन क्या अरे, नबोल्ने मान्छेसँग म पनि बोल्दिनँ फेरि, होइन गाह्रो छ, अब रेडियो मात्रै सुन्नुहुन्छ, रेडियोमा बोलेको आवाज सुन्नुहुन्छ, म बोलेको आवाजतिर ध्यानै दिनुहुन्न, अनि कहाँबाट सुन्ने हो र, होइन 9868309940 फोन गर्नु अनि तपाईँसँग कुराकानी हुन्छ, फटाफट फोन डायल गर्नुहोला भन्छु क्या अरे म, होइन आउनुहोला। साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, सपना बेचेर रात किनेको छु, अब गीत भन्दा पनि साथी आउनु भएको छ, म स्वागत गरे। नमस्कार हजुर। नमस्कार हजुर। हेलो
2: हजुर हजुर,
0: कहाँदेखि को बोल्नु भयो हजुर?
2: हजुर म मदाले भन्नु भने सर,
0: नाम के होला तपाईको आवाज सानो आयो नाम के होला
2: हजुर देख बहादुर बिका हजुर
0: के बहादुर बिका भन्नुभयो
2: टेक बहादुर
0: बिका देव बहादुर बिका होइन
2: हजुर
0: के छ देव बहादुरको हालखबर
2: हजुर ठिक छ राम्रै छ राम्रो हजुर
0: ठिक छ राम्रै छ होइन
2: हजुर
0: राम्रै हुनु पर्यो क्या रे
2: हजुर राम्रै छ मौसम पनि ठिकै छ बाँदर आएको छ राजा
0: ए बाँदर आछ
2: हजुर
0: कहाँबाट आयो बाँदर फेरि
2: ए हजुर जङ्गलबाट आउँछ हेर्नु सरकारले बुझ्दैन लफर दिएनन्
0: तपाईँले कसलाई जिताउनु भएको थियो र
2: हजुर
0: तपाईँले कसलाई जिताउनु भएको थियो र
2: हजुर सरकारले जसले जसले जित्न छ भन्ती भन्सङ्कर सर हुनेले त होला
0: त्यही त नि अब होइन तपाईँले कसलाई जिताउनु भएको थियो त्यसलाई अब भन्ने हो कि अब हाम्रो बाँदर हटाइदिन्छु भन्नुहुन्थ्यो चुनावको बेला भाषण गर्दाखेरि अब हटाउनुहोस् भन्ने हो कि अब त होइन
2: ए हजुर अब त भोट माग्न त्यो त भन्ने गर उनको नाकु देख्नु हरा हेर्नु हामी पहाड एरियामा
0: त्यही त नि अब भोट माग्नुहुन्जेल माग्ने भाषण गर्ने त्यसपछि नाकमुख लुकाउने होइन त्यही त अब क्या रे हुन्छ कार्यक्रममा आउनु भएको छ आज साथीहरूलाई सम्झिनुहोस् अब एउटा गीत बजाउँदैछौ ल अब साथीहरूलाई सम्झिनुहोस् धन्यवाद
2: त्यसपछि मेरो घर परिवारमा नाना चिना छोराछोरी आफन्तजनालाई सम्पूर्णलाई सम्बन्धी बिराउँछु
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अब म्यासेज पढ्छु मैले म्यासेज त पढ्नु पर्यो क्या रे नत्र साथीहरूले अब हामीले म्यासेज गर्ने तोहीले नपढ्ने भनेर रिसिनुहुन्छ तीनवटा म्यासेज आछन् 98-46-17-298 तीनवटा म्यासेज आछन् ती म्यासेजहरू मैले पढ्छु के लेख्नु भएको छ भने सुनसहरी सातबाट सञ्जीता बुढामगर लेख्नु भएको छ सङ्गीता बुढामगर होला क्यारे सुनसहरी सातबाट सुन्दैछु भनेर म्यासेज गर्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ सङ्गीतालाई यसै क्रममा अर्को म्यासेजमा के लेख्नु भएको छ भने विद्या एनपीएल भन्नुभएको छ एनपीएल भनेको के होला फेरि कमसे कम थर त शुद्ध लेख्नुहोस् होइन नाम र थर त शुद्ध लेख्नुपर्छ कि रोमनमा लेखेर हुन्न विद्या एनपीएल भन्नुभएको छ एनपीएल भनेको के हो फेरि उहाँले पनि कार्यक्रम सुन्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ नाम र थर भनेको आफ्नो पहिचान हो आफ्नो पहिचानलाई जहिले पनि शुद्ध लेख्नुपर्छ रोमनमा लेखेर अलि हुन्न कि अब तपाईँ परीक्षा दिन जानुहुन्छ परीक्षा दिन गए बेलामा विद्या एनपीएल लेख्नु भयो भने तपाईँ त फेल तपाईँलाई त डाइरेक्ट फेल गराइदिन्छ क्यारे होइन त्यो भएर आफ्नो नाम त कमसे कम शुद्ध लेख्नुपर्छ भन्छु क्यारे मैले अब साथीहरूले अब कतिको मान्नुहुन्छ मान्नुहुन्न भन्ने कुरा हो अरू कुरा छोटोमा लेखे पनि आफ्नो नाम त नाम र थर त शुद्ध लेख्नुपर्छ अर्को म्यासेज छ उहाँले लेख्नुहुन्छ प्रेमिका पुन मगर अर्के खाँचीबाट म पनि कार्यक्रम सुन्दैछु सबैलाई गुड नाइट भन्नुभएको छ प्रेमिका पुन मगरले अर्को म्यासेज छ उहाँले लेख्नु भएको छ म पनि सुन्दैछु गुल्मीको शीर्षनीबाट अस्मिता नेपाली हो भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु अर्को म्यासेज छ म्यासेज लेख्नु भएको छ उहाँले के लेख्नुहुन्छ हेलो नमस्ते दाई म पनि सुन्दैछु गुल्मीको इस्माबाट कार्यक्रम दामी छ भन्नुभएको छ सुषमा नेपालीले अब कति पनि ढिला नगरिकन म तपाईँलाई गीत राख्छु गीत भेटिसकेको छु मैले बेचेर सपना हजार रात किनेको छु तपाईँको लागि यो गीत राख्छु गीतपछि तपाईँको माझमा फेरि आउँछु
3: रात किनेको छु होस् लिलाममा राखी मात किनेको छु होस् लिलाममा राखी मात किनेको छु

0: नसुधा प्रेमको परिभाषा हारेको मान्छेमा यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? गिनेदेखि विचार होल्डमा बसिरहनु भएको छ, होइन? उहाँलाई त लिनु पर्यो क्यारे, एकदमै होल्डमा बसिरहनु भएको छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर, को बोल्नुभयो यहाँबाट? भागीरथजी, खबर तपाईँको?
1: हजुर, एकदमै राम्रै छ,
0: राम्रै छ, रमाइलो छ। कुन रेडियोबाट सुन्नुभयो अर्घ खासीमा हामीलाई?
1: हजुर हजुर, हजुरलाई सुनिरहेको छु अनि हजुरलाई सुन्दै क्रममा चाहिँ यस्तो राम्रो लाग्यो कार्यक्रम।
0: त्यही त, कुन रेडियोबाट, कुन रेडियोबाट सुन्दै हुनुहुन्छ हामीलाई भनेको के?
1: हजुर, रेडियो यो चाहिँ
0: गुल्मीको रेडियो, कुन गुल्मीको कुन रेडियोबाट सुन्नुभयो?
1: मैले धेरै पछि रेडियो अन गरे अनि पत्तै भएन कार्यक्रम चाहिँ सुन्दाखेरि आनन्द लाग्यो।
0: ल ठिक छ ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि खाना खानु भयो कि खानु भएन?
1: खाना खाइसके, भर्खर खाएको अनि चाहिँ आराम गरेको।
0: ए, अहिले चाहिँ आराम गर्नु भएको छ?
1: हजुर, दिउँसो चाहिँ तलतिर खोलातिर गएको अनि चाहिँ पानी मस्त गथ्यो अनि खेती गरेको अनि पानी चाहिँ प्रशस्त गथ्यो खेतमा,
0: त्यसपछि आराम गर्नु भएको छ?
1: हजुर, घर आएर चाहिँ आराम गरेको।
0: खाना त खानु भयो होला क्यारे?
1: हजुर हजुर, खाना चाहिँ खाइसक्यो।
0: ल आज कुन गीत रोजाइमा पार्नुहुन्छ है?
1: आज मैले बिर्सिएर श्रृङ्गारमा गाजल लगाइन थियो भन्नु,
0: बिर्सिएर सिङ्गारमा गाजल लगाइन छु, होइन?
1: हजुर,
0: ठिक छ, बिर्सिएर सिङ्गारमा गाजल लगाइन छु, थानेश्वर गौतम। थानेश्वर गौतमको गीत हो
1: सायद, हुन सक्छ है, कस्तो त्यति यकिन छैन मलाई।
0: ल भेट्यो भेट्यो, ल तपाईँले रोजाइमा पार्नु भएको गीत पनि भेट्यो, होइन?
1: हजुर,
0: हामी बजाउने छौ। कसलाई सम्झिनुहुन्छ आज?
1: मैले सर्वप्रथम त हजुरलाई सम्झे अनि चाहिँ हजुर हजुरका इष्ट कति छन् तिनीहरूले सबैलाई सम्झे अनि मेरा साथीभाइमा चाहिँ अहिलेका आफ्नै टोलका मान्छेलाई सबैलाई सम्झे है हजुर।
0: हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छु। नमस्ते
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग पनि कुराकानी गरिसकेका छु, होइन? अब एकजना साथी आउनु भएको छ, त्यसपछि म्यासेज वाचन गर्छु, त्यसपछि गीत सुनाउँला क्यारे, होइन? यति बेला साथी हुनुहुन्छ, म स्वागत गरिहाल्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर, को बोल्नुभयो कहाँबाट? ओहो, विपना, के छ खबर तपाईँको? के गर्दै हुनुहुन्छ नि?
2: खाना
0: खाएर सुत्न लाग्नु भएको, होइन? अनि के छ त हाल खबर?
2: सबै ठिकै छ दाइ।
0: अनि दिनभरि के के गर्नुभयो?
2: आज त मेला सोना गएको, भोलि कोदो रोप्ने
0: जाने। ए, भोलि त कोदो रोप्दा जाने, होइन? आज मेलो बनाउनु भयो? ए, अनि के छ तपाईँको उतातिर खेत गोरुले जोत्ने गरिन्छ कि ट्रेक्टर लगाउने गरिन्छ, के छ?
2: कहिले? भोलि
0: भोलि अहिले खेत जोत्ने बेला कि?
2: खेत जोत्ने बेला गोरु जोत्छ।
0: ए, गोरुले जोत्छ, होइन? तपाईँको उतातिर त कोदो लाउने त बारीमा हो कि खेतमा हो र? बारीमा होला, होइन?
2: बारीमा हो,
0: कोदो बारी भन्छ क्यारे, होइन? तपाईँको उतातिर त धान त हुन्न होला क्यारे?
2: हुन्छ।
0: ए, धान पनि हुन्छ?
2: हजुर।
0: तपाईँले रोप्नुहुन्छ कि रोप्नुहुन्न?
2: अहिले चाहिँ बाजै
0: छ। ए, अहिले चाहिँ बाजै राख्नुभयो? होइन कसैले खेताला राखेर भानी गर्नुपर्थ्यो क्या अरे
2: गर्नु त पर्थेन
0: गरिएन होइन
2: हजुर
0: ठिक छ कार्यक्रममा आउनु भएको छ आज एउटा गीत रोजाइमा परेको छ को कसलाई सम्झिनुहुन्छ
2: सर्वप्रथम हजुर
0: धन्यवाद
2: अनि परावेटीसम्म बस्नु भएकोलाई अनि रेडियो सुनेर बस्नु भएको सम्पूर्णलाई
0: हुन्छ बिदा गर्छौ नमस्ते विपन आउनु भएको थियो उहाँसँग कुराकानी गरिहाल्छु क्या अरे अब म्यासेज लिन्छु क्या अरे अब म्यासेज आएछ आएको छ 9844-17298 दुईवटा म्यासेज आछ म दुईवटा म्यासेज लिन्छु साथीको फोन मैले उठाएको छु होइन होटलमा बस्नु होला अब अहिले एकछिनपछि गीत बज्छ तपाईँको फोन लिन मिल्दैन अहिले म्यासेज पछि गीत बजाउँछौ हामी सुषमा मगर हो सुनसहरी साथ जेलबाङबाट नमस्ते दाई म पनि कार्यक्रम सुन्दैछु सबैलाई गुड नाइट भन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा दाजु म पनि सुन्दैछु प्युठान स्वर्गद्वारीबाट देवीराम खनाल कार्यक्रम सुन्दैछु सबैलाई गुड नाइट भन्छु दाजु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ देवीराम खनालले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने कुरा गर्नुभयो क्या अरे होइन अब गीत राखौं अब गीत राख्छु गीत प्रसिद्ध भाइको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि कि

0: बेसिएर सिंगारमा गाजल लगाइनछ। यो गीतपछि तपाईलाई फेरि पनि स्वागत छ। कार्यक्रम गुड नाइट मा छौं। तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट मा 9868309440 मा तपाईले फोन गर्नु होला भने 9844172998 मा मेसेज गर्नु होला र मैले फोन लिन्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: हेलो, नमस्ते।
0: को बोल्नु भयो? कहाँबाट? सोनीको आवाज जानु आयो है? अलि ठुलो बोल्नु पर्यो। खै त तपाईँको आवाज सानो आइरहेछ, नपत्या रेडियोमा गएर सुन्नु होला तपाईँको आवाज कति सानो आइरहेछ भन्ने कुरा मलाई मात्रै थाहा छ होइन? ठिक छ, कार्यक्रममा आउनु भएको छ सोनी। धनकुटामा के छ, मौसम कस्तो छ? पानी पर्यो कि परेन? ए, पानी परिरहेछ होइन? तपाईँले हो नि पानी पारेको त होइन? तपाईँले खुब पानी पार्नुहुन्छ अरे। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। कुन गीत रोजाइमा पार्नुहुन्छ आज?
1: मलाई चाहिँ त्यो प्रगत खरेलको आफैले रोपेको फुल भातमा चाहिँ सक्सिरो भन्ने।
0: आफैले रोपेको फुल आफै भाँच्न कहाँ टिप्न कहाँ सक्छु र म हो। ल, आफैले रोपेको फुल आफै खोजिरहेछु क्या अरे, खोजिरहेछु क्या अरे, भेट्यो भने है। ल भेट्यो, ल तपाईँको भाग्य रहेछ कि, भाग्य रहेछ साँच्चै, तपाईँको भाग्य रहेछ, तपाईँको रोजाएको गीत भेट्यो। अब साथीहरूलाई सम्झिनुहोस्।
1: साथीहरूले सम्झिनु पर्दाखेरि सर्वप्रथम चाहिँ हजुरको लागि अनि केटीका मित्रको लागि सुनाउन चाहन्छु। अनि साथीहरूलाई सुनाउनु पर्दाखेरि अञ्जित पान्तवा बहिनी हुन्छ, कृष्ण लिम्बू हर्षिप लगायत अहिले रेडियो सुन्ने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेको छु। सोनी लिम्बू धनकुटाबाट, उहाँले आफैले रोपेको फुल आफै टिप्न कहाँ सक्छु र म भन्ने गीत रोजाइमा पार्नु भएको छ। प्रमोद खरेलले गाउनु भएको गीत। अब अर्को साथी हुनुहुन्छ। नमस्ते हजुर।
2: नमस्ते।
0: को बोल्नु भयो? कहाँबाट? ओहो, सुमित्रा रुखा मगर। के छ सुमित्राको खबर? ठिक छ। तपाईँले तपाईँ किन निराश हुनु भएको छ भन्ने कुरा मलाई थाहा छ। किन हुनु भएको छैन? किन हुनु भएको छैन? ए, के गर्दैनुहुन्छ अहिले? कार्यक्रम सुन्दै बस्दै गर्नुभयो। आज स्कुल जानुभयो? त्यसै आज स्कुल जानु भएन, आज त्यस्तै स्कुल जानु गए अरे। ए, आज के पढ्नु होला भन्नुहोस्? ए, अब इक्जाम सकिएपछि बर्खी बिदा हुन्छ कि? अनि कति दिन हो?
2: 24 दिन।
0: 24 दिन बर्खी बिदा हुन्छ? हो, ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के छ आज? होइन, अहिले त 15 दिन मात्रै दिन्छ अरे कि बर्खी बिदा त। बर्खी बिदा 15 दिन दिने, अनि दसैँ तिहार बिदा पनि 15 दिन मात्रै दिने अरे कि।
2: 24 दिन
0: छ। ए, हुन्छ, कार्यक्रममा आउनु भएको छ। अब साथीहरूलाई सम्झिनुहोस्, अब एउटा गीत रोजाइमा परेको छ। नमस्ते, सुमित्रा आउनु भएको थियो। अब म्यासेज पढ्छु, कतिवटा म्यासेज छन्? चारवटा म्यासेज छन्, म म्यासेज गरिदिइहाल्छु क्या अरे, होइन? उहाँले लेख्नु भएको छ, म पनि सुन्दैछु है दाई, सुनसहरी सात जेलबाङ कुरबाङबाट हो भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र उहाँले आफ्नो नाम पनि लेख्नु भएको छ, अमृता पुन मगरले कार्यक्रम सुन्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। अर्को म्यासेज छ, उहाँले लेख्नु भएको छ, प्युठानबाट सानु मगर हो, तपाईँको भोइस खुब राम्रो छ, सुनिराखेको छु भन्नुभएको छ। अनि सन्चै हुनुहुन्छ भन्नुभएको छ, सन्चै छु हजुर। सन्चो नभएको भए त कहाँ यहाँ हुन्थ्यो त, अनि हस्पिटलमा हुन्थ्यो कि, अरे गाह्रो छ मलाई होइन। अर्को म्यासेज छ, उहाँले लेख्नुहुन्छ, केशरी राणा मगर हो, प्युठानबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, म्यासेज गर्ने नियमित मित्र हुनुहुन्छ उहाँ चाहिँ। अर्को म्यासेज लेख्नु भएको छ, उहाँले के लेख्नु भएको छ भने, तपाईँ त के लेख्नुभयो खेल्नुहुने ललिताले, मैले म्यासेज वाचन गरिसकेको छु उहाँको, मेरो म्यासेज वाचन गर्नु पर्दैन तपाईँ त भन्नुभएको छ फेरि होइन, त्यस्तो पनि भन्ने हो र भन्न हुन्न नि त्यस्तो त होइन, म्यासेज वाचन गरिसकेको छु। रेखा सुनारो मदन मदानी साथ भन्भनीबाट भन्नुभएको छ, ल अब गीत राख्ने बेला भएको छ क्या, अरे गीत गीत गीत गीत गीत यहाँ छ क्या, यहाँ गीतको क्यासेट भनौँ कि के भनौँ होइन, यहाँ छ यो गीत तपाईँको लागि राख्छु, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि असाध्यै राम्रो गीत छ, गीत तपाईँको लागि।

0: आफैले रोपेको फूल आफै टिप्न कहाँ सक्छ र म हैन, आफैले रोपेको फूल आफै टिप्न सकिन्न अरे क्या हैन, माया लाग्छ अरे फूलको हैन। त्यो भएर कलाकार साथीहरूले भन्नुभयो होला 9867 39 40 मा यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? उहाँ अघि नै देखि होल्डमा बसिरहनु भएको छ। नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट? स्मृति मगर। सधैँ म्यासेजमा आउने मान्छे आज फोनमा आउनुभयो होइन?
1: हजुर।
0: के छ स्मृतिको हालखबर?
1: ठिकै छ।
0: के गर्दै हुनुहुन्छ?
1: कार्यक्रम सुन्दै बसिरहेको।
0: ए कति के गर्नुहुन्छ? पढ्नुहुन्छ कि के गर्नुहुन्छ?
1: पढ्छु।
0: कतिमा पढ्नुहुन्छ?
1: अहिले चाहिँ 8 मा।
0: 8 मा पढ्नुहुन्छ?
1: हजुर।
0: अनि कार्यक्रममा आउनु भएको छ, आज कुन गीतहरू जाइमा पार्नुहुन्छ? दिनहरू आज स्कुल जानुभयो कि जानु भएन?
1: आज चाहिँ परीक्षा गर्न गएको।
0: ए परीक्षा गर्न जानु भएको?
1: हजुर।
0: अनि परीक्षा राम्रो भयो कि नराम्रो भयो त?
1: ठिक जस्तो भयो।
0: ठिक ठिकै जस्तै भयो होइन?
1: हजुर।
0: ल आज कुन गीत रोजाइमा पार्नुहुन्छ ल भन्नुहोस्।
1: सिक्का नोटैमा।
0: हजुर।
1: सिक्का नोटैमा।
0: सिक्का नोटैमा।
1: हजुर।
0: सिक्का नोटैमा। यो कसले गाउनु भएको गीत हो यो?
1: मेलिना राई अनि समेश खरी।
0: ए ल यो गीत पनि भेट्यो सिक्का नोटैमा होइन त?
1: हजुर।
0: गीत पनि के आउनलायो आउनलायो नि, सिक्का नोटै मारे के नोटै मारे।
1: हजुर।
0: हुन्छ कार्यक्रममा आउनु भएको छ, तपाईँले रुजाइमा पार्नु भएको गीत भेटिएको छ। अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम हजुरलाई अनि प्रागदीपमा बस्नुभएका मित्रलाई मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई।
0: हुन्छ विदा गर्छौ। स्मृतिमा गराउनु भएको थियो, उहाँले सिक्का नोटैमा भन्ने गीत रोजाइमा पार्नु भएको छ। उहाँको विदाई सँगसँगै अब हामी 48 मिनट गइसकेका छ क्यारे होइन, एकजना साथीसँग कुरा गर्छौँ, त्यसपछि गीत राख्छौँ, त्यसपछि अर्को साथीसँग कुराकानी गर्छौँ अनि म्यासेज लिन्छौँ अनि विदा हुन्छौँ। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्ते। को बोल्नुभयो? कहाँबाट? अस्मिता परियार तमघासबाट। के छ अस्मिता खबर तपाईँको?
2: ठिक
0: छ। के गर्दै हुनुहुन्छ? धेरै पछि धेरै लामो समय पछि फोन गर्नुभयो नि, किन हो माया मार्नु भएको हो?
2: फोनै लाग्दैन।
0: गुलमेली साथीहरूले एकदमै माया मार्नु भएको छ, पहिला कस्तो फोन गर्नुहुन्थ्यो, आज भोलि गुलमेली साथीहरू बेपत्ता हुनु भएको छ। तपाईँहरूले नलगाएर नलगाएपछि कहाँबाट लाग्छ त? ए बल्ल लास्टमा लाग्यो नि। ल मैले त खाना खाइसकेँ, तपाईँले खानुभयो?
2: हजुर।
0: रेडियो स्काईबाट सुन्नुभयो होइन त? 90.4 मेगा जिन्दाबाद छ ग्यारे, उतातिर त गुल्मीतिर त होइन? ल आज एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ? ए स्पेसल हो ल, धन्यवाद। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छु। अब गीत राख्छु त्यसपछि छोटो गीत राख्छु, त्यसपछि अरू अरू पनि म्यासेज लिनु छ गीत तपाईँको लागि।

0: रिमल अनु चाहिँ मा स्थिति गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम गुड नाइट मा छौं, तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ। म छोटो छोटो दुईजना साथीसँग कुराकानी गर्छु, त्यसपछि म्यासेज अलिअलि आउला, म्यासेज वाचन गर्छु, त्यसपछि कार्यक्रमबाट विदा हुन्छु। यति बेला साथी हुनु भएको छ 9868 3940 40 मा। नमस्कार हजुर, नमस्ते, को बोल्नुभयो, कहाँबाट?
1: नगरपालिका
0: बनिसारा, के छ हालखबर बनिसाराको?
1: निकै छ भन्नु पर्छ दाइ, अनि हजुरहरूको कस्तो छ?
0: ठिक छ, के गर्दै हुनुहुन्छ यति बेला?
1: खाना खाएर कार्यक्रम सुनिरहेको थिएँ भन्नु पर्छ।
0: कार्यक्रम सुनिरहनु भएको छ खाना खाएर, होइन?
1: हजुर।
0: ल ठिक छ, अनि आज कुन गीत रजाइमा पार्नुहुन्छ ल भन्नुहोस्, आज समय छोटो छ होइन?
1: अन्जु पन्त दिदीको धागो चर्काको भन्ने गीत बजाइदिनु भाइ।
0: अन्जु पन्त दिदीको धागो चर्काको,
1: हजुर।
0: एकछिन है म खोज्छु, यहाँ खोज्न पर्छ गीत होइन?
1: हजुर।
0: धागो चर्काको अन्जु पन्त, ल यो गीत हामी बजाउनेछौ, कसले सम्झिनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई, अनि प्राविधिकमा बस्नु एउटै हुनुहुन्छ उहाँलाई, अनि मेरो घर आउसिनीलाई सम्झिँदै बिदा। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा बनिसार आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ र फटाफट फोन डायल गर्नु होला। कति मिनट गयो? 54 मिनट गइसकेको छ। अब फोन लिन्न है, म अब फोन लिन्न, अब विदा हुनुपर्छ। मलाई जहाँसम्म लाग्छ म्यासेज पनि लिन सकिन्न कि आओ जस्तो लागिरहेको छ मलाई, किनभने भनौँ न 54 मिनट गइसकेको छ। यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रीता बुढा मगर, सञ्जिता लिम्बू र सुषमा मल्ललाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। हाम्रो अनि घर बाहिर भनौँ न भित्र ल्याउनु पर्ला भनेर घर बाहिर कुनै सामान राख्नु भएको थियो कि बिर्सनु भएको छ कि होइन, उठाउनु होला, घरभित्र लानु होला, सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन, अनि औषधि खानुपर्ने मान्छे औषधि खान बिर्सनु पो भयो कि सम्झिनु भएको छ, औषधि खानु होला, समयमै खानु होला भन्दै धन्यवाद दिन्छौ सबै सबैलाई। आजको लागि आवाजबाट म वीरेन्द्र गिरी, सुझाव सल्लाह वा प्रतिक्रिया दिन मन लाग्यो भने 9864 17 298 मा फोन गर्न सक्नुहुन्छ है भन्दै तपाईँको माझबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार।